बढ़दो अवस्था नवप्रवर्तन तथा प्रविधिमा आधारित व्यवसाय स्टार्टअप र संघीय संरचना अनुरूपको कम्पनी प्रशासनलाई पूर्ण रूपमा संशोधन गर्न नसकेका कारण पनि ऐन संशोधन गर्नुपर्ने अवस्था आएको सरकारले बताएको छ। अवधारणा पत्रमा मन्त्रालयले निष्क्रिय कम्पनीको स्पष्ट परिभाषा गर्ने आवेदन प्रक्रियालाई सहज बनाउने तथा कम्पनीको अवस्थाबारे संचालकको स्वघोषणालाई मुख्य आधार मान्ने उल्लेख गरेको छ। कम्पनी प्रशासनमा विद्युतीय प्रणाली लागू गरी कम्पनी सम्बन्धी सेवा प्रवाहलाई सरल सहज र प्रविधि मैत्री बनाई व्यक्तिको भौतिक उपस्थिति बिना नै अनलाइन पद्धतिबाट सेवा प्रवाह गर्ने प्रणालीलाई कानूनी रूपमा थप सरल सहज र सुदृढ़ बनाउने कम्पनी संचालक समितिको उत्तरदायित्व स्वतन्त्र संचालकको भूमिका जिम्मेवारी र पारदर्शिता सम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउन ऐन संशोधनको तयारी गरिएको मन्त्रालयले उल्लेख गरेको छ। बहुमत शेयरधनीबाट अल्पसंख्यक शेयरधनीको हित विपरीत हुन सक्ने कार्यको नियमन तथा उपचारात्मक व्यवस्था गर्ने सार्वजनिक कम्पनीहरूमा नियुक्ति गर्नुपर्ने पदहरूमा उपयुक्त व्यक्तिको नाम र पारिश्रमिक समेत सिफारिश गर्ने समितिको व्यवस्था गर्न नयाँ कानून आवश्यक भएको उल्लेख गरिएको छ। कम्पनी ऐन संशोधनको तयारी शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मुलुकको पर्यटन क्षेत्रको समग्र अवस्था सकारात्मक देखिए पनि नेपाल आउने पर्यटकले गर्ने औसत खर्च भने खटेको छ। सन् 2025 नेपालमा आउने पर्यटकको आगमन संख्या, उनीहरूबाट हुने आय, बसाई अवधि तथा पर्वतारोहण गतिविधिको विस्तारले रोयल्टी बढ़ेको छ। बसाई अवधि बढ़े पनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् 2024 प्रति पर्यटक प्रतिदिन औसत खर्च 40.84 अमेरिकी डलर रहेकोमा सन् 2025 33.08 अमेरिकी डलरमा खुम्सिएको छ।
3: जिल्लाको पश्चिमी भेग भएर बग्ने लाल बकैया नदी यति बेला नीति नियम र कानूनको धज्जी उडाउँदै भइरहेको व्यापक अवैध उत्खननका कारण अस्तित्वको संकटमा परेको छ। कानूनी रूपमा टेण्डर प्रक्रिया पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौंको संख्यामा ट्राक्टरहरूले ढुंगा, गिटी र बालुवा ओसार पसार गरिरहेका छन्। गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका अन्तर्गत पर्ने जंगल सहिया, सिमरी, रागी तथा बोटावा घाटहरू अहिले अवैध उत्खननका मुख्य केन्द्र बनेका छन्। यो रौतहटको खबर हो।
2: नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर 1900 गणतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ। तत्कालीन 7 राजनैतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
3: नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 56 जनाको धितोपत्र भएको लगानी रोक्का गरी अनुसन्धानमा सघाउन आग्रह गरेको छ। सीआईबीले नेपाल धितोपत्र बोर्डलाई जेठ 11 गते पत्राचार गर्दै व्यवसायी दीपक भट्टमाथि जारी अनुसन्धान सहयोग गर्न 56 जना व्यक्तिको धितोपत्र बजारमा भएको लगानी रोक्का राखी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको हो। सीआईबीले धितोपत्र कारोबार रोक्का गर्न माग गरेका व्यक्तिहरूमा हिमालयन इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका संचालकहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रवीणा दाहाल र सुजन मल्ल रहेका छन्। भट्टको लगानी रहेका कम्पनीहरूको उच्च पदस्थ व्यक्ति तथा संचालकहरूको कारोबार विवरण माग गर्दै सीआईबीले कारोबार समेत रोक्न भनेको हो।
2: काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 सिफारिश गर्ने छात्रवृत्ति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम अस्वीकृत भएको कामपाले जनाएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। प्रवेश पत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ।

0: हजारमा तिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। कोलम्बियाको अमेजनमा विघटित फार्क छापामा र आन्दोलनका दुई असन्तुष्ट गुटबीचको झडपमा 48 जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियरका नगर प्रमुख बिली रोड्रिगेसले विघटित फाग छापामा र आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा 48 जनाको मृत्यु भएको उल्लेख गरेका छन्। शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ, उनले भनेका छन्। सरकारसँग आधा शताब्दीको युद्धपछि सन् 2016 फार्कले हतियार बिसाएपछि भएको कोलम्बिया दशकको सबैभन्दा खराब हिंसाको कारण स्तब्ध भएको छ। कुनै समय विद्रोही सेनाको नियन्त्रणमा रहेको जंगल क्षेत्र नियन्त्रणका साथै लागू औषध ओसार पसार र अवैध उत्खननबाट प्राप्त हुने आमदानीका लागि विभिन्न साना छापामार समूहहरू अझै पनि प्रतिस्पर्धा गरिरहेका छन्। उदार टोलीहरू शवहरू निकाल्न घटनास्थलमा यात्रा गर्न गुभियारमा उपस्थित सशस्त्र समूहहरूको अनुमतिको पर्खाइमा छन्।
4: एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गरेका छन्। चीनको मकाउ स्थित ग्यालेक्सी एरेनामा बिहिबार भएको क्वार्टर फाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमा नकआउट गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। बझाङको बाघ उपनामले परिचित रविन्द्र रोड टू यूएफसीमा जित निकाल्ने पहिलो नेपाली फाइटर बनेका छन्। एशिया प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरलाई यूएफसीसम्म पुग्ने अवसर दिने यो प्रतियोगितामा सहभागिता जनाउने उनी पहिलो नेपाली खेलाड़ी समेत हुन्। यता नेपाली महिला क्रिकेट टोली एशियाली खेलकुद महिला क्रिकेट छनौट अन्तर्गत समूह बी को खेलमा इण्डोनेशियालाई पराजित गर्दै सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा बिहिबार भएको खेलमा नेपालले इण्डोनेशियामाथि 4 विकेटको जित निकाल्दै सेमी फाइनलमा पुगेको हो।
3: अब विचार तथा विश्लेषण। रूपान्तरणको पर्खाईमा शिक्षा शीर्षकमा नारायण प्रसाद भण्डारीको विचार हिमालयन टाइम्समा छापिएको छ। सबैभन्दा पहिलो कुरा हामीले हाम्रो सिकाइ पद्धतिलाई पूरै बदल्नुपर्छ। किताबको ज्ञानलाई खेतबारी उद्योग र समाजसँग जोड्नुपर्छ। विद्यार्थीलाई प्रश्न गर्न सिकाउने आलोचनात्मक सोचको विकास गराउने र नयाँ कुराको खोजी गर्न प्रेरित गर्ने पाठ्यक्रम आजको प्रमुख आवश्यकता हो। अबका दिनमा कृत्रिम बुद्धिमत्ता जस्ता आधुनिक प्रविधिलाई पनि सिकाइको अभिन्न हिस्सा बनाउन ढिलाइ गर्नुहुँदैन, तर त्यसका लागि राज्यले आवश्यक भौतिक पूर्वाधार तयार गर्नुपर्छ र शिक्षकहरूलाई समय सापेक्ष तालिम दिनुपर्छ। नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न हरेक जिल्ला र स्थानीय तहमा प्रविधि मैत्री प्रयोगशाला स्थापना गरिनुपर्छ। विद्यार्थीले नयाँ कुरा आविष्कार गर्न सकुन् र आफ्नो ज्ञानलाई देश विकासमा लगाउन सकुन् भन्ने उद्देश्य राज्यले राख्नुपर्छ।
4: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूचना सूचना सूचना, रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
2: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
1: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू,
2: इको स्क्यानिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
1: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
2: नियमित फलोअप तथा औषधि समायोजन,
1: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
2: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
1: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो सुन्निने, फोका घाउ, रक्तस्राव जस्ता लक्षण।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 15 गते शुक्रबार, मे 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, गणतन्त्र दिवस, सीआईएनको 18 वार्षिकोत्सव।
1: आठौं वर्ष प्रवेशको अवसरमा रेडियो पूर्वी रूकुमलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सुशासनलाई प्राथमिकतामा राख्दै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै, उद्योगमा झण्डै 5 खर्ब लगानी स्वीकृत, राजदूतका लागि पहिलो पटक आवेदन खुला।
1: बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश, संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव, कांग्रेस संसदीय प्रणालीमै मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग।
0: जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै, राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर, चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल।
1: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा, इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र, आगामी 5 वर्ष विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई।
0: र काभा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो, नेपाली महिला क्रिकेट टोली 20 एसियन छनौटको सेमी फाइनलमा, नेपाल एलाई गल्फ उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा, सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुन लागेको प्रसंग।
1: अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रबन्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्यय अनुमान सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आयव्ययको अनुमान समावेश हुने विनियोजन विधेयक सहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको थियो। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यही अनुरूप राजस्व र खर्च भने बढ़ेको देखिँदैन। महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको मुलुकको बजेटको आकार चालू आर्थिक वर्ष 2082-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार विस्तार भए पनि त्यही अनुसार स्रोत भने बढ़ेको नदेखिएको बताइएको छ।
0: यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट सिलिङ सीमा 18.90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङलाई बढ़ाएर करिब 21.5 अर्ब हाराहारीमा पुर्याएको छ। आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारहरूलाई प्राथमिकता दिएको स्रोतले बताएको छ। प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रूपियाँ रहेको छ। प्रतिवेदनले सुझाए अनुसार नै तलब बढ़ाउने पक्षमा सरकार देखिएको हो, तर सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरिरहेको छ। कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको स्रोतहरूले बताएका छन्। सरकारले आगामी बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। स्वैच्छिक कर अनुपालन प्रविधि

0: सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने नीति बजेटमा समावेश हुने भएको छ। पूर्वाधार बन्ड, अफसोर हरित बन्ड, डायस्पोरा पूँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने सरकारको तयारी छ। त्यस विषयमा पनि आज सार्वजनिक हुने बजेटले सम्बोधन गर्ने बताइएको छ।
1: देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क सामुदायिक सूचना नेटवर्क सीआईएनले आज 18 वार्षिक उत्सव मनाउँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएन 2066 साल जेठ 15 स्थापना भएको थियो। देशका दूरदराजमा समुदायदेखि केन्द्रसम्म दोहोरो संचार स्थापना गर्ने उद्देश्यले संचालित सीआईएनले देशभरमा रहेका 385 भन्दा धेरै सामुदायिक रेडियोका सहकर्मीहरूसँगको सहकार्यमा विशिष्ट सकारात्मक परिवर्तनका लागि सूचना दिने, प्रेरणा जगाउने सामग्री प्रसारण तथा प्रसारण गर्दै आएको छ। सीआईएनको वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै अकुराबका अध्यक्ष अर्जुन गिरीले सम्पूर्ण सामुदायिक रेडियो प्रसारक, रेडियो कर्मी, सहयोगी दात्री निकाय, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू, श्रोता तथा शुभेच्छुक सबैमा सहयोग र सहकारीका लागि धन्यवाद दिनुभएको छ। सांसद गणेश विश्वकर्माले सीआईएनले गाउँ समाजमा रहेका सूचना केन्द्रसम्म र केन्द्रका सूचना गाउँसम्म पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
2: को स्थापना आजभन्दा 18 वर्ष पहिला अर्थात गणतन्त्र दिवसको दिन भएको थियो। त्यसले जुन उद्देश्यका साथ यसको स्थापना भएको थियो त्यसको उद्देश्य मेरो विचारमा एकदम पूरा भएको छ। देशभरि यो आर्थिक सामाजिक रूपान्तरण, राजनीतिक सचेतनाको सशक्तिकरणको माध्यमबाट सीआईएनले खेलेको भूमिकाप्रति म एकदम गौरव गर्न चाहन्छु र यो स्थापना दिवसका सन्दर्भमा र गणतन्त्र दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै सीआईएनको सम्पूर्ण टीमलाई हार्दिक बधाई दिन चाहन्छु।
1: सामुदायिक वन उपभोक्ता महासंघ फ्युकोफनका अध्यक्ष ठाकुर भण्डारीले सीआईएनले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
3: सीआईएनको 18 वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु र यससँग जोडिएका 300 भन्दा धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु। सामुदायिक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ। सुरुदेखि फेकोफन स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू बहसहरू अगाडि बढायौं र नबोलिएका आवाजहरू, नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनु भएको छ। यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो भने। अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि, ठूला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरालाई कसरी अगाडि ल्याउने भन्ने कुरा यो अत्यन्तै महत्वपूर्ण छ। यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ र आउँदा दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ, अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूका कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ, साँच्चै समुदायका कुरा सुन्न सकिन्छ, आदिवासी, जनजाति, महिला, दलित, विपन्न, पछाडि पारिएका वर्गका कुराहरू सुन्न सकिन्छ, धार्मिक हिसाबले, प्रथाजनित अभ्यासका हिसाबले सबैका कुराहरू सुन्न सकिन्छ भन्ने दिशातर्फ केन्द्रित हो। म यो शुभकामना दिन चाहन्छु।
1: स्थानीय मुद्दा, जनजीविका, विपद, विकास, सुशासन र सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै सीआईएनले समाचार कार्यक्रम र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको छ।
0: यसैबीच नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर 19 गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ। तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जेन्जी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्नेमा जोड़ दिँदै आएका छन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने पनि बताउँदै आएका छन् र यसका लागि सबै मरिमेट्नुपर्नेमा पनि

जोड दिँदै आइएको छ। अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम साक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेएनजी अभियन्ता अंशुदा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले पनि यसबारेमा सरकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै
1: पानी नै पाउँदैन क्रसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ
2: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ साहरूले पनि हामीलाई
3: राजदूतका लागि पहिलो पटक आवेदन खुला बिचौलिया भट्टसहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव कांग्रेस संसदीय प्रणालीमै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
5: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
6: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
7: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
4: तपाईँ जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
7: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
4: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
0: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
8: एकीकृत
0: पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई अहिले देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ भने राजदूतका लागि पहिलो पटक आवेदन खुला शीर्षकमा अर्को खबर प्रकाशित छ नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेलामा सरकारले यो कदम चालेको हो मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि समेत सार्वजनिक गरेको छ सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो तर सफल उम्मेद्वारलाई कुन देशमा पठाइने भन्ने टीओआरमा उल्लेख गरिएको छैन सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 को दफा 45 तथा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075/2079 संशोधित अनुसार मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको जनाएको छ ती प्रावधानले राजदूत थाई प्रतिनिधि र विशेष दूतको नियुक्ति जिम्मेवारी र कार्यकाललाई नियमन गर्ने भएको छ त्यस्तै भित्रपृष्ठमा निजी अस्पतालमा आकस्मिक बाहेकमा स्वास्थ्य मा स्थगन शीर्षकमा खबर छ भने संविधान संशोधन बहस नेकपाको प्रस्ताव प्रत्यक्ष कार्यकारी कांग्रेस संसदीय प्रणालीमै शीर्षकमा गंगा विष्टले खबर लेख्नु भएको छ सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेलामा प्रमुख राजनीतिक दलहरू पनि संविधान संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन् कांग्रेस एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन् सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहसपत्र तयार गर्ने कार्यदलको तयारी रहेको छ। त्यस्तै नियमन अभावमा बचत अपचलन गरिँदा सहकारीमा समस्या शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण सामग्रीको मूल्य समायोजन नगरिदिन निजी क्षेत्रका तीन संस्थाको निर्माण सामग्रीको मूल्य समायोजन गरिदिन निजी क्षेत्रका तीन संस्थाको आग्रह शीर्षकको अर्को खबर प्रकाशित छ। निर्माण व्यवसायका मागप्रति निजी क्षेत्रका छाता संगठनको ऐक्यबद्धता छ। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिले देशमा विकास निर्माणका काम गर्न कठिनाई भइरहेको भन्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मूल्य समायोजन गर्न आग्रह गर्दै आएका हुन्।
3: गोर्खापत्र दैनिकमा वैदेशिक छात्रवृत्ति जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नुभएको यो खबर छापिएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ। उक्त कार्यालयले हालै सार्वजनिक गरेको 63 प्रतिवेदनमा 2071-72 81-82 चिकित्सा शास्त्र, वन विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ। श्रव्य दृश्यमा पनि बयान गराउन सकिने शीर्षकमा अर्को खबर छ। अभियोग पत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत विद्युतीय माध्यम अर्थात भिडियो कन्फरेन्सिङबाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ। गलत लिखत तयार पारी सरकारी कागजात नसच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालले विशेष अदालतको अल्पमतको राय सदर गरेको हो। विदेशबाट श्रव्य दृश्यमा पनि बयान गराउन सकिने राय विशेषमा तत्कालीन अध्यक्ष टेकनारायण कुँवरले दिनुभएको थियो तर कुँवरको राय अल्पमतमा परेको थियो। तत्कालीन सदस्यद्वय मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाले बहुमतको रायले केसीको माग अस्वीकृत गर्नुभएको थियो। नयाँ पत्रिका दैनिकमा बिचौलिया भट्टसहित 40 भन्दा धेरैलाई मुद्दा चलाउन सीआईबीको सिफारिश भएको बारेमा नवराज मैनालीले लेख्नु भएको खबर छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3.73 अर्ब रूपियाँ दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिचौलिया दीपक भट्टसहित 40 भन्दा धेरै विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। बीमा कसुरमा 5 वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ। चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल सञ्चालन गरिएको बारेमा विराटनगरबार गणेश लम्सालले लेख्नु भएको खबर छ। चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र टी टेस्टिङ एण्ड प्रमोशन सेन्टर बनाउन राज्यले 18 करोड़मा भव्य भवन बनायो तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लीजमा लगाइएको भवन सहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल सञ्चालन गरेको उल्लेख गरिएको छ। राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर छ भने मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि अर्को खबर बागमतीमा 9 महिनामा 83 किलोमिटर सड़क कालोपत्रे भएको बारेमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा आज बजेट भाषण आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको छ भने 73 सगरमाथा दिवस साहसीहरूको अविस्मरणीय गौरव गाथा शीर्षकमा यो खबर शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य कोटा तोकौं शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका हुन्। आर्थिक कारोबार दैनिकमा भने युद्धका कारण मूल्य वृद्धि हुँदा 10 अर्ब नोक्सानी, निर्माण व्यवसाय शीर्षकमा खबर छ। जीवन बस्नेतले लेख्नु भएको हो। मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्रै 10 अर्ब रूपियाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसाय महासंघले बताएको छ। छिमेकी मुलुक भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको छ। नेपाली निर्माण व्यवसायहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर संचालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने अत्यन्त गम्भीर संकटपूर्ण विषय परिस्थिति सृजना भएको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी हुने सम्झौता थप अन्यलमा परेको छ। सम्झौता अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेकाले लम्बिएको बताइएको हो। बीबीसीसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले सो कुरा बताउनु भएको हो। बीबीसीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताउनु भएको थियो। सम्झौता अन्तर्गत 60 दिनसम्म युद्ध विराम लम्ब्याउने तथा इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने पनि प्रस्ताव गरिएको छ। इजरायलले दक्षिण लेबनानमा आक्रमण तीव्र बनाएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 58 जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिण क्षेत्रका बासिन्दालाई ठूलो मात्रामा विस्थापित गर्ने आदेश समेत दिएको छ। लेबनानको सरकारी संस्थाले हिजो बिहान सैरन र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका 6 जनामाथि ड्रोन आक्रमण गरेको समेत उल्लेख गरिएको छ। र संयुक्त राष्ट्रसंघले आगामी 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्ड कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 देखि 2030 सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको समेत जनाएको हो।
3: साझा खबरमा अब खेल खबर। नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसी छनौट प्रतियोगिता अन्तर्गत रोड टू एएफसी सिजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। रोड टू यूएफसी अन्तर्गत बिहिबार हिजो भएको क्वार्टर फाइनलमा रविन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किम्बर्ट अली जोनलाई दोस्रो राउण्डमा हराउँदै अन्तिम 4 स्थान पक्का गर्नुभयो। नेपालको ए टोलीले 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको टीम स्पर्धामा स्वर्ण पदक हात पारेको छ। साविक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोडीले 13 अन्डर 275 को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेसाई एकाडेमीलाई 19 स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो। यसैबीच घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो बिहिबार इरानले घरेलु टोली नेपालमाथि 3-0 को जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। र नेपालको राष्ट्रिय महिला क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नेपालले मलेसियाको बायोमास मैदानमा बिहिबार भएको समूह बी को खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै अन्तिम 4 मा स्थान पक्का गरेको हो। नेपाल र इण्डोनेसिया बीच 7 वर्षपछि अन्तर्राष्ट्रिय टी20 आई खेल भएको हो।
0: जताभावी चलाइएका क्रसरले पानीको स्रोत सुकेको किसानको गुनासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब जथाभावीको उत्खननले उब्जाएको समस्या। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसान वर्षौंदेखि सिंचाईको समस्या झेल्न पुगेका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिट्टी र बालुवा निकालिँदा प्राकृतिक बाह परेको छ।
12: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका भित्र पर्ने फाँटहरू हिउँद बर्खा जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, नेपालीटार, टुटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाटी, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका बाह्र भीमटारका किसान बुद्धिराम दनुवार,
13: पहिला यही कुरोको मुहान पनि थियो, अहिले मुहानै छैन।
12: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका तेह्र फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार,
1: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन, बजार जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
2: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि। हामीले
12: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
14: अब हामी अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिल्या पनि छैनन्, 6 सुझाव दिएका छौँ, कोहीले 4, उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ
12: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा,
15: पालिकाहरूमा भएका क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो चाहिँ मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कारण जितेर मापदण्ड विपरीत गरेर पनि त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भावनाले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तह पठाइसकेको।
12: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 लगानी स्वीकृत, राजदूतका लागि पहिलो पटक आवेदन खुला,
3: बिचौलिया भट्ट सहित 40 बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश, संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव, कांग्रेस संसदीय प्रणाली मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग,
0: जथाभावी चलाएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर, चिया अनुसन्धान खोल्न बनाइएको 18 सरकारी भवनमा निजी होटल,
3: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा, इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र, आगामी 5 विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई,
0: र काबा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो, नेपाली महिला क्रिकेट टोली विश्व एसियन छनौटको सेमी फाइनलमा नेपाल एलाई गल्फ उपाधि।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा मानव अधिकार आयोगको प्रतिवेदन, जेएनजी आन्दोलनको बेलामा के कस्तो घटना भएको थियो र कसको संलग्नता थियो भन्ने विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जस्तो देखाइएको छ र कार्यालयको ठिक अगाडिपट्टि दुईजना नेता जस्ता देखिने व्यक्ति छन्। एकजनाको हातमा पत्रिका छ। रासोपाका 17 सांसदलाई कार्यवाही गर्न सिफारिश लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति औंला ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ए यता पनि हाम्रै बहुमत।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
16: हजुरको रेडियो 102.5।

0: संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्ने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत मानिछु।
1: धेरै धेरै धन्यवाद।
0: निर्वाचन भएको पनि केही समय भइसक्यो, संसद बैठक पनि अगाडि चलिराखेका छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिराखेका छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा?
1: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नै अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौं। अब भोलि गणतन्त्रको दिवसको सन्दर्भमा अब बजेट नै आउँछ, होइन, त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नै अब विभिन्न विद्वानहरूसँग, विज्ञहरूसँग र म स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने, बहस गर्ने काममा व्यस्त छौं। र
0: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
1: मलाई के छ त भन्दाखेरि, एउटा त म मुलुकको दलित समुदायका तर्फबाट चाहिँ नै समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरी आउँदो नीतिका कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु, होइन। दोस्रो कुरा जाने अब विशेष गरिकन अब अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ जस्तै नीति जस्तै अब अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नै बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले, माननीय सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमायाचना भनेर चाहिँ भन्नुभयो, तर चाहिँ औपचारिक रूपमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बुझे जुन किसिमको जाने अब नीति कार्यक्रम ल्याउनु भयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिने के भन्छ सुधारका कार्यक्रमहरू ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन, होइन। त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
0: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा, भन्नुपर्ने कुरा भनि नै राख्नु,
1: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमूना बस्ती, एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खानेपानी, सिंचाइ, बाटो, हस्पिटल, स्कूल, यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई चाहिँ जातीय शाश्वत मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरल मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा, होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
0: जस्तो अब बझाङको दलित समुदायको लागि गर्नुपर्ने कुरा पनि तपाईँले बताउनुभयो, दिनुभयो, र समग्र दलित अरू क्षेत्रको अरू भूगोलको दलित समुदायको लागि पनि गर्ने कामको बारे बताउनुभयो। बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भनेर?
1: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु, होइन, अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ, त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन हो, होइन, त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिँ नै त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 चाहिँ 33% चाहिँ व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ नै हामीले के भने त देशभरिलाई जातीय छुवाछुत विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्योभित्र चाहिँ दलितहरूका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो 10 दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि 10 पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ, भन्ने खालको प्रस्ताव गरेका छौं र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा जाने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ। त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले जाने दलित समुदायको जाने अहिलेसम्म दलितहरूले भोगेका जाने अन्य अत्याचारका जाने पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले जाने बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ। बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ। त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब 23-24 घटनाको विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन।
0: भनेको छुट्टी प्राधिकरण पनि
1: प्राधिकरण चाहियो भने
0: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भनेको?
1: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई जाने काम गर्ने काम गर्छ तर दलित आयोगले जाने दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले जाने सरकारलाई सुझाव मात्र दिने भयो होइन अनि उसले जाने दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले जाने विकाससँग जोड्छ। जस्तै अब समग्र विकास जस्तै ठूल्ठूला रोड बनाउने ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भन्दा चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
0: हो। अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िराखेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो। हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ, के भइरहेछ त्यो पनि सुनाउन प्रगति।
1: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नु भएको छ होइन अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो जाने प्रतिषेध गर्यो। त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिने अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको जाने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिने के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन, पर्यटन भनेको जाने के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो, यो चाहिने नेपाली समाजको चाहिँ के भन्छ जाने त्यो समन्वयको कुरा हो, यसलाई जाने सद्भावको कुरा हो। त्यसकारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं, अब यसलाई के भन्छ संहिताका हिसाबले चाहिँ अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन, पर्यटन भनेको जाने त्यो बजाङ बजाङको साइपाल पनि हो खप्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिने त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के भन्छ पर्यटन समितिमा चाहिने त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले विधान के अरे त्यो यो जुन चाहिने जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौँ अहिले होइन। हो त्यो उपसमितिको 8 जना मान्यज्यूहरू छौँ हामी 8 जनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौ र अब भोलि 5 बजेसम्म चाहिने 72 घण्टाको अवधि शुरूआत भएको छ यो अस्तिदेखि भोलि शुक्रबारसम्ममा चाहिँ हामी त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेश गर्नुहुन्छ त्यो संशोधन पेश भइसकेपछि चाहिने अनि संसदमा पनि छलफल हुन्छ त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिने अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यज्यूहरूले धेरैजसो विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्। अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ। अर्को कुरा यो विधेयक भनेको 48-50 साल पुरानो रहेछ हेर्नुहोस् होइन, यो बीचमा चाहिँ यो विधेयक चाहिँ परिवर्तन पनि नभएको रहेछ। त्यस कारणले गर्दाखेरि यो बीचमा भएका परिवर्तनहरू विशेष गरिकन यो टेक्नोलोजीमा जाने होइन यो यसलाई चाहिँ डिजिटल चाहिने डिजिटल्ली जाने त्यसलाई जाने अब संसारभरिमा जाने त्यसलाई जाने अब पर्यटनको जाने भनौँ न यसलाई उद्योगको रूपमा रूपान्तर गर्ने गरिकन जाने अगाडि बढेको छ र विशेष गरिकन युवा साथीहरू मान्य सांसदहरू भएर आउनुभएको र उहाँहरूका नयाँ नयाँ इनोभेसनहरू भए हुनाले मेरो विचारमा त्यो विधेयक जाने अलि राम्रै खालले अगाडि बढ्छ जस्तो छ
0: ऐन संशोधन गर्दाखेरि विधेयकमा अझ प्रभावकारी रूपमा अगाडि बढ्छ
1: प्रभावकारी अब कतिपय ट्रेडिसनल कुरा छन् कतिपय कुरा संशोधन गर्नुपर्ने छ हैन अब ती संशोधन गरेर चाहिँ अगाडि बढाउन सक्दा विशेष गरेर सत्ता पक्षले चाहिँ त्यसलाई स्वीकार गर्न सक्यो भने सबैका सुझावहरूलाई अब यसलाई चाहिँ पूर्वाग्रह ठानेर अब यो जेमा पनि विरोध गर्यो भन्ने हिसाबले हेर्दाखेरि अब स्वयं दल के भन्छ त्यो सत्तारूढ दलका नेताहरूले पनि त्यसमा चाहिँ संशोधन गर्नुभयो के भन्छ विरोध गर्नुभएको छ यो मिलेन एकदम चाहिँ अब एकजना मान्यज्यूले त संविधानको धारा 57 को उपधारा कति भनेको थियो त्यो उपधारा नै छैन यो मागिक लज्जित बनायो भन्दै हुनुहुन्थ्यो कतिपय त्यस्ता इररहरू पनि छन् होइन तर चाहिँ अब त्यसमा चाहिँ जे कुरा आएको छ जति अर्को कुरा चाहिँ लामो समयदेखि एउटा छलफलबाट आएको छ अब त्यो छलफललाई चाहिँ अब अहिले फाइनल गर्दाखेरि चाहिँ अब कसैको इन्ट्रेस्टलाई चाहिँ सम्बोधन नगर्ने आम जनताका पक्षमा चाहिँ कानून बनाउने हिसाबले अगाडि बढ्ने गरिकन हामी तयारीमा छौं तर विकल्प के भन्छ विडम्बना के छ त भन्दाखेरि अस्ति चाहिँ यो वैकल्पिक आर्थिक विधेयक भन्नु चाहिँ अस्ति पास भयो तपाईँले थाहा पाउनुभयो अब अर्थमन्त्रीले पेश गर्नुभयो त्यसमा मैले पनि संशोधन हालेका थिएँ तर त्यहाँ चाहिँ त्यसमा संशोधनको विषयमा बोल्न पनि पाएन किनकि जुलुस निकाल्नुपर्ने भयो होइन एकदम चाहिँ उभिएर विरोध गर्नुपर्ने भयो त्यो विरोध गरेकै बेलामा नारा जुलुस भएकै बेलामा चाहिँ अब त्यो पास गर्ने काम भयो अब त्यस्तो चाहिँ कम्ती नगरिदिए हुन्थ्यो
0: त्यहाँनिर के चाहिँ गलत भयो त्यसो विरोध गलत भयो कि त्यो विरोधका बीचमा अगाडि जसरी बढ्यो त्यो गलत
1: भयो होइन त्यो जसरी विधान त्यो विधेयक पास गरियो त्यो विधेयक पास गर्नु गलत भयो नि
0: अथवा त्यतिखेर नारा जुलुस नभए
1: पनि हुन्थ्यो तर जाने नारा जुलुसको त एउटा जाने एउटा त्यो त्यो विधेयक थिएन नि त त्यो विधेयकमाथि हामी बोल्दैनौँ त्यो विधेयक गलत छ भनेर नारा लगाएको त थिएन नारा लगाउने कुरा चाहिँ अर्को सन्दर्भमा
0: प्रधानमन्त्री आउनु पर्यो भन्ने विषयमा
1: आउनु पर्यो यो संसदप्रति उत्तरदायी हुनुपर्ने भन्ने थियो तर त्यो हल्लाका बीचमा उहाँले चाहिँ छ्याट्ट जाने वैकल्पिक के अरे वित्त परिचालन भन्ने चाहिँ एकदम महत्वपूर्ण होइन त्यो त्यो भनेको वैकल्पिक भने मैले त्यतिमा संशोधन हाल्दाखेरि के भनेको थिएँ भने यो वैकल्पिक अर्को एउटा संरचना बनाउने अर्को एउटा सेयर जाने के अरे सेयर होल्डरहरूको चाहिँ एउटा राज्यका तर्फबाट 51% राख्ने अन्त निजीबाट अरूबाट ल्याउने भन्ने त्यस्तो त्यो मात्र वैकल्पिक होइन वैकल्पिक भनेको त नेपालका सीमान्तितहरूले जाने त्यो त्यो जाने अर्थतन्त्रमा जाने आफ्नो समावेशी प्रतिनिधित्व नभएको पनि त वैकल्पिक हुन सक्छ होइन त्यतातिर जाउँ जस्तै अब हामी जाने यो के भन्छ स्पेसल इकोनोमिक जोनहरू बनाएर जाने अगाडि बढिराखेका छौँ भने त्यो फेलियर भयो त्यो त्यो कन्सेप्ट अब त्यसलाई जाने कम्युनिटी स्पेसल कम्युनिटी इकोनोमिक जोनमा जाने पो हो कि जस्तै दलितहरूको सन्दर्भमा जाने इकोनोमिक प्रोस्पेक्टिभ के होला जनजातिहरूको विषयमा उनीहरूको आफ्नो जाने परम्परागत कुरा हुन्छ होइन दुर्गम क्षेत्रका जनताको चाहिँ त्यहाँको आफ्नो प्रायोरिटी हुन्छ त्यस्तो त्यो आधारमा पो जाने हो कि त्यसो गरी त्यसै गयो भने जस्तो तपाईँलाई थाहा छ पहिला
0: अब त्यो त्यो अगाडि बढिसकेपछि अब फेरि सच्याउने कुनै ठाउँबाट
1: सम्भावना भएन त्यही भएर मैले भनेको त्यही गलत थियो त्यसरी पास गर्नु त्यो गलत थियो किनकि त्यो त्यसलाई उहाँहरूलाई कस्तो जस्तै म एउटा चाहिँ तपाईँलाई भन्छु त्यो त्यो विधेयक जुन पास गर्नुभयो उहाँहरूले त्यसमा एउटा गम्भीर चाहिँ राष्ट्रघाती कुरा चाहिँ आयो होइन अब त्यसमा के आयो त भन्दाखेरि यो उपदफा 1 को खण्ड क को उपदफा 2 खण्ड गमा जुनसुकै कुरा लेखेको भए तापनि यो यो ऐन प्रारम्भ भएपछि पहिलो पटक बढ़ीमा 4 वर्षका लागि यस ऐन बमोजिमको योग्यता पूरा गरेको कुनै विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी बसोबासको गरे आवासीय अनुमति पत्र पाएको व्यक्ति जाने यसको सीओ हुन पाउनेछ भन्न जाने लेखिदिनु भयो यो त गम्भीर कुरा भयो नि राष्ट्रवादी कुरा राष्ट्रवाद विरूद्ध कुरा भयो संविधान विरूद्ध कुरा भयो यो अब यस्तै कुरा घुसाउनका लागि हतार हतार गरिएको थियो भन्ने अर्थमा पुग्नुपर्ने भयो हामीले होइन त्यस कारणले
0: जस अहिले जुन खालको संसद र संसदीय समितिबाट कानून निर्माणको लागि जुन गति छ त्यो गति अलि सम्हालिन सकिएन भन्ने तपाईँको बुझाइ
1: जस्तो अहिलेसम्मको
0: पर्यटन सम्बन्धी विधेयकमा छलफल अगाडि बढ़िरहेको छ त्यो त स्वाभाविक एउटा ऊ नै होला
1: होइन अब पर्यटन सम्बन्धीको विधेयकको लागि चाहिँ अलिक प्रक्रिया लामो जस्तो देखिन्छ होइन जस्तै त्यो जस्तै के छ त भन्दाखेरि जस्तै अस्ति तपाईँहरूले छलफल गर्नुभयो छलफल गर्ने बित्तिकै त्यो पेश भयो पेश भएपछि सैद्धान्तिक छलफल भएपछि अब अब चाहिने के छ त भन्दाखेरि हाम्रो उपसमितिमा छलफल भयो अरे के अरे संसदीय समितिमा छलफल भयो त्यो संसदीय समितिमा हामीले उपसमिति बनाएर अगाडि बढ़िसक्यौं त्यहाँ अध्ययन हुन्छ छलफल हुन्छ अब यतापट्टि संशोधनको प्रक्रिया अगाडि बढ़्यो अब संशोधनको प्रक्रिया भएपछि एक दिन त्यसमा छलफल होला संशोधन हाल्ने मान्यज्यूहरूले हामी सबैले बोलाउँला होइन अनि बोलिसकेपछि त्यो सुझावको आधारमा त्यसपछि फाइनल हुने हो त्यो प्रक्रिया अलि लामो छ यद्यपि त्यसमा जनताहरूले कति चासो राख्न सक्छन् भन्ने कुरा त्यो अर्को छ फेरि होइन हामीले के भनेको छौँ त भन्दाखेरि अस्ति त्यहाँ चाहिँ तपाईँहरूले बोलाएको ठाउँमा जो जो सरकारवालाहरू आएका थिए तिनलाई एकपटक बोलाएर समितिमै छलफल गरौं भन्ने छ
0: त्यो
1: तयारी हामीले गरिराखेका छौं तर तर जाने यता जाने जुन त्यो वैकल्पिक के अरे विकास परिचालन प्रतिवेदन जुन के विधेयक जुन लिएर आएर पास गर्नुभयो अहिलेसम्म अब हामी सांसद भएर आइसकेपछि पहिलो विधेयक त्यही हो पास भएको जुन मजा भएन होइन जुन राम्रोसँग पास भयो
0: अब त्यसैले भविष्यमा चाहिँ के कुरा सच्याउनु पर्छ सांसदहरूले र सरकारको प्रतिनिधि सरकारले र प्रतिनिधि सभाले
1: होइन अब त्यो चाहिँ नि विधेयकहरूको के भन्छ विधेयक निर्माणको चाहिँ एउटा प्रक्रिया त त्यो मिलेको छैन हेर्नु अब कस्तो छ भन्दाखेरि उत्पत्ति एउटा राष्ट्रिय सभाबाट हुन्छ एउटा प्रतिनिधि सभाबाट हुन्छ सामान्यतया कर्मचारी साथीहरूले ड्राफ्ट गर्नुहुन्छ होइन त्यो ड्राफ्ट गरेर ल्याएकोलाई चाहिँ अब त्यहाँ चाहिँ अब हामीले यो शब्दको सट्टामा त्यो शब्द राख भन्ने बाहेक हो त्यो समग्र चाहिँ संरचनागत परिवर्तन गर्ने खालको चाहिँ अलिकति सैद्धान्तिक वैचारिक चाहिँ धारा बोकेको त्यस्तो खालको चाहिँ हामीले त्यस्तो गर्न पाउँदैनौँ पाएका छैनौँ होइन जस्तै अहिले पनि त भनौँ न पर्यटन विधेयक चाहिँ अब बज्री पाण्डेजीको पालामा चाहिँ पेश भएको रहेछ होइन अब अहिले नै अब अहिलेका चाहिँ सरकारमा भएका मान्य सांसदहरूले के भन्नुहुन्छ भने अब यो सबै हटाएर चाहिँ अर्कै बनाउन पाएको भयो भने चाहिँ योभन्दा राम्रो हुन्थ्यो भन्नुहुन्छ अब हामीले नै के भन्छौँ जस्तै हाम्रो पार्टीका नेताहरू राष्ट्रिय सभामा हुनुहुन्छ राष्ट्रिय सभाबाट त्यो पास भएर आइसक्यो राष्ट्रिय सभामा पास गर्नुहुने त हाम्रा नेताहरूले नि पास गरेर पठाए नि त अब हामीलाई पनि कतिपय नैतिक संकट पर्ला पर्दैन त अनि त्यसले गर्दाखेरि यो कुरा सबभन्दा पहिला जनतामा जानु पर्यो
0: त्यसलाई त्यसो अब विधेयकको जुन मस्यौदा बनाउँदाखेरि नै हामीले ध्यान दिनु पर्यो देखियो
1: एकदम पहिला त्यो विधेयक
0: अहिलेको लेखिराखेको भनेको तपाईँले भने जस्तै मन्त्रालयले त्यहाँका कर्मचारीले एक तहको एउटा मस्यौदा बनाउने त्यो प्रतिनिधि सभामा लिएर आउने प्रक्रियामा लैजाने कुरा हो अब चाहिँ कसरी गर्ने कसरी गर्यो भने जनताको प्रतिनिधित्व गर्न सक्छ
1: अब मलाई त के लाग्छ त भन्दाखेरि पहिलो कुरा चाहिँ यो यो के अरे भन्छ कानूनको चाहिँ यो पुरानो कानून त छ अब यो कानूनमा चाहिँ संशोधन गर्नुपर्ने कुरा के होला भन्न चाहिँ पहिला तल सरकारवालाहरूमा छलफल गर्नु पर्यो त्यसका संगठनहरू छन् त्यसका चाहिँ सरकारवालाहरू छन् उनीहरूसँग छलफल गर्नु पर्यो उनीहरूले हामीलाई यो कानूनले यो ठाउँमा चाहिँ घोच्यो भन्ने कुरा भनिसकेपछि त्यस्तो मर्मका आधारमा चाहिँ एउटा ड्राफ्ट गर्नु पर्यो त्यो ड्राफ्ट गर्ने मान्छे कर्मचारी हुनु भएन होइन त्यो ड्राफ्ट गर्ने मान्छे कुनै विज्ञहरूको टोली बनाएर त्यो विज्ञले निर्माण गर्नु पर्यो होइन अनि त्यो विज्ञले निर्माण गरिसकेपछि त्यो विज्ञले निर्माण गरेको चाहिँ विधेयक हुन्छ त्यो मन्त्री जस्तै अहिले पनि अब ड्राफ्ट चाहिँ कर्मचारी साथीहरूले गरे पनि त्यसको नैतिक जिम्मा त मन्त्रीले लिनु पर्यो होइन त्यो मन्त्रीज्यूको नेतृत्वमा हुन्छ नि त त्यो होइन अब त्यो मन्त्रीज्यूले ल्याएर जाने प्रतिनिधि सभामा पेश गरिसकेपछि अब हामीले त त्यो खालि चाहिँ प्रक्रिया पुर्याउने होइन हुन्छ भन्नेहरू हुन्छ भन्नुहोस् होइन भन्नेहरू भन्नुहोस् भन्ने प्रक्रियामा चाहिँ अब हामीले त अब त्यो त प्रक्रियाले बहुमत जसले देखाए त्यो त पास भएको हेर्दा त लोकतान्त्रिक देखिन्छ
0: भले त्यो समितिमा आयो भने चाहिँ अलिअलि बोल्न
1: समितिमा पनि हामीले धेरै बोल्छौँ कराउँछौँ एकदम पनि यो भएन त्यो भएन भन्छ त्यही समितिमा पनि भोलि जाने कुनै एउटा निर्णय गर्नु पर्यो भने त बहुमत अल्पमतको हुन्छ होइन अब त्यसले गर्दाखेरि जाने अब सबै हामीले भने ठिक हुन्छ भन्ने पनि भएन तर यस्तो कुरालाई जहाँ कम्तीमा पनि जाने अब त्यो त्यसका सरकारबाट जस्तो अस्ति तपाईँहरूले छलफल गर्दाखेरि एकजना भाइले के भन्नुभयो त भन्दाखेरि त्यो हिमाल चढ्ने जाने
0: त्यो
1: भरियाहरूको कुरा भन्नुभयो अर्को कुरा चाहिँ त्यो हिमाल चढ्ने जुन टोली नेता हुन्छ त्यो टोली नेता नेपाली हुन पाउने व्यवस्था हुनु पर्यो त्यो विदेशी हुँदो रहेछ होइन अब यस्ता कतिपय कुरा छन् यस्ता कुरालाई त परिवर्तन गर्दै हुन्छ नि त होइन त्यसले गर्दाखेरि जाने यस्ता कतिपय कुराहरू आएका छन् ती कुरालाई जाने जस्तै संरचनाका कुरा छन् त्यो संरचनामा जाने अब इन्क्लुजनको पोइन्ट अफ भ्यूबाट कसरी हेर्ने भन्ने कुरा छन् होइन त्यसले गर्दाखेरि जाने जस्तै अब अहिले जाने सामान्यतया पर्यटन भनेको 5 तारिक होटल अनि ठुल्ठूला रेस्टुरेन्टहरू अनि त्यसपछि जाने एकदम ठुल्ठूलो जाने पैसा खर्च हुने यस्तो कुरालाई मात्रै हामीले जस्तै जहाजको बढी सुविधा यस्तो कुरालाई मात्रै हामीले बढी जाने हेरिराखेका छ तर त्यो भारी बोक्नेहरूको जाने समस्या उनीहरूको श्रम शोषणको समस्या होइन अनि त्यसपछि होटलमा काम गर्नेहरूको समस्या यस्ता खालका कुरालाई जाने त्यो पर्यटनको प्याकेजमा जोडेर चाहिँ जानुपर्छ भन्ने चाहिँ छ मेरो कुरा होइन
0: तपाईँ त्यही समितिमै हुनुहुन्छ तपाईँबाट अब बढी भूमिकाको अपेक्षा चाहिँ सरकारवालाले गर्नुपर्छ
1: अब अस्ति तपाईँहरूले जाने जुन छलफल गर्नुभएको थियो त्यो छलफलका आधारमा केही बुदाहरू हामीले तयार पनि पारेका छौँ केही केही संगठनका विषय त्यो क्षेत्रमा काम गर्ने साथीहरूसँग पनि त्यो सुझाव माग्ने काम भएको छ अब यहाँहरूले पनि त्यो तयार पारेको चाहिँ हामीले त्यो अपेक्षा गर्छौँ र त्यसका आधारमा चाहिँ हामीले त्यो संशोधन हाल्छौँ
0: अब अहिले यस अघिका संसद र सांसदले कानून निर्माणमा गरेको योगदान भन्दा अब अहिलेको नयाँ सांसद अथवा अहिलेको संसदबाट के नयाँ कुरा हुँदैछ भन्ने त्यो खालको त्यो एक प्रकारको त्यो दिनको सुरुवात बिहानीले गरिरहेको छ कि कस्तो भइरहेको छ
1: तपाईँ होइन अब दुईटा कुरा छ एउटा कुरा अब योभन्दा अगाडिका जस्तै हिजो अस्ति चाहिँ अब उनले आक्रामक ढंगले बोले तर उनको त्यो बोलाइ जाने नमिल्या भए पनि उनको चाहिने एउटा स्वाभाविक अभिव्यक्ति जस्तो देखिन्थ्यो जस्तै हाम्रो जगदीश खरेलजीले जाने संसदमा जाने यस्तै तिमीहरूको ताण्डव भावनाले हामीले जाने अध्यादेश ल्यायौँ भनिदिनु भयो होइन मानव तिम्रा देशले हामीले ज्यान मारिया ठिक हो कि भने जस्तो खालको तर्क गर्दा तिमी गरिदिनु भयो तर पनि के त भन्दा हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिलेकाहीँ जाने यस्ता खालका कानूनहरू चाहिने समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थिति समितिहरु सृजना हुन्थ्यो तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरु चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरु 2034 सालका 2018 सालका 2021 सालका कानूनहरु लिएर हामी अहिले पनि काम गरिराख्या छौं हैन जस्तै भूमि सुधारको ऐन हामी 2021 को काम गरिरा छौं हैन अनि त्यसपछि हामी जाने श्रम ऐन 2029 को काम गरिराख्या छौं यस्ता थुप्रै छन्
0: त्यो त्यो बीचमा त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो ढिलासुसी भएको थियो
1: त दुई तिहाई नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिँ कतिपय चाहिँ के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन तिनै कर्मचारीहरू आए तिनै जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ अहिलेको डिजिटलको युग बुझ्नु भएको छ त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
0: अहिले त्यो देखिन्छ छाटका देखिन्छ
1: देखिन्छ किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ
0: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो चाहिँ
1: होइन यस्तो हो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनुभएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ हाम्रो जाने सुहाङ राई भर्खरकै हुनुहुन्छ
0: हाम्रै
1: सुहाङ नेमाङ होइन हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौ
0: पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टी कितामा त्यो उभिने देखिने खालको हुन्थ्यो अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस् यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न
1: होइन त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन जस्तै मैले चाहिँ म दलित कम्युनिटीबाट चाहिँ हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
0: दलित समुदायबाट
1: होइन अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ
0: होइन
1: अब हामी मात्र तयार भएर ल साथी केही गरौँ भने नि अब उहाँले पार्टीलाई सोध्नुपर्ने पार्टीले के भन्छ अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन अब हामीलाई पनि कतिपय होला तर पनि त्यहाँ त्यो मैले के भन्न त खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुहाङजीको प्रस्तुति सुनिन्छ त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुराबाट त्यो कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौ अहिले हामी संसार बुझेर आएका छौँ अर्थमन्त्री विश्व घुमेर आएको पर्यटन मन्त्री त्यस्तै अरू सबै त्यस्तै त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैनौ जस्तै अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन कतिपय उद्योग

0: नबस्ने
1: भीड़भाड़मा भए नआतिने भागदौड़ नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: अरू नयाँ नयाँ जाने मोडेलहरू युज के भन्दा प्रयोग गर्नु पर्यो भने त्यो दलित त्यो विदेशीहरूले जाने त्यो वैज्ञानिकहरूले जाने त्यो परीक्षण गर्नु पर्यो मुसामा परीक्षण गर्छ भन्छ नि होइन अनि त्यो मुसा मरे पनि मरोस् भन्नको लागि त होला नि होइन हो त्यस्तै जाने नेपालमा सुशासनको प्रयोग गर्नु पर्यो भने कहाँ गर्ने त भन्दाखेरि दलितहरूमा गर्ने होइन गरीबहरूमा गर्ने होइन ए बाबा ल ठिक छ नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटी संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब त्यहाँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगञ्जको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने हुन् ती सब अधिकांश जाने ऐलानीमा छन् अनि ती ऐलानी गरिबले जाने ओगटेर बसेका छन् दलित
3: अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
2: किनभने जाने मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
3: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
2: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू जाने बिना ऐनमा बनेका थिए सरकारको गरे घोषणामा त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्ने ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको जाने हाम्रो महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन जसरी अहिले उहाँले के भन्छ जाने नक्कली र सक्कली सुकुमासीको कुरा गर्दै हुनुहुन्छ नि त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कली र नक्कली छनौट गरेर दिएको भए यहाँ लाल पूर्जा बाँड्ने काम उहिले सकिन्छ
3: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको त्यस कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो
2: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
3: त्यो अब सरकारले शुरू गरिसकेपछि एक ढंगबाट अब अहिले तत्कालको लागि 15,000 दिने कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ल्याइरहेको छ
2: अब यो के छ
3: सधैँ यसमा राजनीति भइराख्यो अब चाहिँ सही भयो भन्ने पनि कता कता आउँछ
2: होइन अब कतिपयले त्यस्तो भन्छन् हेर्नुहोस् अब त्यो कस्ताले भन्छन् भन्दाखेरि अब यो जस्तै भनौँ न यहाँ काठमाडौँमा चाहिने यो यो एकचोटि जाने पहिलाको के पौडेलजी जाने मुख्य सचिव हुनुहुन्थ्यो पछि के अरे चाइनाको राजदूत पनि हुनुभयो
3: लीलामणि पौड्याल
2: लीलामणिजीहरू उहाँहरू जस्ता त्यहाँ पूर्व सचिवहरू जाने यो बागमती सभा गर्न लाग्नुभयो नि होइन अनि किन त्यस्तो गर्नुभयो त भन्दाखेरि उहाँले बनाएका घरहरू र उहाँको घरबाट जाने निकास हुने जुन त्यो टोयलेटको जाने फोहोर हुन्छ त्यो बागमतीमा पठाउनु पर्ने थियो होइन अनि त्यो बागमती फोहोर भएका कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ त्यसले के बनायो त भन्दाखेरि समस्या बनाएपछि त्यो नेवार समुदाय भन्दा पनि उहाँहरू तात्तिनु भयो नि
3: हो र
2: तात्तिनु भयो नि त नेवारहरू कोही गएको देख्नु भएको थियो र होइन एक मैले अहिले भनेको के त भन्दाखेरि काठमाडौँमा बस्ने हामी इलिटहरूलाई मर्ने वाग चाहिएको छ हरियो चाहिएको छ होइन अनि ती गरीबहरूका छातीमा चाहिँ मर्ने वाग गर्न पायो भने ती गरीबहरूले बनाएको त्यो छातीमा चाहिँ हामीले कुकुरहरू दौडाउन पायो भने यी गरीबहरू चाहिँ अतिकै टाढा जाउन र हाम्रा चाहिने टोयलेट स्वर्णका लागि मात्र हामीले चाहिँ भाडामा बोलाउन पायो भने हुन्थ्यो भन्ने उनीहरूको चाहिँ त्यो सामन्तवादी जाने सोचेका कारणले यस्तो भएको होइन म त यही भूमि सुधारका विषयमा पिएचडी पनि गर्दैछु मैले यही मेरो विषय पनि भावनामा थाहा छ है अनि उहाँले चाहिँ 20-21 आयोगले चाहिँ काम गरेन रे अब हामी कार्यदल बनाउँछु भन्ने छ उहाँको विकल्प
3: भर्ती केन्द्र मात्रै भएन
2: कार्यदलमा को आउँछन् त भन्दाखेरि जस्तै हाम्रो नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता त उहाँले राख्नुहुन्न होइन अनि उहाँले त्यो नाम नेपाली कङ्ग्रेसका पनि राख्नुहुन्न नेकपा एमालेका पनि राख्नुहुन्न कसले राख्नुहुन्छ भन्दाखेरि चाहिँ आफूलाई भोट हालेका त्यस्ता खालका मान्छे उहाँले राख्नुहुन्छ
3: नभए मान्छे राम्रो मान्छे आयो भने त जसको आयो भने
2: अनि त्यसो भए त हामीले चाहिँ आयोगमा पठाएको मान्छे चाहिँ अभिज्ञ हुन् भन्ने उहाँले के आधारमा पुष्टि गर्नुहुन्छ र होइन त्यसले जस्तै मैले अघि भने नि तपाईँलाई अब उहाँले चालेको झन् ल के भन्छ कानून त उहाँले मान्नु पर्यो कि त नयाँ कानून ल्याउनु पर्यो कानूनमा के कुरा छ त भन्दाखेरि 10 वर्षसम्म कुनै पनि सार्वजनिक जमिनमा बसेका मान्छेलाई विकल्प नदिकन अहिले हटाउन नपाउने भन्ने कानून छ त दलित विरोधी कुराहरू संसदमा हुन थाले दलित विरोधी कुराहरू त्यहाँबाट चाहिँ अब अगाडि बढ्न थाले भने त्यसको चाहिँ खबरदारी गरिन्छ
3: कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस
2: धेरै धन्यवाद
3: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले बझाङका सांसद गणेश विश्वकर्मासँग कुराकानी गर्यौं विशेषतः संसदमा पछिल्लो समयमा कानून निर्माणदेखि नीतिगत रूपमा सुधारका लागि भएका विभिन्न विरोध र समर्थन र संवादको विषयमा कुराकानी गर्यौं भने दलितका सवालहरू सम्बोधन गर्नको लागि सरकार र संसदले कसरी काम गर्नुपर्छ भन्ने बारेमा पनि उहाँसँग कुराकानी गर्यौं अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
4: हजुरको रेडियो 102.1 मेगाहर्ज
5: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
6: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
7: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
5: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0447 95 4 66 98 6 92 65 99 8

0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।

0: तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने।
1: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: सूचना सूचना सूचना, रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
3: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
2: कन्सल्टेन्ट जेनेरल फिजिसियन द्वारा प्रवाह हुने सेवाहरू,
3: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
2: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
3: नियमित फलोअप तथा औषधि समायोजन,
2: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
3: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू,
2: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
3: हर्निया, एपेन्डिसाइटिस, गालस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
2: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया,
3: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार, स्थान रामेछाप अस्पताल रामेछाप, समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97652384।
2: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
3: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ.

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-3738-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार,
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
7: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: Горбаного нукулаги рот, семент, джоста пата, тайны, кабата леуни ула, перью мантали матестура в радюльку посылте каула батит.
1: Кака, тимла этини тачайна, аба хамрай мантали ма дипзоти адвар энд сапплайерс хуля ни кака.
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप

0: आज बजे हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: 8.295 कंट्री कोड भएको मात्र उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल आउँदो आर्थिक वर्षको बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे केन्द्रित छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 बजेट आज दिउँसो ल्याउँदैछ। बजेटको आकारमा केही कटौती भए पनि कृषि वन तथा पर्यावरण मन्त्रालयले उपलब्ध स्रोतलाई उत्पादनमुखी र किसान केन्द्रित बनाउने लक्ष्य राखेको छ। कृषिमा सबैभन्दा धेरै प्राथमिकता रासायनिक मलको विषय पर्छ, तर किसानले पर्याप्त रासायनिक मल पाउन नसकेको सधैँको गुनासो छ। यस्तो अवस्थामा प्राङ्गारिक कृषि सरकारको प्राथमिकतामा परेको छ अनि रासायनिक मलको विकल्पका कार्यक्रमलाई बजेटमा समेट्ने प्रयास गरिएको छ। कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। कार्यक्रमको शुरूमा उहाँलाई मैले सोधेको छु, कृषिलाई केन्द्रमा राखेर बजेटको मुख्य प्राथमिकता के छ?
2: हस्, धन्यवाद, नमस्कार। यहाँले भन्नुभएको जस्तै अब नीति कार्यक्रम आइसकेका छ, सरकारको नीति कार्यक्रममै आधारित भएर बजेट आउने हो। हामीले नीति कार्यक्रममा जे जे विषयहरू बोलेका छौँ यहाँले उठाइसक्नु भएको छ, होइन? अब यही रासायनिक मल सधैँ प्राथमिकता हुन्छ। त्यो बाहेक नीति कार्यक्रममा फोकस गरेर बोलिएका विषयहरू जस्तो अब यो प्राङ्गारिक मललाई जैविक मललाई प्रवर्धन गर्ने कुराहरू, त्यसपछि गएर अब यो न्यूनतम समर्थन मूल्यको कुराहरू नीति कार्यक्रममा नै हामीले आएको छ, त्यो कुराहरू, डिजिटल एग्रिकल्चरका कुराहरू, एउटा नयाँ विषय नीति कार्यक्रममा समेटिएको अवस्था छ यसपालि। त्यो भनेको चाहिँ अब जुन हाम्रो जमिन बाँझो हुने क्रम बढ्दै जाँदाखेरि समग्र उत्पादन, रोजगारी, आय सबैलाई असर परेको छ, त्यसलाई सम्बोधन गर्ने गरिकन यो पब्लिक प्राइभेट पार्टनरसिपमा अथवा समुदाय समेतको सहभागितामा चाहिँ कृषि कम्पनी खोलेर यो मूल्य श्रृङ्खलाका सबै कुराहरू के उत्पादन पनि गर्ने, प्रशोधन गर्ने, बजारीकरण गर्ने, यो सबै कुराहरू समेट्ने गरिकन नै कृषि कम्पनीको कुराहरू चाहिँ नीति कार्यक्रममा आएको छ। यी विषयहरू पनि त्यसमा पर्लान् भन्ने हाम्रो अपेक्षा हो। त्यसै गरिकन प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने हिसाबले प्राङ्गारिक मलमा अनुदान दिने कुराहरू एकदमै फोकस भएर यसपालिको बजेट कार्यक्रममा आउँछ भन्ने हाम्रो अपेक्षा छ। त्यसैमा मात्रै अलिकति मैले जोड दिएर भन्नुपर्दा अर्को वर्ष चाहिँ हामीले यो प्राङ्गारिक मलमै अनुदानको कार्यक्रम छ। त्यसै गरिकन प्राङ्गारिक कृषिलाई प्रवर्धन भनेर प्रदेश स्तरमा पनि पालिका स्तरमा पनि हामीले त्यो कार्यक्रमको हामीले प्रस्ताव गरेका छौँ। यो अर्को एउटा ठूलो कुरा चाहिँ हाम्रो माटो स्वास्थ्य बिग्रिएको सन्दर्भमा हामीले चाहिँ 250 पालिकाको हाराहारीमा यो माटो स्वास्थ्यलाई केन्द्रमा राखेर यहाँले सुरुमै पनि भन्नुभयो त्यो अहिले उच्च प्राथमिकता छ सरकारको पनि, त्यसको कार्यक्रमहरू प्रस्ताव गरेको अवस्था छ। अर्को अब आउने बजेटमा चाहिँ प्राथमिकताका साथ यी कुराहरू पर्ने अपेक्षा छ। नीति कार्यक्रममा बोलिएको विषय पनि भयो र हामीले बजेट मार्फत यसलाई सम्बोधन गर्न खोजेको विषयहरू पनि भयो।
1: चालु आर्थिक वर्षको बजेट र आउँदो आर्थिक वर्ष 73-74 बजेटमा चाहिँ रकम अन्तर चाहिँ केही फरक पर्ने अवस्था छ कि छैन?
2: अब यो मैले ठ्याक्कै अहिले भन्न चाहिँ गाह्रो हुन्छ। अब हामीहरूको प्रस्ताव चाहिँ हामीले चाहिँ केही विषयहरूमा अझै पनि मन्त्रालयले थप बजेटको अपेक्षा गरेको छ। जस्तै रासायनिक मलको जुन उच्च मूल्य वृद्धि भएको छ नि, त्यो हिसाबले रासायनिक मललाई हामीलाई प्राप्त भएको बजेट सिलिङ भनेको 28 अर्ब हो, त्यो अपर्याप्त छ भन्ने कुरा प्रष्ट छ। त्यो बाहेक पनि अरू हाम्रो विभिन्न हाम्रा नयाँ कार्यक्रमहरू, नीति कार्यक्रमले बोलेका नयाँ विषयहरू, प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने खालका कुराहरू, कृषि पर्यावरणीय कृषिलाई प्रवर्धन गर्ने खालका कार्यक्रमहरू, त्यो सन्दर्भमा जोडिएर आउँदाखेरि चाहिँ बजेटको आकार अहिले जुन हाम्रो 50 अर्बको हाराहारीको जुन बजेट पहिला हामीलाई सिलिङ प्राप्त भएको हो, त्यसमा केही बढोत्तरी हुन्छ कि भन्ने हाम्रो मन्त्रालयको अपेक्षा हो। तर त्यो बजेट आज अलि दिउँसो बजेट सार्वजनिक भइ नै हाल्छ त्यसपछि मात्रै भन्न सकिन्छ
1: हो तपाईँले भने जस्तै सिलिङ कृषि वन पर्यावरण मन्त्रालयको लागि 51,14,00,000,000 हाराहारीको रहेकोमा त्यसमा चाहिँ केही तलमाथि भएर कृषिका लागि बजेट छुटिएला भन्ने अपेक्षा गरौं
2: अहिले यहाँले भन्नुभएको चाहिँ त्यो कृषितर्फको हो
1: हामीले कृषिको कुरा प्राथमिकताका साथ जोड्दाखेरि बजेट एउटा चासोको विषय भयो तपाईँले मलको जुन रकम मन्त्रालयले माग गर्छ र मन्त्रालयले पाउँछ भनेर जोड्नुभयो अहिले चालू आर्थिक वर्षको हेर्ने हो भने 28 अर्बको चाहिँ हाराहारीमै हो यो भनेको समग्र मन्त्रालयको चाहिँ आधा हिस्सा कृषि मन्त्रालयको भनेर चाहिँ बुझ्न सकिन्छ यति धेरै रासायनिक मल र त्यसैमा रकम किन प्राथमिकतामा छ
2: एकदमै सान्दर्भिक प्रश्न तर अब जटिल हो किन भन्दाखेरि अब विगतमा त हामीले रासायनिक मल प्रयोग नगरिकन खेती गरिया हो होइन 1900 सनको हिसाबले ईस्वी सम्वतको हिसाबले 1950को दशक अथवा आजभन्दा करिब करिब 70-75 वर्ष अगाडिदेखि नेपालमा रासायनिक मलको प्रयोग सुरु भयो र त्यो क्रमशः अब यो व्यावसायिकता बढेसँगै खाद्य उत्पादन बढाउनु पर्ने आवश्यकता बढेसँगै होइन रासायनिक मलको प्रयोग बढ्दै गएको छ त्यसो त अब संसारका धेरै देशहरू विकासशील देशहरूकै तुलनामा पनि हाम्रो छिमेकी देशहरूकै तुलनामा पनि हाम्रो मलको खपत त कम छ तथापि यो पछिल्लो वर्षहरूमा पछिल्ला दशकहरूमा र अब केही वर्षहरू यता आएर चाहिँ मलको माग चाहिँ उच्च दरले बढेको छ एकदमै महत्वपूर्ण सवाल हो यो अब पछिल्लो समय बताइहालौँ अहिले यो रेडियो सुन्नुहुने श्रोताहरूलाई पछिल्लो समय यो हाइब्रिड मकैको खेतीमा व्यापक विस्तार भएको छ हाइब्रिड मकैमा एकदमै धेरै मल आवश्यक हुन्छ तराई मधेसमा हाम्रो बसन्ते मकै हिउँदे मकै खेती हुन्छ र कतिपय अलिकति उच्च भागमा त बर्खे मकै पनि हुन्छ भने पहाडमा बर्खे मकै हुन्छ मूल रूपमा होइन अब यो हाइब्रिडको खेती बढेसँगै चाहिँ मलको उच्च माग बढेको छ त्यसै गरिकन हाइब्रिड धानको पनि क्षेत्रफल बढेको छ खेती बढेको छ त्यसै गरिकन आलुको पनि खेती बढेको छ तरकारीहरू खेती बढेको छ यी सबै चाहिँ तपाईँले राम्रो उत्पादन लिनको लागि रासायनिक मल बढिहाल्नुपर्ने हो त्यो कारणले गर्दाखेरि वार्षिक रूपमा यो रासायनिक मलको माग बढ्दै गएको व्यावसायिकतासँगै कृषिमा व्यावसायिकरणसँगै र उत्पादन बढाउनु पर्ने आवश्यकतासँगै र त्यो सँगसँगै फेरि अब नकारात्मक

0: हामीलाई जति बजेट प्राप्त छ त्यो बजेट पुरै हाम्रो खर्च हुन्छ यो वर्ष. हामीलाई 28,82,14,00,000 हो होइन, त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ. तपाईँलाई थोरै तथ्याङ्कको सहाराले बताउँ. एउटा कुरा भनिहालौँ, यो वर्ष इतिहासमै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौँ र लगभग हाम्रो 6,00,000 टनको हाराहारीमा वा त्यस्तो थोरै कम होला त्यत्रो मल हामीले यसपालि किसानहरूलाई वितरण गर्छौँ. यो ठूलो उपलब्धि नै हो भन्ने लाग्छ. यदि
1: भनेको यो चालू आर्थिक वर्षभित्र कि आउँदो भदौ असोजसम्म त
0: होइन, मैले यो असारसम्मको तथ्याङ्क भने, म तपाईँ तथ्याङ्कको सहाराले भनौँ. अहिलेसम्म हामीले 5,54,762 यो हिजोसम्मको तथ्याङ्क हो, त्यति मल हामीले आपूर्ति गरिसक्यौँ. अब हाम्रो चाहिँ अब करिब 5,50,000 टन वितरण गर्ने लक्ष्य हो. त्यो भित्र नेपाल भित्रिसकेको यो 5,54,000 भनेको फेरि के बुझ्नुपर्छ भन्दाखेरि हामीले गत वर्ष गरेको टेन्डरको पनि अहिले यो वर्ष भित्रिएको हो, यो वर्ष भित्रिएको हो, त्यसमा केही चाहिँ गत वर्षको पनि छ. तर अर्को महत्त्वपूर्ण कुरा यहाँलाई बताउँ, अहिले हामी जेठको अहिले आधाउदीमा आउँदै गर्दाखेरि छौँ, आधाउदीमा आउँदै गर्दाखेरि चाहिँ हिजोसम्मको तथ्याङ्कको आधारमा चाहिँ हामीलाई चाहिँ 4,63,000 टन चाहिँ हामीले किसानलाई अनुदानमा मल वितरण गरिसकेका छौँ होइन.
1: यो भनेको वितरण
0: भइसकेको यो चाहिँ होइन,
1: अब सरकारसँग छैन,
0: होइन होइन, यो वर्ष वितरण गरिसकेको. अब हामीसँग कति छ त्यहाँले सोध्नुभयो, सरकारसँग कति मल छ भन्दाखेरि चाहिँ 1,44,585 टन चाहिँ हामीसँग मौजदात र अब यो गोदाम भित्रिएर इन्ट्री हुन बाँकी, आउन बाँकी होइन कि, अब आइसकेर गोदाम इन्ट्री
1: भनेको मौजदातका रूपमा
0: लिन सकिन्छ, यस
1: सकिन्छ नि
0: हो. त्यो चाहिँ हामीसँग 1,44,585 टन छ. र अघि मैले भनेको जस्तै अब यहाँले नै भन्नुभयो, अब धान रोपाईँको सिजन बिस्तारै सुरु हुन्छ, यसमा अत्यधिक मलको माग हुने सिजन यही हो. हाम्रो अहिलेको हाम्रो आकलन र विगतमा जेठ असार साउनमा मल खपतको हाम्रो जुन आँकडा छ, तथ्याङ्क छ, त्यो तथ्याङ्कको आधारमा, विगतको हाम्रो अनुभवको आधारमा, यति जुन अहिले हामीसँग मल बाँकी छ, स्टक छ अहिले, त्यो स्टकले हामीलाई यो धान सिजनमा रोपाईँको लागि पुग्छ सामान्यतया भन्ने छ. अब यसमा के चाहिँ हो फेरि भन्दाखेरि चाहिँ अब हामीले एकदमै अब ग्यास र तेलको जस्तै गरिकन पाएको बेलामा धेरै उ गर्न खोज्यौँ ऊ भने चाहिँ अब पुग्दैन. तर
1: डाक्टर रामकृष्ण श्रेष्ठज्यू, हामी तपाईँले जोड्न खोजेको विषय सन्दर्भलाई अलिकति पछाडि नै चर्चा गरौँला. मसँग यहाँनिर एउटा चासो रहिरह्यो, जुन तपाईँले चाहिँ 1,44,000 मेट्रिक टन रासायनिक मल, त्यसमा युरिया पनि होला, डिएपी पनि होला, पोटास पनि होला समग्रमा, यति छ सरकारसँग भनेर भन्नुभयो. किसानहरूले 4,63,000 हाराहारीमा चाहिँ पाइसक्नुभयो भनेर पनि यो तथ्य तथ्याङ्क राख्नुभयो. 5,50,000 देखि 55,000 मेट्रिक टनसम्मको चाहिँ मल सरकारले यसपालि भित्रियायो, यो इतिहासकै धेरै हो भनेर पनि जोड्नुभयो. किसानहरू धान बालीमा अब लाग्दै गर्दाखेरि समस्या सुरु हुन्छ, हामीले मल पाएनौ, हामीलाई मल अभाव भयो भनेर विगतको पनि सन्दर्भ तपाईँ पूर्ण रूपमा जानकार हुनुहुन्छ. यो यस्तो चाहिँ हुन्छ किन
0: यस्तो भयो? अलिकति त मैले सुरुमा पनि भने, माग चाहिँ एकदमै बढ्दो छ प्रत्येक वर्ष होइन. हामीले हिसाब किताब पनि गरेका छौँ. अब यहाँहरूलाई जानकारीको लागि म बताउन चाहन्छु रेडियो सुन्नुहुने श्रोताहरूलाई, हामीले चाहिँ जति हामीसँग खेती गरिने जमिन छ, जे बाली हामीले लगाउँछौँ, अनि हाइब्रिड अथवा उन्नत जे खेती गर्छौँ, हाम्रो चाहिँ अब सिंचित क्षेत्र असिंचित क्षेत्र छ, यो सबैको हिसाब गरेर हामीले निकाल्दाखेरि चाहिँ नेपालमा हामीले 17,37,000 टन चाहिँ मल आवश्यक पर्ने देखिन्छ प्राविधिक दृष्टिकोणबाट. तर त्यो सिफारिस मात्रामा, सिफारिसको आधारमा भन्दैछु मैले होइन, तर सिफारिस मात्रामा सबैले मल प्रयोग गर्नुहुन्न. केही पकेटहरूमा व्यावसायिक कृषि भएको ठाउँमा उहाँहरूले माटो जाँचको आधारभन्दा पनि आफ्नो हिसाबले आवश्यकताभन्दा बढी मल हाल्ने पनि छ, तर धेरै ठाउँमा चाहिँ सिफारिस मात्रामा मल प्रयोग हुँदैन एउटा कुरा. त्यसै गरी युरिया डिएपीको पोटासको पनि फरक फरक गर्नुहुन्छ उहाँहरूले. हामी चाहिँ सन्तुलित मात्रामा प्रयोग गर भन्नुहुन्छ, तर उहाँहरूले धेरै मूल्यको कारणले पनि हो युरिया धेरै प्रयोग गर्नुहुन्छ. त्यसको अर्को खराब पाटो त छँदैछ, माटो बिग्रिने पाटो. कतिपय ठाउँमा तपाईँको उपलब्धताको कारणले पनि मल प्रयोग गर्न चाहनेले पनि नपाएको अवस्था पनि छ भने, प्रदेश अनुसार पनि हाम्रो अलग अलग छ. कर्णालीमा एकदमै थोरै मल प्रयोग हुन्छ, गण्डकीमा पनि थोरै मल प्रयोग हुन्छ. यसको अलावा हामीले कृषि गणनाको पनि आधार लियौँ होइन, कृषि गणनाको पनि आधार लिँदा उहाँले कुन बालीमा कति मल प्रयोग हुन्छ भन्ने पनि निकाल्नु भएको छ हो. यो सबै आधार लिँदा मैले भन्न खोजेको के हो भन्दाखेरि, हामीसँग करिब 8,00,000 मलको चाहिँ माग छ, 8,00,000 टनको. 17 लाख चाहिँ त्यो प्राविधिक आवश्यकता भयो त्यति अवस्था त्यो भनेको चाहिँ अब अलिक विकासशील अरू देशहरूको तुलनामा जाँदा होला
1: उच्चतम रासायनिक मल प्रयोग गरेकोमा होला
0: हो तर हामीलाई चाहिँ 8 लाख टन भए पुग्छ अब यहाँनिर प्रश्न आउँछ 5 लाखको हाराहारीमा त सरकारले उपलब्ध गराएकै छ यसपालि त हामी 6 लाख नै पुग्नेवाला छौँ अब त्यो ग्याप जुन देखियो नि त्यो ग्याप चाहिँ अब खुला बजारबाट आपूर्ति हुने गर्छ होइन त्यो हिसाबले तर खुला बजारमा महँगो हुन्छ त्यो हिसाबले अनुदानको मलमा यो दबाव पर्ने कारण चाहिँ त्यो हो एउटा यो विषय भयो भन्न खोजेको सारमा
1: सरकारले मलमा चाहिँ अनुदान दिँदा यो किसानलाई सहज पनि छ माग पनि धेरै हुन्छ भन्न खोज्नुभयो
0: एकदमै
1: सोझो अर्थमा बुझौँ
0: सोझो अर्थमा त्यही हो होइन अनि त्यसको दोस्रो पाटो के छ भन्नुहुन्छ भने चाहिँ मलमा यो वितरणको जुन इस्यु आउँछ नि त्यो अर्को अब यो चाहिँ अब तिनवटा सरकारको हाम्रो अलग अलग भूमिका छ मल वितरणमा संघीय सरकारले मल आयात गरेर डिपोहरूमा मल वितरण डिपोहरूमा जस्तो देशभरि 69 वटा हाम्रो कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडका 69 वटा डिपो छ त्यहाँ डिपोसम्म पुर्याउने हाम्रो जिम्मेवारी हुन्छ त्यसपछि प्रदेश समिति छ प्रदेश समितिको जिम्मेवारी हुन्छ अनि सबैभन्दा महत्वपूर्ण चाहिँ प्रदेशबाट अथवा डिपोहरूबाट पालिकाको सिफारिसमा डिलरहरूले लान्छन् डिलरहरू भनेको सहकारी छ अधिकांश त अब केही ठाउँमा जहाँ सहकारीहरू छैनन् त्यो ठाउँमा निजीलाई पनि डिलरसिप दिएको छ अनि सबैभन्दा अहिले गुनासो आउने गरेको चाहिँ त्यो सहकारीहरूले वा डिलरहरूले मल बुझेर लगेपछि त्यसको सही चाहिँ परिचालन हुँदैन त्यहाँनिर चाहिँ तेरो र मेरो भन्ने गर्ने होइन हामीले त धेरै कुराहरू सुनेका छौँ यो राजनीतिक आस्थाको आधारमा भेदभाव गर्ने जातीयताको आधारमा भेदभाव गर्ने यस्ता यस्ता कुराहरू पनि सुनिया छ र यहाँलाई बिचमा भनिहालौँ त्यस्तो कुरा गर्न पाइँदैन कानूनले पनि पाइँदैन हाम्रो कार्यविधिमा स्पष्ट लेखेका छौँ र त्यो कुरा बारे सचेत गराएर अथवा जानकारी गराएर हामीले प्रदेश सरकारलाई पनि स्थानीय तहलाई पनि ल है यो मलको अब अहिले यो धान सिजन आउँदै गर्दाखेरि चाहिँ यो मलको अभावको मौका छोपेर कालोबजारी हुन सक्ने कम गुणस्तरको मल किसानलाई बेच्न सक्ने त्यस पछाडि गएर चाहिँ त्यो भेदभाव हुन सक्ने यो आदि इत्यादि समस्यालाई तपाईँले नजिकबाट हेरेर अनुगमन गरेर यदि कार्यविधि पालना नगरिकन अथवा कानूनको विरुद्ध हुने गरिकन कसैले त्यस्तो कारवाही के काम कारवाही गरेको छ भने त्यसलाई कानूनी दायरामा ल्याउनलाई सहयोग गरिदिनु होला भनेर चाहिँ हामीले सबै 77 वटा जिल्ला प्रशासन कार्यालयहरूलाई पनि जिल्ला गृह मन्त्रालय मार्फत अनुरोध गरेका छौँ भने स्थानीय तह सबै स्थानीय तहमा अनुरोध गरेका छौँ त्यसकारणले यहाँले भनेको कुरा मैले उत्तर दिएँ भन्ने लाग्छ एउटा माग जति छ माग डरलाग्दो हिसाबले बढेको छ अब अहिले अहिले मैले त हाइब्रिडको मात्रै कुरा अहिले मल केमा जाँदैन भन्ने अवस्था भयो कि होइन अहिले तपाईँको के अरे उखुमा मल
1: त्यतिकै चाहियो चौतर्फी बालीमा चाहिँ मलको प्रयोग बढ्यो त्यसमा पनि रासायनिक मलको प्रयोग बढ्यो प्राङ्गारिक र जैविक मलको प्रयोग चाहिँ घट्यो तपाईँले जोड्न खोजेको कुरा यो
0: एकदमै हो
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले मलकै प्रसङ्ग जोड्दै गर्दाखेरि जुन अघि मौजदात मल सरकारसँग छ भनेर जोड्नुभयो यहीँनिर फेरि एउटा चासो आएको छ जुन चासोलाई मैले राख्न खोजेँ सरकारले यो मल मौजदात किन राख्छ किसानलाई नबाडेर
0: त्यस्तो होइन होइन यो बुझाइ त्यस्तो कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले अघि पनि भने डिपोमा मल आएपछि प्रदेश समितिको बैठक बस्छ पहिला
1: मलको चासो है सरकारले किन राख्छ हामीलाई किन दिँदैन भन्नु
0: राखेको होइन म त्यही बुझाउन खोजेको मल आएपछि चाहिँ हाम्रो पहिला प्रदेशमा जाने पनि प्रतिशत छ कि हामीले जहाँ धेरै खेती हुन्छ जहाँ धेरै मलको आवश्यकता हुन्छ जहाँ धेरै मलको माग हुन्छ यहाँ चाहिँ बढी मल परिचालन गर्ने गरिकन हामीले कार्यविधि बनाएको छ उदाहरणको लागि जस्तै मध्य प्रदेशको 8 वटा जिल्ला छ नि तर नेपाल भित्रिने कुल मलको 29% मध्य प्रदेशमा जान्छ त्यसकारण हामीले 6 वटा आधारमा मल वितरण गर्छौँ होइन कोटा लाउने भनेको एउटा चाहिँ खेतीयोग्य जमिन एउटा चाहिँ सिँचाइको उपलब्धता अर्को भनेको चाहिँ तपाईँको त्यहाँ मागको अवस्था अर्को भनेको विगतको खपतको अवस्था र अर्को भनेको चाहिँ त्यो प्रदेशले आफूले ठानेको व्यावसायिक बाली वा उसले प्राथमिकतामा राखेको बाली यो लगायतको विषयमा चाहिँ हामीले कोटा दिन्छौँ त्यसो गर्दा चाहिँ जहाँ धेरै मलको माग छ जहाँ धेरै खपत हुन्छ त्यहीँ नै मल पुर्याउने नीति हो त्यही बमोजिम मैले उदाहरण दिएँ यहाँहरूलाई कर्णालीमा त हाम्रो 2% पनि जाँदैन होइन गण्डकीमा 3% हाराहारीमा जान्छ त्यसपछि कोशी प्रदेशमा जान्छ, लुम्बिनीमा जान्छ।
1: कर्णालीको अभ्यास त अब अर्ग्यानिक प्रदेश एउटा अभ्यास पनि सुरुवात भएको हुँदाखेरि अलिक कमै मात्रामा किसानहरूले मल खोज्नुहुन्छ भन्ने एउटा सामान्य बुझाइराखौ। त्यसै गरी अब अगाडि बढ्नुपर्नेछ भनेर पनि चर्चा परिचर्चा शुरू हुन थालेका छन्। जुन सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने हो भने पनि अहिले चाहिँ अब जैविक मलमा अनुदान भनेर जोड्न खोज्दैछ सरकारले। फेरि पनि यहीँनिर मैले चासो राखौं, कृषि तथा वन र पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठज्यू, किसानलाई सरकारले रासायनिक मल पुर्याउन नसकेर यहाँनिर चाहिँ अहिलेको नीति तथा कार्यक्रममा चाहिँ जैविक र यसतर्फको खेतीमा चाहिँ अगाडि जाने कुरा आयो भनेर किसानले गुनासो गर्नुभयो भने यसको जवाब तपाईँले के दिनुहुन्छ?
0: मैले अलिकति अघि पनि भने त्यही कुरा दोहोऱ्याउनु पर्ने हुन्छ। एउटा चाहिँ हाम्रो माग अत्यधिक बढेको छ र हाम्रो निर्भरता चाहिँ रासायनिक मलमा मात्रै भयो के। यो माटोको स्वास्थ्य मैले धेरै वर्षदेखि भन्दै गरेको, यो माटोको स्वास्थ्यको हिसाबले पनि दिएको छैन, राज्यले पनि यो धान्न सक्दैन। यहाँनिर यहाँलाई बताउँ, यो सान्दर्भिक हुन्छ, रेडियो सुन्नुहुने श्रोताहरूलाई थाहा नहुन सक्छ। युरियामा अहिलेको मूल्य 1 किलोको 160 रुपियाँ पर्छ। उहाँहरूले 15 रुपियाँमा तपाईँको सहकारीले लिने 15 सबेत गरिकन 1 रुपियाँ त्यसमा जोडिन्छ, 16 रुपियाँ भयो, 1 रुपियाँ लिन पाउँछ, बाँकी ढुवानी तिरेर मल पाउने हो। तर राज्यलाई त्यसबाट आउने भनेको जम्मा जम्मी 15 रुपियाँ हो। 160 रुपियाँमा 15 रुपियाँ किसानको ढुवानीको कुरा त अर्को भइहाल्यो होइन, 15 रुपियाँ किसानको 145 रुपियाँ 1 किलो मलमा राज्यले अनुदान दिइरहेछ। डिएपीको 170 रुपियाँ पर्छ। किसानलाई यो अनुमान छैन, एउटा त्यो कुरा। र त्यही कुरालाई आधार मानेर मैले के भन्न खोजेको भन्नुहुन्छ भने, हामीले हिसाब निकालेका छौँ, अहिले हामी यदि 6 लाख टन मात्रै किसानलाई आजको मूल्यमा र आजको अनुदानको दरमा हामीले मल उपलब्ध गराउने हो भने 80 अर्ब रुपियाँ चाहिन्छ। मन्त्रालयको
1: बजेट 30 अर्ब थपेर
0: पर्छ होइन,
1: लागि
0: मात्रै, हजुर, त्यो खालको अवस्था छ। त्यसकारणले यो राज्यले ठेक्न सक्दैन भन्ने कारण चाहिँ त्यो हो।
1: 50 अर्ब त मलकै लागि तपाईँ र मातहतका निकायले मागै गरेको अवस्था छ अहिले नै,
0: एकदमै
1: कुल मन्त्रालयको बजेट हो।
0: त्यो खालको अवस्था भएको हुनाले चाहिँ किन सकेन राज्यले भन्ने कुराको मेरो जवाफ यो रहन्छ। अनि अर्को कुरो, अघि यहाँले मौज्दा छ भन्नुहुन्छ किन जान दिनुहुन्न भन्ने कुराको, त्यसको अलिकति यस्तो हुन्छ कि तपाईँको, हामीले त
1: होइन, मैले भनेको होइन,
0: ठिक छ, किसानले बुझ्नुपर्छ, उहाँले बुझ्नुपर्छ। त्यसको कुरा के हुन्छ भन्नुहुन्छ भने, त्यहाँ मल डिपोमा आइसकेपछि कोटा लाग्नुपर्छ होइन, कोटा लाग्नको लागि त्यो समिति बसेर, कोटा त तुरन्तै लाग्छ, त्यसमा समय लाग्ने कुरो भएन। कहाँनिर चाहिँ अलिकति रहन सक्ने सम्भावना हुन्छ भन्दाखेरि, कोटा त लाग्यो, पालिकालाई गयो, जस्तो हाम्रो तराईको हकमा 10 दिनभित्र कोटा उठाइसक्नुपर्ने भन्ने छ, पहाडको हकमा 15 दिनमा र उच्च पहाडको हकमा 21 दिनमा उठाइसक्नुपर्ने भन्ने छ। हो, त्यो चाहिँ लगातार रूपमा उहाँले नउठाउँदाखेरि चाहिँ मौज्दा देखिने हो, एउटा कुरा। दोस्रो कुरा भनेको चाहिँ हाम्रो मुख्य बाली भनेको धान सिजन हो,
1: अहिले जुन सिजन
0: सुरु हुँदैछ, हामीले चाहिँ हाम्रो समग्र प्रयास चाहिँ धान सिजनमा फोकस छ। त्यसको मतलब हामीले मल अरूमा नदिने भन्ने होइन, मल गइरहेछ। अहिले पनि तपाईँलाई बताउँ, अहिले हाम्रो दैनिक रूपमा 500 टन भनेको कति भयो भन्नुहुन्छ भने 5-6 हजार क्विन्टल होइन, 5-6 हजार क्विन्टलदेखि तपाईँको 2500 टन भनेको चाहिँ हाम्रो कति भयो त भन्दाखेरि चाहिँ 25,000 क्विन्टल दैनिक रूपमा हाम्रो त डिपोबाट सहकारीहरूमा गइराखेको छ त। त्यो त तथ्याङ्कले देखाउँछ, जो जसले पनि हेर्न सकिन्छ,
1: मल वितरणको प्रक्रिया
0: एउटा स्वचालित प्रक्रिया छ एक हिसाबले, त्यो गइराखेको छ। त्यसका बावजुद पनि मल आउने अनि त्यसपछि गोदाममा भित्रिने त्यसपछि जाने त निरन्तर प्रक्रिया हुन्छ।
1: मन्त्रालयले यसका लागि पछिल्लो चरणमा चाहिँ पारदर्शिता, अनलाइन सिस्टम, कतिपय कुराहरू गरेको छ भनेर पनि तपाईँले यसभन्दा अगाडिको हाम्रो कार्यक्रममा पनि जोड्नु भएको थियो। अघि तपाईँले एउटा चर्चा गर्दै हुनुहुन्थ्यो नि, मैले सन्दर्भलाई अलिकति बदले, अन्तर्राष्ट्रिय परिवेश के छ भन्ने कुराले चाहिँ मलको हाम्रो आपूर्तिको विषयलाई चाहिँ प्रभाव पार्छ, किसानहरूले माग गर्ने एउटा पाटो हो, उहाँहरूले माग गर्न पाउनुहुन्छ भनेर, यो अन्तर्राष्ट्रिय परिवेश र मलको सम्बन्ध खास गरी अहिले चाहिँ के छ?
0: एकदमै सान्दर्भिक प्रश्न उठाउनु भएको छ। अब पहिलो कुरो त अब हामीले

0: यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ। तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ। तपाईँको कतिपय अवस्थामा त युरियाको मूल्य त गत वर्षको यही अवधिको
1: भन्दा उपभोक्ताको अहिले भान्सा आकाशिए
0: जस्तै
1: मलको चाहिँ सरकारका लागि चाहिँ
0: हजुर
1: मूल्य आकाशिएको
0: छ, दोब्बरले बढेको अवस्था छ। यो कारणले गर्दा यो ठूलो चुनौती हामीलाई भयो होइन। तथापि एउटा त अहिलेको हाम्रो इष्टको कुरा मैले बताएँ, हामी एक हिसाबले सन्तोषजनक अवस्थामा छौँ। दोस्रो कुरा भनेको यो जुन जारी यो समस्या छ, यो द्वन्द्व छ, यसमा विकल्प के हुन सक्छ भनेर सरकारले काम गरेको छ। उदाहरणको लागि चाहिँ हामीले चाहिँ अब छिमेकी मित्र राष्ट्र भारतसँग चाहिँ हामीले यो G2G भन्छ, सरकारदेखि सरकारसँगको खरिदको एउटा सहमति एमओयू भनिन्छ, एमओयू छ। त्यो एमओयू अन्तर्गत रहेर चाहिँ नेपालको कृषि सामग्री कम्पनी लिमिटेडले चाहिँ भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्स लिमिटेडसँग सम्झौता छ। त्यो सम्झौता अन्तर्गत चाहिँ हामीलाई मल उपलब्ध गराइदिने हामीले भारत सरकारलाई अनुरोध गर्यौँ। उहाँहरूबाट अनौपचारिक रूपमै हामीलाई सकारात्मक जवाफ आयो होइन। अनि त्यसपछि चाहिँ हाम्रो जुन पत्रचारहरूको कुराहरू भयो उहाँहरूसँग, त्यसपछि पत्रचार भयो, पत्रचार गर्दाखेरि ठिकै छ तपाईँहरू अगाडि बढ्नुहोस् हामी सहयोग गर्छौँ भनेपछि चाहिँ हामीले मन्त्री परिषदमा प्रस्ताव लगेर 80,000 टन 60,000 टन युरिया 20,000 टन डिएपी खरिदको लागि चाहिँ मन्त्रालयबाट प्रस्ताव गयो। क्याबिनेटले हामीलाई वैशाख 16 क्याबिनेटले हामीलाई चाहिँ त्यो स्वीकृति दियो। त्यो स्वीकृति प्राप्त गरेपछि तुरन्तै हामीले चाहिँ भारतमा चाहिँ हामीलाई चाहिँ पहिलो चरणमा चाहिँ 50,000 मात्रै, किन अब स्रोतको अभाव भयो वर्षको अन्तिममा, त्यस कारण 30,000 टन युरिया 20,000 टन डिएपी उपलब्ध गराइदिनुलाई भारतमा अनुरोध गर्यौँ। उहाँहरूले आफ्नो प्रक्रिया सुरु गरिसक्नु भएको छ, आउने हप्ता हामीले त्यहाँबाट मूल्य प्राप्त गर्छौँ भन्ने अपेक्षा छ। त्यो मूल्य प्राप्त गरेपछि त्यो मूल्य ठिक छ कि छैन, हामीले खरिद गर्न सक्ने नसक्ने भएपछि चाहिँ त्यो मल खरिद प्रक्रिया सुरु हुन्छ। त्यसपछि पनि हामीलाई लाग्न त हेर्नुहोस् त्यसमा 120 दिनभित्र भनिया हुन्छ, हामीलाई भदौमा जो सेकेन्ड टप ड्रेस गर्नुपर्छ वा ढिलो रोपेको होइन धानको टप ड्रेस गर्नुपर्ने हुन्छ, त्यो बेला चाहिँ अब यो अहिले हाम्रो रोकिराखेको मल आएन भने त्यसले हामीलाई निकै ठुलो सहयोग पुर्याउनेवाला छ।
1: 3 महिना पछाडिको
0: एकदमै
1: तपाईँहरूले असारसम्म चाहिँ जो सन्तोषजनक अवस्था छ भन्नुभएको छ, साउन भदौ पछाडिलाई चाहिँ गाह्रो छ भन्न खोज्नुभयो।
0: हो, त्यसैमा पनि मैले थप्न खोजेको, एउटा चाहिँ त्यो मल आएर हामीलाई सहज हुनेवाला छ होइन, त्यो फेरि ग्यारेन्टी आउँछ कि, त्यो चाहिँ ग्यारेन्टी आउँछ भने मतलब जस्तै मूल्यमा यकिन
1: भयो, किसानलाई चाहिँ नडाट्नुहोस् है, आउँछ कि आउँदैन ठ्याक्कै भन्नु,
0: यस्तो भने मैले भन्न खोजेको त्यो त अब खरिद प्रक्रिया अगाडि बढे हो नि, उहाँले दिएको मूल्य फेरि हामीले त लागत अनुमानभन्दा माथि गएर किन्न सक्दैनौँ होइन, त्यो मूल्य चाहिँ हाम्रो लागत अनुमानभित्र पर्यो, किन भन्दाखेरि त्यो त जति मन लाग्यो त्यतिमा खरिद गर्न सक्दैनौँ। त्यो भएपछि चाहिँ हामीले किन्ने हो, अब त्यो भएन भने फेरि उहाँलाई अर्को रिक्वेस्ट गर्छौँ क्या तुरुन्तै, भनेपछि इन्डियाबाट अहिले मल आउने त तय छ, उही समयको मात्रै कुरा भयो एउटा कुरा। दोस्रो कुरा यहाँलाई बताउनु, म दोस्रो कुरा चाहिँ जुन अड्केका मलहरू छ नि, अड्केका मलहरूको बारेमा पनि हामीले चाहिँ त्यो सप्लायरहरूलाई मन्त्रालयमा बोलाएर र कम्पनीहरूले पनि आफूले बोलाएर उहाँलाई ताकेता गरे गरे हुनुहुन्छ। यसको फलस्वरूप अहिले मैले 30,000 टन डिएपीको कुरा गरेँ होइन, त्यो चाहिँ हर्मुज खुलेको भोलिपल्टै त्यहाँबाट आउँछ नेपालमा, त्यसपछि हामीलाई त 2 महिना त बाँकी छ नि त करिब होइन, हो त्यो बिचमा चाहिँ त्यसले हामीलाई एकदमै सहज बनाउँछ। त्यो बाहेक अर्को 30,000 टन डिएपी पनि हाम्रो दिन्छु भनेर हामीलाई चाहिँ सप्लायरले एकदमै विश्वास दिलाएको अवस्था छ भने 60,000 टन युरिया पनि एकदमै दिन्छु भनेर विश्वास दिलाएको अवस्था भयो। यो सबै आयो भने त हामीलाई कुनै समस्या हुँदैन भन्ने लाग्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकताबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकताबारे कुराकानी गरिरहेका छौं।

0: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। किसानले चाहे जति मल नपाउने अवस्था छ, मल बिना उत्पादन हुँदैन भन्ने बुझाइ पनि छ। यसबारे मन्त्रालयका सहसचिव डाक्टर श्रेष्ठ।
1: यो आंशिक रूपमा सत्य हो, कसरी भन्नुहुन्छ भने नि जहाँ चाहिँ हामीले यो रासायनिक मलको अत्यधिक प्रयोग गरेको छ त्यहाँ चाहिँ एकैचोटि रासायनिक मल हटाउँदाखेरि अथवा रासायनिक मल प्रयोग नगरिकन प्राङ्गारिकको भर पर्दाखेरि उत्पादन नहुने भन्ने कुरा चाहिँ सत्य हो।
0: मधेस प्रदेशको एउटा उदाहरण लिएर चर्चा गरौँ न त्यो विषय।
1: हो लो मधेसकै कुरा गरौँ। मधेसमा चाहिँ अरू प्राङ्गारिक पदार्थ खासै प्रयोग हुँदैन, होइन? त्यहाँ गुइठा बाल्ने एक खालको होइन प्रचलनै छ, विगतमा हुन्थ्यो, आजकल प्राङ्गारिक पदार्थ प्रयोग हुँदैन। प्राङ्गारिक पदार्थ भनेको के हो त भन्दा हाम्रा गोठे मल, हाम्रा कम्पोस्ट मल, हरिया मलहरू होइन, विभिन्न थरीका छन् नि हाम्रा, त्यो प्रयोग हुँदैन अथवा कहीँ कहीँ एकदमै कम प्रयोग हुन्छ, एकदमै कम हो। त्यस्तो ठाउँमा चाहिँ के हुन्छ भन्दा उत्पादन नहुने भने त कुरै भएन,
0: होइन? रासायनिक मल प्रयोग र मिल्यो भने उत्पादन बढी पनि हुन सक्ला। जुन हाइब्रिड बिउ किसानले लगाउनुहुन्छ त्यसै मात्राको चाहिँ रासायनिक मल पुग्यो भने मनग्य उत्पादन पनि होला, तर त्यहाँ उत्पादन चक्र मिलाउन सन्तुलनको कुरा जोडिने भयो।
1: एकदमै एकदमै। अब फेरि तपाईँले हाइब्रिडको प्रसङ्ग जोड्नुभयो, एउटा उहाँले किसानहरूले रेडियो सुन्ने किसानहरूलाई त राम्रोसँग थाहा छ, हाइब्रिडले एकदमै धेरै मल माग्छ र हाइब्रिडमा चाहिँ पुग्ने अनुसारको मल पुगेन यदि भने चाहिँ फेरि त्यसले त फेरि अरू हाम्रो अरू उन्नतले दिने जति बराबर पनि खन्चुवा हुन्छ। त्यो हो, त्यस्तो समस्या भन्न खोजेको। त्यस कारणले उत्पादन पटक्कै दिने होइन भन्ने कुरा चाहिँ गलत हो, त्यस्तो त हुँदै हुँदैन। तर चाहिँ उत्पादन हामीले किन त्यो रासायनिक मलमा मात्रै निर्भर भएको हुनाले होइन, त्यहाँ माटोमा सूक्ष्म जीवाणु तिनको क्रियाकलाप र तिनको क्रियाकलाप मार्फत चाहिँ माटोमा जुन हाम्रो पोषक तत्त्वहरू हुन्छ त्यो बिरुवालाई उपलब्ध गराउने जुन चक्र नै एक हिसाबले खलबलिएको हुनाले माटो नै एक हिसाबले गुणस्तरीय उर्वरा युक्त नभएको हुनाले चाहिँ रासायनिक मल मात्रै लगातार प्रयोग गरिरहेको ठाउँमा एकैचोटि छोड्दाखेरि चाहिँ उत्पादनमा ह्रास आउँछ। यो अन्तको अनुभवले पनि देखाएको छ। श्रीलङ्कामा केही वर्ष अगाडि त्यो प्रयास भयो र त्यहाँ उत्पादनमा निकै ठुलो गिरावट आयो। त्यसै गरिकन हामी कहाँ पनि त्यो सम्भावना हुन्छ, तर जहाँनिर चाहिँ पहिल्यै पनि सन्तुलित रूपमा मलखाद प्रयोग गरेको छ अथवा प्राङ्गारिक पदार्थहरू पर्याप्त मात्रामा हालेर खेती भएको छ त्यो ठाउँमा उत्पादनमा त्यत्रो फरक चाहिँ पर्दैन, होइन? अथवा यसो पनि भनौँ, जहाँ चाहिँ पहिल्यैदेखि, त्यसमा त सवालै भएन, जहाँ चाहिँ पहिल्यैदेखि नै प्राङ्गारिक हिसाबले मात्रै खेती गरिएको छ त्यसमा त के असर,
0: माटो मर्ने कुरै भएन,
1: कुरै भएन, त्यसको
0: असर
1: पर्ने कुरै भएन। तर समस्या कहाँनिर भन्दा हामीले यदि हाइब्रिडहरूको खेती धेरै गर्छौँ, धेरै मल खाने खन्चुवा बालेको खेती बढी गर्छौँ भने त्यस्तो अवस्थामा रासायनिक मलको अहिलै चाहिँ विकल्प देखिँदैन। किन भन्दा तिनीहरू चाहिँ अहिले पनि मैले भनिहालेँ, तिनीहरू चाहिँ धेरै खन्चुवा हुन्छन् र तिनलाई चाहिँ माटोमा भएको प्राङ्गारिक हामीले हाल्ने प्राङ्गारिक मलले मात्रै तिनलाई त्यो खाना पुग्दैन। त्यस कारणले यदि तपाईँ बढी धेरै बढी उत्पादन लिन चाहनुहुन्छ, हाइब्रिडको खेती गर्नुहुन्छ भने रासायनिक मलको आवश्यकता पर्ने कारण त्यो होइन। त्यसको फेरि अरू पक्ष त छँदैछ। तपाईँले माटो बिग्रेको कुरालाई विचार गर्नु भएन, स्वास्थ्यलाई विचार गर्नु भएन, अनि त्यसपछि गएर लागतलाई विचार गर्नु भएन। किन लागत पनि बढ्छ नि त, हाम्रो लागत पनि बढेको छ,
0: किसानको लागत उड्दैन उत्पादन पर्याप्त भएन भने।
1: हो, एकदमै त्यो हिसाबले त्यसको अर्को पाटो भनेको जस्तै हाइब्रिड खेती गर्दाखेरि त बिउमै बढी खर्च छ, मलमै बढी खर्च छ, मेहनतै बढी लाग्छ, सबै कुरामा बढी खर्च हुन्छ नि त। त्यसको तुलनामा तपाईँले त्यसको जहाँ जहाँ हुन्छ त्यसको प्रयोग नगर्ने ठाउँको फेरि तुलना गर्नुभयो भने फाइदा कम होला तर लागत पनि त कम हुन्छ नि त, त्यो भन्न खोजेको मैले। तर अनि फेरि दिगो बाटो चाहिँ त तपाईँको त्यसको सन्तुलन हो के,
0: सन्तुलन
1: हो,
0: खेती चक्रमा सन्तुलन मल र माटोको,
1: एकदमै
0: बुझौँ,
1: एकदमै सही।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले विशेष गरी अहिले रासायनिक मलको अवस्था, किसानले पाउन सक्ने र अहिले भइरहेको चाहिँ उपलब्धता, त्यसै गरी अबको खेती र त्यसमा चाहिँ दिगो खेतीको चाहिँ अवधारणा चाहिँ के हो, मन्त्रालयको बाटो के हो भनेर चर्चा गरिरहेका छौं। खास गरी बजेट सार्वजनिक हुँदैछ एउटा सन्दर्भ भयो, यसअघि नीति तथा कार्यक्रम आयो त्यसले समेटेका कुराहरू छन्, पर्यावरणीय कृषि त्यसमा पनि तपाईँहरूको हरित मल नीति, जैविक मल, मल र बायोचारका चाहिँ कुराहरू, यस्ता कुराहरू अहिले अलि धेरै चाहिँ उठ्नुको कारण के हो, नीति तथा कार्यक्रमले समेट्नुको कारण के हो, फेरि पनि मैले एउटा चासो राखेँ।
1: होइन, एकदमै यो पनि एकदमै सान्दर्भिक राम्रो कुरा उठाउनु भएको हो। अब हामीले त यो मन्त्रालय अन्तर्गत कार्यरत रहँदा लामो समयदेखि यी विषयहरूलाई उठाइआएको र कार्यक्रमहरू गर्दै आएको हो. जस्तै हाम्रो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने विगतमा हामीले कार्यक्रमहरू गरेको हो होइन. त्यसै गरिकन प्राङ्गारिक मललाई प्रवर्धन गर्ने प्राङ्गारिक मलमा अनुदानै दिएको हो हामीले. पहिला त प्राङ्गारिक मलको 50% अनुदान थियो, पछि चाहिँ प्रति किलो 10 रुपियाँको दरले पनि अनुदान दिएकै हो. त्यति मात्रै भएन, प्राङ्गारिक मल उत्पादन गर्ने कारखानालाई मेसिनहरूको आयातमा अथवा मेसिनहरूको मूल्यमा आयात गर्दाको मूल्यमा 50% पुँजीगत होइन अनुदान पनि दिएकै हो होइन. यी सबै कुराहरू त सरकारले विगतमा नै गरेको. त्यसै गरेर हरियो मलको प्रवर्धन पनि सुरु पहिल्यैदेखि गरे हो. नेपाल सरकारको नीतिमा चाहिँ म कार्यक्रममा म कमी देख्दिनँ, पहिल्यैदेखि हामीले यो गर्दै आएको. त्यसै गरिकन गोठे मलका कुरा, भखारो सुधारका कुरा, यी कुराहरू हामीले गर्दै नै आएको. तर अहिले आएर चाहिँ यो कुरा अझ बढी आउनुको कारण पनि के भयो त भन्दा, अहिले हामीले जुन चर्चा गऱ्यौँ नि, रासायनिक मलप्रतिको अत्यधिक निर्भरताले गर्दाखेरि एउटा त यो मल पनि महँगो हुँदै गयो अस्वाभाविक रूपमा, अनि राज्यको पनि ठुलो ढुकुटी पनि जाने भयो, अनि यसमा सबभन्दा महत्त्वपूर्ण कुरा माटो हाम्रो बिग्रिँदै गयो होइन. त्यसपछि गएर माटो बिग्रिनेमा रासायनिक मल मात्रै भने होइन, रासायनिक मलको पनि युरियाको मात्रै प्रयोग गर्दाखेरि माटोमा अम्लीयपना बढ्दै गयो,
0: असन्तुलनकै कुरा
1: असन्तुलनको कुरा बढ्नुभएको छ. एकदमै प्रयोग असन्तुलनकै कारणले हो. युरियाको मात्रै बढी प्रयोग गर्दा अम्लीयपना बढ्यो, त्यसले गर्दा सूक्ष्म जीवाणुको जीवनचर्या, त्यसको संख्या, यो सबैमा असर पुर्यायो होइन. त्यसले गर्दाखेरि चाहिँ जुन माटो एकदमै जीवन्त भएर माटोले नै बिरुवालाई खाद्य तत्त्व दिन सक्थ्यो, दिया थियो पहिला, त्यो चाहिँ अवरुद्ध भयो. यो कारणले गर्दाखेरि चाहिँ माटो त जीवन हो, हाम्रो
0: माटो जीवन हो, त्यहीँनिर चाहिँ बिरुवाहरूले पनि बोल्छन्, खेल्छन्, हुर्किन्छन् भन्ने कुरा
1: हो,
0: हामीले सम्झनु पर्छ भन्ने तपाईँको भनाइ
1: एकदमै हजुर. त्यो कारणले गर्दाखेरि माटोलाई बचाउनु पनि एउटा आवश्यकता भयो. अर्को कुरा भनेको चाहिँ हाम्रो जस्तो देशमा यो रासायनिक मलप्रतिको जुन अत्यधिक निर्भरता छ नि, त्यसले गर्दा अहिले पनि मैले भनिसकेँ, न यो देशको यो अर्थतन्त्रले धान्न सक्ने अवस्था रह्यो होइन. किनभने माग त बढ्दो छ होइन, तपाईँलाई बताउँ, हामीले केही वर्ष अगाडि 50 करोडबाट जम्मा सुरु गरेको, अहिले हामीले अहिले भर्खर 60 अर्बको कुरा गऱ्यौँ होइन. त्यो हिसाबले दिएको छैन, धान्न गाह्रो छ राज्यलाई होइन, हाम्रो स्रोतको सीमितताले गर्दा. अर्को त माटोको स्वास्थ्य बिग्रिँदै गएको छ होइन. त्यसै गरिकन यसका पर्यावरणीय असरहरू त छँदैछन्, हेर्नुहोस् थुप्रै पर्यावरणीय असर छ. त्यो कारणले गर्दाखेरि चाहिँ यसको अनि अहिले आएर त फेरि अहिलेको संकट आइलाग्यो. अब मलै नआउने हो कि भनेको अवस्था,
0: संकटहरू बेला बेला दोहोरिरहन्छन्. विगतमा चाहिँ कोविड महामारीको संकट तपाईँले अघि सम्झनुभयो, त्यसै गरी अहिले हर्मुज जलमार्गमा देखिएको युद्धको चपेटा, रुस र युक्रेनको चाहिँ लडाईँ हुँदाखेरिको चाहिँ अरू अन्तर्राष्ट्रिय परिवेशमा पर्दाखेरिको असर, यस्ता कुराहरू भोलि पनि नदोहोरिएलान् भन्न चाहिँ सकिन्न. तर सरकार अलि बलियो हुने, सरकारले त्यही अनुसार चाहिँ पूर्व तयारी गर्ने र किसानलाई पनि खेती यसरी पनि सम्भव छ भनेर विकल्प दिन सक्नु पर्यो.
1: एकदमै त्यही हो, त्यसैमा लागेको पनि छ सरकार. अघि हामीले चर्चा पनि गऱ्यौँ, पहिलो कुरो त अहिलेकै 2-3 परिस्थितिको कारणले होइन, राज्यको स्रोतको कुरा, माटो बिग्रेको कुरा, बेला बेलामा आउने यो क्राइसिस, त्यसको कारणले गर्दा रासायनिक मलको आपूर्तिमा अवरोध हुन सक्ने सम्भावनाहरूको बीच चाहिँ अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि यो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने एक खालको एउटा उच्च प्राथमिकतामा राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो. त्यो एकदमै समय सान्दर्भिक छ र त्यसले चाहिँ हामीलाई मैले सधैँ भन्ने गरेको यो एउटा स्थानीय खाद्य प्रणाली जुन भन्छौँ नि, हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोसे ढुङ्गा मान्न सकिन्छ, जुन यो रासायनिक मलबाट क्रमशः हामी यसलाई चाहिँ यसको परनिर्भरता घटाउँदै जाने कुरामा जुन सरकार लागेको छ, नीति कार्यक्रमले बोलेको छ, अब यो बजेटले त्यो कुरा बोल्नेछ, यसको आधारमा चाहिँ हामी चाहिँ एउटा आत्मनिर्भरमुखी एउटा स्थानीय खाद्य प्रणाली विकासमा जाने दिशामा चाहिँ एउटा एकदमै राम्रो प्रयास चाहिँ हामीले गरिराखेका छौँ भन्ने लाग्छ. अब यहाँनिर कुरा गर्दाखेरि चाहिँ कस्तो छ भन्नुहुन्छ भने, प्राङ्गारिक कृषि प्रवर्धनको पनि अर्को एउटा कार्ययोजना पनि बनाएका छौँ, अनि यहाँले अघि प्रसङ्ग पनि गर्नुभयो, पर्यावरणीय कृषिको मार्गचित्रण बनाएका छौं। मूल कुरा के हो भन्दाखेरि एकदमै सारमा भन्नुपर्दा तुरुन्तै अहिले रासायनिक मलको पूर्ण विकल्प छैन।
0: भनेको कृषिका अभियन्ताहरू जो पर्यावरणीय खेतीको कुरा गर्दाखेरि रासायनिक मल बन्दै गर्नुपर्छ, ठप्पै गरेर जानुपर्छ, हामी हाम्रै अर्ग्यानिक खेतीमा चाहिँ लाग्नुपर्छ भन्ने जुन छ त्यो सन्दर्भ अहिले भर्खरको भर्खरै तत्कालको तत्कालै चाहिँ हुँदैन भन्ने तपाईँको
1: एकदमै हो। मेरो भनाइ नै त्यही हो, होइन यो हाम्रा नीतिहरूले पनि बोलेको छ कि फेरि त्यसमा दुविधा छैन, यो बाटो दिगो होइन, होइन क्रमशः हाम्रो परनिर्भरता घटाउँदै गएर हामीले प्राङ्गारिक मैत्री हिसाबले अगाडि बढ्नुपर्छ भन्ने कुरा त त्यो मैले मात्रै बोलेको कुरा होइन, त्यो त हाम्रो नीतिहरूले उदाहरणको लागि तपाईँलाई खाद्य प्रणाली रूपान्तरणको नेपाल सरकारले रणनीतिक योजना स्वीकृत गरेका छ।
0: मैले तपाईँ भन्नाले मन्त्रालयकै उदाहरणलाई जोड्न खोजेको
1: ठिक हो। अनि त्यसमा पनि हामीले चाहिँ यो दिगो खेतीपातीका कुरा होइन, त्यस पछाडि गएर रासायनिक मलप्रतिको परनिर्भरता कम गर्ने कुरा, विषादीको प्रयोग घटाउने कुराहरू त्यसमा पनि बोलेका छौँ। त्यस कारण राष्ट्रको त घोषित नीति नै त हो त बाबा, तर अहिले नै हामी रासायनिक मललाई ट्याक्कै छोड्न सक्दैनौँ, तर यसमा मात्रै निर्भर हुन पनि सक्दैनौँ। त्यस कारणले त हामीले विकल्पको कुरा गऱ्यौँ, विकल्पमा हामीले अघिल्ला अघिल्ला तपाईँ हाम्रो बसाइमा पनि कुरा गरेका छौँ,
0: चर्चा
1: गरेको छौँ। तर छोटकरीमा भन्दा अहिले पनि के देखिन्छ भन्नुहुन्छ भने युरियाको अत्यधिक प्रयोग हुन्छ। त्यस कारणले मेरो मेसेज, मेरो एउटा सन्देश रेडियो सुन्ने श्रोताहरूलाई के हो त भन्दा युरिया डिएपी पोटास कम्तीमा नाइट्रोजन फस्फोरस पोटास मलै हाल्दाखेरि पनि तीनवटा मलको सन्तुलित मात्रा हालिदिनुहोस्। युरियाको त्यसले माटोको स्वास्थ्यलाई गर्ने खराब कुरा अहिले पनि हामीले गरिसक्यौँ, एउटा त्यो विषय। दोस्रो विषय भनेको चाहिँ युरिया डिएपी पोटास मात्रै होइन, हामीले प्रयोग गर्ने प्राङ्गारिक मल होइन, यो जैविक मल, जैविक मलले त तपाईँको माटोलाई स्वस्थ बनाएर त्यहाँ भएका न्युट्रियन्टहरू पनि त्यहाँ खाद्य तत्व पनि बिरुवालाई दिनलाई सहयोग पुर्याउँछ।
0: सरकारले अहिले अनुदान दिन खोजेको विषय पनि त्यसमा केन्द्रित छ
1: एकदमै। मैले अहिले पनि बताएँ यहाँलाई होइन, अर्को वर्षको लागि हाम्रो अर्ग्यानिक मल अनि अर्ग्यानिक कृषि जैविक खेती यसलाई प्रवर्धन गर्ने गरिकन कार्यक्रम आएको छ। हामीले जुन अघि पर्यावरण कृषिको मार्गचित्र भन्यौँ नि, मार्गचित्रमा नै हामीले यिनै कुराहरू बोलेका छौँ र सरकारले त्यो मार्गचित्रका केही विषयहरू पनि सम्बोधन यो भनौँ न नीति कार्यक्रममा प्लस अहिले बजेट जुन हामीले प्रस्तुत गरेका छौँ त्यसमा त्यो सम्बोधन छ। त्यस कारणले एउटा त सन्तुलित मात्रा हामीले 4R को प्रिन्सिपल भन्छौँ कि 4R, मल सही मात्रामा, सही प्रकारको मल सही समयमा र सही तरिकाले मात्रै प्रयोग गर्यो भने पनि खास गरी युरियाको हकमा, नाइट्रोजनको हकमा हो, अरू मलको हकमा चाहिँ अलिक कम, तर नाइट्रोजनको हकमा पुरै के भनेको छ भन्दा यो विश्वको तथ्याङ्क हाम्रो मात्रै होइन, अहिले प्रयोग भइरहेको मलभन्दा आधी घटाउन सकिन्छ भन्छ। जस्तै सानो अब कृषकहरूलाई सिधै यो काम लाग्ने विषय, तपाईँको युरिया प्रयोग गर्दाखेरि सुरुमा जुन धान रोप्दाखेरि बेसल डोज भन्छ हाल्छौँ नि सुरुमा, त्यो बेलामा युरिया नहाले हुन्छ। उहाँहरूलाई जानकारी गराउँ म, युरियाको कम्तीमा पनि 40% चाहिँ त्यो हामीले प्रयोग गरेको चाहिँ त्यो कि त तल चुहेर जान्छ कि उडेर जान्छ। त्यस कारणले पहिलो लटमा चाहिँ पहिला हाल्दा डिएपी मात्रै हाल्न सकिन्छ होइन, अब त्यसो त अब डिएपी अब महँगो पनि छ, त्यस कारणले पनि हो, अब हामीले आपूर्ति सोचे जस्तो उहाँको माग अनुसार पुर्याउन सकेका छैन। तथापि हामीले प्राविधिक दृष्टिकोणले भन्ने के हो त भन्दा युरियालाई चाहिँ 2-3 पटक हाल्नुहोस् पछि, गोड्ने पहिलो गोड्ने दोस्रो गोड्ने बेलामा हाल्नुहोस्, तर चाहिँ डिएपीलाई चाहिँ पहिला रोप्ने बेलामा हाल्नुहोस्, एउटा यो कुरो भयो। त्यसपछि गएर अहिले तपाईँलाई अर्को म बताउँ, थुप्रै विकल्पहरू छन्। हरियो मल एकदमै राम्रो, पहिला हुन्थ्यो पनि, हरियो मल प्रयोग गरौँ। यो हरियो मल कम्तीमा हामीले यो 45 दिन भएपछि, 30-45 दिन भनिन्छ, जोतेर मिलायो भने पछाडि, हिल्याउने बेला मिलायो भनेपछि त्यसले पनि नाइट्रोजनको युरियाको काम गर्छ।
0: तपाईँले गर्दाखेरि मेरो दिमागमा चाहिँ ढैँचा भन्ने आयो,
1: ढैँचा सनै बेसिकली ढैँचा र मुख्य रूपमा ढैँचा र सनै हो। तपाईँलाई विकल्पमा प्रयोग गर्न सकिने हाम्रो ढैँचाको कुरा गर्ने हो भने 1 हेक्टर अथवा 20 रोपनी को चाहिँ हाम्रो बिउको दर चाहिँ 40-45 किलो भन्छौँ, तर त्यसले चाहिँ 20 रोपनीको कुरा गर्दाखेरि चाहिँ 260 किलो युरिया बराबरको काम गर्छ। त्यसै गरिकन तपाईँ गोठे मल हामीले चाहिँ 10 टन अथवा अब अथवा रोपनीमा जाउँ न, रोपनीमा चाहिँ तपाईँले 50 क्विन्टल हाल्नुभयो भने त्यसले 8 केजी युरिया बराबरको काम गर्छ होइन। त्यसै गरिकन गणौले मल चाहिँ 5 टन प्रति हेक्टर भनेको 20 रोपनी भने बुझ्नु होला, 5 टन प्रति हेक्टर प्रयोग गर्नुहुन्छ भने त्यसले 163 किलो युरिया दिन्छ र यसले हाम्रो सिफारिस मात्रा भनेको 120 किलो नाइट्रोजन प्रति हेक्टर भनेको 6 किलो प्रति रोपनी जुन हामीले सिफारिस छ नि, हो त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यति बराबरको हाम्रो चाहिँ युरिया बराबरलाई त्यसले प्रतिस्थापन गर्छ। त्यसै गरी कुखुराको सुली हामीले सिफारिस 4 टन प्रति हेक्टर भन्छौँ, त्यसले 260 केजी युरिया प्रति हेक्टर बराबरको चाहिँ त्यसले काम गर्छ। यो लगायत एजोला पनि छ, अनि जैविक मलहरू पनि छन्, एजोटोब्याक्टरहरू हाम्रो छ, तिनलाई पनि प्रयोग गर्न सकिन्छ। अनि गौमूत्र एकदमै त्यसलाई हामीले अमूल्य हो, त्यो हामीले गुमाइरहेका छौँ। गौमूत्र या गाई या होइन पशुवस्तुको दुइटैको हुने भयो भनौँ न, भैँसीको पनि, त्यो गर्दाखेरि चाहिँ त्यसले 1 लिटर बराबर चाहिँ 70 ग्राम देखि यसमा चाहिँ एकदमै व्यापक ऊ हुन्छ, तलदेखि माथिसम्म फरक हुन्छ कि। 1 लिटर पिसाबमा 70 ग्रामदेखि 216 ग्रामसम्म त्यो चाहिँ हाम्रो नाइट्रोजन पाइन्छ,
0: नाइट्रोजन
1: पाइन्छ,
0: युरियाको
1: स्वरूप पाइयो। त्यो हाम्रो खेर गरेर चाहिँ हामीले प्रयोग गर्दैनौँ, त्यही भएर त हामीले भगाएर सुधार गरेर पिसाब खेर नफालौँ, पिसाबलाई सङ्कलन गरेर प्रयोग गरौँ। त्यसै गरिकन अब विभिन्न खालको हामीले झोलमल बनाउने प्रविधिहरू पनि सिकाएको छ, झोलमल प्रयोग गर्न सकिन्छ। अब गोबर मल अथवा भकारोमा हाल्दा पनि किसानहरूले के गरिदिनुहुन्छ, यो सानो कुरा तर वर्षौंदेखि हामीले भनेर पनि उहाँहरूले प्रयोग नगरेको कुरा। एउटा त पिसाब खेर गएकोलाई बचाएर प्रयोग गर्नु पर्यो हेर्नुहोस्, होइन,
0: अर्को चाहिँ त्यति धेरै जति पाक्नु पर्ने हो, जति कुहिनु पर्ने हो, जस्तो व्यवस्थापन हुनुपर्ने हो, त्यो चाहिँ हुँदैन
1: हुँदैन। त्यसमा एउटा सामान्य गर्न सकिने कुरा गर्नुहुन्न कि उहाँहरूले, जस्तो अहिले पनि भनियो नि त, यसमा नाइट्रोजन तत्त्व चाहिँ उडेर वा चुहेर जान्छ, होइन, तपाईँले उडेर जानेलाई बचाउनको लागि कम्तीमा छापो हालिदिने मात्रै गर्यो भने होइन, त्यसले त्यो मल राम्रोसँग कुहुन पनि सहयोग गर्छ हेर्नुहोस्, होइन, वर्षाको पानी पनि आउन दिँदैन र यो चर्को घामबाट पनि बचाउँछ। त्यति मात्रै गर्ने एउटा कुरा, दोस्रो कुरा खेतबारीमा लगेर ल ठिक छ, तपाईँ सानो सानो सानो थुप्रो बनाउनु चलन छ हामीहरूको, त्यो थुप्रो कमसेकम एक ठाउँमा बनाइदिएर त्यसलाई सकिन्छ त प्लास्टिकले नभए झ्यासपातले होइन सोतरले, त्यो पनि नभए माटोले पुर्यो भने पनि कमसेकम त्यो नाइट्रोजन तत्त्व जुन उडेर गएर खेर जान्छ भने नि मैले त्यो जान कम हुन्छ। यस्तो सामान्य कुराहरू पनि किसानहरूले गर्नुभएको छैन,
0: हो किसानहरूले गर्नुभएको छैन भने किसानहरूले गर्नुपर्छ, यो खालको चाहिँ चेतना हुनुपर्छ, सचेतनाका चाहिँ काम पुग्नुपर्छ, रासायनिक मलको विकल्प छन्, यी विकल्प किसानलाई दिनुपर्छ, अबका दिनमा चाहिँ किसानले यसरी खेती गर्ने हो, त्यो भयो भने उत्पादन पनि राम्रो हुन्छ, सन्तुलनको यो चक्र यसरी जान्छ भनेर बुझाउने चाहिँ कसले हो त उसो भए?
1: यो पनि उत्तिकै सान्दर्भिक प्रश्न। अब यस्तो भयो कि, अब यो विषयमा हामीले पहिला पनि चर्चा गरेका छौँ, अब अहिले हामी 3 तहको सरकारमा छौँ होइन,
0: यो विषयको चाहिँ तपाईँले चर्चा गर्दै गर्दाखेरि हरेक जसो कृषिका विज्ञ कृषिका निकायहरूले चाहिँ हामी राज्य पुनर्संरचना अथवा संघीयतामा गइसके पछाडि एउटा चाहिँ कृषिको श्रृङ्खला टुटेको छ भनेर हामीसँग यो कार्यक्रममा बारम्बार भनिरहनु भएको छ। तपाईँले जोड्दाखेरि 3 तहका सरकार त्यसमा चाहिँ पालिकाको भूमिका महत्वपूर्ण छ भनेर भन्नु होला, मैले अगाडि नै पूर्वानुमान गरे, भलै म गलत हुन सकौँला, तपाईँले बुझाइदिनुहोस्।
1: एकदमै सही कुरा हो कि, यसको केही कामहरू भएका पनि छन्। अब यो अलिकति वृहत विषय हो, पहिलो कुरो त हाम्रो संविधानले नै एकल अधिकारको रूपमा कृषिलाई चाहिँ प्रदेश र स्थानीय तहमा राख्यो, त्यस कारणले उहाँहरूको बढी जिम्मेवारी हुने कुरा प्रष्टै भयो। फेरि सँगसँगै साझा अधिकारको सूचीमा पनि राखेको छ सङ्घलाई, तर साझा अधिकारको सूचीमा राख्दै गर्दाखेरि एकदमै सीमित भूमिकाहरू छ। सङ्घको अब तल इकाइ पनि रहेन र सङ्घको संविधानले नै हाम्रो दायित्व पनि हाम्रो त्यो अनुसार अहिले मैले बोले अनुसार भने अनुसार दिएको छ भनेपछि मूल रूपमा प्रदेश र स्थानीय तह हो। तर अब कतिपय पालिकाहरूले प्रदेशको त अब कृषि ठूलो क्षेत्र पर्छ नै होइन, त्यसमा कार्यान्वयनको समस्या केही होला। पालिकाहरूको चाहिँ अहिले धेरै हामीलाई खुसी लाग्छ, केही पालिकाहरूले कृषिलाई उच्च प्राथमिकता राखेर राम्रो काम पनि गर्नुभएको छ, दिगो खेतीपातीको अभ्यासहरू गरिराख्नु भएको छ, त्यसलाई प्रवर्धन गरिराख्नु भएको छ। अझै पनि धेरै पालिकाहरूले चाहिँ अब यो कृषि चाहिँ धेरै प्राथमिकतामा पर्दैन, त्यसको कुरा त बजेटमा कति लगानी गर्नुहुन्छ भनेर पनि हेर्न सकिन्छ। हामीले केही वर्ष अगाडि हेरेका थियौँ
0: पालिकाले अब बजेट बनाउँदैछन्
1: बनाउँदै हुनुहुन्छ
0: सरकारको लगत्तै त
1: हो,
0: फेरि चाहिँ चटारो पालिकालाई पनि सुरु हुन्छ, सान्दर्भिक हुन सक्छ कि
1: हो। हामीले प्रतिनिधिमूलक केही पालिकाको हामीले के भन्छ औसत निकाल्दाखेरि चाहिँ जम्मा जम्मी 1.24% मात्र कृषिमा लगानी गरेको भेटिएको थियो, जबकि
0: त्यो साह्रै न्यून भयो।
1: एउटा त त्यो विषय छ, अर्को अघि त्यो चेन टुट्यो भन्ने सवालमा आउने विषय थियो उहाँहरूको क्षमता। अहिले त्यो हाम्रो त्यहाँ हाम्रो जुन कर्मचारीहरू हुनुहुन्छ प्राविधिक कर्मचारी, तिनको संख्या थोरै छ, तिनको अनुभव पनि पर्याप्त रूपमा किन छैन भन्दा तिनीहरू चाहिँ भन्नुहोस् न हाम्रा कोही चाहिँ एक गाउँ एक प्राविधिक रूपमा आएको छन्, कुन चाहिँ करारमा अहिले लिएको छ, त्यो हिसाबले त्यो क्षमता पनि पुगेको छैन, संख्या पनि कम छ। सेवा गर्नुपर्ने क्षेत्र ठूलो छ, जान्नुपर्ने विषय धेरै छ, चुनौतीहरू धेरै छन् हो, त्यसलाई चाहिँ उहाँहरूको क्षमता विकास गर्नको लागि प्रदेश र संघले भूमिका खेल्नुपर्ने हो। त्यो सवालमा के छ भन्दाहरू कामहरू चाहिँ नभएका होइनन्, जस्तै प्रदेश नजिकको हो, प्रदेशले हो अलिकति बढी क्षमता विकासमा काम गरिदिनुपर्ने, त त्यसको लागि चाहिँ स्थानीय तहको पनि प्राथमिकतामा कृषि पर्नु पर्यो। र अब अहिले कस्तो छ भन्नुहुन्छ भने कृषिलाई एकदमै सामान्य रूपमा बुझिदिएको छ, जस्तै कृषिमा पालिकाहरूमा धेरै जसो हुने गरेको के हो भन्नुहुन्छ भने अघि मैले भनेका केही राम्रो अभ्यासहरू बाहेक चाहिँ धेरै जसोकोमा कृषिमा उहाँहरूले कार्यक्रम गर्नुभयो भने के हुन्छ भन्दा बिउ ल्याउने बाँड्ने, मेसिन ल्याउने बाँड्ने, अनि यो व्यावसायिक तरकारी खेतीको लागि चाहिने सामान ल्याउने बाँड्ने, भने मतलब सामान बाँड्ने भयो त प्रविधि ओझेलमा पर्यो। अहिलेका यत्र चुनौतीहरूका बीच चाहिँ प्राविधिकको क्षमता बढाउनु पर्ने, किसानको क्षमता बढाउनु पर्ने जुन मुख्य एउटा विषय छ, यत्र धेरै चुनौतीहरू थपिएका छन्, जलवायु परिवर्तनको कुरा, जैविक विविधता ह्रास भएको कुरा, रैथाने बालीहरू जातहरू ह्रास भएको कुराहरू, माटो बिग्रेका कुराहरू, पर्यावरण बिग्रेका कुराहरू, यति ठुल्ठूला विषयहरू छन् नि, यी ठूला विषयहरूले चाहिँ त्यत्रो धेरै प्राथमिकता पाएको देखिँदैन। यसको अर्थ के हो त हामी दिगो खेतीपातीको बाटोमै त्यसको काम भएको छ भन्दै गर्दाखेरि चाहिँ त्यसमा केही उपायहरू छन् मैले भन्ने गरेको अन्तर

0: यहाँको जुन सवाल थियो, प्रश्न थियो, त्यसको सम्बोधन हुनु धेरै हदसम्म चाहिँ सम्बोधन हुन सक्छ भन्ने लाग्छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रमको अन्तिमतिर पनि छौं। किसानले ढुक्कसँग निर्धक्कसँग खेतीबाली गर्ने अवस्था चाहिँ कहिले बन्ला? रासायनिक मलको हामी यतिका चर्चा गर्यौं, पर्याप्त सिंचाई खै, यसपालि मनसुनमा चाहिँ कतिपय ठाउँमा चाहिँ कम वर्षा हुने भनेर पूर्वानुमान गरिएको छ, यस्ता कुराहरू कमै मात्र चाहिँ चर्चा गरिन्छ, जहाँनिर किसानसँग चाहिँ जोडिएका विषय हुन्छन्। के छ, सरकारले केही तयारी पो गर्दैछ कि?
0: अब यसमा त
1: एकदमै छोट गरिन्छ
0: यो, यसको जवाफ किन सजिलो छैन भने कृषि भनेको एकदमै कृषि जतिको अनिश्चितताको क्षेत्र अरू छैन होला। यहाँले नै भनिहाल्नुभयो यो मौसमले प्रभाव पार्ने, अब कहीँ सुक्खा लाग्छ, कहीँ असिना लाएर सिद्ध्याउँछ, रोगकिराको उस्तै प्रकोप, उत्पादन गर्यो, उत्पादन भित्र्याउने बेलामा फेरि अब वर्षा, ठुलो वर्षा, असमयको वर्षा आएर सिद्ध्याउने छँदैछ, अनि त्यो यो सबैबाट बच्यो, फेरि यो मूल्य उचित मूल्यको कुरा छ होइन, बजारको समस्या छ। यो हाम्रो मात्रै होइन, यो विश्वको कृषिको क्षेत्रमा धेरै देशको समस्या हो। अब यसमा चाहिँ हामीले क्षमता विकास गर्नुको विकल्प छैन, प्रतिस्पर्धात्मक क्षमता विकास बढाउनुको विकल्प छैन, त्यसैको लागि त हामीले यो तपाईँको यो अनुसन्धान र विकासमा लगानी गर्नु पर्यो, अनि किसानलाई चाहिँ यो हाम्रो सोझे सहुलियत दिने व्यवस्थाहरू गर्नु पर्यो, त्यो भयो भने उसको यो लागतमा प्रतिस्पर्धी हुन सक्छ। र अर्को कुरा त हामीले अहिले पनि चर्चा गरेका छौँ, बारम्बार चर्चा गरेका छौँ, दिगो खेतीपातीमा जानु पर्यो, लागत घटाउने दिगो खेतीपातीमा जाने र आफ्नै खालको स्थानीय खाद्य प्रणाली विकास गर्यौं भने बाहिरको यो हाम्रो उत्पादन सामग्री पनि बाहिरबाट ल्याउनु नपर्ने, मल बिउ विषादी के हो यो सबै पनि बाहिरबाट ल्याउनु नपर्ने, र यहाँबाट उत्पादन भएको चिजले हामी आफू आत्मनिर्भर हुने र केही चाहिँ बाहिरी बजारमा तपाईँको उच्च मागमा रहेको बढी फाइदा हुने, जस्तो हामीले अहिले पनि गरेका छौँ नि त, हाम्रा अलैँचीका चियाका कफीका लगायतका हाम्रा कुराहरू होइन, यी छन् नि, यिनलाई प्राथमिकता दिने हो। हाम्रो नीति यही नै हो, हामी अगाडि बढेको पनि यसरी नै हो। तर उही अघि भने जस्तै हामी तीन तहको सरकारमा छौँ होइन, कहिलेकाहीँ यो रोलको विभाजनको अलिकति भनौँ न दोहोरोपनाले पनि समन्वय होइन राम्रोसँग हुन नसकेर पनि समस्या परेका हुन्। तर यहाँले उठाउनु भएको एकदमै ठुलो प्रश्न हो, फेरि पनि मैले निष्कर्षमा के भने त भन्दाखेरि यो सबैको सम्बोधन हुने गरिकन र भावी दिनमा जस्तो चुनौतीहरू देखा परेका छन् त्यसलाई सम्बोधन गर्नको लागि खाना त परि हेर्नुहोस् होइन, हामी त भोकै बस्न त सक्दैनौँ। त्यसको लागि चाहिँ हाम्रो बाटो भनेको चाहिँ दिगो खेतीपातीकै हो, त्यही भएर हामीले पर्यावरणीय कृषिको बाटो भन्छौँ। त्यसको लागि चाहिँ सरकारको नीति पनि त्यही छ, बाटो पनि त्यही छ, अहिलेको नीति कार्यक्रमले त्यो कुरालाई सम्बोधन गरेको छ, बजेटले पनि त्यो सम्बोधन गरेको छ, र यही तवरले प्रदेश र स्थानीय तहले पनि कृषिलाई उच्च प्राथमिकतामा राखेर दिगो खेतीपातीलाई उच्च प्राथमिकतामा राखेर हाम्रै भएका रैथाने बालीहरूमा आधारित मूल्य श्रृङ्खला विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्यो भने यहाँले भन्नुभएको जस्तै भविष्यमा अब त्यो एकदमै छिटो हामीले गर्यौँ भने छिटो पनि त्यो दिन आउँछ, हामीले जति ढिला गर्छौँ त्यति यो समस्या बल्झिँदै जान्छ, थपिँदै जान्छ। त्यस्तो भयो भने यहाँले भन्नुभएको जस्तै किसान ढुक्कसँग स्वस्थ, यहाँ बिर्सिन नहुने विषय एउटा के छ, स्वच्छ स्वस्थ उत्पादनको हो। हामीले जिन्दगीभर दुःख गरेर कमाएको यो भन्नुहोस् न विषादीयुक्त खेतीपातीबाट आर्जन गरेको कुरा भोलि असाध्य रोग लागेर पुरै सकिने अवस्था पनि हामीले सुन्दै आएका छौँ, देख्दै आएका छौँ। यो कुरालाई समेतलाई ध्यानमा राखेर चाहिँ दिगो खेतीपातीको बाटोमा जानुको विकल्प छैन भन्ने लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।
2: Be पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको
2: रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना
4: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपिडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ
2: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू
4: इको स्क्रिनिङ सर्भिस मुटुको भिडियो एक्सरे सेवा
2: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह उच्च रक्तचाप दम मुटु रोग मृगौला कलेजो तथा थाइरोइड सम्बन्धी रोग
4: नियमित फलोअप तथा औषधि समायोजन
2: जीवनशैली परामर्श तथा जटिलता रोकथाम
4: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू
2: शल्य रोगको पहिचान तथा उपचार पेट दुखाई गाँठो सुन्निने फोका घाउ रक्तस्राव जस्ता लक्षणहरूको जाँच
4: हर्निया एपेन्डिसाइटिस गालिस्टोन पाइल्स फिस्टुला फिसर जस्ता रोगहरूको पहिचान
2: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया
4: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार स्थान रामेछाप अस्पताल रामेछाप समय बिहान 11 बजेदेखि थप जानकारीको लागि सम्पर्क नम्बर 97652384
2: आयोजक बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय रामेछाप अस्पताल रामेछाप
4: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
6: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
7: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप रामेछाप नगरपालिकाको अनुरोध
8: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
9: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
11: हेलो
12: हेलो बहिनी सन्चै छौ
11: हजुर सन्चै छु हजुरलाई कस्तो छ
12: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
11: अनि हुलाकमा पो जानु
12: हो नि हुलाकमा जाऊ न
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
12: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
11: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
12: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
11: ए सहरमा मात्र होला नि
12: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
11: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायोग। तपाईले यो समाचार हजुरको रेडियो 102.3 MHz साथै तमाको सेफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब शुरू गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज गणतन्त्र दिवस टुडी हिलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने नगर्ने सुशासनलाई प्राथमिकता राख्दै 20 अर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि आवेदन माग। नुवाकोटमा जीव दुर्घटना, सिराहाका युवकको मृत्यु, 2 गम्भीर घाइते। एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान, र साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँगै भारत सेमी फाइनलमा।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

अब पूरा समाचार। नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको त्यही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि बढ़न नागरिकलाई सम्पूर्ण राजनैतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। लोकतान्त्रिक गणतन्त्र राजनैतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवन स्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ। 2065 सालमा गणतन्त्र र 2072 सालमा संविधान घोषणा भएपछि देशमा संहिता कार्यान्वयन भएको छ। तीन तहको सरकारले काम गरिरहेका छन्। सरकारी सेवा सुविधाको लागि जिल्ला सदरमुकाम र काठमाण्डौसम्म धाउनुपर्ने बाध्यता हटेको छ। महिला, दलित, जनजाति लगायत समावेशी प्रतिनिधित्व बढ़ेको छ, तर बेरोजगारी, भ्रष्टाचार, महँगी लगायतका समस्या उस्तै रहेको नागरिकको गुनासो छ। जनादेश, मतादेश र संविधान प्रदत्त व्यवस्था अनुरूप एकाधिकार एकीकृत भई अघि बढ़न सके नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रमक शासन व्यवस्था सबल, सुदृढ़ र बलियो हुन सक्नेछ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्र बिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिइआएका छन्। राजनीतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाई छ। गणतन्त्र दिवसको अवसरमा काठमाण्डको सैनिक मञ्च टोड़ी खेलमा विशेष समारोह हुँदैछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ समारोहमा उपस्थित भए पनि सम्बोधन गर्नुहुने

बाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थानीय वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्ति गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन्। मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिकमा अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झण्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले बालेन शाह नेतृत्वको सरकारले पूर्व बढ़ती केपीए शर्मा ओली सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि 17 वटा देशका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त रहेका छन्। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर सोनी मुगवाले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पूर्ण संरचना तथा समृद्ध एकीकृत पूर्वाधार लगानी, आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रममा व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, रकम दरलाई व्यवस्थित र समय अनुकूल बनाउने व्यवस्था, व्यक्तिगत आय रकमको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनः संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्धन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। सीमित स्रोतलाई नयाँ आयोजना थप्नुभन्दा अधुरा र उच्च प्रतिफलयुक्त आयोजनाको सम्पूर्णतामा केन्द्रित गरिने नीति सरकारले लिएको छ। लामो समयदेखि अधुरा रहेका रूपान्तरणकारी परियोजनालाई शीघ्र सम्पन्न गर्ने योजना पनि बजेटमा समेटिएको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको 15 फागुनमा सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18.94 अर्ब रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7.55 अर्ब र वित्तीय हस्तान्तरणतर्फ 4.19 अर्ब सीमा दिएको थियो। त्यस्तै पुँजीगततर्फ 3.67 अर्ब र ऋणको सावा ब्याज भुक्तानीतर्फ 3.48 अर्ब सिलिङ तय भएको थियो, तर सरकारले समितिले ताकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। पछिल्लो वर्षहरूमा बजेटको आकार 2 गुणा बढ़ीले बढ़ेको देखिएको छ। बजेटको मुख्य स्रोत राजस्व संकलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाव पर्ने गरेको छ। नुवाकोटमा जीप दुर्घटना हुँदा सिराहाका युवकको मृत्यु भएको छ। बिहिबार साँझ छहरे टोखा सड़क खण्ड स्थित शिवपुरी गाउँपालिका 6 गुर्जे भन्ज्याङमा दुर्घटना हुँदा सिराहा सुखीपुरी 2 का 35 वर्षीय सञ्जीव कुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारको लागि काठमाडौँ स्थित ग्रान्डी अस्पताल
पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका हुन। दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी

0: इनरुवा नगरपालिका पाँचका 40 वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका नौ गौरी घाटका 44 वर्षीय लोकेश मिश्रको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार बीएई 0569 नम्बरको विद्युतीय कार दुर्घटनामा परेको हो। गुढ़ीबाईको जीप अनियन्त्रित भएर सड़कबाट करिब 150 मिटर तल खसेको थियो। समाचारको क्रममा अब मौसम समाचार। हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको छ। केही ठाउँमा हावाहुरी समेत चलेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिमिटर पानी परेको छ। रूपन्देहीको लुम्बिनी र बोटवल धादिङ र गोर्खाको सिमानामा पर्ने आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गैराती ठूलो पानी परेको छ। ठूलो पानी परेपछि धेरै जसो सड़क जलमग्न भएका छन्। ललितपुरको कुमलटार वर्षा मापन केन्द्रमा विकट भए अनुसार राति 3 घण्टामै 57 मिलिमिटर पानी परेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँमा नागरिकले गर्मीबाट राहत पाएका छन्। आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मधेस कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको साथै हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। बिहान 9 बजेको हजुरको समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईं पनि रेडियो सुन्दै गर्नुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मस्तका तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896692998।
12: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी समाचार समाचारको क्रममा अब अन्तर्राष्ट्रिय समाचार पूर्व मध्य पूर्व युद्ध शुरू भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मोज जलमार्ग पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आईआरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरका पाँचवटा ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भूमि नियन्त्रित स्टेशनबाट छैटौं आक्रमणलाई रोकेको अमेरिकी सेनाले बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल गाब बधाईले तेहरानले आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने बताउनु भएको छ। कोलम्बियाको विघटित विद्रोही फार्क समूहका दुई गुटबीच हिंसात्मक झडप हुँदा कम्तीमा 52 जनाको मृत्यु भएको छ। अमेजन जंगल क्षेत्रमा फार्कका दुई विद्रोही गुटबीचका सातसम्म चलेको भीषण भिडन्तमा परि करिब 52 जना लडाकुको मृत्यु भएको छ। कोकेत उत्पादन र तस्करीका रणनैतिक मार्गहरूमा आफ्नो आधिपत्य जमाउन गुटहरूबीच यो हिंसा संघर्ष भएको थियो। सन् 2016 ऐतिहासिक शान्ति सम्झौतालाई अस्वीकार गरेको यी हतियारधारीहरू विद्रोही समूहहरूबीच दक्षिण पूर्वी कोलम्बियाको ग्याभियारे क्षेत्रमा पछिल्लो समय हिंसा निकै चुलिएको छ। र समाचारको अन्त्यमा खेल समाचार। साफ महिला च्याम्पियनशीप अन्तर्गत समूह विवाद साबिक विजेता बंगलादेशसँगै भारत सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो सम्पन्न खेलमा बंगलादेशले मालदिवसलाई 4-2 पराजित गर्दै लगातार दोस्रो जितसहित अन्त्यमा 4 स्थान सुरक्षित गरेको हो। यससँगै मालदिव्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिर नै पहिलो टोली बनेको छ। समूह एमा नेपाल भूटान र श्रीलंका प्रतिस्पर्धा गर्नेछन्। पहिलो खेलमा नेपालसँग 1-0 पराजित भएको भूटानले दोस्रो खेलमा श्रीलंकालाई 4-0 हराउँदै सेमी फाइनलको सम्भावना कायम राखेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपालले बराबरी गरे पनि नेपाल सेमी फाइनलमा पुग्नेछ भने जितेमा समूह विजेता बन्नेछ। यिनै समाचारहरूसँगै हामी समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। आज गणतन्त्र दिवस टोली खेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी, सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि आवेदन माग, नुवाकोटमा जीव दुर्घटना, सिराहाका युवकको मृत्यु, 2 गम्भीर घाइते, एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान, र साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँगै भारत सेमी फाइनलमा।

0: हजुरको रेडियो
1: सूचना सूचना सूचना रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना
2: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
1: कन्सल्टेन्ट जेनेरल फिजिसियनद्वारा प्रवाह हुने सेवाहरू
2: इको स्क्रिनिङ सर्भिस मुटुको भिडियो एक्सरे सेवा
1: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह उच्च रक्तचाप दम मुटु रोग मृगौला कलेजो तथा थाइरोइड सम्बन्धी रोग
2: नियमित फलोअप तथा औषधि समायोजन
1: जीवनशैली परामर्श तथा जटिलता रोकथाम
2: कन्सल्टेन्ट जेनरल सर्जनद्वारा प्रवाह हुने सेवाहरू
1: शल्य रोगको पहिचान तथा उपचार पेट दुखाई गाँठो सुन्निने फोका घाउ रक्तस्राव जस्ता लक्षणहरूको जाँच
2: हर्निया एपेन्डिसाइटिस ग्यालिस्टोन पाइल्स फिस्टुला फिसर जस्ता रोगहरूको पहिचान
1: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया
2: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार स्थान रामेछाप अस्पताल रामेछाप समय बिहान 11 बजेदेखि थप जानकारीको लागि सम्पर्क नम्बर 97652384
1: आयोजक बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय रामेछाप अस्पताल रामेछाप
2: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला
3: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस
4: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
5: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
6: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
7: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
8: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबोट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-8573-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएस जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
12: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
12: हुर्केकै गिरिराज चल्ला 150
13: हजुर हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
0: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी।
0: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर। फोन 0485402349 0485402353 र 98540420239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
7: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305 0485403305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
14: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
14: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की। सम्पर्क नम्बर 9844206590 0475904353।
14: सनराइज होटल एण्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
4: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0485403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-75, 9841-96-0669, 9864-1478।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ भने आज पनि तपाईँसँगै छौं। आज शुक्रबारको बसाई तपाईँले स्थानीय कलाकारका गीतलाई रोजाइमा पार्न सक्नुहुन्छ। त्यसको लागि 0840 40 00 26 मा तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्र नेपाली पात्र हजुरको न्यूज .com हजुरको याप तपाईँको सेफएम 95 MHz सुन्दै हुनुहुन्छ। तपाईँ फटाफट हामीलाई फोन डायल गर्दै आफूलाई मनपर्ने मिठा स्थानीय गीतलाई रोजाइमा पार्दै कार्यक्रममा आउन सक्नुहुनेछ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि हामी आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख में हमें विभिन्न क्षेत्र में आईलू गीत हम आईसकता छ्यक्रम लोकोशैली को बसाई में रहकर आज के करने भूमि तपाईलाई थाहा छ। तपाईले आफ्नो मन पर्ने स्थानीय कलाकार का गीत रोजाई में पार्न सक्नुहुन्छ। 0840 40 0026 को नंबर तपाईको लागि खुला छ। यति बेला भने संपर्क में साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो हेलो हेलो नमस्कार हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ? चक्रजीको खबर के छ सुनाउनुहोस् न।
1: सबै ठिकठाकै छ बतास लागेर बेलुकाकै समय अहिले फेरि हाम्रो आएर घमाइलो त छैन मन्द मन्द शीतल छ त्यस्तै त्यस्तै छ हाम्रो त्यही भिडियोहरू लगाएर हाम्रो के छ
0: घाम लागेर घमाइलो रमाइलो छ हामीलाई पनि सुन्दै हुनुहुन्छ। अनि खानपिन भयो अथवा बाँकी नै छ त? ल ठिक छ चक्रजी अब हामीलाई सुन्दै हुनुहुन्छ ठिक छ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ त्यसो भए? आफ्नो स्थानीय गीत मात्रै गर्छु
1: चक्रजी।
0: ल हामी साँचो कुरा होइन यो झुटो भन्ने गीत राख्छौँ। यहाँले आफ्नो साथीहरूलाई सम्झिहाल्नुहोस् न त।
1: प्रथम त हजुरको रेडियो लिने परिवार तामाको मेगा अब हजुरको रेडियो ट्युन गरेर सुनिरहनु भएको सम्पूर्ण सरकारहरूलाई र अब साथी सुनिहरू हजुर चन्द्रबहादुर तामाङ चन्द्रबहादुर तामाङ सन्दीप तामाङ जे जतिले नि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु यस कार्यक्रमबाट बिदा।
0: नमस्कार हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चक्र बहादुर घिसिङजी। उहाँले एकदमै पेठ अनि रमाइलो गीत रोजेमा पार्नु भएको छ। सो गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुन्छ। तपाईँ पनि आउन सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि आइसक्नु भएको छ सम्पर्कमा भन्दै हुनुहुन्थ्यो गइसक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँको सहभागिताको आवश्यक छ आज किनकि तपाईँकी रोजाइका मेचाइ संगीत बज्छ र पहिलो साथीले रोज्नु भएको गीत मार्फत दोस्रो साथीले चाहिँ समर्थन मात्रै जनाउनु पर्ने हुन्छ। विशेष गरी स्थानीय गीतहरू मात्रै हामीले स्थान दिन्छौं। आजको बसाईमा चाहिँ तपाईँले कार्यक्रम लोकोशैली साताको सातै दिन सुन्ने क्रममा आइतबारदेखि शनिबारसम्म कार्यक्रम आउँछ। के कार्यक्रम आउँछ र कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा पनि यहाँहरूलाई थाहा छ। हामीले खास भनिराख्नु पनि पर्छ होला जस्तो लाग्दैन। त्यही भएर चाहिँ तपाईँले हामीलाई फेसबुक लाइभबाट यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई कमेन्ट पछाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँले फोन लाग्छ भने फोन गरेर पनि आउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु। हेलो
2: हेलो सिस्टर नमस्कार।
0: नमस्कार हजुर हाम्रो विक्रमजी बोल्नुभयो?
2: हो नि सिस्टर हो धेरै समय पछाडि।
0: ल विक्रमजी धेरै पछि आए पनि हामीले चाहिँ आधा चिन्छौँ।

0: आवाज बाट परिचित हुनुहुन्छ हाम्रो विक्रमजी।
1: यही त खुसी लाग्छ त हजुर, यही त खुसी लाग्छ त।
0: पक्कै पनि ढिलो आए तापनि, औँसी पूर्णिमा आए पनि हामीले चाहिँ बिर्सदैनौ विक्रमजी।
1: एकदम सिस्टर हजुरहरूले सम्झिनुहुन्छ, चिन्नुहुन्छ र त खुसी लाग्छ। अनि रेडियो प्यारो भएको कारण नै यही हो नि हजुर, हजुरसँग नबोलेको चाहिँ धेरै भयो कि
0: धेरै भयो। हाम्रो विक्रमजीले कहिले काहीँ चाहिँ लाग्छ आइदिनु हुन्न, अनि के सोध्छु मैले भने विक्रमजीले सायद मलाई बिर्सनु भएछ कि क्या हो भनेर जस्तो लाग्छ कि।
1: होइन होइन सिस्टर, होइन, त्यो मनमा हुनुहुन्छ हजुरहरू, हुनुहुन्छ मनमुटुमा हुनुहुन्छ, त्यसको कारणले गर्दाखेरि कुरा गर्न नसके पनि हजुरहरूलाई सुन्छु बुझ्छु, त्यही हो हजुर।
0: ल, सुनिदिनुहुन्छ बुझिदिनुहुन्छ हाम्रो दुःख सुख के छन्, कस्तो छ, कसरी चाहिँ दिनहरू गट्याउँछ भन्ने कुरा पनि हाम्रो विक्रमजीलाई थाहा छ, बुझिदिनुहुन्छ है, खुसी लाग्छ है।
1: एकदम सिस्टर, एकदम।
0: ल, यति धेरै रेडियोलाई बुझिदिने, माया गरिदिने, होइन, साथसाथै हाम्रो सुख दुःखलाई पनि बुझिदिनु हुन्छ, आइदिनु हुन्छ कार्यक्रममा, सहभागिता भइदिनुहुन्छ, यहाँको लागि विशेष धन्यवाद व्यक्त गरे मैले। साथीले गीत रोजना तारिसक्नु भएको छ, यहाँले चाहिँ अब साथीलाई सम्झन मात्रै पर्ने हो।
1: हुन्छ सिस्टर, अब गीत रोज्नु भयो उहाँले, अलिकति स्थानीय गीत होइन कि जस्तो लागिरहेछ, यति होइन रहेछ भने बर पिपल दिलको छेउ म माया लाउँदिन तारै बसिदेऊ भन्ने गीत दिनुहोला, माधव खड्का र उर्मिला कार्कीको, हाम्रो स्थानीय चाहिँ यो खाडा दिनेको
0: भर पिपल के भन्नुभयो विक्रमजी।
1: अब सम्झिनु पर्दा चाहिँ विशेष गरी हजुरलाई है धेरै समयपछि कुरा हुन पायो, खुसी चाहन्छु, त्यसले गर्दाखेरि विक्रम शिवा भनेर चिनि नचिनि सबैलाई भन्दै छोड्छु हजुर, धन्यवाद
0: विक्रमजी।
1: हजुर हजुर,
0: यहाँले गीत चाहिँ भर पिपल के भन्नुभयो।
1: भर पिपल दिलको छेउ म माया लाउँदिन टाढै बसिदेऊ, माधव खड्का हजुर, यो हाम्रो खाडा देवीको उर्मिला कार्की हुनुहुन्छ, हाम्रो चेली, उहाँले पनि गाउनु भएको, इन्दिरा गोले अनि माधव खड्का उर्मिला कार्की यिनीहरूले गाउनु भएको हजुर, उहाँहरूले गाउनु भएको।
0: ल, बर्पे पल दिलको छेउ भन्ने बोलको गीत हामी कार्यक्रममा राख्छौ, अब यहाँले साथीहरूलाई पनि सम्झिसक्नु भएको छ, आजको लागि हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विक्रम शिवाजी, खाडादेवीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे, उहाँले भर पिपल टिलको छेउ भन्ने माधव खड्का, इन्दिरा गोले अनि साथीहरूको आवाज रहेको छ, साथसाथै उर्मिला कार्कीको पनि आवाज रहेको छ गीतमा। यति बेलाको वक्तव्य भने हामी उहाँले रोज्नु भएको गीत कार्यक्रममा राख्छौं, त्यसपछि हामीहरूको साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: कार्यक्रममा हामीले राख्यौं, एकदमै मिठो अनि रमाइलो गीत थियो बर पिपल छेउ भन्ने यस्तै खालको गीत कार्यक्रममा हामीले राखिसकेका छौं। यस्तै मिठो रमाइला लोकगीतहरू कार्यक्रममा बस्छ र तपाईँको रोजाइका स्थानीय गीत बस्छ है। विशेष गरी आज चाहिँ तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँलाई थाहा छ, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते।
0: नमस्कार धनुजी, के छ खबर?
1: हजुर ठिकै छ, मेरो त हजुरको के छ, सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ। यहाँलाई के छ, कस्तो छ, के हुँदैछ यसो हामीलाई पनि बताउनुहोस् न, हामी पनि सुन्छौँ।
1: यता त खासै केही भएन, पानी हुरी बतास सँगसँगै पानी परेको थियो हिजो, आज चाहिँ हल्का हल्का घाम पनि लागिरहेछ, कता कता बादली छुटि पनि रहेछ। अब भनौँ भने अब आरूहरू पाएर होइन खुरपानी पाकेर एकदमै रातै भएको छ।
0: मलाई खान मन लाग्यो है, खान मन लाग्यो।
1: खान मन लागेर के गर्नु, नजिक भएर चाहिँ खुर्र कुदेर एउटाको दुई घन्टाको बाटो भए पनि कुदेर आउँथेँ म त। खोइ अब धेरै टाढा हुनुहुन्छ,
0: टाढा भयो के गर्नु, हेर्नुहोस् न खान मन लागेर के गर्नु, त्यहाँ पाकेर लट्ट रम्म भुइँ बढी झरेको छ होला, यहाँ हामी मुख मेट्याउँदै बस्नु परेको छ।
1: एकदमै एकदमै, अब के गर्नु, अब पानीको मौसममा अब झरीको मौसम बेला पाक्छ है खुरपानी चाहिँ, फेरि एकचोटि पाक्ने अनि फेरि हराइहाल्ने क्या, एकै हप्तामा सकिहाल्छ। अब खाने खाइसक्यो, नखाने त अब भुइँमै झरेर सकिहाल्छ, त्यस्तै हुन्छ भन्नुपर्छ है।
0: ल ठिक छ, अब यस्तै हो, अब हुने ठाउँमा बढी हुन्छ, नहुने ठाउँमा चिज हुन्छ, यस्तै हो।
1: हजुर हजुर, अब नजिक भएर त हो नि हो है।
0: हुन्थ्यो धनुजी, तर के गर्न, हामी टाढा पर्यौं, अब आउन जान पनि नसकिने गाह्रो छ, यो समय परिस्थितिका बावजुद हामी मुख मेट्याउँदै बस्छौ, तपाईँ त मजाले खाएर हाम्रो धेरै गीत मार्ने गरी खानुहोस् है।
1: ओके हुन्छ, खाना मन पनि लाग्दैन, अब आफ्नै घरमा भएपछि त अब दुई तिन रुखै हुन्छ, अनि अब के खाने हो र खै आज भोलि त
0: धेरै भएर
1: साथीहरू भए पो, टन्नै भए पो, अब सबैजना भएर जाले खाँदा पनि होइन, अब खाइन्छ भन्नु, अब नहुँदा त कसै नहुँदा त सबै घर लौरी अब घरै पछि छ है, त्यही पनि यो पानी परिहाल्छ, त्यही भएर पनि त्यस्तै हो। त्यतातिर गर्मी छ होला, त्यतातिर त मजाले खानुहुन्थ्यो होला है, अब के गर्नु,
0: खानु हुन्थ्यो, अब हुन्थ्यो मात्र भने पो के छैन, ठिकै ल अब खानपिन त खानुभयो कि, बाँकी छ त त्यसो भए धनुजीले?
1: हजुर बाँकी नै छ मेरो त, हजुरहरूले त बिहानै 9 बजी नै खानुहुन्छ होला है।
0: म त 9 बजी होइन, लगभग 7:30 भइसक्छ मेरो।
1: 7:30 त हाम्रो खाजा खाने टाइममा हजुरले खाना खानु हुँदो रहेछ, अब हामीले खाना खाने टाइममा चाहिँ खाजाला है त।
0: ल ठिक छ, त्यस्तै अब यस्तो हुन्छ, सबैको काम र समय र परिस्थितिले त्यस्तै गराएर ल्याउँछ, त्यही भएर त्यो समय र परिस्थिति अनुसार हामी चल्नुपर्छ, चलाउन पनि पर्छ, त्यही भएर हो, ठिक छ, केही छैन। अब तपाईँले खाना ढिलो खानुहोला, मैले छिटो खाउँला, खाजा मैले छिटो खाउँला, हाम्रो धनुजले ढिलो खानुहोला, त्यो छँदैछ। जे होस् अब खाजा र खानाका कुरा त छँदैछ, तर तपाईँ हाम्रो यो साथ यो रेडियो प्रतिको माया चाहिँ कमी नहोस्, म चाहिँ यही मात्र आश गर्छु।
1: एकदमै एकदमै, त्यो कमी नै हुँदैन, अब कहिले त अब फोन लाग्दैन त्यो छुट्टै कुरा भइहाल्यो, कहिले कसो बिजी हुन्छ, हजुरहरू पनि बिजी हुनुहुन्छ, म पनि हामी पनि बिजी हुन्छौँ, त्यो छुट्टै कुरा हो, एकदमै माया एकदम बढिरहेछ है।
0: सक्यो भने बढाउनु पर्छ, माया कमी भयो भने पनि काम छैन, धेरै बढी भए पनि काम छैन, जो ठिक आउनु पर्छ है धनुजी।
1: हजुर एकदम एकदम, बढी भयो भने फेरि छोड क्या
0: माया, बढी भयो भने मात्तिन्छ अरे क्या।
1: हजुर मात्तिन्छ अनि आँतिन्छ, त्यस्तै त्यस्तै भन्छ नि,
0: त्यही भएर मात्तिनु नि भएन आँतिनु नि भएन, जे होस् ठिक्कको हुनु पर्यो।
1: हजुर एकदमै, म त ठिक्ठाकै छु, अब
0: ल पक्कै भने माया गर्नुपर्छ, मायाले नै संसार धानेको छ, के गर्छु।
1: हजुर
0: जस्तो कि हाम्रो माया अलिकति कमी हुने बित्तिकै चाहिँ हामीले लाग्छ होइन, आफ्नो परिवारदेखि लिएर अब तपाईँ हाम्रो साथी जोसुकैसँग पनि अलिकति जस्तो कि माया साथकै कमी भएको हामीले यदि महसुस मात्र गर्यौँ भने पनि हामीले चाहिँ अर्कै देखिन्छ क्या, अब यस्तो थियो भन्ने खालको सृष्टि अर्कै हो कि भन्ने म चाहिँ त्यति धेरै सोच्छु। अब अरू हजुरहरूले चाहिँ कति सोच्नुहुन्छ मलाई थाहा छैन होइन, जति कि अब जति धेरै हामी मिलेर बसेका हुन्छौँ, मिल्छौँ, बोल्छौँ, हाँस्छौँ, जस्तो कि त्यही साथीसँग भोलि चाहिँ केही समय र परिस्थितिले गर्दा केही भइहाल्यो भने अथवा त्यो साथी आफूसँग बोलेन भने चाहिँ म चाहिँ पृथ्वी नै अँध्यारो देख्छु क्या धलो चाहिँ।
1: एकदम हो नि दिदी, म पनि त्यस्तै छु एकदमै, होइन बोलिरहेको साथी नबोल्दाखेरि होइन, अब सँगै रहेको सँगै हिँडेको नहुँदा एकदमै अब कस्तो कस्तो हुने नै हो नि। अरूलाई त नहुँदो रहेछ, धेरैजनालाई नहुँदो रहेछ, मलाई चाहिँ त्यस्तै हुन्छ है।
0: ल तपाईँ र म उस्तै गर्छौँ, त्यही भएर ठिक छ, तपाईँ हामी त्यही भएर धेरै मिल्छौँ कि क्या धर्म
1: एकदम एकदम हजुरसँग त एकदमै होइन
0: मिल्नुपर्छ। ल यसै गरी मिल्दै आउँदै तपाईँ हाम्रो कुराकानी छ, आगामी दिनको लागि पनि कुरा राख्नुपर्ने हुन्छ। धनु चाहिँ आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: म चाहिँ आज चाहिँ हाम्रै ओखलढुङ्गा रगानीको दाई बालकुमार श्रेष्ठको सिलौटोमा लसुना भन्ने गीत सुन्छु है, त सुनाउन पनि चाहन्छु, सुन्छु पनि, हजुरहरू पनि सुन्नु होला, एकदमै मिठो गीत छ होइन,
0: सिलौटोमा लसुना। ल यो गीत राख्छौँ साथीहरूलाई सम्झिहाल्नुहोस्।
1: विशेष त एकदमै प्यारी दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि प्यारी दिदी सम्झना दिदीलाई पनि धेरै सम्झना, राजन दाई, सिरदार दाई, निशा दिदीलाई पनि भन्न चाहन्छु हजुर, एफएम अल युनिट यहाँ घर परेर मेरो मम्मी बाबा सुन्दै हुनुहुन्छ, छोरी निशानाको लागि भन्न चाहन्छु, बहिनी रमिला तामाङलाई पनि सम्झना छ भन्न चाहन्छु, अनि हुनुहुन्छ धेरै बहिनीहरू पनि हुनुहुन्छ, उहाँहरू सबैको लागि दाईहरू सुन्दै हुनुहुन्छ, ल दुर्गा पाण्डे दाई देव माझीलाई पनि भन्न चाहन्छु, शङ्करलाल तामाङ दाई, डविन तामाङलाई पनि, नरगिसिङ दाईलाई पनि धेरै सुना भन्न चाहन्छु, अनि अभिष लिम्बु दाईलाई पनि भन्न चाहन्छु, त्यसै गरी प्यारी साथी हिमाली छेत्री, अनुलङ्गरी मगर, चेनिसा श्रेष्ठ, सम्पादी शेर्पा, अनिना सुनवार साथीहरू, उहाँहरूलाई पनि धेरै सम्झना, साथी वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, साथी राजभोले मगर, साथी शुक्र राज र साइली हुनुहुन्छ, उहाँहरूलाई पनि सम्झाउन चाहन्छु, अनि साथीहरू धेरै हुनुहुन्छ, साथी अविनाश लुङ्गेली मगर दुबईतिर हुनुहुन्छ, उहाँलाई पनि धेरै सम्झना भन्न चाहे, सबैजना साथीहरूलाई यत्तिकै माया यत्तिकै सम्झना भन्न चाहन्छु, र मलाई त होइन भन्दा चिन्नुहुने नचिन्नुहुने सबैको लागि साथी वीरेन्द्र विष्ट र युनि संस्थानलाई पनि धेरै सम्झना भन्दै जान्छु ल नमस्ते।
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो तरुण गजमेरजी, उहाँले नै स्वगीत रोजना पारेर कार्यक्रमबाट छोडिसक्नु भएको छ, स्वगीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुन्छ, पक्कै पनि आजको दिन बिदा छ, सबैजना घरमा बसिराख्नु भएको छ होला, अब कार्यालयतिर काम गर्ने दाजुभाइ दिदीबहिनीको पनि आज कार्यालय बिदा छ, स्कूल जाने भाइ बहिनीको पनि बिदा छ, विशेष गरी आज गणतन्त्र दिवस पनि छ, त्यो हुँदा तपाईँ सबैको कार्यालय बिदा छ, घरतिर बस्दै हुनुहुन्छ, एकदमै चर्को घाम छ, कचरको घामलाई शीतल बनाउँदै घरमा बस्दै हुनुहुन्छ होला, यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो नमस्कार, गुड मर्निङ, धेरै पछि आवाज सुन्न पाइयो, के छ हाम्रो रियाजीको खबर? तपाईँले पो बिर्सन हुन्छ त, हामीले त कहाँ बिर्सन सक्छौँ, हामीले एकचोटि माया गरिसकेपछि तपाईँ हामीसँग जोडिसकेपछि त्यो जोडिएको नाता हामीले सकेसम्म तोड्दैनौँ, यदि कुनै गतिविधिले तोडिएछ भने त्यो अलग कुरा छ। धेरै दिन होइन, तपाईँले हामीलाई बिर्सनु भएको करिब 3 महिना भयो होला। यहाँ नजिकै भए त हुन्थ्यो होला, टाढा हुनुहुन्छ, बोलीले मात्रै कसरी व्याख्या गरेर कसरी चाहिँ प्रष्ट पार्नु भन्ने भएको कि छ कि क्या हाम्रो रियाजीलाई? ल कसरी, त्यसो भए मैले बिर्सेको छैन भनेर कसरी व्याख्या गर्नुहुन्छ, शब्दले नै बयान गरेर व्याख्या गर्नुहोस् न, म सुन्छु। ठिक छ, रोएर चाहिँ यहाँले वर्णन गरेर हामीलाई चाहिँ विश्वास दिलाउन खोज्नु भयो त्यसो भए।
1: Thank you.
0: ठिक छ, अब रियाजी अब हामीलाई खुसी माया दिएर आउनु भएको छ, खुसी लागेको कार्यक्रममा आउनु भएको छ। दिनहरू कसरी बिताउँदै हुनुहुन्छ रियाजी? रुगा लाग्न थालेछ मैले त रुगा लागे भने पो बुझ्या त नि रियाजे। ठिक छ, जस्तो कि अब तपाईँले चाहिँ अब मकै पाक्न थालेको छ, सुगाले तपाईँको बारीको खेतको मकै खाएर दुःख दिइरहेको छ, तपाईँ सुगा रुङ्न जानुभयो, तर रेडियो सुन्न हामीलाई फोन गर्न त तपाईँको समय त मिल्थ्यो होला नि त सँगसँगै। रियाजीको महिना पछि म फोन हुँदैन भनेर हामीलाई यसरी चाहिँ विश्वास दिलाउनुहुन्छ कि फोन गर्नु भएन किन भनेर सोध्यो भने मेरो फोन यस्तो भएको छ भनेर हामीलाई विश्वास दिलाउनुहुन्छ। ल त्यसो भए बाबाको मोबाइलबाट तपाईँले फोन गर्नुभयो, अहिले फेरि फोनको खोजी गर्नुहोला। ठिकै छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। हाम्रो धनुजीले मिठो गीत रोजेमा पार्नु भएको छ, साथीहरूलाई सम्झिहाल्नुहोस्। ल त्यही त, रियाजीको लागि बाबाको फोनबाट हामीलाई फोन गरेर माया दिनुभयो, तपाईँलाई धेरै भन्दा नि धेरै मुरी मुरी धन्यवाद। सम्झनुहोस् साथीहरूलाई। यहाँलाई विशेष धन्यवाद। अनि
1: बुनु शर्मिला रमचुरको लागि, बुनु शर्मिला रमचुरको लागि, दिदी राधिका रमचुरको लागि, बुनु शर्मिला हेरीको लागि पनि भन्न चाहन्छु। जति पनि मैले हेकिङ गरिआएको थिएँ भन्छु नै माया भने सबैजनालाई मिठो माया मिठो सम्झना छ, कसैलाई पनि बिर्सेको छैन है, सबैजनालाई मिस गरिरहेको छु भन्दै भन्दै
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रियाजी, उहाँले पनि साथीलाई सम्झनु भयो। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौँ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
9: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
9: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
8: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
11: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
13: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
14: ए, राम बाबु पो आउनु भएछ,
0: के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
14: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
13: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
14: ए हो र भन्या, अनि फाइदा होला र है?
13: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
14: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
13: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
14: कति रे 98540 अनि
13: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
14: 048-540-239
15: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
14: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
15: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
13: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
14: विराज किसानको साथी।
16: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
17: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
18: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
19: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
20: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
21: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कार्यक्रम लोकको शैलीमा राखिएको मेरो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। साथसाथै हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेका छौं। यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो,
0: नमस्ते, गुड मर्निङ। बाबा सिन्धुलीदेखि हो? अनि के छ हाम्रो हुनुहुन्छ साथी हुनुहुन्छ? ठिकै मलाई नाम आएन, भन्नुहोस् न। निर्मलाजी, मलाई तपाईँको नामै भन्न आएन, हेर्नुहोस् न। ठ्याक्कै मैले बिर्सेँ कि, हेर्नुहोस् न। के छ खबर? हजुर, त्यही भनेको आज ठ्याक्कै मैले बिर्सेँ होइन, त्यही भएर र ठिक छ। के छ सिन्धुलीतिरको खबर सुनाउनुहोस् हामीलाई। ल ठिकै छ, राम्रै छ, राम्रो मान्नु पर्छ पक्कै पनि है। ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज चाहिँ कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई एउटा जुन भयो नि भजन,
0: गीतको नाम भन्नुहोस्। गीतको नाम भन्नुहोस्। पुरानो त पुरानो, पुरानो गीत धेरै छन्। तपाईँलाई सुन्न मन लागेको चाहिँ कुन छ? आज तपाईँको रोजाइको गीत बज्छ त्यही भएर। माया बस्यो मुटुमा, आज स्थानीय गीत बज्छ नि फेरि निर्मलाजी, थाहा छ? आज स्थानीय गीत बज्छ। ल त्यसो भए हामीले रोजाएको बजाउँ कि? माया बस्यो मुटुमा कसले गाउनु भएको गीत हो? ल गर्नु गर्यो बोलाएर बैँसी पालेर हामी गीत राख्छौँ, साथीहरूलाई सच्च मिठोमा सम्झिहाल्नुहोस्। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेल सिन्धुलीबाट, उहाँसँग कुरा भइसकेको छ। अब चाहिँ कार्यक्रमको लगभग समय सकिने लागेको छ, म तपाईँको छोटो मिचोला कमेन्टहरू वाचन गर्दै विदा हुन्छु। यति बेला अमिनाजी लेख्नुहुन्छ, नमस्ते दिदी, म यता दौलखाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। रामजी घिमिरेजीले पनि सुन्दैछु है, यता चितवनबाट भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीले पनि पोखराबाट सुन्दैछु भन्दै हुनुहुन्छ। मनोज सुन्दासीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु। सिन्धुलीको झाँगाझोली रातमाट बजारबाट भन्नुभएको छ। विष्णु परियारजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु, यता मन्त्री नगरपालिका चारबाट भन्नुभएको छ। अनिसा लिम्बुजीले पनि तर्सन नमस्ते, म यता पाँच थर घर भई हाल काठमाडौँबाट भन्दै हुनुहुन्छ। रिमा थामीजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सुस्मिता मुक्तानजीले नमस्ते, म यता कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामेछापको खाडादेवीबाट बिछोड राईले पनि नमस्ते, म युएदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। निर्दोष चेमजीले पनि नमस्ते है हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मिक्ला जुङ दुई घर भई हाल चाहिँ बिरानो देशबाट भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। पाँच थरको मिक्लाजुङबाट भन्नुभएको छ। त्यसै गरी हरपल रोशनीजीले पनि शिवाई अभिवादन, म हरपल रोशनी धनकुटाबाट सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी बिर्जाङ लिम्बुजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रमिता श्रेष्ठजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। बुद्ध वज्राचार्यजीले गेट विल सुन है भन्दै हुनुहुन्छ, आफैलाई भन्दै हुनुहुन्छ। रुगाखोकी लागेको छ भन्नुभएको छ। ल यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना है। त अब बुद्धजीलाई रुगा लागेको छ, साथसाथै अन्य साथीहरूलाई पनि यो समय रुगाखोकी मर्गी आवाज स्वरहरू नआउने स्वर भाँचिने यो खालको समस्याहरू समाजमा विभिन्न व्यक्तिहरूमा देखिरहेका छौं। त्यो हामीले सामान्य रूपमा लिन्छौं, तर त्यसको लागि हामी आफैले पनि सतर्कता अपनाउनुपर्छ। जो जति जहाँ जुन ठाउँमा रहेर बिरामी हुनुहुन्छ उहाँहरू सबैलाई स्वास्थ्य लाभको कामना आजको दिनमा। त्यसै गरी बाबुराम मगरदेले पनि दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है, मेरो घर ओखलढुङ्गा हालसी रियादबाट भन्दै हुनुहुन्छ। आयुषा पुरीजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। मन्थली नगरपालिका नौ पुरानो गाउँ सुमले घर भइहाल्छ ललितपुरबाट भन्नुभएको छ। पासाङ डोलमा तामाङजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भन्नुभएको छ। अविनाश आयुजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट भन्नुभएको छ। सुमेदी यादव सुनवार किरादोजीले पनि नमस्ते, मेरो घर रामेछाप देउराली हालसी काठमाडौँको बौद्ध जोरपाटीबाट भन्दै हुनुहुन्छ। भने आरिना आली मगरजीले नमस्ते, म सिन्धुलीको फिकलबाट भन्दै हुनुहुन्छ। धनु गजमेरजीले नमस्कार दिदी भन्दै हुनुहुन्छ। त्यसै गरी कृष्ण सुनवार कुमार श्रेष्ठलाई चाहिँ सम्झना छ है भनिदिनु होला भन्दै हुनुहुन्छ। कार्यक्रम सुन्दैछु हुनुहुन्छ भने थाहा पाइसक्नु भएको छ। साथी साथी सुसन मगरको चाहिँ जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। सुसनजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छौं। त्यसै गरी निशा ठोकरजीले पनि नमस्ते, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँले कुन ठाउँबाट कार्यक्रम सुन्नुभयो लेख्नु भएको छैन। त्यसै गरी कृष्ण सुनवारजीले पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु काठमाडौँबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि धन्यवाद व्यक्त गर्दै अब चाहिँ आजको कार्यक्रमको लगभग समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। भने तपाईँले तीनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र जो जो साथीले जुन जुन ठाउँमा रहेर जुन जुन माध्यमबाट हामीलाई सुनेर माया गरेर साथ दिनुभयो सबैलाई मोस्ट रूपमा फेरि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकोशैली अब डिब्रबजीका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गरे। र कार्यक्रमको अन्तमा निर्मला थिले रोजाइमा पार्नु भएको थियो गीत गर्नु गर्यो बलाराम भैँसी थालेर भन्ने बोलको गीत बजाइदिनुहोस् भन्नुभएको थियो, त्यो स्थानीय गीत अन्तर्गत परेन, त्यही भएर हामीले अर्कै गीत बजाउँछौ भन्दै कार्यक्रममा यति जेलसम्म प्रविधि संरचनामा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रममा एकदमै मेचो गीत छोड्दै आजको लागि कार्यक्रम लोकको सेलीको बुसाईबाट म तपाईँकी साथी ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर तपाईँले इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। आज सैनिक मंच टोडीखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाह लगायत विशिष्ट व्यक्तिहरू सहभागी भएका छन् र आज गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएको छ। बालेन शाह नेतृत्वको नयाँ सरकार बनेको 60 दिन पार भएको छ। सरकार गठनको 2 महिनामै नयाँ बजेट ल्याउने अभूतपूर्व अवसर सरकारले पाएको छ। 60 दिनमा बालेन सरकारले चालेको कदम र उहाँका गतिविधिलाई धेरैले अर्थात पुराना दलहरूले त्यति रूचाएका छैनन्। यहाँ नयाँ सरकार पनि कमजोरी नभएका होइनन्। संघीय विसंगति पखाल्ने नाममा व्यावसायिक वातावरण भत्काइएको छ। शेयर बजारका लगानीकर्ताले यसबीचमा 4 खर्बभन्दा बढ़ी गुमाएका छन्। सुकुम्बासीहरू थालोबाट खटिएका छन्। भोलि आफ्नो व्यवस्थापन हुन्छ वा हुँदैन भने डर त्रासमा उनीहरू रहेका छन्। व्यवसायीहरूमाथि विभिन्न आरोपमा अन्धाधुन्ध धरपटक भएको छ। प्रमाण नपुगेपछि उनीहरूले अदालतको आदेशमा छुटिरहेका छन्। भएभरका सरकारले नियुक्तिहरू कानून बनाएर एकैचोटि बर्खास्ती गरिए, फलस्वरूप सेवा प्रवाहमा झन अस्वस्थता बढ़ेको छ। 2 दिने विदाले स्कूल शिक्षा र स्वास्थ्य सेवामा नकारात्मक प्रभाव पारिरहेको छ। सरकारी विज्ञापनमा सरकारी मीडियाको मात्रै एकाधिकार हुने गरी निजलाई बाइपास गरिएको छ, जसका कारण लोकतन्त्रका सदाबहार सिपाही मानिने मीडिया क्षेत्रकोमा पुग्न लागेको छ। यसबाट हजारौं स्वरोजगारमूलक साना मीडिया र न्यून आयस्तरका श्रमजीवी पत्रकारहरू मारमा परेका छन्। नयाँ सरकार बनेता यातायात भाड़ादेखि इन्धनको भावसम्म बढ़ेको छ। सरकारबाट गरीब तथा श्रमजीवीहरू महँगी थेक्न नसके प्लायन हुन थालेका छन्। यसरी नयाँ सरकारका कदमहरू नौला छन्। सँगै ती कदम गरीब तथा न्यून आय भएका जनताप्रति बोझिला समेत रहेका छन्। नयाँ सरकारले आफ्नो 5 वर्षे स्पष्ट रोडम्याप सहित समृद्धिको ढोका खोल्ने बजेट कस्तो ल्याउला भन्ने सबै चासो साथ हेरिरहेका छन्। नयाँ सरकार पुरानो भन्दा फरक हो वा होइन अवस्था यसले ल्याउने बजेटका कार्यक्रमहरू कतिको वैज्ञानिक वस्तुनिष्ठ समन्वयक हरेक वर्ग क्षेत्रप्रति सम्भाव राख्ने र देशलाई समृद्धितर्फ डोर्याउने खालको हुनेछ भन्ने कुरा आज जेठ 15 गतेले नै देखाउनेछ। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन तथा सिफारिश आह्वान गरेको छ। मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्धन गर्न मन्त्रालयले योग्य र इच्छुक नेपाली नागरिकबाट दरखास्त मागेको हो। मन्त्रालयका अनुसार इच्छुक उम्मेद्वार आफैले दरखास्त पेश गर्न वा अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेद्वारको नाम सिफारिश गर्न सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद आगामी जेठ 22 गते अपरान्ह 5 बजेसम्मका लागि तोकिएको छ। राजदूत पढ्नका लागि मन्त्रालयले कडा न्यूनतम योग्यता र शर्तहरू निर्धारण गरेको छ। राजदूत नियुक्ति सम्बन्धी निर्देशका 2075 अनुसार उम्मेद्वार कम्तीमा 35 वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था रहेको छ। उम्मेद्वारले कुनै पनि विदेशी मुलुकको अस्थायी वा स्थायी आवासीय अनुमति पीआर वा
अन्य कुनै प्रकारको अध्यागमन सुविधा लिएको हुनुहुँदैन, अंग्रेजी भाषामा राम्रो दखल भएको हुनुपर्नेछ, आयोजक राष्ट्रको आधिकारिक भाषा जानेको भए त्यसलाई थप योग्य मानिनेछ, उम्मेद्वारको पृष्ठभूमि नै नैतिक आचरणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ, सरकारी सेवाबाट बर्खास्त नभएको भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नभएको र भ्रष्टाचार र अनैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको व्यक्ति मात्र राजदूतका लागि योग्य मानिनेछ, उम्मेद्वार उच्च नैतिक चरित्र भएको नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा नपरेको र प्रस्तावित मुलुकमा कुनै पनि प्रकारको स्वार्थ नबुझिएको हुनुपर्नेछ। नियमन अभावमा बचत मनपरी परिचालन हुँदा सरकारी व्यथिति भित्रिएको सरकारी अध्ययन प्रतिवेदनले औल्याएको छ। सरकारी क्षेत्रमा बचत संकलन ऋण तथा लगानीको सीमा साना बचत रकमको बीमा र बचत रकमको स्रोत सीमा बीमा र स्रोत नहुँदा समस्या देखिएको सहकारीमा भएको व्यथिति जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनले देखाएको हो। आयोगका अध्यक्षमा विनोद प्रसाद शर्मा, सदस्यहरू नवराज सापकोटा र पुण्य प्रसाद डंगाल र विज्ञ सदस्यमा डाक्टर नवराज सिमखडा र वसन्त बहादुर साके थिए। सहकारी संस्थागत रूपमा सक्षम नहुँदा नहुँदै पनि ससाना रकम नियमित संकलन गर्नको साटो अर्बौं बचत संकलन गर्ने समिति व्यक्तिहरूलाई बिना विश्लेषण र बिना विहितोकरण ऋण दिँदा अहिलेको समस्या आएको देखिएको प्रतिवेदनको निष्कर्ष छ। सरकार सहकारी संस्थाहरू स्वयंहरू भनेर तिनका क्रियाकलापहरूप्रति व्यवस्था गरेर बस्यो, जिल्ला केन्द्रीय र राष्ट्रिय सरकारी संघ सहकारीमा त राम्रो मात्र कुरा हुन्छ भनेर भाषण मात्र गरेर रहेको, सरकारी क्षेत्रमा देखेको संरचना लगायत व्यवस्थापकीय वित्तीय तथा नियमकीय समस्या समाधान गर्न सहकारी संरचना तथा वर्गीकरण, सहकारी संस्था नियन्त्रण र एकीकरण, समस्याग्रस्त सहकारीको व्यवस्थापन, सहकारीको वर्गीकरण र नियम प्रणाली, क्षमता अभिवृद्धि र सुशासन सूचना प्रणाली र प्रविधि बचत तथा ऋण व्यवस्थापन, लेखा परीक्षण र कार्यवाही लगायत सिफारिश गरिएको उहाँले बताउनु भएको छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग सहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेका, वर्गीकरण र नियम प्रणाली, क्षमता अभिवृद्धि र सुशासन सूचना प्रणाली र प्रविधि बचत तथा ऋण व्यवस्थापन, लेखा परीक्षण र कार्यवाही लगायत सिफारिश गरिएको उहाँले बताउनु

भएको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँमा नागरिकहरूले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। हौस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छन्। त्यति नै सम्मको लागि सहयात्री साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस समाचारबाट म सम्झना खड्की पनि बिदा हुन चाहन्छु। हौस् त, नमस्ते।

0: bărbunul nu culagi gaur, ciment, josta pata, taine, cabate la uniula, periu mantali ma testura în radul cu poșel ce caul batit.
1: Caca, timla etinit hațaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904066 9896625998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै

0: बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाई खुलिसक्यो नि, यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूचना रामेश्वर अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा सञ्चालन हुने सम्बन्धी सूचना।
2: यस रामेछाप अस्पतालमा विशेषज्ञ विशिष्टीकृत सेवा विस्तार गर्न विशेषज्ञ चिकित्सक सहितको ओपीडी सेवा हुने हुँदा उक्त सेवाको फाइदा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।
1: कन्सल्टेन्ट जेनेरल फिजिसियन द्वारा प्रवाह हुने सेवाहरू,
2: इको स्क्रिनिङ सर्भिस, मुटुको भिडियो एक्सरे सेवा,
1: दीर्घकालीन रोगहरूको पहिचान तथा उपचार जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, मृगौला, कलेजो तथा थाइरोइड सम्बन्धी रोग,
2: नियमित फलोअप तथा औषधि समायोजन,
1: जीवनशैली परामर्श तथा जटिलता रोकथाम।
2: कन्सल्टेन्ट जेनरल सर्जन द्वारा प्रवाह हुने सेवाहरू,
1: शल्य रोगको पहिचान तथा उपचार, पेट दुखाई, गाँठो, सुन्निने, फोका, घाउ, रक्तस्राव जस्ता लक्षणहरूको जाँच,
2: हर्निया, एपेन्डिसाइटिस, गैलिस्टोन, पाइल्स, फिस्टुला, फिसर जस्ता रोगहरूको पहिचान,
1: सर्जिकल केसको उपचार योजना बनाई हाइड्रोसिल र हर्नियाको निशुल्क शल्यक्रिया।
2: शिविर सञ्चालन हुने मिति 2083 साल जेठ 15 गते शुक्रबार। स्थान रामेछाप अस्पताल रामेछाप। समय बिहान 11 बजेदेखि। थप जानकारीको लागि सम्पर्क नम्बर 97562384।
1: आयोजक बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामेछाप अस्पताल रामेछाप।
2: स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य बिमा कार्ड अनिवार्य साथमा लिएर आउनुहोला।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम टप अफ द वर्ल्डको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई बिहान 11 बजेको हजुरको खबरपछि करिब 12 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर हामी सहयात्रा गर्छौं। आजको बसाई शुक्रबारको बसाई छ। कार्यक्रममा विचार माइला तपाईँले पप गीत रोजाईमा पार्न सक्नुहुन्छ। तपाईँकी रोजाईका गीतहरू बज्छ आजको बसाईमा 0440 40 0026 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा कुस्ती फिल्म 95 MHz पनि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। कमेन्ट पनि पठाउनुहोस्। तपाईँका कमेन्टलाई पनि हामीले वाचन गर्नेछौ। मैले तपाईँलाई जानकारी गराइसकेको छु। यो कार्यक्रम चाहिँ मात्रै हप्ताको 6 दिन आउँछ। आइतबारदेखि शुक्रबारसम्म भोलि शनिबार तपाईँले एक दिन चाहिँ यो कार्यक्रम सुन्न पाउनुहुन्न। आजको गोसाई तपाईँको रोजाईका गीत बस्छ। तपाईँलाई थाहा छ, थाहा पाइसक्नु भएको छ र तपाईँले नियमित कार्यक्रम सुन्नु भएको छ भने पनि तपाईँलाई थाहा छ भन्ने कुरा मैले तपाईँलाई जानकारी गराएँ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सञ्जना खड्गीले। कार्यक्रमको साथमा उपस्थित छु म ललिता हायु। आउनुहोला, तपाईँले आफूलाई मनपर्ने बेछा रमाइला पप गीतहरू रोजाईमा पार्न सक्नुहुन्छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं। एकदमै मिठो गीत, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: Cari compagni, io non mi sono mai chiesto che cosa faccio a fare la carica, mi sono chiesto di fare la carica, mi sono chiesto di fare la carica, mi sono chiesto di fare la carica, mi sono chiesto di fare la carica, mi sono chiesto di
1: हजुर दिदी भन्नु न मुना भए अब आउँछौ नि त दिदी समय मिल्यो भने त
0: ल अब आरती जी मेरो लागि वहाँ देखि आउनु हुन्छ भने त म आउन तयार छु तर आज हैन कुनै दिनको लागि है त
1: हजुर दिदी मैले खाना खाइसके दिदी हजुरको केसो सुनाउनु
0: मेरो पनि एकदम ठीक छ आरती जी आउनु भयो मेरो बहिनी नै आउनु भयो जस्तो लाग्यो
1: ओ र दिदी
0: अनि के छ खबर सुनाउनुस् न
1: एकदम ठीक छ दिदी हजुरको केसो सुनाउनु
0: मेरो पनि खाइसके आरती जी आउनु भयो मेरो बहिनी नै आउनु भयो जस्तो लाग्यो
1: हजुर दिदी आउनु न मुना भए अब आउ अनि समय मिलाउनु पर्यो
0: पक्कै गरी मैले पनि फेरि यहाँलाई म आउँछु भन्ने जानकारी पनि त दिनु पर्यो होला नि त ल ठिक छ म जानकारी दिन्छु त्यसपछि यहाँको समय के हुन्छ कस्तो हुन्छ हामीलाई जानकारी दिनुहोस् त्यसपछि हामी आउँछौँ र एकदम रमाइलो मान्दै हाम्रो आरतीजीको गाउँ बस्ती पनि हामी मजाले घुम्छौँ है त ल कार्यक्रमतर्फै लागौँ आज धेरै साथीको रोजाइको मिठो गीतहरू बज्छ हाम्रो साथीले विभक्तिले चाहिँ गीत रोजाइमा पार्नु भएको छ मार्यौनी भन्ने बोलको गीत चाहिँ त्यस्तै छ गीतको बोल यहाँले चाहिँ साथीहरूलाई सम्झनुहोस् न
1: फर्स्ट अफ अल दिदीहरूको लागि सम्झना दिदीको लागि श्रीराज दाईको लागि लगायत मेरो घरमा रहनु भएको मम्मी बाबा दाई भाउजू अङ्कल आन्टी सम्पूर्णको लागि भन्दै छुट्टिन्छु दिदी नमस्कार
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आरती बस्नेतजी यति बेला हाम्रो विवश कुलुङचेले रोजाइमा पार्नु भएको मार्यौने निर्माया भन्दै उत्तमजङको आवाजमा रहेको मिठो गीत राख्छौं त्यसपछि हामीहरूको साथीको रोजाइको मिठो गीत लिएर फेरि आउनेछौं

कार्यक्रममा एकदमै मिठोगीत राख्यौं, अलिअलि त्यहुने बानी यस्तै भन्दै हुनुहुन्थ्यो। मारी हुने निर्माया भन्ने उत्तमजङ लिम्बुका आवाजमा रहेको गीत हाम्रो साथीले रोजेर पार्नु भएको थियो। तपाईँलाई पनि यस्तै मिठा र माइला पप गीत सुन्न मन छ भने तपाईँले 048 40 40 0026 मा सहभागिता जनाउनुहोला। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दै थियो, ठिकै छ, सम्पर्कमा साथी आउन सक्नुहुन्छ, तपाईँकै रोजाइका मिठा पप गीतहरू बज्छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। सत्यकोला इसाहाराजी लेख्नुहुन्छ, नमस्ते नमस्कार, म पनि कार्यक्रम सुन्दैछु भोजपुरबाट, सबैलाई सम्झिरहेको छु। रिमा थामीलाई चाहिँ विशेष भन्दा नि उहाँले हेभ अ नाइस डे भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी रिमा थामीजी हुनुहुन्छ, गुड मर्निङ नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ भोजपुरबाट। अब बज्ने गीत सत्यकोला इसाहाराजीको लागि भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी शुक्रराज र साइली निर्दोषी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, हजुर सांगीतिक अभिवादन, म पाँचतरी हिलिहाङ साथ घर भइहाल्छ फिल्म 4W। शुक्रराज र साइली निर्दोष हो, अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा जीवन सहयात्री कमला र साइली, प्रेमकला आचार्य, गुकेन्द्र सम्बा हाम्थे, अरूणा सम्बा हाम्थेको लागि गोपाल भाई चटपटे, त्यसै गरी मनिषा शेर्पा, गगन तेरथुमे, सुमिल लिम्बु, त्यसै गरी सन्चमाया क्वेरुङ, तारा शंकर, विनिता दाहाल सुवेदे, मनमाया तिमल सिन्हा, रामकृष्ण एकल यात्री, त्यसै गरी सुडेम बाईको लागि सुप्रिया बान्तवा बाई, कविता घतानी, मुना खड्काको लागि हरपल रोशनी बाई, सरस्वता पोखरेल, राजकली मगर, धनु गजमेर, दिलु सानो एम्फो, त्यसै गरी हरिमाया चाप सापा गाईको लागि भन्दै हुनुहुन्छ, भोपाल दुलालको लागि अभागी सिर्जना विश्वकर्मा, डम्बर तामाङ, युगेन इलिहाङ लिम्बु, भीम गतानी, ढकाल धर्मराज, र त्यसै गरी धन कुमार खाते, फुलमाया सेन्चुरी, सूचना लिम्बुको लागि भन्दै छुट्टिन्छ भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँसँगै रहेर करिब हामी 12 बजेसम्म सहयात्रा गर्छौं, तपाईँले कमेन्ट पठाउनुहोस्, तपाईँका कमेन्ट वाचन हुन्छ, साथसाथै विशेष गरी आज चाहिँ तपाईँका रोजाइका मिठा गीत बज्ने दिन छ, तपाईँले सहभागिता जनाउनुहोला र आफूलाई मनपर्ने मिठा गीत पनि रोजाइमा पार्नुहोस् भन्दै यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
4: सूचना सूचना सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
10: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
12: नगर कार्यपालिकाको कार्यालय बन्थली रानी थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी

0: कार्यक्रम टप अफ दि बममा हामीले मिक्सर रमाइलो गीत राख्यौं। गीतपछि पनि हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि भने फेरि पनि आइसकेका छौं। आज विशेष गरी तपाईँकी रोजाइका मिक्सर रमाइला पप गीतहरू हामीले राखिरहेका छौं। लगभग अब कार्यक्रम पनि समय सकिन लागिसकेको छ। धेरै समय बाँकी छैन, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँले चाहिँ मनपर्ने गीतहरू रोजाइमा पनि पार्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। तपाईँले कार्यक्रम यो समय सुन्दै हुनुहुन्छ भने, सुनिराख्नु भएको छ भने, पक्कै पनि तपाईँले मन पराउनु भएका पप गीतहरू तपाईँले आइतबारदेखि शुक्रबारसम्म हरेक दिन सुन्न सक्नुहुन्छ र आज पनि सोही क्रम जारी नै रहेको छ। हामी लगभग अब कार्यक्रमको अन्त्यतिर आउन लागिरहँदाखेरि तपाईँसँग रहेर मिठा कुराकानीको साथमा रोजाका गीतहरू धेरै साथीको बजाउने मन त थियो, तर अलिकति टेलिफोन सम्पर्कमा पनि समस्या हो कि जस्तो लाग्दैछ। ठिकै छ, सम्पर्कमा यदि समस्या भएको रहेछ भने आजको बसाइमा तपाईँले रोज्नुभएका गीत सुन्न नपाए तापनि हामी अर्को बसाइमा तपाईँका रोजाइका मिठा रमाइला पप गीतहरूलाई कार्यक्रममा राख्नेछौं भन्न चाहन्छु। कार्यक्रमको अन्त्यतिर साथी आउनुहुन्छ भने हामी साथीलाई लिनेछौं। त्यसपछि भने चाहिँ हामीले पनि अब कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। तपाईँ उकाली उराली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, लेखबेसी गर्दै हुनुहुन्छ भन्ने पनि लाग्दैछ। पक्कै पछिल्लो समय तपाईँले चाहिँ पप गीतहरूलाई धेरै मन पराउनु भएको छ होइन। सरस्वती बजारमा चाहिँ नयाँ पप गीतहरू पनि धेरै आएका छन्। ती पप गीत संगीत तपाईँलाई सुन्दा मनपर्छ, कार्यक्रममा पनि हामीले राखिरहेका छौँ। विशेष गरी पछिल्लो समय नयाँ नयाँ गीत आउँदा धेरै साथीहरूलाई नयाँ गीत संगीत नै मनपर्छ। हामीले पुराना पप गीतहरूलाई माया गर्नुपर्छ, मन पराउनुपर्छ, सुन्नुपर्छ भन्ने पनि लाग्छ। किनकि नयाँ होस् या पुराना होइन, सबै खालका गीत संगीतलाई हामीले समेट्नुपर्छ, सुन्नुपर्छ। साथसाथै त्यसको प्रतिक्रियाहरू पनि तपाईँले हामीहरूलाई दिइराख्नु भएको छ। साथसाथै जो गीतहरू निस्केका छ ती गीत संगीतहरूलाई पनि तपाईँले माया गर्नुभएको छ होला भन्ने पनि आशा लिएका छौं भन्न चाहे भने तपाईँले अब कार्यक्रमको अन्त्यतिर छु म, तर साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ यति बेला सम्पर्कमा स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्छ तर उहाँको आवाजलाई हामीले सुन्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता चनबाट सजना मगर।
0: कहाँबाट भन्नुभयो?
1: चनखुबाट।
0: चनखुबाट सबिना मगर भन्नुभयो?
1: हजुर।
0: के छ हाम्रो सबिनाजीको खबर?
1: मेरो घर एकदम ठिक ठाक छ दिदी, हजुरको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ भन्नुपर्छ, राम्रो रमाइलो गमाइलो यस्तै छ। कार्यक्रम सुन्नु भएको छ कि छैन?
1: कार्यक्रम सुन्दैछु भन्नु त।
0: सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: चनाकोतिर हजुरको रेडियो मजाले बज्छ त्यसो भए?
1: बज्छ
0: बज्छ। आज के गर्दै हुनुहुन्छ त नि?
1: आज म गोठालो छु दिदी।
0: आज गोठालो हुनुहुन्छ, अन्य दिन चाहिँ के गर्नुहुन्थ्यो?
1: अन्य दिन स्टडी गर्छु।
0: कतिमा पढ्नुहुन्छ नि?
1: नौमा।
0: नौमा पढ्नुहुन्छ। तपाईँकोतिर पनि चार दिन बिदा भयो होला होइन सबिनाजी?
1: हजुर।
0: चार दिन बिदा कसरी कटाउनुहुन्छ? अझै पनि भोलि पर्सिको दिन बाँकी नै छ, हिजो र आज त कटाउँदै हुनुहुन्छ, कटाइराख्नु भएको छ।
1: हजुर, त्यही घर आएपछि कामहरू गर्ने भन्नुपर्छ।
0: तपाईँलाई चाहिँ जस्तो कि अब पढ्ने विद्यार्थीलाई लामो समयको बिदा मनपर्छ अथवा बिदा नै नहोस् भन्ने के लाग्छ?
1: घर त बिदा नै नहोस् जस्तै लाउँछ
0: लाउँछ, तर के गर्नु, अब लाएर मात्र भएन, बिदा भएपछि होइन।
1: हजुर।
0: ल, अब अरूले पनि त्यो नियम कानुनहरूलाई मानिराख्नु भएको छ। हामीले यदि तपाईँ जस्तो हाम्रो सबिनाजी जस्तो मान्छे, शिक्षित मान्छेले अब अरूले राखेको नियम कानुन विपरीत हिँड्नु पनि भएन होइन।
1: हजुर।
0: ल ठिक छ, भनेपछि यहाँले खानपिन खाइसक्नु भयो?
1: खाना खाइसक्यो दिदी। हजुरले खाना खानु भयो त?
0: मैले पनि खाइसकेँ, मलाई त भोक लाग्ने बेला भयो सबिनाजी।
1: खाजा अब खाने बेला भयो होला अनि?
0: अब के भने, खाजा खाने खाने बेला भएको छ। सबिनाजीको तिर के पाक्दैछ यति बेला?
1: यति त आलुहरू पाक्दैछ, त्यस्तै फलफुलको सिजन छ।
0: भनेपछि आलु बेसरी फलेको छ?
1: आलु हरू अनि हरू बुखा दारू जैसे
0: आगे ना पनी पढ़ाना उसना तो हमने सभी नाचले
1: वही था
0: कहीं ले पढ़ाना उनसे
1: आउना ना खाना बस
0: हमी नहीं आउनो पर नहीं
1: आज
0: सभी नाचले आउना ना मिल लिया
1: टाढा था
0: सभी नाचले टाढा भाई वानी फिर माला पनी तो टाढा वाला है ना देता वाला नहीं है ना ल ठीक छ म कार्यक्रमको अन्त्यतिर छु यहाँको रोजाईको गीत पनि राख्नु पर्छ कुन छ गीत सुन्न मन छ आज
1: उडी उडी गीत सान्तेसीको बहरोजाई दिनु न
0: ल उडी उडी भने पहिलोको गीत हामी कार्यक्रममा राख्छौँ यहाँले आफ्नो साथीहरूलाई सम्झिहाल्नुहोस्
1: फर्स्ट अफ अल त दिदीको लागि प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि रेडियो कलर होल्डको लागि मेरो काठमाडौँतिर हुनुहुन्छ दिदीको लागि बाबा मम्मीको लागि भन्नेछु
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सबिना मगर जे उहाँले उडी उडी भन्ने बोलको गीत रोजना पार्नु भएको छ सुशान्त किसीको आवाजमा रहेको यो गीत छोडिदिएपछि लगभग हामी पनि कार्यक्रमबाट विदा माग्ने बेला भएको छ आजको कार्यक्रममा सहभागी हुने साथी विवास कुरुङ पृथक आरती बस्नेतजी त्यसै गरी सबिना मगरजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु साथै तपाईँका कमेन्टहरूलाई पनि मैले अघि नै वाचन गरिसकेको छु र अन्तिममा हाम्रो सबिनाजीले रोजेमा पार्नुभएको गीत छोड्दै यति जेलसम्म तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रेस गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुहुने सम्झना कड्कीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो सबिनाजीले रोज्नु भएको मिठो गीत छोड्दै आजको लागि कार्यक्रम टप अफ दीपकको व्यवसायबाट म ललिता हाई पनि विदा हुन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नगर कार्यपालिकाको कार्यालय मन्थली राम छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सक्खल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033, वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865233353, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने सुशासन र आर्थिक पुनर्संरचनामा जोड अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता र काबा महिला भलिबलको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर आज देशभर गणतन्त्र दिवस मनाइँदैछ दिवसका अवसरमा काठमाण्डुको सैनिक मञ्च टुडीखेलमा बिहान विशेष समारोह भएको छ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसहायक यादव प्रधानमन्त्री बालेन्द्र शाहसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्र तन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ पर्सी आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा तथा पर्सी आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका थोरै ठाउँहरूमा पनि हावाहुरीको सम्भावना छ आज सुदूरपश्चिम र गण्डकी प्रदेश को पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ गएको छ घण्टामा सबैभन्दा बढ़ी नवलपरासीमा 117 मिलिमिटर वर्षा भएको छ गैरातीदेखि सुदूरपश्चिम कर्णाली गण्डकी बागमती र मधेस प्रदेशका धेरै जसो भागमा पानी परेको छ पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन् पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम केही घट्न थालेको छ सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ सरकारले अनावश्यक खर्च कटौती निजी क्षेत्रको प्रवर्धन वित्तीय अनुशासनको परिपालना सहित सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार लगानी आकर्षण तथा प्रवर्धन पूर्वाधार विकास डिजिटल प्रविधि रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डाक्टर वाग्ले बताउँदै आउनुभएको छ आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्न अर्थमन्त्रीको तयारी छ बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ यसै गरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत हुने सरकारले तयारी गरेको छ सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको छ आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नव प्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 5,500 घटेको सुनको भाव आज 5,600 बढ़्यो। आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइदै आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव फेरि बढ़ेको छ। हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज 5,600 रूपियाँले बढ़ेको हो। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइदैमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040

पनम में 29 तारीख का दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। पर्यटन विभागका अनुसार 8,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका 14 अग्ला हिमाल मध्ये 8 नेपालमा छन्। यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसाय, पर्वतारोहण सम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने, हिमतालको जोखिम बढ़ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरकारवालाले बताएका छन्। पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ। हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन्। सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। अब विदेशको खबर। अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्वाकांक्षी न्यू ग्लेन रकेट फ्लोरिडाको केप क्यानाभेरलको लन्च प्याडमा हिजो परीक्षणका क्रममा विस्फोट भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खड़ा गरेको छ। कम्पनीका अनुसार हट फायर परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब 98 मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवा निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ। न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ। विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो। नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्याण्डर विकासमा सहकार्य गरिरहेका छन्। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दैछ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवच हलमा दिउँसो 1 बजे खेल शुरू हुनेछ। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। यसैगरी आज इरान र काजकिस्तान उपाधिका लागि खेल्दैछन्। यो खेल दिउँसो 4:30 बजे शुरू हुनेछ। प्रतियोगितामा 8 टोलीहरू थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स रहेका थिए भने समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै काठमाण्डुको टुडी खेलमा भएको कार्यक्रममा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिको सम्बोधन। आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा पर्सिसम्म हावाहुरी चल्ने। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी। बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट, फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता। र काबा महिला भलिबलमा तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
2: सम्पर्क नम्बर 0475904668 98692599998।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0485401443 98630423422।
9: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ मदन विष्णुके र साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यस्तै क्रम जारी रहेको छ। आज शुक्रबारको बसाई, आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शुक्रबारको बसाई, आजको बसाईमा चाहिँ हामीले दुईवटा ट्र्याक लिएर आएका छौं। एउटा ट्र्याक मार्फत तीनजना साथीहरूलाई चिनाउने प्रयास गर्नेछौ र साथीहरूले चाहिँ गीतको नाम र चलचित्रको नाम मात्रै भन्नुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 0026 को माध्यम भएर तपाईँ सहभागिता हुन सक्नुहुनेछ। यो मध्याह समय छ, तपाईँ आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम मामले एकदमै मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। त्यो ओठमा हाँस्न पाऊ चलचित्रको नाम रहेको थियो, कहाँ भेटिएला। एकदमै मिठो गीतबाट चलचित्र गीतबाट चाहिँ कार्यक्रमको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ। तपाईँले चाहिँ आजको बसाइमा ट्र्याक मार्फत चलचित्रको नाम र गीतको नाम मात्रै चिन्नुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनका लागि 0840404026 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्छ? उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ, फेरि पनि तपाईँले फोन लाग्छ भने तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आज हामीले दुईवटा ट्र्याक लिएर आएका छौं। एउटा ट्र्याक मार्फत चाहिँ तीनजना साथीहरूलाई चाहिँ हामी समेट्छौ र उहाँले चाहिँ गीतको नाम र चलचित्रको नाम भन्नुपर्ने हुन्छ। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्ते हजुर, हाम्रो नाम ठ्याक्कै कार्की नै होला सायद है?
1: हजुर दिदी।
0: जी भन्नु हो त?
1: मनोज कार्की।
0: मनोज कार्की, के छ मनोजीको खबर?
1: ठिक छ दिदी, दिदी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। के गर्नुहुन्छ?
1: बसी बसाई नै भन्नुपर्छ दिदी।
0: बसी बसाई नै हुनुहुन्छ है? ल, अनि मौसम कस्तो छ त्यता?
1: ठिक छ, यतातिर अहिलेसम्म चाहिँ धुम्मा छ दिदी। मन्थली रामेछापतिर के छ?
0: यता रामेछापतिर पनि अहिले चाहिँ काम लागेको छ। दिउँसो बिहान चाहिँ अलि धुम्म भइरहेको थियो, अहिले चाहिँ काम लागिरहेको छ भन्नुपर्छ है मनोजी। ल, हामी कार्यक्रम तर्फै लागौ, कुराकानी अन्य विषयमा गर्नेछौ। आज चाहिँ हामी धेरै साथीहरूलाई समेट्छौ। आज के गर्नुपर्छ भन्ने कुरा त तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै पनि थाहा छ है।
1: ट्र्याक चिन्नु पर्ने हो, अब सकिन्छ होला भन्ने एउटा झटारा
0: हामीले। ठिक छ, प्रयास गर्छु, म भन्न सक्छु भन्ने धारणा नै ल्याउनु। अब सकिन भने पनि केही छैन, सोही गीतको ट्र्याक चाहिँ होइन, हामी अन्तिममा राख्छौ गीत, तपाईँले त्यस मार्फत पनि चिन्न सक्नुहुनेछ। अन्तिमसम्म चाहिँ सुन्नुपर्छ है त?
1: हुन्छ दिदी।
0: ल, तपाईँको माझमा ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् है।

0: मनुजी
1: दिदी
0: चिन्नुभयो
1: चिने दिदी
0: ल के होला गीतको नाम भन्नुहोस् अनि चलचित्रको नाम भन्नुहोस्
1: गीतको नाम भन्नु पर्दाखेरि ट्र्याकको नाम भन्नु पर्दा सुनकै चुरा नसके नि भन्ने जस्तै लाग्यो दिदी
0: अनि कुन चलचित्र हो
1: फिल्मको नाम चाहिँ यादै भएन
0: फिल्मको नाम चाहिँ याद भएन ल ठिक छ कार्यक्रममा आउनुभयो प्रयास गर्नुभएको छ हामी अब दुईजना साथीलाई यसै ट्र्याक मार्फत समेट्छौँ अनि त्यसपछि सोही गीत पनि बोल्छ कसले यो गीत चाहिँ कुन हो अनि कुन चलचित्रको भन्ने कुरा पनि हामी अन्तिममा जानकारी गराउँछौँ है त ल आजको बसेबाट हामी छुटौँ है हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो हाम्रो मनोज कार्कीजी हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद पालो तपाईँको रहेको छ फटाफट फोन गर्नुहोस् सो यी गीत पनि हामी यही कार्यक्रममा राख्छौँ हामी तीनजना साथीहरूलाई चाहिँ फटाफट समेट्छौँ एकजना साथीसँग हाम्रो कुराकानी भइसकेको छ उहाँले प्रयास गरेर छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: नमस्कार
0: हजुर हाम्रो विवशले आउनुभयो के छ खबर
2: एकदम ठिकै छ हजुर एकदम दामी घाम लागिरहेछ गर्मी गर्मी छ है मेरो भन्नुपर्दा एकदम ठिक नै छ राम्रै छ हजुर खाना खाएर भर्खर बसिरहेको छ भन्नुपर्छ
0: खाना खाएर भर्खरै बस्नुभयो कार्यक्रममा पनि सहभागिता जनाउनु भएको छ समग्रमा अरू सबै कुरा ठिकठाक छ है
2: सबै ठिकै छ हजुर
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ त
2: हुन्छ हजुर
0: हजुरको लागि चाहिँ ट्र्याक राख्नुपर्छ कि पर्दैन होला त
2: होइन होइन अगाडि राख्नु भएको छ मैले सुनेको छु यो गीत चाहिँ सुन्ती चुरा नसके नि भन्ने हो अनि फिल्मको नाम चाहिँ धड्कन हो है हजुर
0: ठिक छ यसलाई नै सही उत्तर मान्नुहुन्छ है
2: हजुर हजुर
0: ल अन्तिमसम्म सुनेर साथ दिनुहोस् अहिलेको बसाइबाट हामी छुटौँ है त
2: हुन्छ नमस्कार
0: हस् नमस्ते उहाँ हुनुहुन्थ्यो धरानदेखि विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो उहाँले पनि प्रयास गरेर छुटिसक्नु भएको छ अब एकजना साथीलाई हामी समेट्छौँ अनि त्यसपछि सोही गीत पनि कार्यक्रममा बस्नेछ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ एलिना रोकाजी बोल्नुभयो के छ एलिनाजीको खबर
3: मेरो एकदम ठिक छ अनि दिनहरूको ठिक छ
0: मेरो पनि खबर एकदम ठिक ठाक छ राम्रो रमाइलो छ भर्खरै घाम लागिरहेको छ बिहान चाहिँ अलिक चिसो चिसो थियो होइन धुम्म भइरहेको थियो अहिले चाहिँ मजाले घाम लागिरहेको छ भन्नुपर्छ अनि खाना त लिनुभयो
3: मेरो खाना भइसक्यो अनि दिदी हजुरको
0: हजुर मेरो पनि खाना भइसकेको छ के गर्नुहुन्छ यो समय
3: यसैमा चाहिँ बसिराखेको हजुर प्रोग्राम सुन्दै बसिराखेको भन्नुपर्छ
0: ल त्यसो भए प्रोग्राम सुनिराख्नु भएको छ भने कार्यक्रमको बारेमा त पक्कै पनि जानकारी भइसक्यो है
3: हजुर
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ हजुरको लागि हामीले ट्र्याक राख्नुपर्छ
3: ट्र्याक त राख्नु पर्दैन दिदी
0: पर्दैन न भन्नुहोस् न त गीतको नाम भन्नुहोस् अनि चलचित्रको नाम भन्नुहोस् है त
3: गीतको नाम चाहिँ सुन्दै चुरा नसके नि भन्ने गीतको रहेको छ त्यसको नाम चाहिँ धड्कन नै भन्छ है दिदी भन्ने
0: धड्कन नै भन्नुहुन्छ है
3: हजुर
0: ठिक छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अन्तिमसम्म सुन्नुहोस् अब एकैछिनपछि यो गीत पनि बज्छ है त हस् हस् नमस्ते उहाँ हुनुहुन्थ्यो एलिना रोकाजी हुनुहुन्थ्यो उहाँले नि प्रयास गरेर छुटिसक्नु भएको छ आजको बसाइमा हामीले तीनजना साथीलाई समर्थन जनायौं उहाँहरू तीनजना साथीले मिलाउनु भएको छ हाम्रो पक्कै एउटा साथी हुनुहुन्थ्यो मनोज कार्कीजीले मात्रै चलचित्रको नाम कन्फ्युजमा पर्नुभएको थियो आज लिएर आएको ट्र्याक चाहिँ रहेको थियो गीत सुनकै चुरा नसकिने चाँदीवाला दिउँला हातैमा भन्ने र चलचित्र धड्कन मुभी रहेको थियो सोही गीत चाहिँ मिलाउनु भएको छ तीनजना साथीलाई विशेष धन्यवाद व्यक्त गर्दै यति बेला भने आज लिएर आएको ट्र्याकको गीत हामी कार्यक्रममा राख्छौँ र अर्को ट्र्याक मार्फत अन्य साथीहरूलाई समेट्नको लागि हामी फेरि उपस्थित हुने रहेछौ तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला

0: 運回がまずれらいこちゃこ、こぎとぼりさけこさ、すんていすらなさけり、さりばらてうらはたいま、だるかのさせたくぎらいげてゅう、いたんれらきさけかそう、あぼぼねえぱらたぱいこ、はめよこぽりちゃくれらいかそう、とちゃくそにらたぱいれ、させたくなむらきこなむたぱいれ、ぱのぽにんさ、たりかんこらぎ、そにょうさり、さり、そにすにさびすま、ぽんぐらうの、ぽにんさ、いてぃばら、さんぽかまさてぃうんさ、あれもすわがたがしゅうなますか。Hello.
1: Hello.
0: Hazur namaskar Hazur. Kuch saathi ununthiyo. Wabai dinu baisake ko sa. Wala vishesh dhanyabad. Feri pani tapai le phone garera auna saknuhunecha. Sunyar 40 40 26 ko madhyam bhayera. आजको बसाई स्पेशल दिन रहेको छ तपाईको माझमा हामीले एकदमै मिठा रमाइला चलचित्र गीतको ट्र्याक लिएर आएका छौं एउटा ट्र्याक मार्फत तीन जना साथीहरूलाई हामीले समर्थन जनाएका छौं हाम्रो एउटा ट्र्याक मार्फत तीन जना साथीहरूसँग हामी सहभागी भएर कुराकानी भइसकेको छ सो गीत पनि बजिसकेको छ अर्को ट्र्याक रहेको छ एकदमै सजिलो छ र रमाइलो पनि रहेको छ त्यसो ट्र्याकको मार्फत तपाईले गीतको नाम र चलचित्रको नाम भन्नुपर्ने हुन्छ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईले आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै त्यो उहाँ बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद फेरि पनि आउनुहोला भन्न चाहे त्यसै गरी हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ है भन्दै हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार धनुजी के छ आरामै हुनुहुन्छ नि म पनि एकदम आराम कसैले छु भन्नुपर्छ के गर्नुहुन्छ यो समय
1: भर्खरै कार्यक्रम सुनेर बसिरहेको
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है
1: हजुर
0: सुनेर साथ दिनुहोस् अब के छ नयाँ खबर सबै ठिक छ
1: सबै ठिक छ भर्खरै पानी परिरहेको थियो
0: अहिले चाहिँ
1: बतास चलिरहेछ यस्तै छ
0: एकदम आज चाहिँ चिसो चिसो छ होला मौसम है
1: हजुर
0: एकदम चिसो मौसममा तातो तातो चिया कफी खाँदै हामीलाई सुन्दै हुनुहुन्छ कि क्या हो
1: चिया कफी त एकछिनमा खाने हो
0: अहिले चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ
1: हजुरले त खानुभयो
0: कि मैले चाहिँ पानी मात्रै पिएको छु होइन अरू चाहिँ बाँकी नै छ त्यही त स्वास्थ्यको लागि पानी भन्ने कुरा त होइन प्रशस्त चाहिन्छ त्यही भएर चाहिँ खानुपर्छ ल हामी कार्यक्रमतर्फै लागौँ धनुजी
1: लागौँ न त
0: हुन्छ ठिक छ एकदमै सजिलो छ है तपाईँको माझमा हजुरले ल्याएको ट्र्याक बस्छ त्यहाँनिर सुन्नुहोस्

0: सानोजी
1: हजुर
0: सुन्नुभयो
1: भन्नुपर्छ है त
0: सुन्नुभयो
1: हजुर
0: ल गीतको नाम के होला अनि त्यसपछि चलचित्र कुन होला
1: अब हजुरलाई सजिलै परेछ है म यसो गेस गर्छु नि
0: गेस गर्छु भन्नुभयो ल भन्नुहोस् त
1: आज हाम्रो भेटको दिन भनेको जस्तो जस्तो लाग्यो किन
0: र ठ्याक्कै यही भन्नुहुन्छ
1: हजुर भने अब आज चाहिँ कस्तो गाह्रै पर्यो बताउ
0: हो र
1: हजुरलाई सजिलो नै जस्तो लाग्यो अप्ठ्यारो पो पर्यो
0: ल ठिक छ आज हाम्रो भेट भएको दिन भन्नुभयो है नगरदोमाना ल ठिक छ नगरदोमाना भन्नुभएको छ एकैछिनपछि हामी भन्छौँ है त अनि कुन चलचित्र थाहा छ
1: चलचित्र त त्यति थाहा भएन यो पुरानै हो
0: एकदम पुरानै चलचित्र हो है
1: हजुर
0: थाहा भएन भन्नुहुन्छ
1: हजुर
0: ठिकै छ त्यसो भए हामी अन्तिममा अर्को साथीहरू अब दुईजना साथीलाई समेट्छौँ अनि त्यसपछि चाहिँ गीत पनि बज्छ अन्तिमसम्म चाहिँ सुन्नुहोस् ल हवस् त नमस्ते उहाँ हुनुहुन्थ्यो तनुजी खुलडुङ्गाबाट उहाँले पनि प्रयास गरेर सुनिसक्नु भएको छ पालो तपाईँको फटाफट फोन गर्नुहोस् है तपाईँले सुनिसक्नु भएको छ एकदमै मिठो रमाइलो चलचित्र गीत छ होइन यो गीत पनि नाचौँ नाचौँ खाल्ने खालको छ तपाईँ होइन मेलापात घाँस गर्दै हुनुहुन्छ भने पक्कै पनि नाच्दै हुनुहुन्छ होला नि गीत सुनेर एकदम मनोरञ्जन लिइराख्नु भएको छ होला कतिपय तपाईँको मनमा गुम्सेका दुःख पीड़ाहरूलाई पनि त्यो भुलाउँदै होइन गीत सङ्गीतको तालमा यात्रै गर्दै हुनुहुन्छ होला काली चढ्दै हुनुहुन्छ होला र आली झर्दै हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला अनि कार्यक्रमलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु फटाफट फोन गर्नुहोस् 0840 40 0026 को माध्यम भएर आजको बसाइमा चाहिँ हामी फटाफट साथीसँग फोन मार्फत कुराकानी गर्नेछौँ धेरै साथीहरूलाई समेट्नु पर्ने हुन्छ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार खाडा देवीबाट हाम्रो विक्रम सेवाजी बोल्नुभयो
2: हजुर हजुर हजुर
0: आराम हुनुहुन्छ
2: एकदम आराम हजुर एकदम आराम
0: ल के छ त्यताको मौसम
2: मौसम अहिले त क्लियरै छ अब बेलुका पख पानी पर्ने हो कि भन्ने संकेत पनि छ अरू सबै समग्रमा राम्रो रमाइलो छ हजुर
0: राम्रो रमाइलो हुनुपर्छ यति मिठो आवाजको साथमा उपस्थित हुनुहुन्छ कति खुसी लाग्छ हजुर हजुरको आगमन हुँदाखेरि चाहिँ होइन अनि हामी अब
2: बोल्न पाउँदा रेडियो दैनिक सुन्न पाउँदा मलाई पनि खुसी आनन्द महसुस हुन्छ हजुर राम्रो छ
0: हजुर ल ठिक छ विक्रम सर अब हामी कार्यक्रमतर्फै लागौँ के नयाँ नौलो खबरहरू सुन्न हुन मन छ भने चाहिँ सुनाउनु
2: त्यस्तो खास केही पनि छैन राम्रो रमाइलो छ त्यस्तो बाध्यता
0: पक्कै पनि हजुर अघिकै सङ्घको ट्र्याक हो हामीले योभन्दा अगाडि तनुजीलाई समर्थन जनायौँ त्यसपछिकै हजुरलाई हामीले राख्नुपर्छ कि राख्नु पर्दैन होला त
2: त्यो राख्नु पर्दैन सिस्टर त्यो फुलपाती भागौँला भन्ने गीत हो बोल चाहिँ अनि त्यहाँबाट चलचित्र चाहिँ भरोसा हजुर
0: चलचित्र भरोसा भन्नुहुन्छ है
2: हजुर चलचित्र चाहिँ भरोसा अनि गीतको सङ चाहिँ
0: ठिक छ हजुरलाई विशेष धन्यवाद कार्यक्रममा आउनुभयो सल्लाह सुझाव दिँदै गर्नु होला अन्तिममा अब एकजना साथीलाई हामी समेट्छौँ र सो गीत पनि राख्नेछौँ है त हवस् त नमस्ते उहाँ हुनुहुन्थ्यो खाडा देवीबाट विक्रम सेवाजी हुनुहुन्थ्यो उहाँले नै प्रयास गरेर छुटिसक्नु भएको छ हामी एकैछिनपछि अब एकजना साथीलाई समर्थन जनाउनेछौँ र हामी सही गीत पनि राख्नेछौ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्दै हामी विदा लिने समय भइसकेको छ फटाफट फोन गर्नुहोस् है र अब एकजना साथीसँग हामी कुराकानी गर्नेछौ हुनुहुन्छ विवश कुलुङ पृथकजी हुनुहुन्छ नमस्कार म विवश कुलुङ पृथक थरानीबाट राजकले मगर राय अनिता अमिना सुनुवा रहरपल रोशनी सुमी लिम्बू रामेश्वर लिम्बू इतराम चौधरी गगन तेरथुमे आकाश राई र उत्तम एकान्त प्रेमी श्रेष्ठ लगायो सम्पूर्णलाई चाहिँ धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ विवशीलाई पनि विशेष धन्यवाद त्यसै गरी भेली आज हामी हुनुहुन्छ मिस यु आर भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद अर्को साथी हुनुहुन्छ त्यसै गरी अभागी सिर्जनाजी हुनुहुन्छ दर्शन हेलो नमस्ते सिर्जना विश्वकर्मा घर चाहिँ तनकुटा भई हाल चाहिँ कुवेतबाट सयपत्री मीडिया ग्रुपको प्रवास त्यसै गरी साथीहरूलाई सम्झनु पर्दा कमलावणी त्यसै गरी सन्देश गुरूङ निर्दोष सेम तका गोपाल धर्मराज अमृत कुरुम्बाङ डम्बर लामी छाने खाल अभिरमान सुनवार शुक्रराज र साइली निर्दोष सम्झना खाती त्यसै गरी छत्रायम्पू चामलिङ जुनिता राई कुमार प्रजा जीवन थाबेन त्यसै गरी राई कान्छा अतितञ्जान राई देवर थापा बाबु भन्नुभएको छ त्यसै गरी सम्पूर्ण माई फ्यामिली बाबा लगायत मम्मी बाबा लगायत चाहिँ मिस यु सो मच फेसबुक पेज फ्रेन्ड लाई भन्दै छुटिन्छु भन्नुभएको छ अभागी सृजनाजीलाई पनि विशेष धन्यवाद त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: नमस्कार दिदी
0: नमस्कार हजुर यो आवाज चाहिँ मैले सुनेकै हो तर ठ्याक्कै नाम चाहिँ के होला
3: सुस्मिता मङ्सान बोलेको
0: सुस्मिता भन्नुभयो है
3: हजुर
0: खारा दिदीबाट है
3: हजुर
0: के छ अनि हजुरको खबर आरामै हुनुहुन्छ
3: ठिकै छ भन्नुपर्छ अनि दिदी के छ सुनाउनु
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ राम्रो रमाइलो छ भन्नुपर्छ अनि हजुरको सुनाउनुहोस् न
3: मेरो पनि त्यस्तो त्यस्तै नै हो दिदी
0: राम्रो रमाइलो छ है ठिकै छ
3: हजुर
0: अनि समय के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ कि कार्यक्रम सुन्दै अन्य काममा पनि व्यस्त हुनुहुन्छ
3: म अहिले प्रोग्राम भर्खरै सुनेको भन्नुपर्छ दिदी म लुगा धोइरहेको थियो लुगा धोइसकेर अनि सुनेको त अन्तिम अन्तिममा फोन लाग्यो भन्नुभयो
0: आज के गर्नुपर्छ भन्ने जानकारी छ कि छैन त हाम्रो सुस्मिताजीलाई
3: जानकारी जे छ दिदी तर
0: तर के भन्नुभयो बल्ल बल्ल लागिसकेको छ अन्तिममा भए पनि त्यहाँनिर मान्छेसँग कुराकानी भइसकेको छ आज चाहिँ हामीले ट्र्याक लिएर आएका छौ हजुरले ट्र्याक सुनेर चाहिँ गीतको नाम अनि चलचित्रको नाम चिन्नुपर्ने हुन्छ है त हजुरको लागि हामीले ट्र्याक राख्नुपर्छ है
3: हुन्छ
0: ल त्यहाँनिर सुन्नुहोस् है त

0: सो स्मिता जी
1: हजुर
0: सुन्नुभयो
1: सुन्ने भन्नुभयो साइली
0: गीतको नाम के होला अनि कुन चलचित्र होला भन्नुहोस् न
1: गीतको नाम चाहिँ फुलपाती भकमला मनोकामना जस्तो लाग्यो होइन दिदी
0: चलचित्र
1: तर यस्तो कन्फ्युज भयो क्या दिदी मलाई
0: कन्फ्युज हुनुभयो ठिक छ अब प्रयास गर्नुभएको छ अब एकैछिन पछि हामी यो गीत पनि राख्छौँ अनि कुन चलचित्र हो कुन गीत हो भनेर पनि भन्छौँ है त हस् त नमस्ते उहाँ हुनुहुन्थ्यो खाना देवीबाट सुस्मिता मुक्तानजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ समय कम छ तपाईँले पठाउनुभएका माइलो कमेन्टहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ यति बेला लाग्छ म कमेन्ट तर्फै हाम्रो साथी हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु सालुबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ त्यसै गरी आशिका तामाङ हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्ते म आशिका तामाङ उदयपुरबाट सुन्दैछु प्रोग्राम मिस यु अल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी सानै हुनुहुन्छ नमस्ते म अनुष्का सानो घर चाहिँ शङ्करसभा हाल चाहिँ रोमानियाबाट चाहिँ सुन्दैछु मिस यु अल फ्रेन्ड भन्नुभएको छ त्यसै गरी सुमित यादव सुनवार किराजी हुनुहुन्छ नमस्ते सम्झना नेवा खड्गे हजुर म रामेछाप देउराली हाल चाहिँ काठमाडौँ बौद्ध जुरपाटीबाट चाहिँ सुमिति यादव सुनवार किरात हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि मेरो घर फेमिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ मलाई विशेष धन्यवाद त्यसै गरी रामजी घिमिरेजी हुनुहुन्छ नमस्कार म पनि सुन्दैछु सबैलाई सम्झना छ मिठो माया छ है भन्दै हुनुहुन्छ रामजीजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ कर्ण प्रेकेशीजी हुनुहुन्छ मिठो सम्झना हजुर लगायत सम्पूर्णमा म यता भारतको इन्चालबाट कर्ण प्रेकेशी संगीत घर लुम्बिनी प्रदेश सुदूर उपत्यकाबाट दाङबाट चाहिँ कार्यक्रम एकदमै सुन्दैछु राम्रो लाग्छ भन्नुहुन्छ कर्णजीलाई विशेष धन्यवाद त्यसै गरी मिडिया प्रेमी रायो अनि साथी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ हेलो सिस गुड आफ्टरनुन म बागसुर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथी लगायत घरमा हुनुहुने मेरो श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी कुमार प्रजाजी हुनुहुन्छ उहाँले पनि हेलो नमस्ते हजुर म पनि सुन्दैछु कुमार प्रजा हो चितवनबाट कार्यक्रम सुन्दैछु हाई भन्नुहुन्छ कुमारजीलाई विशेष धन्यवाद सिर्जना मुखियाजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर मिस यु अल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अमिनाजी गुड आफ्टरनुन सिस्टर विथ मी अमिना सुनवार फर्म दोलखाबाट अपकमिङ सङ डेडिकेट स्पेसली प्यारी बान्छ सुशीला विश्वकर्मा मोटो मनिषा मगर प्यारो दादा राजगले मगर विवश कुलुक पृथक मायालु अलि सालिम्बु निरुता युजन संगीता लामा कविता खतानी लगायत अन्य धेरै साथीहरूलाई सम्झना छ भन्दिनुहुन्छ अमिनाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ शुक्रराज र साइली निर्दोषी हुनुहुन्छ हेलो हजुर सांगीतिक अभिवादन म पाँच तरिले ह्याङ सात घर भइहाल चाहिँ फिल्म चार डब्लूबाट शुक्रराज र साइली निर्दोष अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा साथीहरूको नाम प्रकारको रहेको छ भन्दै हुनुहुन्छ जीवन सयत्री कमला रसाईले प्रेम कला आचार्य डिकेन्द्र साम्बाम्भे अरूणा साम्बाम्भे गोपाल भाइ चटपटे मनिषा शेर्पा हुनुहुन्छ गगन तेह्रथुमे सुमी लिम्बु सञ्चमाई केरूङ तारा शंकर विनिता दाहाल सुवेदी मनमाया तिमले सिन्हा कृष्ण एकलया त्रिपास्थले स्वर्णिम राई सुप्रिया बान्तावा राई कविता कताने मुना खड्का त्यसै गरी हर्पल रोशनी राई सरस्वता पोखरेल राजगरले मगर तनुगज मेरो दिलु एम्पो राई त्यसै गरी हरिमाया चमलागाई भूपाल दुलाल अभागी सृजना विश्वकर्मा डम्बर तामाङ योगिनी मेहाङ लिम्बु भीम कतानी ढकाल धर्मराज धर्म कुमार खाती फुलमाया सेन्चुरी त्यसै गरी सुहाङमा लिम्बु लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झना छ है भन्नुहुन्छ शुक्रराजजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी विष्णु परियारजी हुनुहुन्छ नमस्ते भन्नुभएको नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी आयुष पुरी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्कार दिदी के छ खबर सन्चै हुनुहुन्छ दिदी म यता मन्थली नगरपालिका पाँच पुराना गाउँ सिमले घर भइहाल चाहिँ ललितपुरबाट आयुषा पुरी हो प्रोग्राम नियमित सुन्छु मिस यु अल भन्नुभएको छ आयुषाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुस्मिता मुक्तानजी हुनुहुन्छ उहाँसँग हाम्रो कुराकानी पनि भइसकेको छ कमेन्ट पनि गर्नुभएको छ प्यारी मान्छेले हेलो गुड आफ्टरनुन सिस्टर लासोफ्या फुल्ला नमस्ते भन्नुभएको छ उहाँलाई पनि लासोफ्या फुल्ला नमस्ते प्यारी मान्छेलाई पनि भन्दै अब चाहिँ हामी दिनुपर्ने हुन्छ. तपाईँहरूले पठाउनु भएका ती मायालु कमेन्टहरूलाई पनि मैले वाचन गरिसकेको छु. र आजको बसाइमा हामीले लिएर आएको दुईवटा ट्र्याक थियो र हामीले दुईवटा ट्र्याक साथीहरूलाई चिनाउन सफल भयौं. हामीले छजना साथीसँग कुराकानी गर्यौं. अहिले लिएर आएको ट्र्याक रहेको थियो, गीत रहेको थियो फूलपाती भाकेर मनोकामना भन्ने र चलचित्र रहेको थियो भरोसा. यसमा ट्र्याक मार्फत हामीले तीनजना साथीलाई समर्थन जनाएका थियौं. धनु गजमेरजी हुनुहुन्थ्यो, उहाँले नगर दोमना भन्नुभएको थियो, उहाँले मिलाउनु भएको छैन, प्रयास गर्नुभएको छ. धनीजीलाई पनि विशेष धन्यवाद. विक्रम सेवाजी हुनुहुन्छ, उहाँले दुवै मनीलाई मिलाउनु भएको छ. फूलपाती भाकेर भन्ने गीत र भरोसा चलचित्र भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद. त्यसै गरी सुस्मिता मोक्तानजीले पनि गीतको नाम मिलाउनु भएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई विशेष धन्यवाद. त्यसै गरी देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई सम्झना सन्देश राख्नुभयो, लगायत साथी संघलाई सम्झना गर्नुभयो. कार्यक्रममा आएर ट्र्याक मार्फत गीतको नाम र चलचित्रको नाम चिन्ने प्रयास गर्नुभयो. तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई पनि एकैमुष्टमा धन्यवाद व्यक्त गर्दछु. र कार्यक्रममा अवधि भयो बजेका मिका र माया चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु. र फेसबुक पेजबाट साथी संघलाई सम्झना सन्देश पठाउनु कार्यक्रम सुनेर साथ दिनुभयो. हाम्रो पात्र नेपाली पात्रबाट अनि फ्रिक्वेन्सीबाट हजुरको रेडियो 102.1 MHz साथसाथै तामाको एफएम 95 MHz पनि कार्यक्रम सुनेर साथ दिनु सम्पूर्ण साथीहरूलाई एकैमुष्टमा धन्यवाद व्यक्त गर्दछु. र यतिन्जेलसम्म मलाई प्रविधि संयोजनबाट साथ सपोर्ट दिनुभयो मदन विष्णुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आज लिएर आएको गीतको ट्र्याकको गीत चाहिँ हामी कार्यक्रममा राख्दै हामी पनि विदा लिनेछौ. मिलाउनु भएको छ आज लिएर आएको ट्र्याक गीत रहेको थियो फूलपाती भाकेर मनोकामना भन्ने थियो भने चलचित्रको नाम भरोसा रहेको थियो. सही गीत आजको बसाईमा छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि विदा हुन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त, नमस्ते.

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
6: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
9: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
12: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। नेपालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाण पत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा छोटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033, वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073479, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869711345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865233553, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035519, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9961938068, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9961064166, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेश।
13: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
13: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
13: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
13: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
13: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
13: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
13: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
15: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
14: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
15: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
14: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
15: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
14: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
15: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843361494,
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भरिमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
4: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप.
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401 छ. इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टर वालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाऊ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिकाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथै तामाको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टोली खेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेको जोड़ दिनु भएको छ। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उत्पत्तिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गर्नुभएको छ। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। टोली खेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी रहनु भएको थियो। तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नु भएन। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुन पाउनु भएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रमक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सार्वजनिक विदा छ। काठमाडौँको टोली खेलमा रहेको सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ। यसपालिको विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभयो। अघिल्लो वर्षमा प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्नु परेको थियो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वीरेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख टोल प्रसाद अभ्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति रहेको थियो। त्यसै गरी मन्त्री परिषदका सदस्य, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अड्जाका प्रमुख तथा पदाधिकारी, पालिकाका प्रमुख तथा पदाधिकारी, काठमाडौँमा रहेका कूटनीतिक डीओका प्रमुख तथा पदाधिकारी, कर्मचारी सहभागी भएका थिए। समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुक डीले सलामी अर्पण गरेको थियो। समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट गणतन्त्र दिवस 2083 लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो। साथै राष्ट्रिय झण्डा फहराउनुको साथै शान्तिको कामना गर्दै परेवा उडाइएको थियो। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। यो दिवस भव्य रूपमा मनाइएको छ भने सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ दुर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएको थियो। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मई 29 का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको छ। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित रहेको छ। पर्यटन विभागका अनुसार 8,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका 14 वटा अग्ला हिमाल मध्ये 8 वटा नेपालमा छन्। यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहण सम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारणले हिमालय क्षेत्रमा हिउँ पग्लिने, हिमपातको जोखिम बढ़ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले
हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरकारवालाले बताएका छन्। पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ। हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन्। सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। यस अवसरमा नेपाल पर्वतारोहण संघले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण र स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक भएको जनाएको छ। आज सुनको भाव बढ़ेको छ। हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज 5,600 रूपियाँले बढ़ेको छ। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ रहेको थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिमाना शुल्क विनाह गरेको छ। थाइल्याण्डको बैंकमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिमाना विनाह गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरिए उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिमाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। हवस् त यिनै खबरहरूसँगै अहिलेलाई 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्धको उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला

0: खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827872082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए, हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
10: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
8: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9540404239।
10: कति रे? 9540 अनि
8: 9540404239। फोन नम्बर चाहिँ 0485402039।
10: 0485402039।
11: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
10: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
11: हस्, हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
8: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
12: विराज किसानको साथी।
13: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
13: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
13: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो.
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो.
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ.
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र.
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म.
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ.
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं.
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494.
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ.

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रमलाई तपाईँको लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि समीकरणबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र साथै कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम देश तथा विदेशमा रहेर पनि कार्यक्रम सहजै सुन्न सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरकबार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज शुक्रबारको बसाई आजको बसाईमा तपाईँले आफूलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 00 26 फोन गरेर आउनु पर्ने हुन्छ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुनेछ। अनि धेरै साथीहरूको माझमा पनि कार्यक्रम पुर्याउन सहयोग गर्नुहुनेछ भने आशा लिएका छौं र साथै तपाईँले आफ्नो साथीसँगै आफन्त इष्टमित्रहरूलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रममा वाचन गर्नेछौ र कार्यक्रममा अवधिभरि मिठा रमाइलो आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो दिउँसोको समय छ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भन्ने आशा लिएका छौ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सुस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। एकदमै मिठो गीत रहेको छ जामकिया रेउडे र नरेन्द्र प्यासी र अञ्जु पन्तको आवाजमा रहेको एकदमै यो मिठो गीत राख्छौं। त्यसपछि हामी तपाईँको आवाजमा मिठो गीत सुन्नलाई आउने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत झम्के रे उडेर माथि जुनैमा नरेन्द्र प्यासी अनि अञ्जु पन्तको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम र सहायता पाएको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको पनि त्यो मिठो आवाजमा हामी यस्तै मिठा र मायाला आधुनिक गीत संगीतहरू सुन्नेछौ। आउनुहोला 0848 40 40 0026 को माध्यम भएर। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो, नमस्ते। नमस्कार हजुर, शुभ नाम। मेरो पनि खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ, अब लगभग कार्यक्रम सकेपछि हुन्छ। हजुरको चाहिँ कतिखेर हुन्छ? ल त्यसो भए अलि ढिलै खाने हो भने चाहिँ यतातिर आउनुहोस् है त। अनि अरू सुनाउनुहोस् न, नौलो खबरहरू के छ? ठिक छ, अब भएछ भने पक्कै पनि हाम्रो एलिनाजीले सुनाउनुहुन्छ, त्यसमा हामी कार्यक्रमतर्फ लागौँ है। ल हामीलाई मिठो गीत सुनाउनुहुन्छ है। ठिक छ, हजुरले सुरुवात गर्नुहोस्।

0: हजुर दिदी यति नै
1: एजना चाहिँ एकदमै बेच्चा गीत गाउनुभयो है। पक्कै पनि सल्लाह गरेर टाढिनु पर्ने, सल्लाह गरेर छाडेपछि पक्कै पनि नराम्रो लाग्छ है। लाजीको त एकदम मिठो गीत गाउनुभयो, हजुरलाई विशेष धन्यवाद। आगामी बसे पनि आउँदै खुल्ला होला, आजको बसेबाट हामी छुट्टौँ है त।
0: नमस्ते
1: नमस्ते, उहाँ हुनुहुन्थ्यो एलिना र काजी हुनुहुन्थ्यो, उहाँले पनि मिठो गीत गाएर सुनिसक्नु भएको छ। पालो तपाईँको यस्तै मिठा र भाइलाई गीत सङ्गीत तपाईँलाई पनि मनपर्छ, गाउनुलाई रुचि छ भने हाम्रो स्टुडियोको नम्बर 0440 40 0026 रहेको छ, त्यस मार्फत तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्यो है भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।

0: पहिलाही बिदा लिँदैछु जडामाथि पहिला राखी बिदा लिँदैछु जुनी भरिलाई हजुर
1: नमस्कार हजुर विक्रमजी बोल्नुभयो
0: हजुर हजुर
1: कति मिठो गीत गाउनु भएको त
0: पुरानो सङ्गरुण थापाको उहाँ यो संसारमा हुनुहुन्न यो सकेसम्म भेट्यो भने यो गीत बजाउने कोसिस गर्नु
1: होला है यसको बोल भन्नु त गीतको नाम के छ ठ्याक्कै
0: भरिलाई तीरसँग लिएर टाढा टाढा हुँदैछु भन्दाखेरि भेटेला कि भन्ने साइड त मलाई
1: यो जुनी भरिलाई
0: हजुर तीरसँग लिएर टाढा
1: टाढा यो जुनी भरिलाई फेरि सङ्गालेर टाढा टाढा हुँदैछ
0: भने पनि अरुण थापाको कुनै पनि सम्झिन्न ल अहिलेसम्म रामछाप रेडियोमा अरुण थापाको गीत बजे जस्तो लागेन
1: सिङ्गर अरुण थापा हुनुहुन्छ उहाँको हामीले गीत राख्ने प्रयास गर्छौँ हजुरको इच्छा पूरा गर्ने प्रयास गर्छौँ कार्यक्रम सुन्दै गर्नु होला है त हवस् त नमस्ते उहाँ हुनुहुन्थ्यो विक्रम सेवाजी हुनुहुन्थ्यो खारादेवीबाट उहाँले एकदमै मिठो गीत पनि गाउनुभयो यसो कलाकार होइन गायककारको गीत पनि मिल्छ भने बजाइदिनुहोस् भन्नुभएको छ हामी पक्कै पनि राख्नेछौ उहाँले भन्नुभएको गीत बजेन भने पनि अरुण थापाको जुनसुकै गीत पनि हामी कार्यक्रममा राख्नेछौ आउनुहोला 0848 40 00 26 माध्यम भएर तपाईँले यस्तै मिठा गीत संगीतहरू हामीलाई सुनाउन सक्नुहुनेछ यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ उहाँ छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो त पाएको रहेको छ फटाफट फोन गर्नुहोस् है आजको बसाईमा त्यो मिठो आवाजमा हामी कुराकानी भन्दा पनि तपाईँको आवाजमा मिठो गीत हामी सुन्नेछौ आउनुहोला 0848 40 00 26 माध्यम भएर तपाईँ यो समय दिउँसोको समय छ कतिपय ठाउँमा पानी पर्ला जस्तो भएको छ भने पानी परेको छ होला धुम्म धुम्म भइरहेको छ होला मौसमले च्यालेन्ज गरिरहेको छ होला र यो समयमा पनि अब त कार्यक्रम सुन्नु पर्छ होइन काम कुराहरूलाई चाहिँ एकछिन थाती नै राखौं कार्यक्रम चाहिँ सुन्नुपर्छ त्यसपछि हामी काम कार्यतिर चाहिँ अगाडि बढ्छौ भन्ने सोच पनि राख्नु भएको छ होला कतिपय अब साथमै होइन सानो मोबाइल बोकेर रेडियोको भोल्युम ठूलो पार्दै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला होइन तपाईँ उकाले ओह्राली गरिराख्नु भएको छ होला होइन मेलाबादमा धाइराख्नु भएको छ होला यो कार्यक्रम एकदमै व्यस्त समय रहेको छ होइन यो व्यस्तताको बावजुद पनि हामीसँग होइन जोडिएर मिठो गीत संगीतहरू तपाईँले सुनाउनुहुन्छ भन्ने आशा लिएका छौं तपाईँलाई मनपर्छ कतिपय गीत संगीतले हाम्रो भावहरू बोकेका हुन्छन् होइन जति सुने पनि सुनिरहनु मन लाग्ने खालको पनि हुन्छ एउटै गीतलाई हामीले होइन संयोचोटि सुन्दाखेरि पनि नगाउने हुन्छ सुनिरहन मन लाग्ने खालको हुन्छ तब जुन हाम्रो चाहिँ मनमा होइन मनको भावसँग चाहिँ मिल्दो जुल्दो भएपछि चाहिँ यस्तो हुन्छ ठिक छ यति बेला हामी अर्को साथीसँग मिठो गीत सुन्ने प्रयास गर्दैछौ साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: हजुर नमस्ते नमस्कार
1: नमस्ते नमस्कार आरएनजी बोल्नुभयो
2: हजुर सिन्दरी सिकलबाट आरएन बोल्दैछ है त
1: के छ धेरै समयपछि हो कि जस्तो लाग्यो त आरएनजी
2: हजुर केही समय नै भनौँ न अब यस्तै घर कामहरूमै व्यस्तता छ गर्नुपर्छ है त
1: यति धेरै व्यस्त हुनुभयो है
2: धेरै त होइन हल्का फल्का
1: अब हल्का फल्का भन्नु पनि धेरै भन्नुपर्ने हो अब चर्कचर्की काम गर्दाखेरि मात्रै काम हो अब यो सानो तिनै काम गर्दा काम होइन भन्ने ठान्नु हुँदैन सबै काम सानो ठुलो हुँदैन होइन अब त्यो समयमा सानो काम गर्दा पनि हामीले अब होइन सहभागी हुन सक्दैनौँ त्यही भएर चाहिँ अब व्यस्तै भनौँ न है
2: हजुर
1: अनि खाजा हालिनु भयो
2: हजुर खाजा एकदम लिइसकेको भन्नुभएको छ दिदी हजुरहरू लिनु हो त
1: अब मेरो त बाँकी नै छ के गर्ने आरएनजीले खानु भइसकेको छ हामीलाई पनि यसो सम्झाउनु भएको भए हामी पनि दौडेर आइपुग्थ्यौँ कि
2: हुन्छ होइन हजुरहरूलाई बनाउने पनि तर्खरमा छौँ
1: ल ठिक छ त्यति धेरै दुःख गर्नु पर्दैन कुनै समय होइन समयको भेट भयो भने हामीलाई पक्कै पनि मिठो बोली बोलिदिनु भयो भने त्यति भए पुग्छ खानै पर्छ भने पनि छैन नि होइन
2: हजुर हजुर
1: ल हामी कार्यक्रमतर्फै लागौँ यो मिठो आवाज छ पक्कै पनि हामीलाई मिठो गीत सुनाउनुहुन्छ भन्ने आशा गरेको छौँ है त
2: हुन्छ म खासै आउँदा एक लाइन एक हरफ गाइदिन्छु
1: पक्कै पनि सुरु गर्नुहोस्

कति मिठो आवाज सुनेको नि यारिन्जी, कति मिठो आवाज, अझ यो भन्दा धेरै सुन्न पाइने हुन्थ्यो भनेर यो मनले भनिराखेको थियो कि। अरू साथीलाई नै पालो दिनुपर्छ, पक्कै हजुरले भनेको कुरा सही पनि हो। हामी छोटो मिठोमा साथीहरूको आवाजमा मिठो गीत सुन्छौ। कार्यक्रममा आउनुभयो, एकदमै खुसी लाग्यो आरएनजीसँग कुराकानी गर्न पाउँदाखेरि। आगामी विषयमा पनि आउँदै गर्नुहोला, आजको विषयबाट हामी छोटोमा है त। हवस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो आर्यन मगर्जी हुनुहुन्थ्यो सिन्धुली भिकालबाट, एकदमै मिठो गीत गाएर सिरिसक्नु भएको छ। नमाग बसँग नमाग है, पक्कै पनि यस्तै मिठा गीत संगीतहरू तपाईँलाई पनि सुनाउन मन छ होइन, आफ्नो साथी सङ्गीलाई सुनाउन मन छ भने चाहिँ फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमतर्फ लाग्छौ। हाम्रो विक्रम सेवाजीले मिठो गीत पनि गाउनु भएको छ र सोही गीत उहाँको रोजाएको गीत बजाउन नसके पनि अरुण थापाको जुनसुकै गीत भए पनि राखिदिनु भन्नुभएको छ। यति बेला चाहिँ हामी ऋतुहरूमा तिमी भन्ने एकदमै मिठो गीत हाम्रो अरुण थापाजीको आवाजमा रहेको गीत राख्छौं। त्यसपछि हामी अर्को साथीको आवाजमा मिठो गीत सुन्नलाई आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत ऋतुहरूमा तिमी अरूण थापाको आवाज मरेको यो मिठो सुमधुर आवाजमा सुनेको होइन शब्द लयहरू एकदमै सुनिरहनु जस्तो लाग्यो। हाम्रो विक्रम शिवाजीले जुनसुकै भए पनि अरूण थापाको आवाजमा रहेको गीत बजाइदिने सही भन्दै हुनुहुन्थ्यो। उहाँको रोचाइको गीत बजिसकेको छ। अब पनि पालो तपाईँको यस्तै मिठा गीत संगीतहरू पनि तपाईँले सुन्दै हुनुहुन्छ र यस्तै गीतलाई पनि तपाईँले होइन शब्द लय मिलाएर भन्न सक्नुहुनेछ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी हजुर।
0: नमस्कार तेजी। नमस्कार, के छ आरामै हुनुहुन्छ?
1: आरामै छु म त। अनि हजुरलाई चाहिँ कस्तो हुनुहुन्छ नि अहिले?
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ है। राम्रो रमाइलो छ, मौसम पनि एकदम सफा छ, घाम लागिरहेको छ, यस्तै भन्नुपर्छ है त। यता र उता उस्तै उस्तै छ। अनि अरू केही नयाँ नौलो खबर छ दिदी?
1: छैन दिदी, यता त केही नौलो त छैन है, सुनाउनु पर्ने केही पनि छैन, त्यस्तो भन्नुपर्छ है।
0: त्यस्तो खासै केही छैन, भएछ भने देवजीले अवश्य पनि हामीलाई सुनाउनुहुन्छ। त्यसो भए हामी हतार अब नगरिकन होइन भन्दा पनि छिटो छिटो गीत चाहिँ सुन्न मन लागिरहेको छ। हतार गरौँ भन्नु कि नगरौँ भन्नु होइन, यो मिठो आवाजमा गीत सुन्नलाई चाहिँ यति आतुर भएको छ। हामी कार्यक्रमतर्फै लागौँ है त।
1: हुन्छ,
0: शुरू गर्नुहोस्।

कति मिठो गीत होइन सुनिरह जस्तो लाग्यो, यति मिठो आवाज, यति मिठो गीत गाउने गाएर चाहिँ सुनाउनु भयो, हजुरलाई विशेष धन्यवाद। आगामी बसैमा पनि आउँदै गर्नुहोला, आजको बसैबाट हामी छुटौँ है त। हवस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो देव माझी, झकझले रात माटादेखि एकदमै मिठो गीत गाएर सुनिसक्नु भएको छ। अब के समय बाँकी छ, फालो तपाईँको फटाफट फोन गर्नुहोला, आफ्नो आवाजमा मिठो गीत सुनाउनुहोला र साथसाथै मिठा गीत संगीतहरू पनि हामी कार्यक्रममा राख्ने नै छौं, सुनेर साथ दिनुहोला। यो समय व्यस्त समय पनि हो, तर पनि हाम्रो कार्यक्रमलाई माया गरिदिनुहुन्छ, साथ सपोर्ट दिनुहुन्छ, त्यो भएर पनि हामीलाई माया गर्नु भएको छ भन्ने आशा छ। र तपाईँको आवाजमा हामी मिठो गीत सुन्छौं, अनि धेरै दिनमा हामीले फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइरहँदाखेरि कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। आउनुहोला भन्न चाहन्छु। तपाईँले यो कार्यक्रम रुचाए तपाईँको दिउँसो 2 बजेको हजुरको खबरपछि करिब 3 बजेसम्म होइन सुन्न पाउनुहुनेछ र सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम अवधि मेरो मिठा रमाइला आधुनिक गीत संगीतहरू पनि बजिराखेको छ र कतिपय साथी संगीहरू खाजा खाँदै हुनुहुन्छ होला, अब कार्यक्रम सुनेर मात्रै खान्छु भन्ने तर्फमा पनि हुनुहुन्छ होला कतिपय साथी संगीहरू। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भन्ने आशा लिएका छौं। आउनुहोला, हामी एकजना साथीसँग कुराकानी गर्छौं र उहाँको आवाजमा मिठो गीत सुन्छौं र तपाईँले सुनाउनुहुन्छ भन्ने पनि आशा लिएका छौं। यति बेला हुनुहुन्छ साथी सुमित ज्ञाता सुनवार किराची हुनुहुन्छ। नमस्ते सम्झना नेवा खड्की हजुर, खाजा खानुभयो त, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदमै सन्चै छु, हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छौं। म चाहिँ रामेछाप देउराली, हाल चाहिँ काठमाडौँ बौद्ध जुर पार्टीबाट सुमित यता सुनवार किरात हो। म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ सुमितजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ। हेलो सिज, गुड आफ्टरनून, म बागसौर नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। रामजी हुनुहुन्छ, रामजी घिमिरेजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार म पनि हाजिर भए है चितवनबाट भनिदिनुहुन्छ। रामजीलाई पनि धेरै धेरै धन्यवाद। त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भए, हाल चाहिँ रियादबाट सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी संगी सबैमा धेरै माया छ र विशेष गरी मेरो प्यारो साथी रंजित कालेलाई चाहिँ धेरै धेरै माया छ है भन्दैछ बाबुरामजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ गोले आपाको छोरीजी हुनुहुन्छ, उहाँले पनि गुड आफ्टरनून नमस्ते नमस्कार है सन्जी हुनुहुन्छ। दिदी हजुर म पनि प्रोग्राम सुन्दैछु, प्रोग्राम राम्रो लाग्छ, म चाहिँ दोलखाबाट संगीता लामा हो, मिस यू अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी धनु कश्मीरजी हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, हजुरलाई पनि नमस्ते नमस्कार है मेरो तर्फबाट पनि भन्न चाहे। अब चाहिँ लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, तपाईँहरू माझबाट म उजेल पर्ने समय भइसकेको छ। तपाईँले कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गुन्जिरहेको छ होला होइन, मिठा गीत संगीतको तालमा तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली चढ्दै हुनुहुन्छ होला, मेलापातमा एकदम व्यस्त हुनुहुन्छ होला। यो व्यस्तताको समयमा पनि फोन गर्न नपाए तापनि कार्यक्रमलाई सुनेर साथ दिनुभएको छ। कतिपय साथी संगीले आफ्नो काम साथी नै राखेर भए पनि कार्यक्रममा सहभागिता भएर एकदमै मिठा गीत संगीतहरू पनि हामीलाई सुनाउनु भएको छ। उहाँहरू सम्पूर्ण साथीहरूको लागि एकमुष्टमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधि भएर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि हार्दिक धन्यवाद व्यक्त गर्दछु र तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई सुनेर साथ दिनुभयो, आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउनु भयो, उहाँ साथीहरूलाई पनि एकै पुष्टमा धन्यवाद व्यक्त गर्दछु र प्रविधि समिसनबाट मलाई 3 दिनसम्म साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र अब चाहिँ अन्त्यमा हामी एकदमै मिठो गीत छोड्दै आजको बसाई रुचाई तपाईँबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र,
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843631494।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: अहिले दिउँसोको 3 बज्यो।
0: हजुरको रेडियो 102.1 मेगा।
6: पहिले मुख्य मुख्य खबर। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़ियो, राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। सरकारले आज आउँदो आर्थिक वर्ष 83-84 बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर सोनी बाग्लेले संसदको संयुक्त सदनमा अहिले दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आउँदो वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्री वाग्लेको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाको सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्धन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। आउँदो आर्थिक वर्षको बजेटको प्रत्यक्ष प्रसारण तपाईँले उज्यालो रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मंच टुनीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। सैनिक मंच टुणीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बसोबास गर्दै आएका 602 नेपाली नागरिकको जरिवाना शुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिना गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह समेत गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा, उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ।

0: अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नु भएको छ। पर्सि आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा र पर्सि आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भेगका थोरै ठाउँमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कतै कतै असिनासहित पानी पर्ने महाशाखाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यको बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाली ढाँचामा सहमति भएको बताएका बीबीसीको खबरमा उल्लेख छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्धसरकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम स्वरूप नदिएको वा पुष्टि नभएको भनेर उल्लेख गरेको छ। अमेरिकी उपराष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्धविराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले लाई युद्ध विराम उल्लंघन गरेको आरोप पनि लगाउँदै आएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हलमा केही बेर अघि सम्पन्न खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जितेको थियो। यो सँगै भारतले कास्य पदक जितेको छ। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:30 इरान र काजकिस्तानले खेल्दैछन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएका थिए। प्रतियोगितामा 8 टोली सहभागी थिए।

0: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो। राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाडौँमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अंगलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो। सरकारले सुशासन र सेवा प्रवाहका क्षेत्रमा केही सकारात्मक प्रयास शुरू गरे पनि धेरै महत्वपूर्ण मुद्दाहरूमा चुकिरहेको उहाँको भनाई छ। शान्ति समाजले सरकारका राम्रा कामको समर्थन गर्ने र कमजोरीमा निरन्तर खबरदारी गर्ने समेत उहाँले बताउनु भएको छ। पछिल्लो 24 घण्टामा 1957 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 10,78,500 रूपियाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका

अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 23, नियम विपरीत राइड सेयरिङ गर्ने 144, संकेत बत्ती उल्लंघन गर्ने 185 र तीव्र गतिमा गाड़ी चलाउने 181 जना कारवाहीमा परेका हुन्। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 87, निषेधित क्षेत्रमा हर्न बजाउने 91, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 111, एकतर्फी सड़कमा गाड़ी चलाउने 93 र अन्य नियम पालना नगरेका 1082 जना कारवाहीमा परेका छन्। भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर 5 लागू औषध सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको घोडागोडी नगरपालिका 2 घर भई भक्तपुरको सल्लाहगारी बस्ने 26 वर्षीय दीपक राज भट्ट रहेका छन्। प्रहरी वीर थिमीबाट खटिएको टोलीले भट्टको झोलाबाट लागू औषध बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नाग परीक्षक एवं सूचना अधिकारी प्रकाश च बेगुले बताउनुभयो। र मुकुन्द रिजाल स्मृति वडा स्तरीय फुटबल प्रतियोगितामा आयोजक काठमाडौँ वडा नम्बर 16 टोली विजेता बनेको छ। लैनचौर खेल मैदानमा हिजो भएको फाइनलमा वडा 5 पेनाल्टी सुटआउटमा 3-2 गोलले हराउँदै आयोजक टोली विजेता बनेको हो। योसँगै विजेता टोलीले 2,00,000 र उपविजेता टोलीले 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगितामा वडा नम्बर 2, 3, 5, 9, 10, 11, 13, 14, 16, 19, 23, 25 र 26 गरी 13 टोली सहभागी थिए। कार्यक्रम समापन अवसरमा वडा नम्बर 16 अध्यक्ष रोजिना श्रेष्ठले यस वर्ष नवयुवा आन्दोलन, प्रतिनिधि सभा सदस्य चुनाव जस्ता कारण समयमा प्रतियोगिता सञ्चालन गर्न नसकेको भन्दै आउँदो वर्ष हिउँद महिनामा प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 बजेभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसको अवसरमा टुणी खेलमा विशेष समारोह, काठमाडौँमा मानवाधिकार तथा शान्ति समाजको प्रदर्शन। र पछिल्लो 24 घण्टामा झण्डै 2,000 गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा। अहिलेलाई 4 बजेभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98064-1478।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
6: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
9: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
12: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
11: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका पढेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
12: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
11: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
12: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
11: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
11: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका तिमलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
5: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नक्कल पार्छन् केटीहरू दल्छन् नाना थरी राम्रो केटो देखे भने घुम्छन् वरिपरि जाउला खेलमा जाँदा जाँदा दुईटै छिमेक गोरी नक्कली चाहिँ आमा रहेछ पातली चाहिँ।

पाटनदेखि काठमाडौँ छैन धेरै टाढा, एउटी भएको नक्कलीसित माया प्रति गाडा, त्यही नक्कललाई भेट्न जाँदा भाइ चाहिरहेछ साडा।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्ह 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेसाब सदरमुकाम मन्थली स्थित मन्थली माध्यमिक विद्यालयकी छात्रा रिस्ता कार्की बागमती प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा द्वितीय हुनुभएको छ। बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले 18 गणतन्त्र दिवस 2083 को अवसरमा आयोजन गरेको गणतन्त्र स्थापनाको 18 वर्ष कार्यान्वयन र चुनौतीशिक माध्यमिक विद्यालय कक्षा 9 देखि 12 सम्मको स्तरीय निबन्ध प्रतियोगितामा कार्कीले दोस्रो स्थान हासिल गर्नुभएको छ। हेटौँडा स्थित शिक्षा विकास निर्देशनालयले सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशभरबाट प्राप्त 161 निवेदन मध्ये उत्कृष्ट 5 छनौट गरिएको थियो। बिहिबार प्रकाशित नतिजा अनुसार जनज्ञान निकेतन मावि नुवाकोट के सदीक्षा भण्डारी प्रथम हुँदा रामेसाप के वृष्टा द्वितीय हुनुभएको छ। यसै गरी गौमती मावि सिन्धुलीका निराकार सिग्देल तृतीय हुनुभएको छ। रामेसापको लिखु तामाकोशी गाउँपालिकाले समुदायमा अझै पनि बाल विवाहको समस्या कायम रहेको निष्कर्षसहित विद्यालय तहबाटै सचेतना अभियान शुरू गरेको छ। बाल बालिकालाई शिक्षा सचेतना र कानूनी जानकारी मार्फत सक्षम बनाउँदै बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाले विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा समुदाय परिचालन कार्यक्रम अन्तर्गत माध्यमिक तहका विद्यालयहरूमा बाल विवाह विरूद्ध सचेतना कक्षा सञ्चालन गरिएको गाउँपालिकाका महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा नम्बर 5 स्थित झट्टेश्वरी माध्यमिक विद्यालय धोबी, वडा नम्बर 3 को ब्रेखेश्वर माध्यमिक विद्यालय खोलमा गाउँ तथा वडा नम्बर 6 को माध्यमिक विद्यालय जामी रेखानीमा कार्यक्रम सञ्चालन गरिएको हो। रामेसापको लिखु तामाकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि 7 दिने डेयरी उद्यमी तालिम चलिरहेको छ। गाउँपालिकाको चालू आर्थिक वर्षको प्रदेश सशक्त कार्यक्रम अन्तर्गत दुग्ध तथा दुग्धजन्य पदार्थ मार्फत पशुपक्षी विकास शाखाले उक्त तालिमको आयोजना गरेको हो। 20 गतेसम्म सञ्चालन हुने यो तालिम वडा नम्बर 1 देखि 7 सम्मका प्रत्येक वडाबाट तालिममा 2 जनाका दरले व्यावसायिक रूपमा दूध उत्पादन तथा बिक्री वितरणमा संलग्न वास्तविक कृषकहरूलाई विशेष प्राथमिकता दिँदै तालिममा सहभागिता गराइएको छ। तालिम अवधिभर भक्तपुरको चाँगुनारायण नगरपालिकाका वरिष्ठ पशु विकास अधिकृत खड्ग कुमार मैनालीले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गरिरहनु भएको छ। तालिममा दूधबाट आधुनिक तथा वैज्ञानिक तरिकाले विभिन्न दुग्धजन्य पदार्थहरू उत्पादन गर्ने प्रविधि र बजार व्यवस्थापन बारेमा गहन व्यावहारिक ज्ञान प्रदान गरिने बताइएको छ। लिखु तामाकोशी गाउँपालिकाका कृषकहरूलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ मौरी पालन तालिम पनि चलिरहेको छ। गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा 7 दिने कृषक स्तर व्यावसायिक मौरी पालन तालिम चलिरहेको छ। गाउँपालिकाको वडा नम्बर 1 देखि 7 सम्मका 20 जना अगुवा कृषकहरूको सहभागिता रहेको सो तालिमको मुख्य प्रशिक्षकको रूपमा वरिष्ठ मौरी विज्ञ एवं नेपाल सरकारका पूर्व सहसचिव तीर्थ कुमार श्रेष्ठ रहनुभएको छ। उहाँले सहभागी कृषकहरूलाई मौरीको गाह्रो व्यवस्थापन, रानी मौरी उत्पादन प्रक्रिया, मौरीमा लाग्ने रोग तथा शत्रु जीवको नियन्त्रण र आधुनिक प्रविधि अप्नाएर गुणस्तरीय मह निकाल्ने विषयमा प्रयोगत्मक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिरहनु भएको छ। परिवारमा आमा र बुबा मध्ये कुनै एकको राम्रो साथ नपाएका वा दुवै गुमाएर आफ्नो पठन पाठनलाई रोक्नुपर्ने अवस्थाको अन्त्य गर्न काम गर्दै आएको गैर सरकारी संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी प्रेस्टले रामेसापका 1000 भन्दा बढी छात्राहरूलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ। छात्राहरूले पठन पाठनलाई बीचमै नछाडुन् भन्ने उद्देश्यले आफूहरूले नगदसहितको शैक्षिक सहयोग गर्दै आएको संस्थाले जनाएको छ। रामेसापको मन्थली नगरपालिका सहित लिखु तामाकोशी खाँडादेवी र गोकुल गंगा गाउँपालिकाका 55 विद्यालयमा अध्ययनरत 1066 जना छात्राहरूलाई कक्षा अनुसार नगद र झोला किताब कपी कलम लगायतको शैक्षिक सामग्री प्रदान गरिएको संस्थाले जानकारी दिएको छ। बाढ़ी पहिरोले ध्वस्त रहेको बीपी राजमार्ग पुननिर्माणको काम तीव्र गतिमा अघि बढ़ेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल नेपालका लागि जापानका राजदूत माएदा
तौरू लगायतले दुई दिन अघि शिलान्यास गरेको सड़क पुननिर्माणको कामले गति लिएको छ। राजमार्ग पुननिर्माणको काम जापानको सहयोगमा चलिरहेको छ। गत वर्षको बाढ़ी पहिरोले क्षतिग्रस्त बीबी राजमार्गको 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गको स्तर उन्नतिसहित पुननिर्माणको काम बढ़ाइएको छ। अघि बढ़ेको छ। जापानको सहयोगमा पिप्ले बर्खे खोला खण्डको 3.2 किलोमिटर सड़क जापान सरकारको 2.80 अर्ब एन्ड अनुदानमा सिमिझु कर्पोरेशनले निर्माण गर्ने सहमति भइसकेको छ। यस्तै नेपाल सरकारको लगानीमा अन्य 3 सड़कका लागि सरकारले 8.50 अर्ब रूपियाँको स्रोत सहमति दिइसकेको छ। यस अन्तर्गत काभ्रे तर्फको 3 खण्ड र सिन्धुलीको 1 खण्डमा ठेक्का लागेर काम धमाधम भइरहेको छ। मनसून जन्य विपदको जोखिम न्यूनीकरण तथा खोज उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित सिन्धुलीको गोलन्जोर गाउँपालिका साथ खुर्कुट स्थित सुनकोशी नदी पुल क्षेत्रमा हिजो संयुक्त विपद प्रतिकार्य अभ्यास सम्पन्न भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजना तथा नेपाली सेना श्री भवानी बक्स गणको अगुवाईमा गरिएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। अभ्यासको क्रममा नदीमा फँसेका व्यक्तिहरूको उद्धार, डोरी तथा राफ्ट प्रयोग गरेर सुरक्षित स्थानमा स्थानान्तरण, पहिरो तथा भिरालो क्षेत्रमा फँसेकाहरूको उद्धार, घाइतेहरूलाई प्राथमिक उपचारसहित अस्पतालसम्म पुर्याउने प्रयोग लगायतका गतिविधि प्रस्तुत गरिएको थियो। कृत्रिम अभ्यास मार्फत सुरक्षा निकायको समन्वय, तयारी तथा शीघ्र प्रतिकार क्षमताको प्रदर्शन गरिएको आयोजकले जनाएको छ। ठूलो अपेक्षा र उत्साहका साथ निर्माण गरिएको खिजी चण्डेश्वरी विमानस्थल परीक्षण उडानपछि अलपत्र अवस्थामा पुगेको छ। ओखलढुङ्गा जिल्लाको खिजदेम्बा गाउँपालिका स्थित विमानस्थल नियमित सञ्चालनमा आउन नसक्दा अहिले धावन मार्गदेखि संरचनासम्म जंगलले ढाकिन थालेको छ। 2076 साल पुस 7 गते ताराइयरको 28 विमानले सफल परीक्षण उडान गरेपछि स्थानीयवासीमा ठूलो उत्साह देखिएको थियो। खिजी क्षेत्र सगरमाथा प्रवेशद्वार बन्ने, पर्यटन व्यवसाय फस्टाउने, यातायात सेवा सहज हुने र स्थानीय उत्पादनले बजार पाउने अपेक्षा गरिएको थियो। तर परीक्षण उडान भएको 7 वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन। हाल विमानस्थलको धावन मार्ग वरिपरि 29 इन्चल उम्रिएका छन्। निर्माण गरिएका केही संरचना जीर्ण बन्दै गएका छन् भने नियमित संरक्षण अभावमा पूर्वाधार बिग्रिँदै गएको त्यहाँका स्थानीयहरूले गुनासो गरेका छन्। अवस्थ अपरान्न 4 बजेको रामिसाप अनि रामिसाप आसपासका छिमेक जिल्लाहरूको खबरको संघालो रामिसाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। तपाईँले यसपछि सरकारले आर्थिक वर्ष 2083-84 को बजेट आज ल्याउँदैछ, सो बजेट भाषण प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। तपाईँ हजुरको रेडियो 102.1 MHz सुन्दै रहनुहोला। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
1: अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।

0: जीवनको लागि।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

मान्य सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठकको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, अब संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 5 बमोजिम माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्न अनुमति दिन्छु।

जनताको जीवनस्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा आहत नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौं। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई पर्गेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सुचक्र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू, प्रगतिका अवरोध तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ़ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, आधुनिक नेपालका प्रथम अर्थमन्त्री श्री सुवर्ण शमशेरबाट करिब 75 वर्ष अघि प्रारम्भ भएको मुलुकको आय र व्यय विवरण पेश गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिदा गौरवान्वित छु।

गरेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै

वर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 को दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौं। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौं। वस्तु वा सेवाको खरिद बिक्रीमा बिजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छ। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तुर विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौं। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाविएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरे यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौं ऐन नियम कार्यविधि र निर्देशिकाको निर्माण प्रतिस्थापन वा परिमार्जन गर्नेछौं। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौं। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौं। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौं। दामासाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता, लघु, साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौं। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौं, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौ। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौ। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौ। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फण्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौं। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौं।

विदेशमा सेवा शुल्क भुक्तानी रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौ। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौ। मेलमिलाप ऐनमा सुधार गर्नेछौ। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभ कर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौ। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौ। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पूँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौं। खरिद प्रक्रियामा सुधार, रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौं। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौ। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्यपूर्वको द्वन्द्वबाट इन्धन, बिथुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौ। सफा शहर, सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौ। सड़क यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौ। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड़ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौ। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौ। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछौ। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछौ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पूँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफशोर बण्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक संचिति रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौ। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु।
नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौ। गोरखकाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौं। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौं। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौ। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्यूट क्षमता उपलब्ध गराउनेछौं। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्यूट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौ। लामो समयदेखि थातिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौ। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौं। 10 भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौ। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौ। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौ। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेस चतुर्भुज क्वाड्रांगल बनाइनेछ।
मध्य पहाड़ी पुष्पलाल लोकमार्ग कर्णाली राजमार्ग भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डो सम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी जलविद्युत पर्यटन र खानीज जन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौं। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौं। त्रिवेणी धाम देवघाट रूरू क्षेत्र कागबेनी मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौं। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान साधना योग बौद्ध वैदिक दर्शन तथा मनाङ मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौं। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला किमाथाङका तातोपानी रसुवागढ़ी कोरला हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड़ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन खप्तड बड़ी मालिका शैलेश्वरी उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डु 2040 को दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं। काठमाण्डु उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास फ्लाइओभर इन्टरसेक्सन सुधार नदी कोरिडोरको पूर्वाधार पार्क निर्माण फोहोर मैला व्यवस्थापन युटिलिटी डक्ट विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौं। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौं। काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन चार्जिङ स्टेशन ट्रैकिङ प्रणाली स्मार्ट बस पार्क सुदृढ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौं। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौं। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौं। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौं। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पायलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौं। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौं। किसानबाट सीधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौं। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौं। वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौं। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास स्थानीय हावापानी अनुकूलको जात कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित
मूल्य सुनिश्चितता, किसान र क्रेताबीच करार, अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौं। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौं। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौं। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौं। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम संचालनमा थप स्वायत्तता प्रदान गर्नेछौं। वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीति बीचको असंगति हटाउनेछौं। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौं। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौं। कम्पनी र उद्योग दर्ता, वित्तीय सेवा, कर प्रणालीमा सहभागिता, भिसा आवेदन सम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति, अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौं। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौं। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौं। शेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौं। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार तत्पचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौं। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौं। विशेष आर्थिक क्षेत्रलाई कर, भन्सार, आयात, निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छूट दिने व्यवस्था गर्नेछौ। उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौ। नव उद्यम, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दह्रो आधार बनाउनेछौ। नव उद्यमलाई पहिचान, सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टू पियर P2P लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौं। कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौं। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मशान्तसम्म स्थापना गर्नेछौं। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौं। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सीप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौं। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौ। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौ। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौं।
उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौ। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौं। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति प्रयोगशाला अत्यावश्यक औषधि डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौ। सार्वजनिक साझेदारी मोडल पब्लिक पब्लिक पार्टनरशिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौ। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौ। आगामी 3 65% र 5 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौ। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ़ पार्नेछौ। काठमाण्डु उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौ। काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउनेछौ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौ, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछ। त्यसको योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक ₹1,000 बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम जिम्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौ। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौ। पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौ। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ़ गर्नेछौ। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई इन्ट्रा डे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौ।
सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप पुँजी र सञ्जालको सदुपयोग गर्नेछौं। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौं। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्र संघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को दुई वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रीय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो

गराउनेछौ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सड़क कालोपत्रे र 275 वटा सड़क पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकड़भिट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोहलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ।

6,65 करोड़ विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि ₹1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौं। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न ₹2 अर्ब 16 करोड़ विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न ₹1 अर्ब 46 करोड़ विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि ₹9 अर्ब 87 करोड़ विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौं। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि संचालनमा ल्याउनेछौं। यी सड़क खण्डको लागि ₹6 अर्ब 55 करोड़ विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौं। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको

प्लंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौं। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौं। पोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भावित अध्ययन गर्नेछौं। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौं। खुरकोट चियाबारी, थानकोट चितलाङ, मझिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौं। प्रमुख सड़क चोकमा ट्राफिक संकेत, चोक सुधार, सड़क रेखांकन, क्राश ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि ₹2,46,00,00,000 विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डु तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौं। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाण्डु उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गरी धूलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न ₹28,52,00,00,000 विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न ₹3,17,00,00,000 विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन ₹1,83,00,00,000 विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि ₹4,19,00,00,000 विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौ। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न ₹5,14,00,00,000 बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौ। सड़क तथा शहरी पूर्वाधार विकासका लागि ₹286,48,00,00,000 विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी

लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ। किर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौ। यस आयोजनाका लागि रू 7 अर्ब 26 करोड़ विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली, ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक, धरान, इटहरी, वीरगंज र हेटौडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रू 2 अर्ब 34 करोड़ विनियोजन गरेको छु। उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौ। काठमाण्डू उपत्यकाको सल्लागारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक 7 करोड़ 27 लाख लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौ। यस कार्यका लागि रू 3 अर्ब 46 करोड़ विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौ। खानेपानी तथा सरसफाईतर्फ रू 37 अर्ब 17 करोड़ विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौ। निर्माणाधीन तनहु जलाशयुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ। 1061 मेगावाटको माथिल्लो अरूण, 828 मेगावाटको उत्तर गंगा, 210 मेगावाटको चैनपुर सेती, 900 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौं। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाट

लागि ₹2,55,00,000 विनियोजन गरेको छु। सुनकोशी मरीन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि ₹2,98,00,000,000 विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरीन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न ₹53,00,00,000 विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौ। रानी जमरा कुलरी आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौ। वृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड्कापथ सिंचाई आयोजनाबाट 2,380 हेक्टर जमीनमा थप सिंचाई उपलब्ध गराउन ₹1,21,00,000,000 विनियोजन गरेको छु। नौमुरे बहुउद्देश्य सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढ़गंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मरमत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ, चन्द्र नहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाई प्रणालीको मरमत सम्भार तथा पुनर्स्थापनाका लागि ₹44,00,00,000 विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेशका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन ₹1,83,00,00,000 विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन ₹80,00,00,000 विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौं। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार दूरसंचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि ₹33,00,00,000 विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि ₹5,93,00,00,000 विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौ। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर, लहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इण्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौं। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौं। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौं। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौं। सुर्खेतमा 10औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4,03,00,000,000 विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि ₹1,00,00,000,000 विनियोजन गरेको छु।
सुदूरपश्चिम प्रदेशको गेटा स्थित शहीद

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ₹8,60 करोड़ विनियोजन गरेको छु। संगीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा

शैक्षिक प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा संचालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौं। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौं। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौ। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड विनियोजन गरेको छु। स्वास्थ्य, सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13 अर्ब 15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौं। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाउनेछौ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पूँजीगत अनुदानका लागि ₹32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेस प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको
रात्रि ड्यूटी भत्ता

दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयं सेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौं। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ₹3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौं। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौं। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौं। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौं। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौं। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौं। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौं। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौं। समतामूलक सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपडी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौं। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौं। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौं। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि ₹31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ ₹2 अर्ब 27 करोड़ विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन। रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32 अर्ब 46 करोड़ पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौं। कृषि योग्य नदी विकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौं। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौं। कर्णालीमा स्याउ, ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढ़ाउनेछौं। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौं। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न ₹36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौं। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि ₹2 अर्ब 19 करोड़ विनियोजन गरेको छु।
किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयर हाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौं। पशु पक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौ। खोरेत लगायतका रोग नियन्त्रण गर्न रू 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौ। 35 नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौ। घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौ।

कृषि तथा पशुपन्छी विकासका लागि रू 46,92,00,00,000 विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1,00,00,000,000 विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौ। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौ। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्वरणति गर्नेछौ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12,31,00,00,000,000 विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83,00,00,000,000 विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तोरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौ। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौ। खप्तड बढ़ीमालिका शुक्लाफाटा, काँक्रे विहार पञ्चकोशी रारा, ठाकुरद्वार स्वर्गद्वारी रूरू क्षेत्र, देवघाट मुक्तिनाथ तिलिचो, कालिन्चोक जुगल गोसाईकुण्ड, सखडा धनुषाधाम गढ़ीमाई, हलेसी चतरा पाथीभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड रामारोशन बढ़ीमालिका बुढ़ी नन्दारा स्वर्गद्वारी मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाड़ी पर्यटन पदमार्ग डाफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीभरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की लिपेनी थुम्सीकोट भाचोक लम्तरी प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास छाद्दी बाराही बन्दीपुर छिम्केश्वरी लाब्दी देवघाट रूट निर्माण गर्नेछौं। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौं। दलित समुदायको परम्परागत मौलिक सीप कला तथा पेशाको प्रवर्धन गर्न मधेस कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढ़ी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रू 1,53,00,00,000,000 विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकीन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू 7,34,00,00,000 र नागरिक उड्डयन क्षेत्रका लागि रू 2,93,00,00,000,000 विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार,
रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सीप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सीपयुक्त बनाउनेछौ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौ। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौ। श्रम तथा रोजगार क्षेत्रमा ₹3,63 करोड़ विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न ₹22 करोड़ विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि ₹65 करोड़ विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ। खानी क्षेत्र ठूला उद्योग र 5 मेगावाट भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्डसहित डिजाइन निर्माण र मर्मत गर्न ₹50 करोड़ विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। वाणिज्य विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौं। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ₹1,18 करोड़ विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ₹8,31 करोड़ विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौं।
प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौं। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौं। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौं। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौं। क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढ़ाउनेछौं। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौं। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौं। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौं। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौं। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौं। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम

व्यवस्थापन र कसुर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यालयलाई निरन्तरता दिइनेछ। सुशासन स्वार्थको द्वन्द्व सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौ। कसुरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौ। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक सम्वादको प्लेटफर्मको रूपमा विकास गर्नेछौ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राहदानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौ। बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौ। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौ। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्नेछौ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौ। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौ। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतिकरणको पुनरावलोकन गर्नेछौ। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौ। संघीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित
क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका

लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124.34 अर्ब विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालूतर्फ रु 1270.58 अर्ब अर्थात कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रु 431.10 अर्ब अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422.64 अर्ब अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405.31 अर्ब र वैदेशिक अनुदानबाट रु 61.74 अर्ब बेहोर्दा रु 657.29 अर्ब न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247.28 अर्ब परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष रु 245.89 अर्ब आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रु 164.11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि रु 61.50 अर्ब र स्थानीय तहका लागि रु 90.20 अर्ब वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रु 4.60 अर्ब र रु 8.93 अर्ब समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रु 3.82 अर्ब र रु 9.40 अर्ब विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रु 39.72 अर्ब र रु 206.08 अर्ब सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रु 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रु 600 अर्ब भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिइएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौं।
स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु, क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी। नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याच्युरेशन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्त शुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छापा कानून ल्याउनेछौं। राजस्व प्रशासनमा आधुनिकीकरण, राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौ। वार्षिक रू 10 करोड़ भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौ। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौ। डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुवावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाड़ी लगायत बहुकर लिन पाइने छैन। प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खोलाउनु पर्ने व्यवस्था गर्नेछौं। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौ। कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ़, पारदर्शी र यथार्थपरक बनाउनेछौ। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौ। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ। कर सहुलियत, छूट तथा सुविधा, नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु। आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छु।
कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढ़ाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सूचक प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्र सेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अंक जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पूँजी हो, जसको बचाउ र बढ़ोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल,
निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावना सहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद।

मान्य सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठक यही स्थगित हुन्छ।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
3: आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
4: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका

नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। आउँदो आर्थिक वर्ष 2083-84 को आयव्ययको अनुमानित विवरण बजेट प्रस्तुत भएको छ। संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नुभएको हो। यसपटकको बजेट नेपाली कागजको फाइलमा तयार भएको छ। यसअघिका अर्थमन्त्रीले बजेट रातो सुटकेसमा वा अल्लोको झोलामा बोक्ने गरेका थिए। आगामी आर्थिक वर्षको बजेट 21 अर्ब 24 करोड़को घोषणा भएको छ। अर्थमन्त्री वाग्लेले स्वागतको बजेट प्रस्तुत गर्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले कर्मचारीको तलबमा 21% वृद्धि गर्ने घोषणा गर्नुभएको छ। त्यसमध्ये 10% वृद्धि शुरू स्केलमा हुनेछ। त्यसबाहेक 10% तलब भने मासिक प्रोत्साहन भत्ताको रूपमा हुनेछ। यस्तै अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिइएको छ। विगत 4 वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा 17.3% महँगी बढ़ेको पनि उहाँले बताउनुभएको छ। यस्तै सरकारले श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले श्रम तथा रोजगार क्षेत्रका लागि 3 अर्ब 63 करोड़ रूपियाँ बजेट विनियोजन गरेको जानकारी गराउनु भएको छ। रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्दै लगानी मिलान कोष सञ्चालन गरिने पनि उहाँले बताउनु भएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाहरूको ज्ञान शिविर दक्षताको सदुपयोग गर्न रिटर्न टु माइग्रेसन कार्यक्रम कार्यान्वयन गरिने सरकारको योजना छ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिको र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउने पनि बताइएको छ। यस्तै सरकारले शिक्षा क्षेत्रका लागि 2 खर्ब 18 अर्ब 30 करोड़ बजेट विनियोजन गरेको छ, जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो। भौतिक र शहरी विकास पूर्वाधारका लागि 2 खर्ब 68 करोड़ बजेट विनियोजन गरिएको छ। यस्तै सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4 अर्ब 3 करोड़ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वाग्लेले बजेट आज प्रस्तुत गर्नुभएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि 46 अर्ब 92 करोड़ बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई 57 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको थियो। यस्तै आर्थिक वर्ष 2081-82 58 अर्ब 98 करोड़ विनियोजन भएको थियो। यस्तै सरकारले वन तथा वातावरण जलवायु क्षेत्रका लागि 12 अर्ब 31 करोड़ रूपियाँ विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको जानकारी गराउनु भएको छ। सरकारले निर्माणाधीन प्रसारण लाइन र सब स्टेशन निर्माण गर्न 70 अर्ब रूपियाँ बजेट पनि विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केवर प्रसारण लाइन आगामी आर्थिक वर्षमा निर्माण गरिने पनि जनाइएको छ। यसबाहेक अन्तर्देशीय प्रसारण लाइनलाई समेत प्राथमिकता दिइने पनि बताइएको छ। सरकारले आगामी 5 वर्षभित्र 100% नागरिकहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ। आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 3 वर्षमा 65% नागरिक र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने बताउनु भएको छ। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीलाई 2400 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने उहाँले दावी पनि गर्नुभएको छ। सरकारले लगानी प्रक्रिया छिटो पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने घोषणा पनि गरेको छ। आगामी 3 महिनाभित्रै स्वचालित रूट प्रणाली लागू गर्दै कम्पनी तथा उद्योग दर्तादेखि कर प्रणाली वित्तीय सेवा र भिजा आवेदनसम्मका सेवा एउटै डिजिटल संयन्त्रमा आबद्ध गरिने पनि बताइएको छ। लगानीकर्ताले सूचना प्राप्ति अनुपालना प्रतिवेदन तथा जोखिम आधारित निरीक्षण सेवा एउटै प्रणाली मार्फत पाउने व्यवस्था गरिनेछ। सरकारले लगानी बोर्डबाट स्वीकृत भएको परियोजनाले पुनः अन्य सरकारी निकायबाटै छुट्टै स्वीकृति लिन नपर्ने कानूनी व्यवस्था गर्ने पनि घोषणा गरेको छ। यस्तै स्वीकृति परियोजनासँग सम्बन्धित अध्ययन तथा अनुसन्धानको लागि लगानी भिसा उपलब्ध गराउने बताइएको छ। शेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी,
लाभांश वितरण तथा लिक्विडेशन प्रणालीलाई समेत सरल बनाइने सरकारको योजना छ। सरकारले यी सुरक्षाहरू मार्फत विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्दै लगानी र मुनाफा फिर्ता प्रक्रियालाई सहज बनाउने लक्ष्य पनि लिएको छ। यस्तै सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको डेडिकेटेड फोर्स बनाइने भएको छ। आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उक्त कुरा जानकारी गराउनु भएको छ। अहिले पनि सीमा सुरक्षाको जिम्मा शस्त्रले नै पाएको छ। शस्त्रले उत्तर र दक्षिणको सीमा कटिएर सुरक्षा प्रदान गर्दै आएको छ। सरकारले दलित समुदायको परम्परागत शिव संरक्षण आय आर्जन र प्रविधि स्तर उन्नतिका कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाउने नीति लिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट भाषण मार्फत सरकारको नीतिबारेमा जानकारी दिनुभएको छ। यस्तै 5 वर्ष मुनिको दलित समुदायका बालबालिकाहरूको पोषण सहायताका लागि मात्रै 3 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिनुभएको छ। सरकारले कम्तीमा 25 प्रकारको औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै सरकारले निशुल्क उपलब्ध गराउने मध्ये 25 प्रकारको औषधि उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता वृद्धि गरिने बताउनु भएको छ। उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने पनि बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक साझेदारी मोडेलमा देशको 7 वटै प्रदेशको अस्पतालहरूलाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टकृत स्वास्थ्य सेवा केन्द्रको रूपमा रूपान्तरण गरिने पनि उल्लेख गर्नुभएको छ। उहाँले कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार मेडिकल शिक्षा र विशिष्टकृत सेवा विस्तारमा परिचालन गरिने पनि बताउनु भएको छ। सरकारले श्रमिक र रोजगारदाताहरूलाई अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा श्रमिक र रोजगारदाताहरूलाई अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुने व्यवस्था गर्ने बताइएको छ। सरकारले गएको भदौको नवयुवा आन्दोलनको क्रममा क्षति भएको सरकारी भवनको प्रबलीकरण तथा पुननिर्माण कार्यलाई तीव्रता प्राथमिकता दिने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यो जानकारी गराउनु भएको छ। उहाँले झाँझरकोट, रूकुम पश्चिम लगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुननिर्माणको कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताउनु भएको छ। अहिलेसम्म सड़क सञ्जालसँग नजोडिएको पालिकाहरूको केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाइने पनि बजेटमा उल्लेख गरिएको छ। अर्थमन्त्री वाग्लेले देशभर जुरूङ्गे पुल निर्माण गर्न 5 अर्ब 14 करोड़ रूपियाँ बजेट विनियोजन गरेको पनि बताउनु भएको छ। यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा आगामी 3 वर्षमा 90% स्वास्थ्य बीमाको दायरामा ल्याइने लक्ष्य राखेको पनि बताइएको छ। सड़क दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गरिने पनि बताइएको छ। नेपाललाई युरोपियली यूको कालोसूचीबाट हटाउन आउँदो पुषभित्रै नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। नेपाललाई यूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न पुषभित्रै प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गरिने पनि बताइएको छ। यस्तै सरकारले गैर आवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमा लगानी गर्ने विदेशी लगानी गर्दा अन्तर्राष्ट्रिय संघ संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनको लागि जम्मा इकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रूपमा लीजमा लिन सक्ने व्यवस्था पनि गरिने बताइएको छ। पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा पनि सुधार गरिने बताइएको छ। यस्तै सरकारले काठमाडौँमा कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिशियल इन्टेलिजेन्स एआई कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाललाई एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरिएको बताउनु भएको छ। उहाँले हजारौं एआई
प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टाण्ड अपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउने पनि उल्लेख गर्नुभएको छ। उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज एक कार्यक्रमको बीच दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गर्नुभयो। उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनैतिक शक्तिको रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभएको छ। पार्टी एकताको सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका सातवटा मुद्दा उल्लेख

मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाबदेह हुने गरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूको सेवा सुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाएको पनि बताउनु भएको छ। साधारण खर्चमा निमितवाहिता कायम गरिने अर्थमन्त्री वागले उल्लेख पनि गर्नुभएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत कर प्रणालीमा वृहत पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि 10 लाख रूपियाँको सीमा तोकिएको छ। साथै व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको पनि बताइएको छ। संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले मध्यम वर्गको विस्तार मार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन कर प्रणालीमा वृहत पुनरावलोकन गरिएको बताउनुभएको छ। यस्तै औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह कम हुने व्यवस्था मिलाइएको पनि बताइएको छ। यस अन्तर्गत 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने विद्यमान 11 तहको भन्सार पुनर्संरचना गरी 7 तहमा सीमित गरिएको छ। यसै गरी अहिले 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको छ। भन्सार बिन्दुमा संकलन हुँदै आएको पूर्वाधार विकास कर सड़क मर्मत तथा सुधार दस्तुर लगायत छरिएका करहरूलाई एकीकृत गरी हरित करमा समाहित गरिएको छ। यस्तै बजेटमा प्राकृतिक व्यक्तिको मृत्यु पश्चात हुने अंशभण्डा हक हस्तान्तरण तथा निकायमा भएको स्वामित्व परिवर्तनको कारण नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 दफा 57 आकर्षित नहुने व्यवस्था गरिएको छ। सूचीबद्ध कम्पनीको धितुपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ करलाई अन्तिम करको रूपमा मान्यता दिने व्यवस्था पनि गरिएको छ। बजेट मार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न उपभोक्ताले डिजिटल माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा बिचक जारी भएकै समयमा मूल्य वृद्धि करमा 10% छूट पाउने व्यवस्था कार्यान्वयन गरिएको छ। मूल्य वृद्धि कर फिर्ता गर्ने प्रणालीलाई पूर्ण रूपमा स्वचालित बनाउने व्यवस्था बजेटमा गरिएको छ। यस्तै वस्तु तथा सेवाको खरिद बिक्रीमा बिचक लिने दिने संस्कृतिलाई प्रोत्साहन गर्न लटरी लगायत आकर्षक कार्यक्रमहरू सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ। सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना अघि बढ़ाउने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै इन्ट्राडे सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणहरूको चरणबद्ध शुरूआत गरिने उल्लेख गर्नुभएको छ। यस्तै पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता वृद्धि प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ। अर्थमन्त्री वाग्लेले सेयर कर्नरिङ इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिने पनि उहाँले उल्लेख गर्नुभएको छ। सरकारले देशभरबाट 14 उत्कृष्ट किसानहरूलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहको बीच राष्ट्रपति रामचन्द्र पौडेलले झनै 2 लाख रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 किसानहरूलाई सम्मान गर्नुभएको छ। सम्मानित हुने किसानहरू पेशागत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानहरूले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह र मनोबल बढ़ेको बताएका छन्। राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। कम्बोडिया सरकारले भिजा अवधि सकिएर पनि बस्दै आएका 602 नेपाली नागरिकहरूको जरिवाना शुल्क मिनाएको गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीहरूको जरिवाना मिनाएको गरेको छ। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिजा अवधि सकिएर बसिरहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेको र भिजाको समयावधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूको लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वन वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकेको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीहरूलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको छ। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ जरिमाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। र अन्त्यमा खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद कवडलमा

आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भएको छ। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जितेको छ। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै नेपालले तेस्रो स्थानमा गएर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएको पछिल्लो 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदविहीन भएको छ। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:15 इरान र काजिकिस्तान खेलिरहेका छन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजिकिस्तानसँग 3-0 सोल सेटमा पराजित भएको थियो। प्रतियोगितामा 8 टोली सहभागी थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स तथा समूह बीमा इरान, किर्गिस्तान, काजिकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। अवस्था हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज, तामाकको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
9: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं। वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं।
10: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
9: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
10: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
9: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
10: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
9: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौ नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: किन आँखा मिचेको मिचे गरेको
11: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाइसिक्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ।
12: राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
11: बुझे।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
13: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
16: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
17: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
18: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हद्दाम बस्यो, त्यति बस्ने
17: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै फैलाइ।
19: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
20: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
21: गत वर्षको रेखा तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 100 करोडको आलु बिक्री भएको थियो।
16: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
17: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दिन चामलसँग ल्याएर भजन गर्ने, मेरो काम के थियो? किसान ल्याउनु पर्दैन देख्नु, किसान नलाग्नु देख्नुको लाग्दैन।
18: एउटा त नियमित बजेट अन्तर्गत 17 अरबको आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
16: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
22: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसुते नवलपुर, रेडियो कावसुते 102.6 मेगाहर्ज कावसुते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँकी रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामरसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: तो आज हामीसँग महेश बन्जारा हुनुहुन्छ, जडीबुटी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, त्यसै गरी जडीबुटी उद्यमी संघ काभ्रेका समेत जिल्ला अध्यक्ष, त्यसै गरी अरेन्जी व्यवसायी महासंघका समेत काभ्रे जिल्ला सचिव हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्दछौँ। महेशजी नमस्कार।
1: हजुर, हजुरलाई पनि नमस्ते छ र सम्पूर्ण किसान र जडीबुटी दुवैको जय होस् भन्न चाहन्छु।
0: आराम हुनुहुन्छ?
1: ठिक छ सर।
0: अहिले व्यस्त पनि हुनुहुन्छ, निकै व्यस्त हुनुहुन्छ है?
1: व्यस्त छ सर। अब खेतीको काम भयो, अब त्यसलाई भण्डारण, त्यसलाई चाहिँ निर्यात गर्ने कुरा, प्रशोधन गर्ने कुरा, अब किसानहरूलाई चाहिँ मोटिभेट गर्ने कुरा, अब विभिन्न ठाउँमा चाहिँ अध्ययन अनुसन्धान गर्न जाने कुरा लगायतको विषयमा अलिक व्यस्त भइहाल्छ।
0: जडीबुटीको उच्च सम्भावना छ, हामीले अगाडि रिपोर्टमा पनि केही कुरा दर्शाउने प्रयास गरेका थियौँ। सम्भावना छ अथवा सम्भावना हुँदै गर्दा पनि जडीबुटी क्षेत्रले भने जस्तो हासिल गर्न सकेको छैन र पछिल्लो समयमा आयुर्वेद क्षेत्र अलिकति जुरुमुराएको, यो स्वास्थ्यको क्षेत्रसँग जोडिएको विषय प्रत्यक्ष भइ नै हाल्यो, त्यसले गर्दा पनि माहौल चाहिँ बनेको देखिन्छ पछिल्लो समयमा। अहिले समग्र जडीबुटीको सम्भावना र आजको अवस्थालाई कसरी आकलन गर्नुहुन्छ यहाँले?
1: अब सम्भावना तपाईँको हिजोदेखि नै यसको निकै ठूलो सम्भावना छ, अलिकति लुकेको सम्भावना यसमा देखिन्छ। जस्तो मानव जन्मेदेखि मृत्यु नहुँदासम्म कुनै न कुनै रूपमा जडीबुटी एक अनुन्यासित सम्बन्ध रहेको छ। अब हाम्रा धर्म, हाम्रा कला, हाम्रा संस्कृति, हाम्रा चाहिँ सम्पूर्ण क्षेत्रमा कुनै न कुनै रूपमा जडीबुटीको संलग्नता छ। अब औषधिको रूपमा हेर्नुहोस्, पर्यावरणको लागि हेर्नुहोस्, अब मानव स्वास्थ्यदेखि लिएर सम्पूर्ण जीवदेखि लिएर सम्पूर्ण यो एउटा चाहिँ प्रकृतिको संरक्षण गर्ने हरेक क्षेत्रबाट चाहिँ जडीबुटीले नै यसको ठूलो महत्व, यसको ठूलो सहयोग गरेको जस्तो मलाई लाग्छ। जडीबुटी आजकल, अब अहिले भनौँ, अहिलेको परिप्रेक्ष्यमा जडीबुटी नै एउटा सबैभन्दा सुरक्षित, सबैभन्दा सस्तो, भरपर्दो र एउटा चाहिँ एउटा आम गरिबहरू भनौँ वा आम एउटा चाहिँ व्यक्तिहरूलाई सबैभन्दा विश्वासिलो र भरपर्दो माध्यम स्वास्थ्यको लागि जडीबुटी नै हो जस्तो मलाई लाग्छ।
0: 50 को दशकसम्म जडीबुटीको पक्कै पनि प्रबल प्रयोग हुन्थ्यो र यो 60 र 70 को दशकमा चाहिँ जडीबुटी अलिकति ओझेलमा पार्न खोजियो अथवा पर्यो। फेरि 80 को दशकमा आउँदै गर्दा अलिकति माहौल बने जस्तो देखिन्छ कि जडीबुटीको क्षेत्र, फेरि पनि यो आकर्षण आयुर्वेद क्षेत्रमा चाहिँ, स्वास्थ्यको क्षेत्रमा पनि, उपचारको क्षेत्रमा पनि आयुर्वेदप्रति जनविश्वास बढेको कारणले पनि अलिकति माहौल देखिन्छ। यद्यपि सरकारबाट अझै ओझेलमा परेको आयुर्वेद क्षेत्र छ,
1: पक्कै पनि अहिलेको परिस्थितिमा विश्व समाजले नै जडीबुटी एउटा के हो भन्ने कुरा चाहिँ यो कोरोना आएदेखि वा भनौँ मान्छेहरूले चाहिँ अलिकति ज्ञान पाएदेखि चाहिँ वास्तवमै जडीबुटी के हो भन्ने कुरा चाहिँ अन्तर्राष्ट्रियदेखि लिएर यही नेपालका चाहिँ व्यक्तिहरू, व्यक्तित्वहरूले पनि यसको महत्व, यसको प्रयोग, यसलाई चाहिँ अझै बुझ्ने, अझै चाहिँ यसप्रति चाहिँ चाख दिने गर्ने गर्नुभएको छ, देखेको पनि छ। मलाई लाग्छ यो एलोपेथीको तुलनामा जडीबुटी नै एउटा सत्यता हो, यसैलाई नै प्रमोट गर्ने र संसारले यसैलाई नै अवलम्बन गर्ने गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: हामीले रिपोर्टमा केही कुरा दर्शाउने प्रयास गरेका थियौँ, जस्तो भारतमा चाहिँ नेपालबाट जडीबुटीको कच्चा पदार्थको रूपमा चाहिँ जुन निर्यात पनि भएको देखिन्छ, केही मात्रामा मात्रै निर्यात चाहिँ कौडीको मूल्यमा र प्रशोधित रूप चाहिँ फेरि आयात भएको पनि भइरहेका पनि छ, यो पनि देखिन्छ। यो प्रशोधित र कच्चा पदार्थमा चाहिँ हुने यो प्रशोधित रूप हामीले बनाउन नसक्दा, त्यसै गरी पछिल्लो समयमा हामीले खपत पनि गर्दै गर्दा फेरि आयात पनि गरेका छौँ, यो अलिकति यो नमिल्दो जस्तो देखिन्छ कि हाम्रो निर्यात पनि भएको देखिन्छ, आयात चाहिँ अत्यधिक मात्रामा भएको देखिन्छ कि यो चाहिँ के कारणले गर्दा रहेछ?
1: पक्कै पनि सबैभन्दा महत्वपूर्ण विषय नै यहीँनिर छ। प्रथम कुरा त हामी स्वयं आफैले नै यसको चाहिँ प्रयोग गर्ने, यसको औषधि बनाउने, साना साना चाहिँ घरेलु उद्योगहरू खोल्ने, जस्तो चाहिँ जडीबुटी औषधिको लागि मात्रै प्रयोग हुन्छ भन्ने विषय होइन। यो चाहिँ तपाईँको अरू धूपहरू बन्छ, यसबाट चाहिँ तपाईँको तेलहरू उत्पादन हुन्छ, कस्मेटिक प्रयोजन, खाद्य प्रयोजन, अब तपाईँको चाहिँ विभिन्न यसका प्रयोजनहरू छन्। ती प्रयोजनहरूको बारेमा चाहिँ हाम्रो नीतिगत तहबाट नै यसलाई चाहिँ एउटा चाहिँ स्कुलको माध्यमबाट, एउटा सिटिभिटी एसटिभीको माध्यमबाट चाहिँ सारा चाहिँ किसानदेखि लिएर सम्पूर्णलाई चाहिँ एउटा यो ज्ञान वृद्धि गर्दै चाहिँ जाने हो भने यसको खपत, यसको महत्व अझै चाहिँ यसको विस्तारित रूप यही नै हुन्छ। जस्तो हामीले बिक्री गरेको चिराइतो इन्डियाले कौडीको मूल्यमा लान्छ र त्यसलाई प्रशोधन गरेर फेरि पिन्स र ट्याब्लेटको रूपमा यही नै चाहिँ बढी मूल्यमा उसैले यही घुमाइरहेको अवस्था छ। त्यो किन छ भन्दाखेरि नीतिगत तहबाट राज्य स्तरबाट पनि जस्तो हामीले चिराइटो चाहिँ अलिकति आफ्नै प्रयोजनको लागि वा व्यापारिक प्रयोजनको लागि बोकेर हिँड्दाखेरि पनि यहाँ डराउनु पर्ने अवस्था अब यहाँनेरि चाहिँ तपाईँको आफ्नै एउटा अनुसन्धान गर्नलाई आफैले यसको चाहिँ प्रयोजनको लागि एउटा राज्य स्तरबाट पनि अलिकति चाहिँ यसको चाहिँ रोकथोक भइरहेको छ जस्तो चाहिँ हामीलाई लाग्छ र यसैको फाइदा उठाएर भारत लगायत अन्य देशहरूले नेपालका चाहिँ यी अमूल्य जडीबुटीहरूलाई चाहिँ उनीहरूले आफ्नो चाहिँ ठूलो रिसर्च ल्याब अनुसन्धान र उहाँ चाहिँ उनीहरूको चाहिँ गरेर यसलाई चाहिँ निरीह जस्तो बनाएको अवस्था छ।
0: जस्तो यहाँले भन्दै गर्दा अब सम्भावना कुराकानी गर्दै गर्दा हाम्रो दिन प्रतिदिन खपत त बढेको छ। अहिले पछिल्लो समयमा हेर्ने भने चाहिँ आयुर्वेद कम्पनीहरू विशेष गरी औषधि उत्पादन गर्ने कम्पनीहरू पनि नेपालमा सञ्चालन हुने क्रम अलि बढेसँगै चाहिँ अलिकति बढी खपत पनि भएको देखिन्छ। यसमा चाहिँ व्यावसायिक सम्भावना पनि देखियो कि यो चाहिँ समृद्धसँग जोड्न सक्ने बलियो आधार पनि देखियो जडीबुटी क्षेत्र।
1: हजुर पक्कै पनि हो, तर मलाई लाग्छ नेपालका आयुर्वेदिक उत्पादक कम्पनीहरू सन्तुष्ट वा खुसी छैनन्,
0: सस्टेन छैनन्,
1: खुसी छैनन्। किन छैनन् भन्दाखेरि एउटा चाहिँ हाम्रो आफ्नै मैले अघि नै अलिकति जोडिहालेँ, एउटा प्रयोग गर्ने कुरामा जस्तो चाहिँ जंगलबाट कुहिएर जाने जडीबुटीलाई चाहिँ कुनै किसान वा मिडिएटरको मार्फत चाहिँ त्यो कम्पनीसम्म पुर्याउने कुरामै यहाँ रोकथोक छ। यहाँ कागजी समस्याका कुरादेखि लिएर त्यसको चाहिँ एकदम सस्टेनेबल त्यस ट्रान्सपोर्टका कुरादेखि लिएर यावत कुरामा चाहिँ अलिकति रोक दिएको जस्तै अवस्थाको कारणले गर्दाखेरि अब यहाँका उत्पादन गर्ने कम्पनीहरूले आफैले चाहिँ ठुला फार्मिङहरू गर्न नसक्नु, कम्पनीहरूले चाहिँ परनिर्भरता इन्डियाका चाहिँ जडीबुटीहरू चाहिँ सहज रूपमा ल्याउन चाहिँ बरु सजिलो, नेपालकै जडीबुटीहरू चाहिँ
0: प्रयोग गर्न
1: गाह्रो भइरहेको अवस्थामा चाहिँ इन्डियाबाट आउने अब जडीबुटीहरू चाहिँ उनीहरूले बढी खपत गरेर आफूलाई चाहिँ एउटा नेपाली जडीबुटी कम्पनी हुँ भन्ने जस्तो साबित गर्न खोजिरहेका छन्। तर हामी यो कुरालाई त्यति धेरै मान्दैनौँ किनभने नेपालका सिस्नो असुरो लगायतका दशौं हजार जडीबुटी कुहिएर जाने इन्डियाबाट चाहिँ आदि माटो र धुलो सहितका जडीबुटी आएर चाहिँ यहाँ बनेका यी औषधिहरू पूर्ण रूपमा नेपाली हुन्, नेपाली उत्पादन हुन् भन्न सकिँदैन।
0: गुणस्तरीयतामा पनि खोट छ त्यसपछि?
1: अब गुणस्तरीयतामा खोट तपाईँको क्वारेन्टाइनदेखि नै छ, एउटा एउटा चाहिँ आफ्नो नेपालको मापदण्डलाई चाहिँ त्यहाँ चाहिँ उल्लङ्घन गरेर तपाईँको कुहिएका धेरै वर्षदेखि स्टक रहेका जडीबुटीहरू चाहिँ भित्रिरहेको पनि अवस्था छ होला। उहाँहरूले पनि आफ्नो आफ्नो कम्पनीमा आइसकेपछि त्यसलाई क्वालिटी मेन्टेनको लागि केही मेहनत त गर्नु होला, तर मलाई लाग्छ ती जडीबुटीहरू आफैले नै यिनै कम्पनीहरूले नेपाल सरकारसँग मिलेर हामी जस्ता व्यवसायीहरूसँग किसानहरूसँग मिलेर यी उत्पादन गरेर न्यून मूल्यमा चाहिँ यी उत्पादन गर्न सकियो भने र यही नेपालकै जडीबुटीहरूलाई चाहिँ प्रयोग गरेर औषधि बनाउन सकियो भने समृद्धिको लागि, देशको लागि, मानव स्वास्थ्यको लागि, यसको संरक्षण प्रवर्धनको लागि हरेक क्षेत्रमा चाहिँ मुख्य भूमिका चाहिँ यिनै कम्पनीहरूले खेल्नुपर्छ जस्तो मलाई लाग्छ।
0: जस्तो ज्यान त्यान यान जस्ता व्यवसायहरूले चाहिँ एउटा किसानले उत्पादन गर्दै गरेको अथवा प्रशोधन गरेर चाहिँ संकलन गरेर ल्याएको चिजहरूलाई पनि यहाँहरूले प्रवर्धन गर्नको लागि, निर्यात गर्नको लागि सपोर्ट गर्नुभएको छ भने आफैहरू पनि विशेष गरी उत्पादनतिर जानुपर्छ, जडीबुटी खेती व्यवसाय कमर्सियल फार्मिङ गर्नुपर्छ भनेर पनि यहाँहरू पनि लाग्नु भएको छ। भनेपछि व्यवसायहरूले ज्यान त्यान चलिराखेको तर राज्यबाट चाहिँ भने जस्तो आयुर्वेद क्षेत्रमा अथवा जडीबुटी क्षेत्रमा चाहिँ भने जस्तो नीति र नजर अन्दाज नभएको देखियो बाहिरबाट हेर्दा चाहिँ हामीले।
1: हजुर पक्कै पनि, अब जस्तो यहाँ चाहिँ बोटानिकल पढाउने, एग्रिकल्चर पढाउने यी ठुला चाहिँ केयुटियु जस्ता चाहिँ युनिभर्सिटी केही गार्डनमा चाहिँ तपाईँका जडीबुटीहरू कुहिएर गइरहेछन् भनेपछि उहाँहरूले चाहिँ के पढाइराख्नु भएको छ होइन? अब जस्तो चाहिँ सिटिबिटी प्राविधिक शिक्षालयहरूमा चाहिँ एउटा आम किसानहरू एउटा चाहिँ हामी जस्तो चाहिँ सर्टिफाइड नभएका भनौँ न हामी एउटा परम्परागत एउटा चाहिँ हाम्रा शास्त्रहरूबाट चाहिँ पाएका ज्ञानहरूको चाहिँ आधारमा हामी यसरी लागिरहेका छौँ, हामीलाई पनि सर्टिफाइड गर्ने कुरा, अब किसानहरूलाई पनि चाहिँ एउटा ट्रेनिङ दिने कुरा, यी यावत कुराहरू देख्दाखेरि तपाईँको लगभग नेपाल सरकारले नै यसमा चाहिँ भूमिका खेल्नुपर्छ। अब तपाईँको किसानहरू अब मरिरहेका छन् किनभने विदेशमै तपाईँको निर्भर छ, औषधि बिउ बिजन सम्पूर्ण मल सबै कुरामा चाहिँ विदेशबाट आयात गरेर एउटा चाहिँ 30-40 रुपियाँ 50 रुपियाँका खेती गरेर किसानहरूलाई कुनै हालतमा पनि यसको बेनिफिट छैन र हामी भन्न चाहन्छौँ किसानहरूलाई पनि सहायक बालीको रूपमा मात्रै भए पनि अमूल्य जडीबुटी हाई भ्यालु भएका जडीबुटी औषधीय गुण भएका जडीबुटीहरूलाई खेती गरेर चाहिँ अगाडि बढ्ने हो भने क्रमशः जडी किसानहरू पनि अगाडि बढ्दै जाने अवस्था छ।
0: यसमा दुई पत्र होइन, जस्तो अहिले ठ्याक्कै हेर्ने भने स्थानीय पालिकाहरूमा चाहिँ कृषि त्यसै गरी पशुपालन लगायत केही मसला बालीहरूमा चाहिँ विभिन्न कार्यक्रमहरूले समेटेको देखिन्छ, तर साँच्चैकै जडीबुटीकै नाम दिएर जडीबुटीको क्षेत्रलाई चाहिँ प्रवर्धन गर्न खोजेको देखिँदैन, पाइँदैन, उहाँहरूको नजर अन्दाज भएन, या चाहिँ जडीबुटीको खोजी नै भएन।
1: मुख्य कुरा त अधिकांशमा एउटा जिम्मेवार पदमा बस्नेहरूमै यसको ज्ञान भएन, उहाँहरू एउटा राजनीतिक पहुँच पावरको हिसाबले जानुभयो होला, तर यसको ज्ञान सहित यसको प्रवर्धन कसरी गर्ने, यसको चाहिँ संरक्षण कसरी गर्ने जाने पनि हजुरले भन्नुभयो जस्तो अलिकति मसला बालीको रूपमा मात्रै ज्ञान भएको यस्ता व्यक्तिहरूले चाहिँ यो परिवर्तन सम्भव छैन। अब मलाई लाग्छ आज 18 वर्षसम्म जडीबुटी क्षेत्रमा पसिना बगाइरहँदा रगत बगाइरहँदाखेरि पनि कुनै पनि मन्त्री भनौँ वा कसैले पनि जडीबुटीको विषयमा 10 मिनट पनि बोलेको वा चाहिँ एकैबद्धताका आवाजहरू चाहिँ हामीले टिभी च्यानलहरूमा सुनेको आजसम्म मैले भेटिनँ। त्यसैले मलाई लाग्छ यो निकै नै यहाँनिर निकै नै अब्सट्याकल छ। अब हामीलाई चाहिँ हाम्रो संस्थागत निर्णय भनौँ वा संस्थागत साथीभाइहरू चाहिँ अब चाहिँ हामी कसैको भर नपरिकन हामी प्रकृतिले दिएको यही माटो यही पानी यही ताप र सूर्यलाई प्रयोग गरेर हामी स्वयं आफै नै सानै ढङ्गबाट भए पनि हामी लाग्छौँ किसानहरूलाई लगाउँछौँ र यसको ज्ञान बाँड्दै जान्छौँ भनेर हामी स्वयं आफै नै अहिले आतुर भइरहेछौँ।
0: अहिले हामीले विशेष गरी संकलन र प्रशोधन गरेका केही जडीबुटीहरू निर्यात पनि भएका छन् र जडीबुटी पनि निर्यात गर्ने बालीको अग्रपङ्क्तिमै आउने बाली हो र यसमा लाग्नेहरू दियोस् सन्तुष्ट पनि छन् है, राम्रै निर्यात गरेका छौँ हामीले है,
1: सन्तुष्ट छन् नि, राज्यले पनि हेर्न सक्छ हाम्रो जिडिपीमा चाहिँ जडीबुटी वा भनौँ कृषि नै प्रमुख स्थानमा छ होइन, कुनै कन्ट्रिब्युसन यो देशमा कसैले गरेका छ भने यही क्षेत्र नै हो, तर आज यही क्षेत्र नै सबैभन्दा उपेक्षामा छ। यसको अर्थ चाहिँ किन यस्तो गरिरहेछ यो जनताको लागि यो किसानको लागि तपाईँको चाहिँ किन यो निर्वाध रूपमा चाहिँ प्रोटेक्टेड जडीबुटीलाई रोकेर अन्य जडीबुटीहरूलाई चाहिँ कुल्याउनुभन्दा त्यसको चाहिँ सदुपयोग गरेर यहीँ चाहिँ खपत गरेर आफ्नो अर्थलाई चाहिँ यहीँ जोगाएर र बढी भएका हाई भ्यालु भएका हाई डिमान्ड भएका कुराहरूलाई चाहिँ निर्यात गरेर किन यो चाहिँ गरिरहेको छैन, त्यति सहज भएको छैन भन्ने कुरामा चाहिँ हामीलाई चिन्ता छ।
0: यहाँहरू व्यवसायहरू चाहिँ अहिले जडीबुटी क्षेत्रमा लाग्ने किसानहरूको आवाजलाई पनि उठाउनु भएको छ सँगै,
1: हजुर सँगै छौँ, हाम्रो अब संस्था निकै ठुलो पनि छ, अब यसमा आबद्ध व्यक्तित्वहरू आफ्नो क्षेत्रबाट आफ्नो ढङ्गबाट लागि पनि राख्नु भएको छ, अब धेरै नयाँ जेनेरेसन पनि यसमा चाहिँ चाख दिएर फलोअपमा हुनुहुन्छ र हामी आफैले पनि विभिन्न ठाउँहरूमा यसका अनुसन्धान खेती परीक्षण आयातित हुने परनिर्भरतामा चाहिँ बस्नुपर्ने अवस्थालाई चाहिँ ब्रेकडाउन गर्न सकिन्छ कि सकिँदैन भनेर त्यस्ता आयातित जडीबुटीहरूलाई हामीले यहाँ पनि धेरै 50 थरीका जडीबुटीहरू चाहिँ अनुसन्धानको रूपमा खेती गरेर एउटा सफल भइसकेका छौँ। अब यो ठुलो फार्मिङ यो ठुलो योजनामा एउटा सङ्घ साधारण संस्थाले मात्रै यो परिवर्तन गर्न असम्भव छ, तर पनि हामी सानै रूपमा भए पनि अगाडि बढ्छौँ।
0: निकै अमूल्य छ, यहाँहरूको प्रयास जारी नै छ। अब यहाँले भने जस्तै व्यावसायिक रूपमा चाहिँ कमर्सियल फार्मिङहरूमा जडीबुटी पनि पछिल्लो समयमा प्र्याक्टिस पनि भएको छ, यो जडीबुटी खेतीमा पनि त्यति धेरै आकर्षण नदेखिएको, तर अब साँच्चै यसरी सम्भावना र बजार छ भन्ने खालको एउटा आधार भयो भने कृषकहरू लाभान्वित हुन्छन् अथवा चाहिँ आकर्षित पनि हुन्छन्।
1: हजुर,
0: जडीबुटी खेती गर्न चाहिँ
1: अब आकर्षण हुँदै नभएको होइन, तर एउटा चाहिँ कस्तुरी मृगले आफ्नो बिना लाई नचिने जस्तो अन्तर्राष्ट्रिय बजारमा निकै ठुलो माग छ जडीबुटी क्षेत्रको, गई पनि रहेको छ जडीबुटीहरू जस्तो युरोपको बजारदेखि लिएर चाइना इन्डिया सबैतिर गइरहेको छ, नगएको होइन, तर उत्पादन पनि यहाँ माग भएका जडीबुटीहरूको उत्पादन पनि कम छ, त्यो कारणले गर्दाखेरि यसको सम्भावना र अवसर अरू क्षेत्रभन्दा सबैभन्दा प्रमुख नै छ मलाई लाग्छ। यो कुरा चाहिँ अब बुझ्नुपर्छ राज्यले, डलर र युरोपमा चाहिँ जडीबुटी बेचेर 40-50 रुपियाँका चाहिँ अन्नबालीहरू हामी विदेशबाट किनेर पनि हामी खान सक्छौँ। हाम्रो भूगोल, हाम्रो यहाँको भौगोलिक अवस्था चाहिँ वास्तवमै जडीबुटी खेती गर्नु भनेर प्रकृतिले हामीलाई दिएको उपहार हो यो भूगोल।
0: संकलन अथवा प्रशोधन गर्दा चाहिँ अलिकति ग्रेडिङ नगर्ने खालको अवस्थाले गर्दा पनि भने जस्तो मूल्य पाउँदैन भनेर पनि बाहिरबाट भनिन्छ कि यो चाहिँ यथार्थ हो?
1: यथार्थ हो, सबै देशको आफ्नो एउटा स्ट्यान्डर्ड हुन्छ, एउटा चाहिँ युरोपको स्ट्यान्डर्ड, तपाईँको अन्य अमेरिका पठाउनु पर्दाखेरि उसको आफ्नो स्ट्यान्डर्ड क्वालिटीको विषयमा विशेष उनीहरूले ध्यान दिन्छन्, र त्यसको लागि चाहिँ अब हामीसँग राज्य स्तरबाट चाहिँ एउटा राम्रो ल्याब भनौँ, यो परीक्षण गर्ने ठाउँ भनौँ, अब ड्राइङ गर्ने युनिट भनौँ, अब त्यसलाई चाहिँ सस्टेनेबल हार्भेस्ट गर्ने टेक्नोलोजीहरू भनौँ, प्रविधि भनौँ, इनफ छैन यहाँ नेपालमा। तसर्थ धेरै स्याम्पलिङहरू हामीले पठाउँदाखेरि पनि तपाईँको उहाँ टेस्टिङ भइसकेपछि रिजेक्ट हुने अवस्था छ, त्यो कारणले गर्दाखेरि पनि अलिकति प्रविधि मैत्री भयो भने र हामीले चाहिँ एउटा ड्राई गर्ने प्रोसेसदेखि लिएर एउटा चाहिँ तपाईँको चाहिँ ग्राइन्डिङ, प्याकेजिङ, ब्रान्डिङ, हरेक कुरामा चाहिँ एउटा उनीहरूलाई क्वालिटी चाहिन्छ विदेशीहरूलाई, यो यसको अभावले पनि अलिकति निर्यात गर्नुमा चाहिँ समस्या
0: छ, कहिले कहीँ रिस्क पनि हुन्छ। जस्तो यहाँले भन्दै गर्दा स्याम्पल एउटा गयो,
1: हजुर
0: ओके भयो, तर स्याम्पल अनुसारको सामान गएन, परिणाम चाहिँ त्यो अनुसारको भेटिएन भने चाहिँ त्यो रिस्क पनि ठुलो रिस्क हुन्छ नि त फेरि।
1: रिस्क हुन्छ सर, अब जस्तो युरोपियन बजारको लागि पठाउनु भनेर म आफै पनि प्रोसेसिङहरू गरिरहेको छु, जस्तो हाम्रो टेक्नोलोजी हामीलाई चाहिने पूर्वाधार त्यो उनीहरूको स्ट्यान्डर्ड मेन्टेन गर्नलाई असमर्थ छौँ, जस्तो ड्राई गर्ने कुरामा चाहिँ एउटा चाहिँ ड्रायर मेसिनहरू, एउटा चाहिँ स्टोर गर्ने चाहिँ यार्डहरू होइन, स्टोरको लागि चिसो तातो तापक्रम मिलाउने मेन्टेन गर्ने एउटा व्यवस्थित ठाउँहरू, अब हार्भेस्ट गर्ने कुरादेखि नै सबै क्षेत्रमा अलिकति नेपालीपन जस्तो भनौँ, एउटा चाहिँ अलिकति हेलसेक्राइ गर्नाले गर्दा वा चाहिँ प्रविधिको अभावले गर्दाखेरि यो समस्या बढी
0: यहाँनिर कमजोर छ, एउटा जानकारी नभएर अवेरनेस नभएर पनि होला, अर्को चाहिँ साँच्चै गुणस्तरीय रूप प्रशोधित रूप चाहिँ राम्रो भयो भने त्यसले मूल्य बढी पाउँछ भन्ने खालको अवेरनेस पनि किसानमा नभएर पनि होला सायद।
1: पक्कै पनि यो ज्ञान नभएर पनि हो, एउटा अवेरनेस हुनुपर्छ र पक्कै पनि प्रोसेसिङ गरिसकेपछि त्यसको भ्यालु एड हुने र मूल्य एड हुने त पक्कै पनि
0: दुई मात्र होइन। अलिकति म व्यक्तिगत कुरामै केन्द्रित गर्न चाहन्छु, यहाँको चाहिँ 20 वर्षदेखि लागिराख्नु भएको छ, अहिले पनि युवा नै हुनुहुन्छ, एउटा सानै उमेरदेखि यो क्षेत्रमा लागेर केही गरौँ न त भन्ने उद्देश्यले यो हुटुटीले चाहिँ यहाँहरू लागिराख्नु भएको छ, यदि व्यक्तिगत रूपमा जडीबुटी क्षेत्रले के दियो र जडीबुटी क्षेत्रलाई के दिए जस्तो लाग्छ?
1: पक्कै पनि आजसम्मका मेरा सबै चिन्तनहरू, सबै परिश्रम, मेहनत, म किसान पनि हो, म किसान हो, मेरो आएर हजुरहरूले हेर्न सक्नुहुन्छ, मैले यो प्रकृतिको लागि यो एउटा चाहिँ जडीबुटी क्षेत्रको लागि गर्वका साथ भन्नुपर्छ, म सन्तुष्ट हुनुपर्छ। पक्कै पनि काभ्रे जिल्लादेखि लिएर काठमाडौँदेखि लिएर अलिक पृथक, अलिक फरक र सबै क्षेत्रको विषयमा चाहिँ ज्ञान आफै पनि लिँदै अरूलाई पनि सिकाउँदै हिँडेको छु भन्ने कुरामा र एक दिन पक्कै पनि यो परिवर्तन हुन्छ भन्ने कुरामा म सन्तुष्ट छु। र चुनौती र यसका समस्या त धेरै नै झेलियो एउटा किसानले कति झेल्नुपर्छ, एउटा आँधी हुरी असिनादेखि प्राकृतिक प्रकोपदेखि एउटा चाहिँ राज्यदेखि सबै क्षेत्रमा यसका समस्याहरू त भनिसाध्य नै छैन, तर पनि यो फरक क्षेत्रमा लागेको कारणले मलाई चाहिँ सन्तुष्ट लागेको छ।
0: यो जडीबुटीले यहाँलाई परिचय पनि दिएको छ र जडीबुटी क्षेत्रलाई पनि सक्दो यहाँले पनि गरिराख्नु भएको छ।
1: हजुर, हामी अझै पनि लाग्छौँ, अब निरन्तरता नै यसमै हुन्छ, हामी विदेश जाने वा अरू क्षेत्रमा लाग्ने यो गर्न असम्भव नै छ मेरो साइडबाट, र अझै पनि गर्नु बाँकी धेरै नै छ। मभन्दा धेरै विज्ञहरू अरू हुनुहुन्छ जसले चाहिँ निरन्तर अब आयुर्वेदिक क्षेत्रमा लाग्ने चिकित्सकहरू अरू उद्योगीहरू किसानहरू सबैलाई सम्मान गर्नुपर्छ, म मात्रैले यो सम्भव छैन होइन। अब तर पनि मैले जति गरेको छु, मैले एउटा चाहिँ एउटा गलत काम गर्नुभन्दा एउटा चाहिँ एउटा तमगुणी काम गर्नुभन्दा एउटा दिव्य काम गरेको जस्तो लाग्छ मलाई, र मैले यो क्षेत्रबाट पनि म आफूले पनि एउटा स्वास्थ्यको लागि एउटा चाहिँ आफ्नो चल्नको लागि भनौँ वा आफ्नो जीविकोपार्जनको लागि सबै कुरा नै यसमा निष्पन्न भएको छ।
0: सन्तुष्ट हुनुहुन्छ?
1: सन्तुष्ट छ। अब कमाईले भन्दा पनि यो फरक क्षेत्रमा आफू लागेर केही ज्ञानका कुरा सिक्ने केही दिने यो विषयकोलाई चाहिँ म सन्तुष्ट।
0: कमाई पनि भित्रै छ पक्कै पनि। अलिकति आयात निर्यातका कुराकानी गरौँ। जस्तो हामीले आयात पनि गरेका छौँ, मैले अगाडि पनि भने यहाँले पनि स्वीकार्नुभयो, अनि निर्यात पनि हामी गरेका छौँ। कस्ता खालका जडीबुटीहरू चाहिँ हामीले निर्यात गरेका छौँ र कस्ता खालका जडीबुटी आयात गरेका छौँ, यो पनि अलिकति यो औषधमा चाहिँ बताइदिनु।
1: हामीले अमूल्य जडीबुटीहरू निर्यात गरेका छ होइन, तर मूल्य यहाँ भ्यालुको हिसाबले चाहिँ अमूल्य हो, तर आएको हिसाबले चाहिँ न्यून होइन। अब त्यही जडीबुटीहरूलाई चाहिँ यिनै चाहिँ तपाईँको प्रशोधन गरेर औषधिको रूपमा, मसलाको रूपमा, तेलको रूपमा यिनै खपत गर्न सक्यो भने ती ठुला ठुला चाहिँ फार्मासिस्टबाट किन्न पर्ने औषधिहरू हामीले चाहिँ बन्द गर्दै हुन्छ। मलाई चाहिँ यति कुरामा विश्वास छ, त्यो औषधि किन्ने लगानी यही क्षेत्रमा चाहिँ लगाउने हो भने चाहिँ तपाईँको स्वास्थ्य भनौँ, अब हाम्रा धर्मकलाको लागि चाहिने सामग्री भनौँ, हरेक कुरामा चाहिँ जडीबुटी क्षेत्र यहाँ खपत गर्नुपर्ने भन्दा पनि यहीँ प्रयोग गर्नुपर्ने, यहीँ चाहिँ हामीले चाहिँ आयातलाई विशेष गरेर यहीँ भएका चिजबिजहरूलाई चाहिँ यसको संरक्षण प्रवर्धन
0: गर्नुपर्ने भन्ने यहाँको सन्देश पनि रह्यो। अनि जस्तो उदाहरणको रूपमा लिँदा चाहिँ कस्ता जडीबुटीहरू हामी निर्यात गरेका छौँ?
1: निर्यात हुने कुरामा जस्तो नेपालबाट ठुलो मात्रामा जाने भनेको चिराइटो भयो, अलैँची भयो, तपाईँको यो तेजपत्ताहरू, तपाईँको चाहिँ अब निर्मसी भनौँ, पदमसालहरू, अब तपाईँको चाहिँ धेरै कुराहरू जान्छ, धेरै नै जान्छ इन्डिया र चाइनामा चाहिँ। अब अरू देशमा चाहिँ अलिकति हाई भ्यालु भएका र एकदम यस्तो यो अश्वगन्धाहरू, सर्पगन्धाहरू, यस्ता चिजबिजहरू चाहिँ बढी जान्छ,
0: गइराखेको छ।
1: टिमुर भयो, सिल्टिमुर भयो, यी चिजबिजहरू चाहिँ बढी जान्छ।
0: अनि आयात हुने
1: आयात
0: प्रस्तुत भएर आउँछ नि,
1: प्रस्तुत भएर पनि आउँछन्, जस्तो अब यहीँ नै जस्तो डाबर भयो, यो बैद्यनाथहरू भए, अब यिनीहरूले नै यहाँ प्रभुत्व जमाएर बसेका छन्। नेपाली कम्पनीहरू चाहिँ कच्चा सामान मगाएर पनि त्यहाँ कम्पिटिसन गर्न सक्ने अवस्था छैन। अब आयात हुने कुरामा चाहिँ जस्तो मिसोट भयो, अश्वगन्धा भयो, बिधारी कण्ठ भयो, उताबाट त मलाई लाग्छ 60% आयात भइरहेको निर्भर छ।
0: आयात घटाउँदै हाम्रो निर्यात बढाउँदै व्यापार घाटालाई अथवा चाहिँ आयातलाई प्रतिस्थापन गर्न सक्ने आधार चाहिँ छन् है, यसको लागि के हुनु पर्यो सरकार?
1: यो अहिलेको यो अवस्थामा घटीमा पनि तपाईँको 80% आयातलाई चाहिँ विस्थापन गर्न सकिन्छ, किनभने हाम्रो जग्गा जमिनहरू अब यसरी बाँझो राखेर राज्यले नै चाहिँ सार्वजनिक हो यो सरकारको हो भनेर हडपेर एउटा चाहिँ किसानलाई झन गरिब बनाएर सुकुम्बासी बनाएर गर्नुभन्दा राज्यले नै चाहिँ लिजको रूपमा होइन एउटा चाहिँ ल तपाईँहरू गर्नुहोस् भनेर चाहिँ एउटा हामीलाई जिम्मेवारी दिने हो भने पक्कै पनि हामी यो राज्यको लागि एउटा राम्रो रिजल्ट निकाल्न सक्छौँ।
0: यहाँले एउटा व्यवसाय क्षेत्रमा चाहिँ आवाज उठाउने काम पनि सँगै गर्नुभएको छ, अर्को चाहिँ यहाँले व्यावसायिक रूपमा जडीबुटी खेतीमा पनि संलग्न हुनुभएको छ, अन्यहरूलाई जागरूक गर्ने काम पनि गर्नुभएको छ, अहिले के के रोप्नु भएको छ, के लगाउनु भएको छ?
1: अब अहिले लगाएको चाहिँ विशेष मैले फोकस गरेको चाहिँ टिमहरू हो, सफल उत्पादन पनि भइसकेको छ काभ्रेमा, त्यसको अलावा सिजनका जडीबुटीहरू सिजन वाइज लगाउनु पर्ने जडीबुटीहरू चाहिँ कालो जिरा, तुलसी, तपाईँको यो गोरखमुन्डी लगायत अब बाबरी, बोझो, यस्ता सिजन वाइज जडीबुटीहरू चाहिँ अब लगाउने सिजन आउँदैछ, अब यो असारदेखि त्यसको तयारी पनि भइरहेछ। अब लङ क्रप रूपमा भनौँ अब तेजपत्ता र टिमुर नै मुख्य हो
0: खेती गरिराख्नुभएको छ। जस्तो यसरी खेती गर्दै गर्दा सङ्कलन गर्ने अथवा अरू किसानहरूसँग जोडिनु भन्दा आफ्नै उत्पादनलाई निर्यात पनि गर्न सकिने हो, मुनाफा पनि राम्रो हुने हो आफैले उत्पादन गर्दा।
1: होइन, म आफूले मात्र गरेको छैन, मेरो भेगमा, मेरो क्षेत्रमा मेरा आफन्तहरू, अन्य कृषकहरू सबैलाई मैले सिकाएको छु, उहाँहरूले पनि थोर बहुत उहाँहरूले पनि गर्नुभएको छ, क्रमशः बिस्तारै मेरो क्षेत्रमा, मेरो गाउँ वा भनौँ मेरो क्षेत्र जडीबुटी मैले नै भन्दै गएको छ,
0: सामूहिक क्षेत्रमा सामूहिक रूपमै काम गर्न लगाउन
1: गरिरहेको छ।
0: जस प्रविधि र उहाँहरूलाई चाहिँ एउटा अवेरनेस, यो बजारका कुराहरूमा पनि यहाँहरूले ग्यारेन्टी साथै हुन्छ भनेर पनि यहाँहरूले पक्कै पनि यो प्रविधि पनि अगाडि जोड्नु भएको।
1: हजुर, एकदम हामीलाई उहाँलाई उहाँहरूलाई चाहिने टेक्निकल सपोर्ट भनौँ, उहाँले उत्पादन गरेका जडीबुटीहरूलाई चाहिँ बाई ब्याक ग्यारेन्टी भनौँ, यस्ता कुराहरूमा चाहिँ विशेष उहाँहरूलाई हामीले फोकस गरेका छौँ र उहाँहरू सन्तुष्ट पनि हुनुहुन्छ। एउटा 40 रुपियाँको मकै बेच्नुभन्दा चाहिँ 1000 रुपियाँको टिमुर बेच्न र त्यो अन्तर्जातीय बाली पनि गर्न मिल्ने, टिमुरको खेतीसँगै अरू बाली पनि गर्न मिल्ने, यसरी डबल आमदामीको रूपमा उहाँहरू सन्तुष्ट हुनुहुन्छ।
0: अब हामी कुराकानीको अन्तिम खण्डमा पनि छ, अलिकति यो सामूहिकतामा जोडिनु भएको छ, एउटा साङ्गठनिक रूपमा पनि जोडिनु भएको छ, यहाँ चाहिँ अलैँची व्यवसाय महासंघको समेत काभ्रे जिल्लाको सचिव पनि हुनुहुन्छ, यो संगठनहरूलाई पनि सँगसँगै लानु भएको छ र व्यावसायिक रूपमा पनि अगाडि बढाउनु भएको छ र जडीबुटी क्षेत्रमा काम गर्नेहरूको आवाज बन्दै पनि आउनु भएको छ। जडीबुटी क्षेत्रमा के कस्ता समस्या रहेछन् र यो खबरदारीको लागि यहाँहरूको प्रयास कस्तो छ अहिले पछिल्लो समयको चाहिँ?
1: एउटा हिसाबले हामी अत्यन्त निराश पनि भइसक्यौँ, यो राज्यमा धेरै पटक विभिन्न मन्त्रालयदेखि लिएर विभागदेखि लिएर हरेक फोरमहरूमा धेरै पटक मिटिङहरू गए, कुरा भए, तर यो नीतिगत ढङ्गमा ठुलो सुधार हुन सकेको छैन। केही केही सुधारहरू त भएका छन्, पक्कै पनि भएका छन्। अब एउटा चाहिँ हामीले हाम्रो संस्था पनि एउटा राज्यको अभिनन्द जस्तो होस्, पहिला चाहिँ हामी आफै आफ्ना किसानहरू र हामी आफैबाट चाहिँ यसको परिवर्तन चाहिँ देखाउने हिसाबले हामी अगाडि बढिरहेका छौँ।
0: अन्तिम भन्नुहुन्छ के सन्देश दिन चाहन्छ?
1: अब सम्पूर्ण किसानहरू, बेरोजगारहरू आउनुहोस् जडीबुटी क्षेत्रमा, यो पक्कै पनि एउटा परम्परागत बालीहरू भन्दा यसको चाहिँ डिमाण्ड, यसको चाहिँ भ्यालु बढी छ, अवश्य पनि यसको संरक्षण र प्रवर्धनमा ध्यान दिएर आउने बेरोजगारहरूलाई चाहिँ एउटा स्वावलम्बी भएर एउटा देशको लागि नै योगदान पुर्याउने एउटा चाहिँ यो अवसर पनि हो। आउनुहोस् तपाईँहरू विदेश जानुभन्दा, अर्काको लागि मेहनत गर्नुभन्दा यही क्षेत्रमा हामी राज्यलाई घछ्याउँ, गुहारौँ, उहाँहरूलाई गुनासो गरौँ र यहीँ भएका जमिनहरूलाई सदुपयोग गर्दै एउटा डलर र युरोमा जडीबुटी बेचेर चाहिँ देशलाई समृद्ध बनाउने, एउटा चाहिँ किसानलाई खुसी बनाउने कुरामा हामी सबै लागौँ भन्ने कुराको जानकारी गराउन चाहन्छु।
0: हुन्छ महेश सर, हामीलाई अमूल्य समय दिनुभयो, अमूल्य सुझाव र यो क्षेत्रमा लाग्ने व्यवसायहरूको समेत आवाजलाई जस्ताको तस्तै साट्नुभयो, हामी धेरै आभार छौँ, कृतज्ञ गर्दै बिदा गर्न चाहन्छु।
1: हजुरलाई पनि र सम्पूर्णलाई पनि म धन्यवाद भन्न चाहन्छु, यहाँसम्म बोलाएर जडीबुटी क्षेत्रको विषयमा यो च्यानल मार्फत चाहिँ संसारभरि र नेपालीलाई पनि यसको जानकारी गराइदिनु भएकोमा विशेष रूपमा पूर्ण टिम तपाईँहरूलाई पनि धन्यवाद गर्न चाहन्छु।
0: हुन्छ, अहिले बिदा गर्छु। हजुर, हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो जडीबुटी व्यवसाय संघ नेपालका केन्द्रीय उपाध्यक्ष, त्यसै गरी जडीबुटी उद्यमी संघ काभ्रेका जिल्ला अध्यक्ष तथा अलैँची व्यवसाय संघ महासंघका काभ्रे जिल्ला सचिव समेत हुनुहुन्थ्यो महेश बन्जारा। करिब 2 दशक अर्थात 20 वर्षदेखि जडीबुटीको क्षेत्रमा काम गर्दै उत्पादनदेखि प्रशोधनदेखि विशेष गरी निर्यातमा पनि संलग्न हुँदै व्यवसायहरूको आवाज समेत बुलन्द गराउँदै आउनुभएका व्यक्ति समेत हुनुहुन्थ्यो, महेश बन्दराज्यू, उहाँलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन् भने अथवा अन्यहरू छन् भने हामी सम्बन्धित विज्ञ सम्बन्धी निकाय मार्फत निशुल्क रूपमा तीव्र गतिमा
2: साझको 7 बजे हजुरको रेडियो

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: के तपाईलाई बाबासिर, भगन्दर, हाइड्रोसिल र फिसरको समस्या छ? यदि छ भने सूर्य पाइल्स क्लिनिकमा आउनुहोस्। यहाँ डाक्टर अमरेन्द्र पण्डितद्वारा बाबासिर, भगन्दर, हाइड्रोसिल र फिसरको बिना अपरेसनको ग्यारेन्टीको साथ उपचार गरिन्छ।
1: पाइल्समा मलद्वारबाट रगत आउनु, दिशाको समयमा मलद्वार बाहिर आउनु, चिलाउने, दुख्ने, पोल्ने, कब्जियत लगायत उपचार गरिन्छ। फिस्टुलामा मलद्वारको छेउबाट 2 र 3 अंगुलीको बीच फोका घाउ हुनु, पिप आउनु र रगत आउनु यसको लक्षण हो। विशेषज्ञ चिकित्सकद्वारा महिला र पुरुषको बाबासिरका सम्पूर्ण उपचार गरिन्छ। हाइड्रोसिलमा अण्डकोषमा पानी जम्नु, पुरानो भन्दा पुरानो, सानो र ठूलो अण्डकोषको पनि ग्यारेन्टीको साथ उपचार गरिन्छ। गुप्त रोग र कमजोरी, नामर्दी, शुक्राणुको कमी, स्वप्न दोष इत्यादिको पनि उपचार गरिन्छ। डाक्टर अमरेन्द्र पण्डित, नम्बर 600।
2: बिरामी जाँच्ने समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म।
0: महिला र पुरुषको बाबासिरका सम्पूर्ण उपचार ग्यारेन्टीको साथ गरिन्छ। पेट सम्बन्धी रोगहरू जस्तै अल्सर, ग्यास्ट्रिक, जन्डिस र लिभर रोगहरू, पुरानो गेठिया, बाथ रोग, नसा च्याप्पेको, ढाड दुखेको, स्त्री सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, योनि मार्गमा चिलाउने, छाला सम्बन्धी रोगहरू, प्रेसर, सुगर तथा पुरानो भन्दा पुरानो रोगहरूको उपचार गरिन्छ।
3: सूर्य पाइल्स क्लिनिक महोत्तरी जिल्ला बर्दीवास सिन्धुली रोड विनायक बनचुट पाजी प्यालेसको उत्तरपट्टि, श्री देउराली माध्यमिक स्कूलको दक्षिणपट्टि। सम्पर्क नम्बर 9806322554, 9806322554।
4: यहाँ विभिन्न आयुर्वेदिक विधिद्वारा 100% ग्यारेन्टीका साथ उपचार गरिन्छ।
5: बच्चा जन्मेका घण्टाभित्रै आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन। कन्ठै भो, अब त कन्ठै भो
6: होइन के कन्ठै भो भन्छ यो?
5: सबैले कन्ठै गर्नुपर्ने रहेछ आमा। बच्चा जन्मेको 1 घण्टाभित्रै आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन।
6: हो त,
7: बच्चालाई जन्मेको 1 घण्टाभित्र जति सक्दो छिट्टो आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै खुवाऊ। आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरूका साथै पानी पनि हुन्छ, त्यसैले बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु पर्दैन।
8: प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, रामेछाप, बागमती प्रदेश।
9: भन्छिनामा परिवारकै स्वास्थ्यका लागि

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा, रूखका फुकुवा, खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने, भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21.24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढ़ी हिस्सा चालू खर्चमा छुट्याइएको छ। चालू खर्चतर्फ 12.70 अर्ब 58 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8% हो। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्चतर्फ भने 4.31 अर्ब 10 करोड़ रूपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4.22 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6.57 अर्ब रूपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2.47 अर्ब 28 करोड़ रूपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4.10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1.64 अर्ब 11 करोड़ रूपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, शहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21.24 अर्ब 34 करोड़ रूपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा शहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। शहरी विकासतर्फ मात्रै 2.86 अर्ब 48 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37 अर्ब 17 करोड़ रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32.46 अर्ब रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3.63 अर्ब रूपियाँ छुट्याइएको छ। यस्तै खेलकुद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्यसहित बजेटमा 4.03 अर्ब रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढ़ेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
5: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
4: यसअघि आर्थिक वर्ष 2079-80 मा 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाण्डुको सिउचारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना प्रतिष्ठित शोधकर्तालाई फेलोशिप प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
6: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो होइन, मन्त्रालय एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ। अब भन्नुलाई त होइन,
4: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आईटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
6: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ। किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउन थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि, माइक्रोसफ्टको छ, मिटाको छ। सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
4: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाइ छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
7: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने, विगतमा स्थापित दलहरूले ऋण बढी उठाए, देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो, ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने, ऋण निकाल्ने अनि त्यसको ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो, यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाण्डुको टोडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने प्रतिशत जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दहाल,
8: मौसमको कुरा गर्नु पर्दाखेरि कोशी मधेस बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ। र साथसाथै अब यति बेलाको जुन पानी पर्ने कुरा गर्नु पर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नु पर्दाखेरि चाहिँ पछिल्लो एक घण्टाको विवरण अनुसार कर्णाली सुदूरपश्चिम र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसम बारे कुरा गर्नु पर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै चाहिँ सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
4: साझा खबरमा अब खेल खबर। सरकारले आगामी तीन वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर, लाहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्ला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
3: पाल्पाको निस्तीबाट रैथाने सेतोसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
9: पहिला मूल्य पाइनथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
3: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 तीन महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। CIN ले आज आफ्नो 18 स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ। समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था, विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै सीआईएनलाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ। 10 महिनामा मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सिमी आयात गरेको छ। तर पाल्पाको निस्ती गाउँपालिका 5 भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ। त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढ़ी युरोप मात्र निर्यात भएको छ। यसले किसानमा नयाँ आशा जगाएको छ।
15: निस्ती 5 गीता गाहाले यस वर्ष मात्रै करिब 1,00,000 रूपियाँ बराबरको सिमी बेच्नुभयो। घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ।
16: घर खर्च खाने पर्यो, होइन, जन खर्च गर्न पर्यो, त्यही सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ, अनि फेरि सबै ठिकै छ, बेच्नलाई गाह्रो छैन।
15: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मंगिरमा भित्रिन्छ। मकै सँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ। किसान विष्णुमाया सिंहजाली सिमी बेचेर आएको पैसाले बालबालिकाको पढाइदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ।
16: छोराछोरीलाई पढाउन एकदमै बचत गरिन्छ, अनि त्यो बचत गरेर छोराछोरीलाई पढाउनलाई उस गर्नलाई निकालेर गरिन्छ।
15: निस्ती पासकै ढुङ्गाना बेसी कि नारायणी ढुङ्गानाले 2 वर्ष अघि मात्रै सिमी खेती शुरू गर्नु भएको हो। 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रूपियाँमा सिमी बिक्री गर्नुभयो। सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ।
9: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु। पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
15: गलदा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ। सहकारी की अध्यक्ष अमाया मसाङ्गीका अनुसार यस वर्ष नेदरल्याण्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80 लाख रूपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ। विषादी प्रयोग नगरी उत्पादन गरिएको गलधाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ। यही कारण यहाँको सिमीले अर्गानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ।
16: हाम्रो एउटा सिरियस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुफ गरेपछि विदेश पनि पठाउने गरेका छौँ र हामीले यो काम विगत 2 वर्षदेखि गरिराखेका छौँ।
15: अहिले गलधाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 देखि 2 लाख रूपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रिमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो।
17: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो।
3: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण, विश्लेषण बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32,46 करोड़ रूपियाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्ष 2082-83 करिब 57,48 करोड़ रूपियाँ छुट्याइएको थियो। उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ।
19: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्ले कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ।
5: कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ।
19: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2 करोड रूपियाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ मल सिंचाई विद्युत दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
5: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पायलट कार्यक्रमको तयारी गरेको छु।
19: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढाएर 32.46 अर्ब रूपियाँ पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
5: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32.46 अर्ब पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ।
19: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब रूपियाँ विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमिनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2.07 अर्ब विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ।
19: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
17: परदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइया छ संवैधानिक हिसाबले भने, अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कानुनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
19: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थ परक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
20: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानूनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेका छ, त्यो कुरा त्यस्ती कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
4: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
20: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालु आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालु खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढङ्गले शब्दमा भनिएको छ त्यो ढङ्गको आर्थिक वृद्धि चाहिँ हुँदैन।
19: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थ परको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थ परक छ?
20: अब अलि यथार्थ परक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठुलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
19: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौँ नि त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
20: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएको छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, तर मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम दस लाख र बाह्र लाख बनाऊ भनेको त्यो कुरा आएको छ, त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दरलाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा सहभागी करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिक करमा पनि दुईटा दर गरौँ भनेर मैले भनिराखेको, तर त्यसो भने अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
3: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्ष दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: रेडियो पाव घटना विषयको सशक्त संवाद
0: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: डाक्टर दिनलाम दंगालज्यू म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
3: हस् यहाँलाई धन्यवाद।
2: पूर्व योजना अनुसार तपाईँ हामी सल्लाहमा थियौं, बजेटलाई तपाईँले हामीले सल्लै नगरे पनि पक्का पक्की सावधानी पूर्वक ध्यान दिएरै पक्का सुन्नु भएको छ। मसिनो गरी हेर्दा अब यसको आकारदेखि स्रोतसम्म र लक्ष्यसम्मको कुरा एक लाइन टिप्पणी सुनौ अनि त्यस पछाडि विषय विषयमा छिरौं।
3: यस्तो छ, यो चाहिँ कस्तो हुन्छ भने हरेक सरकारले ल्याएको बजेटलाई कस्तो छ भनेर हेर्ने गर्दाखेरि अहिले पनि हामीले कस्तो छ भनेर हेर्यौं। यदि आफैले ल्याएको बजेट सरकारले आफै कार्यान्वयन गर्न सको भने त्यो राम्रो हुन्छ एक लाइनमा। त्यसले गर्दा अहिले ल्याएको बजेट पनि सरकारले कार्यान्वयन गर्यो भने यसले नेपाललाई उल्टो दिशातिर लाँदैन, सुल्टो दिशातिरै लान्छ, अथवा नेपाललाई नकारात्मक दिशातिर लाँदैन, सकारात्मक दिशातिरै लान्छ भन्ने लाग्छ मलाई।
2: यो
3: शब्दमा भन्नुपर्दा
2: बजेटको आकार लक्ष्य आदिलाई तपाईँ कसरी टिप्पणी गर्नुहुन्छ? यो क्रममा हो, निरन्तरता हो वा अरू केही?
3: यस्तो हो, बजेटको आकार र प्रस्तुतिकरण कतिपय तपाईँ त्यहाँ राखेका प्रावधानहरू हेर्नुभयो भने चाहिँ यो बजेट एक किसिमको झिल्के बजेट पनि भन्न सकिन्छ यसलाई।
2: झिल्के
3: र अर्को कुरा चाहिँ के छ भने केही केही यसमा सकारात्मक कुराहरू पनि आएका छन्, किनभने सबै कुराहरू खराब भएर बजेट कहिले पनि बन्दैन र अत्यन्तै राम्रो अवस्था पनि हुँदैन। बजेटहरू एभरेज भन्दा अलिकति माथि हुन्छन् र यो बजेट पनि एभरेज भन्दा माथि नै देखिन्छ। जस्तै तपाईँलाई मैले एउटा उदाहरण दिउँ, सबभन्दा पहिला आकारबाट तपाईँले कुरा गर्नुहुन्छ भने अघिल्लो वर्षको बजेट चाहिँ 19.64 अर्बको थियो, होइन? त्योभन्दा अघिल्लो वर्ष 18.60 अर्बको, अघिल्लो वर्ष 17.51 अर्ब, त्योभन्दा अघिल्लो वर्ष 17.93 अर्ब। मैले यहाँ के भन्न खोजेँ भने पालमा त्यस्तो ठूलो चाहिँ आर्थिक रूपमा कुनै पनि सकारात्मक दिशातिर नगइरहेको सन्दर्भमा बजेटको एउटा ट्रेन्ड जुन तपाईँ अहिले मैले तपाईँलाई पढेर सुनाएँ, यो चाहिँ एक खर्बको फरकमा अथवा 50 अर्बको फरकमा आएको बेला यो एकैचोटि 25% जुन परिवर्तन आयो, त्यसले गर्दाखेरि यो चाहिँ अलिकति मैले झिल्के त्यो अर्थमा भनेको कि अलिकति बेलुन फुले जस्तो देखिने र कार्यान्वयनमा अलिकति लान गाह्रो हुन्छ कि जस्तो देखिने। सरकारका जुन कार्यक्रमहरू छन् बजेटभित्र, ती कतिपय सकारात्मक छन्, कतिपय चाहिँ यो चाहिँ पार्टीकरण भए जस्ता देखिन्छन्, कतिपय पुरानै र पहिल्यै आउनेदेखि आइसकेका छन् भने कतिपय अलिक हावादारी टाइप्सका पनि छन्, त्यो मिश्रित छ। तर यो आकारलाई तपाईँले भनेको जस्तो एकछि यसरी 25% नपुगाउन पाएको भएदेखि यो कार्यान्वयन गर्न सजिलो हुन्थ्यो र अहिले हाम्रो विश्लेषणको क्रममा आउला जुन जुन कुराहरू सकारात्मक छन् ती सकारात्मक कुराहरू कार्यान्वयन गर्न सकिन्थ्यो र केही न केही जनताका अपेक्षा पूरा हुन्थे भन्ने लाग्छ मलाई आकारको सन्दर्भ।
2: हजुर,
3: अब जहाँसम्म तपाईँ राजस्वको कुरा गर्नुहुन्छ, म राजस्वको विद्यार्थी भएको हिसाबले जुन 14.5 अर्ब 31 करोडको राजस्व संकलनको लक्ष्य राखेको छ उहाँले ल्याएको कर नीतिको आधारमा मलाई लाग्छ यो 14.5 अर्ब 31 करोडको राजस्व उठाउन निकै मुस्किल पर्छ, किनभने अहिलेको पनि हाम्रो 11 खर्ब बराबरको हो एउटा। अर्को कुरा, जहाँसम्म 7% आर्थिक वृद्धि दर छ यो त म सम्भवै देख्दिनँ, किनभने तपाईँ 4.31 अर्ब 10 करोडको पुँजीगत खर्च छुट्याएर त्यसमा पनि अहिले सरकारले यही सरकारले 25% भन्दा माथि चाहिँ त्यो पुँजीगत खर्च गर्न सकेको छैन भने 7% आर्थिक वृद्धि त कसरी सम्भव हुन्छ र? त्यसकारण छोटकरीमा यसलाई मैले यसरी लिएँ भने अब यो ऋण आन्तरिक ऋणको कुरा छ,
2: हजुर,
3: यो पनि त्यति सहज होला जस्तो, आन्तरिक ऋण 4 खर्ब 10 अर्ब त उठाउन त्यति सजिलो होइन, वैदेशिक ऋण त लगभग उसले उठाउनु ल्याउनै सुरु गरिसकेका छ, त्यसमा त शंका छैन।
2: अब कार्यक्रम वाइज चाहिँ जो नयाँ उत्साह उमङ्ग र क्रमभङ्गताले हेर्दा कति नयाँ आइडियाका साथ कस्ता कार्यक्रमहरू देख्नुहुन्छ?
3: यस्तो हुन्छ, प्रस्तुतिकरण चाहिँ उहाँको एकदम नौलो ढङ्गको छ, त्यसमा खासै अब विशेष त्यसलाई टिप्पणी गर्नुपर्ने अवस्था छैन। एउटा अर्थशास्त्रको अब्बल विद्यार्थीले प्रस्तुत गरेको जस्तो गरिकनको प्रस्तुतिकरण देखिन्छ पहिलो कुरा
2: हजुर
3: दोस्रो कुरा केही केही कुराहरू चाहिँ हामीलाई चाहिएका हामीलाई अहिले चाहिएका नेपालले आवश्यकता ठानेका र धेरै पहिलादेखि हामीले अर्थमन्त्रीहरूले कुरा गरिदिउन् भनेका नगरिएका र अहिले गरिएका कुराहरू सकारात्मकबाटै सुरु गर्न मन लाग्यो
2: हजुर
3: सबैभन्दा पहिला यो चाहिँ जुन करको सीमा छ
2: हजुर
3: यद्यपि करको सीमाले राजस्व संकलनमा नकारात्मक असर त गर्ला तर यो जुन 10 लाख करको सीमा भनेर नयाँ ल्याइयो नयाँ त होइन अलि धेरै बढाइयो यसलाई मैले आफैमा सकारात्मक रूपले लिएको छु
2: किनकि मध्यम वर्गको बाहुल्यता छ मध्यम वर्ग लक्षित कार्यक्रम आउनु भनेको त धेरै राहतको कुरा
3: हो
2: नि होइन
3: हो त्यो अर्थमा किनभने नेपाली मध्यम वर्ग नेपालीहरू बढी छन्
2: र त्यो मध्यम वर्ग चाहिँ जहिले कि पुछारको कि माथिल्लो लाभान्वित हुन्छ यसपटक अलिक बढी फोकस भएर मध्यम वर्ग आयो
3: त्यसको अर्को सकारात्मक पक्ष पनि छ यदि मध्यम वर्गलाई सकारात्मक रूपले नेपालमै बस्ने वातावरण र विदेश जाने वातावरणको अन्त्य र लगानी गर्ने अवस्थासम्म पुर्याउनको लागि यो 10 करोडको हामीले कुरा गरिरहेका सरी 10 लाखको जुन कुरा गरिरहेछौँ यो एउटा सकारात्मक छ दोस्रो कुरा यो कृषिमा सधैँ तपाईँले र मैले उठाउने गरेको एउटा कुरा आइरहेछ तपाईँले त्यसलाई कति ध्यान दिनु मैले त्यो ध्यान दिएँ
2: हजुर
3: कृषि पेसा कहिले पनि सम्मानजनक भएन यस्तो अहिले पनि खेती नै गरेर बसेका छ अथवा एउटा पनि नेपालीले कृषिमा सपना देखेको हुँदैन यहाँ चाहिँ के हुन्छ त भने डक्टर हुने वकिल हुने यस्तै यस्तै सपना हुन्छन् त्यसकारण यो सम्मानजनक र लाभमुखी उद्योगको विकास गर्ने भन्ने चाहिँ मलाई अत्यन्तै सकारात्मक लाग्यो यदि कार्यान्वयन गरिदिए भने
2: हजुर
3: म करको विद्यार्थी करको विद्यावारिधी भए पनि मेरो अध्ययन कृषि पनि हो त्यसकारण पनि यो सबैभन्दा चाँडो गरिदियोस् यसको इम्प्याक्ट के पर्छ भने 24% योगदान अर्थतन्त्रमा दिइराखेको कृषिमा जुन विदेश पलायनको अहिलेको चैत महिनामा मात्रै 62,000 बाहिर गए यसलाई रोक्ने सबैभन्दा राम्रो माध्यम कृषि हुन्छ र हाम्रो पहुँच पनि कृषिमा तुरन्तै हुने भएको कारणले यो बुदालाई मैले अत्यन्तै सकारात्मक बुदाको रूपमा पनि लिएको छु अब यी यसका सकारात्मक कुराहरू भए अरू पनि जस्तै रोजगारी सृजनाका कुरा गरेको छ अनि अर्को कुरा चाहिँ मलाई त्यो वनको काठको कुरा छ
2: हजुर
3: वनको काठ यति धेरै कुहिएर गएको छ तर एउटा टुक्रा पनि झिक्न नपाउने हाम्रो कानुन छ यो कानुनलाई चाहिँ संशोधन गरेर लडेका रूपहरू फेरि यहाँ नियम दह्रो बनाउन सकेर कार्यान्वयन गरिएन भने फेरि जङ्गल सखाप हुन्छ 47 सालको जस्तो हुन्छ
2: हजुर
3: दह्रो कानून बनाएर लडापडा रुखहरूलाई ल्याएर सदुपयोग गरियो भने यो अर्को साँच्चीकै सकारात्मक काम चाहिँ मलाई लागेको छ
2: डाक्टर साहब नयाँ अरू कुराहरू के छन् पुराना त हामी सुन्दा सुन्दा हाम्रा कान थोत्रिसकेका छन् नयाँ अरू तपाईँले सम्झिनु पर्छ
3: तपाईँलाई भन्दैछु अनि अर्को जस्तै चिकित्सा शिक्षामा कोटा बढाउने भनेर तपाईँले भनेको छ हेर्नुहोस् है
2: हजुर
3: वास्तवमा यो मलाई अत्यन्तै सकारात्मक लाग्यो किनभने विगतमा केही मान्छेहरूका अनसन र विरोधको कारणले गर्दाखेरि तपाईँ पढाउने शिक्षक पनि छ पढ्ने विद्यार्थी पनि छ पढ्ने ठाउँ पनि छ सम्भावना पनि छ भने हामीले पढ्नलाई पनि कोटा किन नदिने क्या चिकित्सा शिक्षामा नेपाल त चिकित्सा शिक्षाको हब हुने ठाउँ हो के तर हामीले कता सधैँ उल्टो बाटो हिँड्यौँ सधैँ यसको मैले विरोध गरेँ तर कम्तीमा अहिले अब कार्यान्वयन कसरी हुन्छ त भोलिको कुरा हो तर यो बुदा मलाई अर्को चाहिँ गजब के लाग्यो भने यदि यो गरियो भने हाम्रो ठुलो निराश चिकित्सा शिक्षा पढ्ने विद्यार्थी जुन निराश भएर विदेश जान्छ विदेश पलायन हुन्छ पैसा त्यो यहीँ रहन्छ तर त्यसको स्तर चाहिँ टिचिङ हस्पिटलको जस्तो बनिदियोस् भन्ने मलाई लाग्छ यी चाहिँ हाम्रा एकदमै सकारात्मक कुरा हुन् अनि अर्को सरकारले दिने 25% औषधिहरू नेपालमै बनाउने जुन नेपाल औषधि लिमिटेड छ त्यही बनाउने भन्ने कुराहरू यी कुरालाई मैले चाहिँ सकारात्मक रूपमा लिएको छु तर यो अर्को तपाईँले कतिपय कुराहरू चाहिँ स्वास्थ्य बिमालाई व्यापक सुधार गर्ने भनेको छ तपाईँ यता स्वास्थ्य बिमा कटौती भएर पाउनै छोडियो यो अहिले ल्याइएको यो त मलाई हावादारी जस्तो लाग्यो यो सम्भव छैन
2: होइन जस्तो केही नारासहित आएको नयाँ कार्यक्रम सक्नेले छोडौ नसक्नेले जोडौं सामाजिक सुरक्षा भत्ता सम्बन्धी नारा एक नागरिक एक डिजिटल प्रोफाइल सफा शौचालय अभियान धुलो र खाल्डो मुक्त काठमाडौँ यी
3: होइन अब धुलो र खाल्डो मुक्त काठमाडौँ त अब यस्तो छ यो निरन्तर एक किसिमले तपाईँले भएर हामीले 10 वर्ष अघि भन्दा अहिले काठमाडौँको सहरको खाल्डा खोल्ली पुरिएको अवस्था चाहिँ हो तर पनि जति पुरिनु पर्ने त्यति छैन अब धुलो रहित त के बन्ला र संसारको सबैभन्दा धेरै चाहिँ यो प्रदूषण भएको सहरको रूपमा छ त्यसले गर्दा यो त्यति कार्यान्वयन होला जस्तो लाग्दैन मलाई अनि अर्को चाहिँ राष्ट्रिय पार्टीलाई अनुदान दिने भन्ने पनि पुरै आवाजारी कुरा हो यो चाहिँ यस्तो खालको कुराहरू ल्याउनु हुँदैन किनभने हामी त हिजो पनि त्यो वडा सदस्य वडा अध्यक्षले तलब लिएकोमै हामी असन्तुष्टि गरेका मान्छे अब यो आफ्नो पार्टी ठुलो छ अनि आफूले बढी लिने अनि भोलि त्यसकै विरोध गर्ने अनि त्यो राष्ट्रिय पार्टीलाई अनुदान दिएर यो सम्भव हुने कुरा भएन होइन त्यसले गर्दाखेरि यस्ता कुराहरू अनि पूर्व पश्चिम राजमार्गको स्तर उन्नति भनेको छ यो त लगभग 37 अर्ब छुट्याएको छ यो पहिल्यै भइसकेको कुरा अनि एक वर्षमा 1000 किलोमिटर पिच गर्ने यो त मलाई सहज हुन्छ जस्तो लाग्दैन त्यति सजिलो छैन यो निकै गाह्रो छ त्यसले गर्दा कतिपय कुराहरू चाहिँ यो पूरा हुन सक्दैनन् जस्तो लाग्छ र केही केही कुराहरू चाहिँ मलाई जस्तै भन्नु न गाभ्ने जोड्ने घटाउने फुटाउने यो पहिले आइसकेका कुराहरू हुन् होइन पहिले एउटाले गाभेको छ कहिले फुटाएको छ फेरि अर्कोले गाभेको छ नयाँ भनेको छ यसको खासै महत्व छैन अनि पुरानालाई जस्तो गरिनेछ भनिनेछ यसो गरिनेछ भन्ने कुराहरू आएका छन् त्यसको पनि अर्थ छैन क्रमभङ्गता त्यहाँ हुन सकेको देखिँदैन अनि उहाँले चाहिँ यो रेमिटेन्स र डिजिटलमा चाहिँ धेरै जोड दिनुभएको छ अब यो कसरी कता जान्छ थाहा छैन अनि अर्को कमजोरी पक्ष चाहिँ 24 गते जुन भदौको जुन अवस्था आयो त्यसलाई खासै सम्बोधन गरेको जस्तो देखिँदैन अनि निजी क्षेत्र जलेको कुरा पनि त्यति धेरै उसले गरेको देखिँदैन होइन अनि हामीले जुन चाहिँ युवा पलायनको कुरा रोक्ने कुरा आत्मनिर्भर अर्थतन्त्रको कुरा अब विदेश रेमिटेन्सलाई सही सदुपयोग गर्ने यी कुराहरूमा त्यति हामीले जे सोचेको थियौँ त्यो ढङ्गले आएको अवस्था चाहिँ देख्दिन
2: अब रेमिटेन्स लटरीको कुरादेखि लिएर अनलाइनबाटै घर जग्गा कारोबारको व्यवस्था राष्ट्रिय परिचय पत्रको प्रयोग विस्तार गरेर अनिवार्य गर्ने लगायतका विषयहरू यिनले अनि तपाईँको भन्सारको जो करको तह थियो त्यो 11 घटाएर 7 झारियो होइन एकातर्फ फेरि रासो बढाउने लक्ष्य छ अर्कोतिर हाम्रा आयकरको दायरा पनि बढाइदिएको छ अनि यता फेरि आयकरको सीमा बढाइदियो भनौँ दायरा भन्दा नि सीमा बढाइदियो यतातिर भन्सारको तह घटाइदियो यो आफै विरोधावास पनि होला यिनको के अप्ठ्यारो पर्छ
3: हामी जनताका लागि चाहिँ दुईटै कुरा ठिक हो
2: हजुर
3: है जनताले चाहिँ
2: हजुर
3: तर अब बजेटलाई हेर्ने हो भने चाहिँ यो विरोधावास
2: हो
3: तपाईँलाई अघि नै भने 14 खर्बको राजस्वको लक्ष्य पूरा गर्नको लागि करको दायरालाई जुन ढङ्गले फराकिलो बनाउनु पर्थ्यो त्यो उहाँहरूले बनाउनु नभएको कारणले हेर्दाखेरि सुन्नलाई राम्रो सुनिने तर कार्यान्वयनमा अत्यन्तै गाह्रो हुने झिल्के बजेट मैले त्यो अर्थमा भनेको त्यसले गर्दा उहाँहरूलाई राजस्वको लक्ष्य पूरा गर्न चाहिँ अत्यन्तै धेरै गाह्रो देखिन्छ नि अर्को कुरा गज भनौँ न उहाँ तपाईँ हाम्रो एरियामा मेची नगरमा 100 घर बनाएर बेच्ने भनेको छ अनि उहाँहरू खुला बजार अर्थनीतिको हाम्रो नीति चाहिँ खुला बजार अर्थनीति हो भन्नुहुन्छ अनि फेरि उद्योग पनि आफै चलाउँछु भन्नुहुन्छ अनि फेरि घर बनाएर व्यापार गर्ने पनि आफै भन्नुहुन्छ
2: त्यही त त्यही भएर मैले तपाईँलाई अघि मेरो आफ्नो धारणा पनि बताएँ कार्यक्रमको सुरुवातमै यो सर्वहाराको नेतृत्व गर्छौ भन्नेहरूलाई मात खुवाउने गरी उनीहरूको वर्गीय नेतृत्व गर्ने पार्टी सम्भवतः अब कम्युनिस्ट रहने छैन नि यतातिर यो डाइभर्ट भएको छ यसले मध्यमवर्ग पनि समेटियो
3: यस्तो छ क्या अब त्यसरी चाहिँ मैले बरु यो चाहिँ हो कि अब कम्युनिस्ट काङ्ग्रेस अथवा के जाति भन्नुभन्दा पनि पुराना दलहरूले हिजो गरेको गल्ती त अब भित्रभित्रै उनीहरूलाई महसुस भइरहेको होला चाहे बजेट सुन्दा होस् चाहे अरू बेला
2: यो बजेट सुन्दा तपाईँलाई त्यस्तो लाग्यो कि लागेन उनीहरूलाई त पछतापा भएको हुन्छ
3: त्यस्तो भयो मलाई चाहिँ त्यस्तो लागेन उनीहरूलाई लाग्यो होला मलाई चाहिँ किन लागेन भने यो बजेट चाहिँ अघि नै मैले भनेको जस्तो झिल्के टाइपले आइदिनु हुन्थेन क्या तपाईँ हाम्रो अपेक्षा विगतमा पनि हामीले कुरा गऱ्यौँ यो एकदम रियालिटीमा आधारित भएर आइरहेको भयो र 21 खर्बको ठाउँमा 19-20 खर्ब राखेर राजस्व सङ्कलनको लक्ष्य पनि अलिक सामान्य राखेर त्यो ढङ्गले आएको र जे बिचमा विरोधाभास छन् ती हटाउन पाएको भएदेखि चाहिँ एउटा एक खालको आश जाग्ने खालको थियो तर तपाईँको यहाँ जस्तै भन्नु न ब्लू बुकको सञ्चालन भनेर भनेको छ कि महिलाको लागि अब यो सुन्दाखेरि के भन्नु तपाईँ के भन्नुहुन्छ
2: हजुर
3: अब यसले त केही पनि त्यो खासै नयाँपन के दिन्छ र यो त जताततै निलो क्रान्ति भन्ने कुराहरू देला जस्तो लाग्छ मलाई
2: हजुर होइन अब दलीय छाया देखानु देखिनु त एक खालको स्वाभाविक पनि होला होइन तर तपाईँलाई चाहिँ विगतको भन्दा केही न केही नयाँ आइडिया प्रस्तुतिकरणमा त त्यो झकिने हो कार्यक्रम वाइज आएको हिसाबले नयाँपन केही न केही चीज
3: मैले अघि भने नि तपाईँ हामी म तपाईँमा यो विगतमा छलफल गर्दा पनि र मलाई लागेका केही कुराहरू गजब तरिकाले आए भनेर मैले केही जस्तै चिकित्सा शिक्षाको मैले तपाईँलाई कुरा गरेँ होइन, अब कृषिका कुरा गरेँ मैले तपाईँलाई, निलो क्रान्ति भन्ने कुराहरू देला जस्तो लाग्छ मलाई
2: होइन। अब दलीय छाया देखानु देखिनु त एक खालको स्वाभाविक पनि होला होइन, तर तपाईँलाई चाहिँ विगतको भन्दा केही न केही

0: घोषणा गरेका थिए त्यो अनुसारको आयो भन्ने कुराहरू यी कुराहरू चाहिँ असकारात्मक नै आएका यसले चाहिँ नयाँपन ल्यायो तपाईँ हाम्रो मनलाई छोयो यी कुराहरूले चाहिँ तर मैले तपाईँलाई के जोड दिइराखेको भने जुन ढंगले मन छोयो नि केही हावादारी र यो पुरानालाई नै जस्ताको तस्तै नलगिदिएको भए यो साँच्चीकै राम्रो बन्थ्यो. अब जुन हावादारी कुराहरू यहाँ केही आए र आउने पर्ने केही कुरा छुटे जुन अघि हामीले भन्यौं ती कुराहरूले गर्दा चाहिँ यो यो यो बजेटको सुन्दरतालाई कमजोर बनायो भन्ने मात्रै मेरो जिकिर हो.
1: अब जहाँ उज्यालो छ त्यहाँ अँध्यारो त पक्का छँदैछ कतिसम्म होला होइन तैपनि अब जस्तो यसले प्राप्त गर्ने जो लक्ष्य छ त्यो उहाँले हासिल गर्नुभयो भने त यथार्थै होला भोलिको दिनमा त्यो पुष्टि हुँदै जाला. अब उहाँहरूको त अग्नि परीक्षा पनि सँगसँगै जारी छ
0: होइन
1: हो अग्नि परीक्षा पनि जारी छ त्यही कारण हामी त्यति धेरै अहिले निर्मम भइहाल्ने अवस्था पनि रहेन. फेरि सरकारै उहाँले सम्हालेको पनि चोइतदेखिको हिसाबले यसपटक कति हासिल भयो के भएन भनेर उहाँहरूलाई फेरि हामीले निर्मम हुने ठाउँ पनि छैन त्यो पनि शंकाको सुविधा दिनुपर्ने अवस्था छ. तथापि डाक्टर साहब जो पुँजीगत त्योभन्दा अगाडि जस्तो सरकारी कर्मचारीको खर्च तलब न्यूनतम 40 देखि अधिकतम 1 लाख प्लससम्मको जो कुरा आएको छ उहाँले घोषणा गर्नुभयो हिसाब गरेरै यसले बजारमा मूल्य वृद्धिको कस्तो असर चक्र ल्याउने खतरा छ उहाँहरूले नियन्त्रण गर्ने भनेको लक्ष्य कति नियन्त्रणमुखी हुन्छ खर्च
0: यो उहाँहरूले जस्तै 2-3% जुन मूल्य वृद्धिको लक्ष्य उहाँहरूले राख्नुभएको थियो त्यो अहिले पनि छैन. तपाईँले अहिले बजारमा एभरेजमा मलाई लाग्छ 6% हारिमा मूल्य वृद्धि अहिले छ.
1: त्यसमा त सरकारले गर्ने अनुसन्धान भन्दा तपाईँको परिपक्व हुन्छ तपाईँ माइक्रो लेभलको अनुसन्धान गरिराख्नु भएको हुन्छ सरकारले एभरेज दिन्छ.
0: हो मैले तपाईँलाई त्यही भन्दै थिएँ तपाईँ फलफुलको मूल्य वृद्धि हेर्नुहोस् चामलको मूल्य वृद्धि हेर्नुहोस् तेलको मूल्य वृद्धि हेर्नुहोस् दालको मूल्य वृद्धि हेर्नुहोस् होइन त्यो हेर्नुभयो तपाईँले भने एभरेजमा मैले 6% हाराहारीमा मूल्य वृद्धि बजारमा छ भन्ने मेरो अनुमान छ. त्यसले गर्दाखेरि अब त्यो मूल्य वृद्धिको चपेटामा चाहिँ नेपाल पर्छ त्यो कुरामा तपाईँ ढुक्क हुनुहोस्. त्यसमा सरकारको मात्रै कमजोरी छैन तेलको मूल्य वृद्धि र विदेशी कारण पनि छ दुइटै तर सरकारले कतिपय कुरामा कन्ट्रोल गर्नेमा गराउन सकेको अवस्था एउटा छ त्यसले चाहिँ गरिदियोस् भन्ने अपेक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ मूल्य वृद्धिको कुरामा. अब तलबको कारणले भन्ने कुरा चाहिँ मलाई कस्तो लाग्छ भने यो हाम्रोमा अर्थतन्त्रको सिद्धान्त विपरीत हिँडिरहेको छ क्या. सुरुबाट मैले भनेको तलब बढेको कारणले बजारमा मूल्य वृद्धि हुने होइन कि बजारमा मूल्य वृद्धि भएको कारणले त्यो मूल्य वृद्धि भएर कर्मचारीहरू बाँच्न नसकेको हुनाले बाँच्नको लागि तलब बढाएर दिने हो. तपाईँको कति छ जम्मा 5 लाख त हो नि सरकारी कर्मचारी अनि 5 लाखमा त तपाईँको 2,95,00,000 त अरू बाँकी छ नि मान्छे होइन र अनि जम्मा त्यही 5 लाखको तलब 5 लाख कर्मचारीको तलब वृद्धि हुँदा मूल्य वृद्धि हुने भनेको यो उल्टो दिशा हो. यसलाई रोक्नको लागि सरकारले त्यही खालको राष्ट्र ब्याङ्क मार्फत यसलाई सरकारसम्म पनि जानु पर्दैन राष्ट्र ब्याङ्क मार्फत त्यो खालको चाहिँ सरकारले प्रक्रिया अघि बढायो भने मलाई लाग्छ यो मूल्य वृद्धि कन्ट्रोल हुन्छ. तर जुन अहिले अप्राकृतिक रूपले भएको बजारको मूल्य वृद्धि छ योतिर सरकार पुगेको
1: त्यो त छँदै थियो अब यसले त तपाईँको आगोमा पेट्रोल छर्किने काम गर्छ कि गर्दैन मेरो प्रश्न त्यो
0: त्यस्तो हो सरकारले
1: किनकि हामी कहाँ त बजेट भाषण भएर कर्मचारीको तलब वृद्धि भइसक्दा कल्चर छ नि विगतमा
0: हो मूल्य विगतमा हरेक तपाईँ अघि मैले यहाँ 10 वर्षको बजेटको आकार टिपेर बसिरहेको थिएँ क्या अघि 10 वर्षको बजेटबाट र त्यहीमध्ये 5 वर्षको मैले तपाईँलाई भनेको
1: हो.
0: 10 वर्षको हेर्नु भने ठ्याक्कै बजेट भाषणपछि मूल्य वृद्धि भएको छ 10 वर्षको त मेरो आफ्नो बजारको सर्वेक्षण हो भोलि त म हिँडि पनि हाल्छु बजारमा. त्यस कारण यदि सरकारले यसलाई रोक्ने प्रयास गरेन भने फेरि पनि यो मूल्य वृद्धि किनभने 3-4 वर्षदेखि यो यो न्यू पारेर बजारमा मूल्य वृद्धि गर्न पाएका छैनन् व्यापारीहरूले त्यसले गर्दा यो बजारमा मूल्य वृद्धि हुन सक्छ एकदम खतरा देखिरहेको छ है.
1: भनेपछि मूल्य वृद्धि चाहिँ सरकारको यसपटकको आगामी
0: लुकाएर राखेका छन्
1: आगामी वर्ष सरकारले कतिमा सीमित गर्ने लक्ष्य लियो मुद्रास्फीति
0: सरकारले त 3-4% सीमित गर्ने लक्ष्य लिएको छ तर अहिले नै
1: 7% आर्थिक वृद्धि 4% मुद्रास्फीति
0: मुद्रास्फीति अब त्यो भनेको त निकै सकारात्मक कुरा हो होइन अब सम्भवै छैन तर तपाईँको अब 6% अहिले बजारमा मूल्य वृद्धि एभरेज मेरो आफ्नो अनुमान हो होइन त्यसले गर्दा सरकारले यसलाई त्यहाँभन्दा बढ्न दिएन भने धेरै डराउनु चाहिँ पर्दैन 6% किनभने अहिले मूल्य वृद्धि भनेको 12-15 वस्तुहरूमा मात्रै मूल्य वृद्धि भएको छ जुन हामीले डेली उपभोग गर्छौँ अन्य वस्तुहरू जस्तै लत्ता कपडा लगायतका ती चिजहरूमा मूल्य वृद्धि कस्मेटिक सामान लगायतका ती खेलौना ती चिजहरूमा मूल्य वृद्धि भएको छैन. मूल्य वृद्धि भनेको चाहिँ हामीले डेली युज

0: यस्ता चिजहरूमा अघि मैले भनेका चिजहरूमा मूल्य वृद्धि भएको छ, त्यस गर्दा त्यसले एभरेजमा त्यति असर नपारे पनि हाम्रो डेली जीवनमा चाहिँ अत्यन्तै ठुलो असर।
1: अनि डाक्टर साहब, हामी चाहिँ आर्थिक वृद्धि अगाडि मूल्य वृद्धि पछाडि चाहिँ कहिलेबाट हुन्छ होला कि अहिलेदेखि छ? त्यो
0: यस्तो छ, त्यो चाहिँ अहिले छैन, त्यो अहिले मूल्य वृद्धिले हामीलाई अहिले यस्तो हुन्छ, मूल्य वृद्धिलाई चाहिँ यो होइन, मूल्य वृद्धिले चाहिँ आर्थिक विकासलाई पछ्याउनु पर्ने, हाम्रोमा चाहिँ मूल्य वृद्धिलाई आर्थिक विकास आर्थिक वृद्धिले पछ्याएको देखिन्छ, जहिले मूल्य वृद्धि नै अगाडि देखिन्छ
1: क्या। त्यसको सरकारको लक्ष्य चाहिँ ठ्याक्कै उल्टै छ, छन चाहिँ व्यवहारिकता चाहिँ उल्टो छ।
0: हो, व्यवहारमा हाम्रो चाहिँ उल्टो छ, त्यसले गर्दाखेरि यसमा चाहिँ अहिलेको मूल्य वृद्धि फेरि सरकारले नै कुनै निर्मम हुनुपर्छ जस्तो लाग्दैन, यसलाई राष्ट्र ब्याङ्कले चाह्यो भने अहिले यस्तो हुन्छ, मूल्य वृद्धि पहिला राष्ट्र ब्याङ्कले विभिन्न उपकरण प्रयोग गरेर मूल्य वृद्धि गर्ने हो, अनि त्यसलाई पनि नसक्ने स्थिति आयो भने राष्ट्र ब्याङ्क र सरकार मिलेर गर्ने अवस्था हो। दोस्रो अवस्थामा मलाई जानुपर्छ जस्तो लाग्दैन, अहिले जुन अनियन्त्रित खालको कालाबजारी र मूल्य वृद्धिलाई सरकारले हेरिदियो भने अरू त राष्ट्र ब्याङ्कले आफ्नो संयन्त्र प्रयोग गरेर चाहिँ मूल्य वृद्धि गर्नलाई रोक्न सक्छ, तर अर्को सरकारले एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ जुन अहिले ग्रे लिस्टको कुरा उठाइरहेको छ, यो छुटो भने अलिकति अहिलेको धेरै चर्चित कुरा छुट्छ जस्तो लाग्छ मलाई, यो जुन ग्रे लिस्ट छ, यो ग्रे लिस्टबाट हटाउने प्रयास जुन सरकारले अघिल्लो सरकारले पनि गरेको थियो, अहिलेको सरकारले निरन्तरता दिइरहेछ, तर अहिले जुन सहकारीमा देखिएका जुन विभिन्न मुद्दाहरू फिर्ता लिने अवस्थाले गर्दा यो चाहिँ ग्रे लिस्टबाट निक्लिँदैन, बजेटमा ल्याइए पनि यो कारणले हुने मलाई एकदमै गाह्रो लागिरहेछ। र अर्को खतरनाक कुरा एउटा बजेटमा के आइरहेछ भने तपाईँले हेर्नुभयो भने नेपाली नागरिकहरूले विदेशमा लगानी गर्न पाउने भनेर भनेको छ, यसलाई पारदर्शी बनाइएन भने अहिले नेपालमा जुन खालको जुन 24 गते जुन प्राइभेट सेक्टर र सरकारी क्षेत्रमा जुन आगजनी भयो त्यसले एक किसिमले त्रसित भएका र अहिले पछिल्लो सरकारको धरपकडको आधारलाई हेर्ने हो भने बाहिर जाने
1: खतरा रहन्छ।
0: यो विषयमा पनि सरकारले बजेटमा त ल्यायो, यो यसका आफ्नै सकारात्मक पक्षहरू छन् त्यसकारण ल्याएको हो, तर यसलाई चाहिँ सरकारले एकदम माइक्रो लेभलमा अध्ययन गरेन भने यसले चाहिँ समस्या ल्याउँछ।
1: ओके, अब डाक्टर साहब, खर्च विनियोजनको पाठ है, स्रोतको अलिकति अघि हामीले चर्चा गर्यौं, अब वित्तीय व्यवस्थापन तर्फ 4 खर्ब 22 अर्ब यो 19.9%, यो खर्च हुनेमा त्यति धेरै आशंका नगरौं, चालू खर्च राज्य सञ्चालन सम्बन्धी खर्चको 59.80%, 12 खर्ब 71 अर्ब 34 करोड यसमा पनि आशंका गर्दै नगरौं, तर जो पूँजीगत विकास खर्च छ कुल बजेटको 20.30%, 4 खर्ब 31 अर्ब यो चाहिँ कति हामी आशंका गर्न सक्छौं, यसको असली जाँच यो हो नि त मूल होइन?
0: हो, यही कुरालाई मैले पनि अघि जोड दिएँ, ठ्याक्कै अहिले हामी ठाउँमै आयौं। मलाई के लागिरहेको छ भने यो जुन 4 खर्बको हामीले कुरा 4 खर्ब प्लसको हामी कुरा गरेछौँ अन्त 20% हामी कुरा गरिरहेछौँ, तपाईँ छुट्याउँदैखेरि अत्यन्तै कम, अनि त्यो पनि जस्तै अहिले हेर्नुभयो तपाईँले भने 25% भन्दा उकालो लागेको छैन, तर अहिलेकोलाई नै जम्मै आधार बनाउन यो सरकारलाई किन मिल्दैन भने यो सरकारले काम गरेको भनेको त धेरै भएको छैन नि त, साउनदेखि लागू भएको
1: अढाई महिना पनि भएको छैन,
0: त्यो हिसाबमा चाहिँ सबै यसलाई नै आधार बनाउन चाहिँ मिल्दैन, तर तपाईँको 40-42% चाहिँ यो सरकार पनि यो खर्च नहुनुमा जिम्मेवार छ।
1: हजुर,
0: त्यसै गर्दा उसले पुँजीगत खर्च गर्नको लागि के कारणले पुँजीगत खर्च भएन त, जस्तै एउटा चाहिँ तपाईँको सबभन्दा ठुलो कुरा चाहिँ अन्तर मन्त्रालयको त्यो कुरा आइरहेछ, अन्तर मन्त्रालयको कुरा, कानूनका कुराहरू, कर्मचारी तन्त्रका कुराहरू, यी कारणहरूले गर्दाखेरि चाहिँ विशेष गरेर पुँजीगत अनि यो कर्मचारी प्रमुखको सरुवाका कुराहरू, यी कुराहरूको कारणले कार्यान्वयन हुन नसकेको र कानूनमा भएका चाहिँ अस्पष्टताको कारण र कतिपय ठाउँमा विकास गर्दा जनताद्वारा अथवा विभिन्न राजनीतिक पार्टीहरूबाट ल्याउने अवरोध, यी कारणले गर्दा अहिलेसम्म नेपालमा पुँजीगत खर्च नभएको अवस्था हो। यसमा सबैभन्दा एउटा सकारात्मक कुरा सरकारले के गरेको छ भने तपाईँको त्यो कार्यालय प्रमुखलाई चाहिँ त्यो पुँजीगत खर्च भइ नसकुन् जुन परियोजना नस्तिजुन् सर नहुने भनेको छ, त्यो आफैमा सकारात्मक कुरा भयो।
1: हजुर,
0: अनि कानूनका अस्पष्टताहरूलाई हटाउने भनेको छ, त्यो दोस्रो सकारात्मक कुरा भयो।
1: हजुर,
0: र बाँकी मैले अहिले 4-5 वटा भने ती विषयमा सरकार मौन छ, ती विषयमा सुधार ल्याउन सक्यो भने चाहिँ पुँजीगत खर्च होला जस्तो लाग्छ, मलाई गर्न सक्ला जस्तो लाग्छ।
1: हजुर,
0: तर जुन पुरानै कुराले गरिनेछ भनिनेछ अथवा हुँदै जानेछ भनेर, जस्तै रेल मार्ग अगाडि बढाउने भनेको छ, यो त पहिलेदेखिको कुरा नै रह्यो, कति गयो त हिजो त उडाए साथीहरूले यिनै साथीहरू उडाउने अहिले फेरि लिएर आए उहाँहरूले ल्या गर्नको लागि ल्याउनु भएको हो कि पुरानाले ल्याए भनेर ल्याउनु भएको हो यस्ता कुरा स्पष्ट भयो र पुँजीगत खर्च गर्न सक्नुभयो भने उहाँहरूको परीक्षा हुन्छ अघि तपाईँले भनेको चालु खर्च पनि भइहाल्छ वित्तीय व्यवस्था पनि भइहाल्छ राजस्व कति संकलन गर्नुहुन्छ र पुँजीगत खर्च कति गर्न सकिन्छ अर्थशास्त्रको टेक्निकल कुरा हेर्ने यो दुईटा कुरा मात्रै हो अब बाँकी जनजीविकाका कुराहरू त तपाईँ हामीले नै अनुभव गरिहाल्छौँ होइन त्यसले गर्दा पुँजीगत खर्च गर्न यो पाँच छवटा कुरामा सुधार गरौँ भने अघिल्लो सरकारले पनि गर्थ्यो त्योभन्दा अघिल्लो पनि गर्थ्यो यसले पनि गर्छ भोलिकोले पनि गर्छ तर त्यसमा कति सुधार गर्न सक्छ जस्तो तपाईँ कर्मचारीको एउटा बहुत गजबको कुरा भनिदिइहाल्छ पुराना कर्मचारीहरूको मनोवृत्ति चाहिँ कस्तो भनेदेखि त्यो रेस्पोन्सै नगर्ने कामै नगर्ने समयमा त्यो अवस्था थियो तर नयाँ आएका कर्मचारीमा केही सकारात्मकता छ काम गर्ने एउटा कुरा दोस्रो कुरा यो जुन सरकार आइसकेपछि भएको मैले देखेको एउटा सकारात्मक परिवर्तन के हो भने कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन भएको छ म तपाईँलाई भनिदिन्छु अघिल्ला वर्षहरूमा हामीले त्यो चाहिँ यो यातायात व्यवस्था विभागमा रिन्यू गर्न नवीकरण गर्न गइयो ब्लू बुक भने चाहिँ दुई घण्टा चार घण्टा छ घण्टा लाइन बस्नु पर्थ्यो तर अहिले मैले दुईटा
1: त्यो मात्र होइन बिचौलियाको पनि बिगबिगी हुन्थ्यो त्यहाँ भिड
0: पाउनु म त्यही आउँदैन एउटा बिचौलिया छैन दस मिनट भन्दा उता तपाईँलाई लाग्दैन दस मिनट भित्रमा तपाईँले रिन्यू गर्नुहुन्छ त्यो एउटा सुधार भएको छ त्यसको दुईटा पाटो छ एउटा हुरुमत लिएर पनि हो किनभने ज्ञानेन्द्रको पालामा पनि भएकै थियो प्रचण्ड आउँदा पनि भएकै थियो अहिले पनि भएकै हो त्यो हो भने त्यो त दीर्घकालीन हुँदैन तर हुरुमत लिएको होइन र साँच्चीकै सरकारले चाहिँ कर्मचारीहरूसँग सहकार्य गरेको र उसका आवश्यकताहरू पनि पूरा गरिदिएको र उसलाई सहजीकरण गरिदिएको हो र साँच्चीकै गर्ने वातावरण मिलेको हो भने चाहिँ पुँजीगत खर्च कर्मचारी तन्त्रबाट सकारात्मक तरिकाले गयो भनेर सरकारले अभिभावकत्वकरण गरिदियो भने पुँजीगत खर्च गर्न हरेक वर्ष सकिन्थ्यो र अहिले पनि सकिन्छ
1: ए समग्रमा अब यो पैसाको फ्लो बजारमा यसको पनि टाउको दुखाएको विषय हुन्थ्यो
0: हो
1: त्यो चरित्र सुधारिने चरित्र देखाएको छ यसले
0: त्यस्तो त छैन तर एउटा सम्बोधन के गरेको छ भने बजारमा पर्याप्त तरलता भएको कारणले त्यो तरलतालाई सही ठाउँमा सदुपयोग गरिने छ पुराणले भने जस्तै भाषा प्रयोग गरेको छ त्यो भन्न खोजेको के हो भने अघि दुई वर्ष अगाडिसम्म हामी तरलताको अभाव भनेर विश्लेषण गर्थ्यौँ तर अहिले त प्रशस्तै तरल छ नि त त्यसलाई चाहिँ बजारमा ल्याइने छ भनेको छ तर ल्याउने टुट्दै भनेको छैन सरकारले यदि ल्यायो भने अन्तत किन ल्याउनु परेर त्यसलाई चाहिँ लगानी हुने ठाउँमा प्राइभेट क्षेत्रले लगानी गर्ने ठाउँमा लोनको रूपमा लिएर लगानी गर्ने वातावरण बनेर लगानी गरिदियो भने त्यो त राम्रो पक्ष हो नि त किनभने सेन्ट्रल ब्याङ्कमा गएर थुप्रिएको छ त्यो पैसा चाहिँ तपाईँ हामी अथवा कोही लगानीकर्ताले ऋण पनि अहिले ब्याज पनि कम छ ब्याजमा लिएर लगानी गरिदियो भने त त्यहाँ रोजगारको अवस्था सिर्जना गर्ने हो वस्तु तथा सेवा उत्पादन हुने होइन अनि आन्तरिक उत्पादन वृद्धि हुने हो एउटा कुरा र अर्को कुरा यहाँ एउटा विरोधाभास के छ तपाईँलाई भनेदेखि जुन तपाईँको हिजो नीति तथा कार्यक्रममा पनि तपाईँले हेर्नुभयो होला यो आर्थिक सर्वेक्षण पनि छ खाद्यान्न जुन धान बालीको चाहिँ उत्पादन चाहिँ पहिलाभन्दा घटेर 57 लाख मेट्रिक टन हुने भनेको छ अनि ती सँगसँगै कृषिको चाहिँ तपाईँको योगदान बढ्ने भनेर भनेको छ जबकि कृषिको मुख्य बाली नै धानको उत्पादन नै घटेपछि कृषिको योगदान चाहिँ 24% बढेर कसरी पुग्छ त्यो एउटा विरोधाभास छ होइन त्यो त्यहाँनिर चाहिँ अर्थमन्त्री चिप्लिनु भएको हो कि जस्तो लागिरहेछ क्या मलाई किन एकपल्ट नीति तथा कार्यक्रम ल्याउनु भयो एकपल्ट तपाईँको चाहिँ आर्थिक सर्वेक्षण ल्याउनु भयो एकपल्ट बजेट ल्याउनु भयो त्यहाँ चाहिँ अलिकति तालमेल देखिँदैन होइन
1: हजुर
0: त्यो चाहिँ मलाई अलिक शङ्कास्पद लागिरहेछ अरू कुराहरू त अहिले मैले भने अनुसार
1: समग्रतामा सकारात्मक आशा लाग्दो तर हामी निर्मम हुने ठाउँ छैन निचोडमा पर्ख हेर कम्तीमा एक वर्ष यसलाई
0: र कतिपय झिके टाइपले आएका कुराहरूलाई चाहिँ कार्यान्वयनको बेलामा चाहिँ एकदम भलाजमी तरिकाले कार्यान्वयन गरिदेऊ त्यो झिल्के बजेट भन्नेहरूको मुखमा पनि बुझो लगाइदेऊ भनेर हामीले नेपालीले अनुरोध गरौँ
1: हस् डाक्टर साहब यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
0: अवसरको लागि यहाँलाई पनि धन्यवाद
2: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 MHz
4: म मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0845410043, 9863024422।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
6: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अब त्यस त मेरो धन रहेछ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
5: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
4: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छुट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठूलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रूसी ड्रोन खसेपछि नेटो र EU द्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। रूसी ड्रोन खसेर रूमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा 2 जना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भए यता नेटोको सदस्य राष्ट्र रूमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रूमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रूमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई। भारतीय अधिकारीहरूले यो वर्षको मनसूनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसूनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन WHO का प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्रै जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। WHO ले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रू 1270 अर्ब 58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पूँजीगत तर्फ रू 431 अर्ब 10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ रू 422 अर्ब 64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो।
0: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
1: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रू 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रू 61 अर्ब 74 करोड़ बेहोर्दा रू 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रू 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रू 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
0: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले बाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
1: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
0: बजेटले क्षेत्रगत रूपमा 2.86 खर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2.18 खर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गडबड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
2: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठूलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा सुरु गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यो, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्ने उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
0: नयाँ सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
2: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौ भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यमवर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजेको देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ र स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नु भयो। पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो। त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन। खास गरी रोजगारी सिर्जना गर्ने खालको, ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
0: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ। तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
2: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
0: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
2: एउटा कुरा त के भने आकार ठूलो भइसकेपछि, स्वेलिङ भइसकेपछि, सुनिसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शंका छ।
0: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
2: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नु भएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य पनि जम्मा नहुने, रकम पनि नहुने प्राइभेट सेक्टरलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ त्यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नु भएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन, निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
0: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ, अहिले चाहिँ अङ्क दिनेतिर नलागौं। हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
0: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा 2 जना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10औं तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी शहर कोन्स्टान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले यूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। यूके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यही समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हे माता, मेरो छोरालाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: जाना जा।
1: आमा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827720 82, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
3: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 047-5214
5: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
6: बाप रे
5: अब चाहिँ के हुने हो
7: खोइ खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447 5214 13।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
0: हेर बुढी, भूकम्पले सर्वस्व लगिहाल्यो, यी छोराछोरीलाई अब खाममा पठाउनु पर्यो।
5: पठाउने त भनेको नि, तर कहाँ पठाउने?
0: गाउँभरि घरहरू बनाउने काम धमाधम भइरहेछ, ढुङ्गामाट बोक्न जान्छन् नि।
5: हुन्छ नि हुन्छ।
6: हेर न बहिनी, हाम्रो बाबामा कस्तो कुरा नबुझ्ने है।
7: हो नि दाई, हाम्रो बा आमाको कारणले आज हामी बाल श्रमिक बन्नु पर्यो।
6: ला, हाम्रो भविष्य अब के होला?
8: क्षणिक लाभको लोभ होइन, बाल बालिकाको ज्यालो भविष्यको सुनिश्चित गर्न शिक्षा दिउँ। जोखिमपूर्ण काममा बाल बालिकालाई प्रयोग नगरौं। बाल बालिकाको अधिकार सुनिश्चित गर्नु हामी सबैको दायित्व हो। जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
0: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
10: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
11: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
11: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
14: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
15: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
14: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
16: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
17: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
14: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
16: सम्पर्क नम्बर 0447 590 466 98 692 65 99 8।

डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: सन्जा यसपालि त तिम्रो गलैँची माया आएन नि त किन होला है
1: खोइ मारुङ पो त आउँछु नि भनेका थिए कि यसपालि पनि आउँछन् होला
2: बजायो बजायो

0: आज 2083 जेठ 16 गते शनिबार, जेठ शुक्ल चतुर्दशी, 30 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: अर्थमन्त्री वाग्लेको बजेट मध्यम वर्ग केन्द्रित, गरीबलाई व्यवस्था, नीतिगत सुधारको आँटदेखि पनि कार्यान्वयनमा संशय, शिक्षा र स्वास्थ्यमा नयाँ कर, ऋणको भार बढ़ने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको सार्वजनिक जग्गा उपयोग हुँदै शीर्षकको शुभ समाचार।
0: बागलुङको तमान खोला गाउँपालिकाले उपयोगविहीन सार्वजनिक जग्गालाई उत्पादनसँग जोड्न थालेको छ। गाउँपालिकाले वडा नम्बर 4 लामेस्थाला स्थित गोरदी र बयली क्षेत्रमा रहेको 24 रोपनी सार्वजनिक जग्गामा व्यावसायिक स्याउ बगैचा स्थापना गरेर यो अभियानको शुरूआत गरेको हो। उच्च पहाड़ी क्षेत्रमा रहेको सार्वजनिक जग्गा झाड़ीले झाँगिँदै गएपछि त्यसलाई संरक्षण गर्दै आय आर्जनसँग जोड्ने उद्देश्यले गाउँपालिकाले स्याउ खेती शुरू गरेको जानकारी दिएको छ। गाउँपालिकाले जग्गा व्यवस्थापन, तारबार, थोपा सिंचाई प्रणाली जडान तथा बिरूवा संरक्षण सहित 1400 स्याउका बिरूवा रोपेको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले उत्पादनमुखी कार्यक्रम अन्तर्गत सार्वजनिक जग्गालाई सदुपयोग गर्ने नीति अनुसार स्याउ खेती विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार मुस्ताङबाट ल्याइएका गाला र गोल्डेन जातका स्याउका बिरूवा एक वर्ष अघि रोपिएको हो। अध्यक्ष बुढाले भन्नुभयो, सार्वजनिक जग्गा खेर जाने अवस्था थियो, त्यसलाई संरक्षण गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले स्याउ बगैचा स्थापना गरेका हौं। 4-5 वर्षभित्र उत्पादन शुरू हुने अपेक्षा गरेका छौं। उत्पादन दिन थालेपछि कार्यविधि बनाएर स्थानीय समुदायलाई नै हस्तान्तरण गरिने योजना रहेको छ। उहाँले गाउँपालिकाले कृषिलाई रोजगारी र आय आर्जनसँग जोड्ने गरी दीर्घकालीन योजना बनाएको दावी पनि गर्नुभयो। उत्पादन सफल भएमा आगामी वर्ष थप क्षेत्रमा स्याउ खेती विस्तार गर्ने तयारी समेत गरिएको उहाँको भनाई छ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: कोशरमा क्लम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्लम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भएपुग सब सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। स्रोतको चापमा मध्यम वर्ग रिझाउने बजेट शीर्षकमा नागरिक दैनिकमा खबर छ। सरकारी कर्मचारी मध्यम वर्गलाई खुशी पार्ने गरी सरकारले राजस्वको स्रोत बिना ऋण बढ़ने गरी ठूलो आकारको बजेट ल्याएको छ। कर्मचारीको तलब वृद्धि मध्यम आमदानी भएकाहरूको आयकर कटौती निजी क्षेत्र तथा लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष 83-84 लागि बजेट ल्याएको छ। मध्यम वर्गलाई राहत दिए पनि भूमान्छे अर्थात न्यून आय भएका श्रमिक वर्गलाई बजेटले सम्बोधन गर्न नसकेको जनाइएको छ। यद्यपि बजेटले प्रशासनिक सुधार कर प्रणाली लगायतका क्षेत्रमा नीतिगत परिवर्तन भने गरेको छ। करिब दुई तिहाई जनमतको सरकारका अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राजस्व स्रोतमा महत्वाकांक्षी लक्ष्य र ऋण लिने गरी आगामी आर्थिक वर्षका लागि कुल 21 अर्ब 24 करोड़ रूपियाँको बजेट ल्याउनु भएको छ। अर्थमन्त्री वाग्लेले बजेट मार्फत अर्थतन्त्रमा नीतिगत सुधार गरी फरक खालको डिपार्चर गर्ने संकेत समेत गर्नुभएको छ। करिब 6.5 अर्ब रूपियाँ ऋण लिने गरी बजेट तर्जुमा गरिएको छ। राजस्व प्रणालीमा केही डिपार्चर दिए पनि बजेटको पूर्ण कार्यान्वयन नभए ऋणको भार भने बढ़ने गरी बजेट आएको छ। बजेटले निजी क्षेत्र भने उत्साहित छ। आगामी आर्थिक वर्षका लागि चालुतर्फ 12.70 अर्ब अर्थात कुल विनियोजनको 59.8% विनियोजन गरिएको बजेटमा प्रशासनिक खर्चलाई पनि जोड़िएको छ। विकास खर्चका रूपमा प्रयोग हुने पूँजीगत खर्चतर्फ 4.31 अर्ब 10 करोड़ अर्थात 20.3% विनियोजन गरिएको छ। विकास खर्चका लागि बजेटको अंश विगतमा जस्तै देखिएको छ। त्यस्तै बजेटमा वित्तीय व्यवस्थातर्फ 4.22

0: भएका बेला ती लक्ष्य कसरी पूरा हुन्छन् भन्ने कुरामा शंका लागेको बताएका छन्। कान्तिपुर दैनिकमा छापिएको छ।
1: आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनीतिक दल, निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनको पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। कर्मचारीको तलब वृद्धि र सामाजिक सुरक्षामा नयाँ नाराले बजारलाई चलायमान बनाउने तर्क उनीहरूको छ। त्यस्तै प्रतिपक्षी दलहरूले भने बजेटलाई वित्तीय अनुशासनहीनताको संज्ञा दिँदै कड़ा आलोचना गरेका छन्। राष्ट्रिय योजना आयोगले तोकेको 18 खर्ब 90 अर्बको सिलिङ नागेर 21 खर्ब 24 अर्बको बजेट ल्याउनु सस्तो लोकप्रियता कमाउने खेल मात्र भएको प्रतिपक्षी दलको आरोप छ। अर्थतन्त्र दबावमा रहेका बेला 60% हिस्सा चालू खर्चमा राखेर विकास बजेटलाई 20% खुम्च्याउनु र ऋणमा आश्रित ठूलो बजेट ल्याउनुले देशलाई थप ऋणको पासोमा पार्ने चेतावनी प्रतिपक्षी सांसदहरूले दिएका छन्। पूर्व अर्थमन्त्री महेश आचार्यका अनुसार नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखे तापनि बजेट कार्यान्वयन र निजी क्षेत्रका आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्ने बताएका छन्। त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा उत्साहित भएको र बजेटले धेरै जसो समस्या सम्बोधन गर्न खोजेको जस्तो देखिने बताउँदै करका दर घटाउन खोजेको जस्तो देखिने प्रतिक्रिया दिनुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको बताउँदै बजेट वितरणमुखी देखिएकाले स्रोत ऋण भनिएको जनाउँदै बजेटको आकार पनि वास्तविकतामा आधारित नरहेको प्रतिक्रिया दिनुभएको छ।
0: यसैबीच बजेटमा यस्ता छन् कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुदा शीर्षकमा अन्नपूर्णमा छापिएको छ। अन्नपूर्ण पोस्टमा सरकारले बजेटमा कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुदा समावेश गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 विषय समावेश गरिएको जानकारी दिएका छन्। कानूनी शासन र राष्ट्रिय सुरक्षा मध्ये पहिलो कुरा छ न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने, विपन्न तथा दूर दराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता सञ्चालन गर्ने, त्यसै गरी शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याउने, राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्ने, नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै 2 अर्ब रूपियाँ विनियोजन गरिएको छ, ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्ने, नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिने, विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्ति भरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्ने, सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सका रूपमा विकास गर्ने, कारागारको सुदृढीकरण, क्षमता विकास तथा विस्तार र खुल्ला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लैजाने, विपद कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्ने, विपद पश्चातको क्षतिपूर्ति, राहत र पुनर्स्थापनाका लागि बीमा लगायतका

0: किसिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्ने भनेर अन्नपूर्ण पोस्टमा छापिएको छ। बजेटमा समावेश भएका कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुदा भनेर
1: सरकारले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरेको छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले विश्वास व्यक्त गर्नुभएको हो। उहाँले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर 6% सीमित राख्ने पनि बताउनु भएको छ। त्यस्तै सरकारले निजामती कर्मचारीको तलब पनि बढ़ाएको छ, जस अनुसार अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हाराहारीमा हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हाराहारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 हाराहारीमा हुनेछ। पहिलादेखि नै प्राप्त हुँदै आएको 5,000 रूपियाँ महँगी भत्ता भने कायमै राखिएको छ। यसपटकदेखि पद र तह अनुसार प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ। प्रोत्साहन भत्ता सबैभन्दा तल्लो तहमा 3,037 रूपियाँ र सबैभन्दा माथिल्लो तहमा 8,493 रूपियाँ रहेको छ। नयाँ तलबमान स्केल आगामी साउन 1 लागू हुने बताइएको छ। अहिले बढ़ेको तलबमान अनुसार मुख्य सचिवको तलब 98,425 रूपियाँ हुनेछ। यसमा ग्रेड जोड्ने हो भने 1,00,000 रूपियाँको हाराहारीमा पुग्नेछ। त्यसै गरी कार्यालय सहयोगीको तलब 38,401 रूपियाँ हुनेछ भने ग्रेड समेत जोड्दा 40,000 रूपियाँ हाराहारीमा हुने जनाइएको छ।
0: दलहरूलाई कसरी अनुदान दिने शीर्षकमा कान्तिपुरमा समाचार छापिएको छ। सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई कसरी सरकारी अनुदान दिने भन्ने बारेमा नीति बनाएको छ। यसका लागि वृहत राजनैतिक बहस गराउने अर्थमन्त्री सोडिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेका छन्। अनुदान दिने विषय टुंगो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले पछिल्लो निर्वाचनमा पाएको मतका आधारमा अनुदान पाउनेछन्। तर विपक्षी दलहरूले अहिलेको प्राथमिकता दलहरूलाई अनुदान दिने भन्दा नागरिकका दैनिक सरोकारका मुद्दा सम्बोधन गर्नु उचित हुने सुझाव दिएका छन्। राजनैतिक दलहरूलाई पारदर्शी र जिम्मेवार बनाउन अनुदान दिनु सैद्धान्तिक रूपमा उचित भए पनि मुलुकको अर्थतन्त्र कमजोर भएका बेला व्यवहारिक नहुने उनीहरूको भनाइ छ। राजनैतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनैतिक बहस गराउनेछौ बजेट वक्तव्यमा भनिएको छ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। निर्वाचन आयोगले पनि राजनैतिक दल सम्बन्धी कानून संशोधन गरी दलहरूलाई सरकारी कोषबाट अनुदान दिनुपर्ने सुझाव दिँदै आइरहेको छ। आजको कान्तिपुर दैनिकमा छापिएको छ दलहरूलाई कसरी अनुदान दिने शीर्षकमा।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनबाट सञ्चालनमा ल्याइने अर्थमन्त्री सोडिम वाग्लेले बताउनु भएको छ। शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग छिट्टै सञ्चालनमा ल्याइने बताउनु भएको हो। सुरुङ मार्गको निर्माणको काम 98% सकिसकेको छ। अहिले सुरुङ सञ्चालनका लागि 150 जना जनशक्तिलाई तालिम दिने काम भइरहेको आयोजनाले जनाएको छ। 4 कार्तिक 2076 सुरुङ निर्माण थालिएको हो। यस अनुसार निर्माण थालेको 42 महिनाभित्र काम सक्नुपर्ने हो, तर पटक पटक म्याद थप गर्दा पनि काम नसकिएको छ। मुख्य सुरुङ 2688 मिटर र आपतकालीन सुरुङको दूरी 2557 मिटर छ। सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाजमा एन्डो कोअपरेशनले लिएको छ। सुरुङ निर्माणमा जापानको 16 अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको 6 अर्ब रूपियाँ लगानी छ। करिब 5.5 अर्ब रूपियाँ ऋण थप गर्ने तयारी सहितको कागजात अर्थ मन्त्रालयमा पुगे पनि यसको प्रक्रिया पनि टुंगिसकेको छैन।